नमस्ते, पुनः स्वागत छ आजको प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय अहिले बिहानको 8:10 गएको छ। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा पनि प्रवेश गर्यौं। शान भूषाल र सलिना बिखेले गाउनु भएको गीत सङ्गीबाट कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु, अनि दोस्रो घण्टामा आज डेली सप्लिमेन्ट हुनेछ। आजको सन्दर्भ बीएफपीएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल, आजको राशिफल सुरु गरौं मेष राशिबाट। खर्च र चुनौतीको समय रहेको हुँदा केही सजग रहनुपर्ने देखिन्छ। सामान्य कामका लागि दौडधुप गर्नुपर्ला अनि तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। वृष राशि, मनोरञ्जनको समय छ। भेटघाटमा अलमल हुनेछ अनि अरूको विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ, सचेत रहनुहोला। मिथुन राशि, शत्रुहरू स्वतः किनारा लाग्नेछन् अनि प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ अनि पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिएला। कर्कट राशि, अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ नदिन सक्छन् अनि कामको मेसो नमिल्दा व्यवहारमा पछि परिएला। सिंह राशि, आश्वासन बाँड्नेहरूले झुक्क्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ अनि पहिलेका सम्झौता तोड्नुपर्ने स्थिति आउन सक्छ। कन्या राशि, नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचे जस्तै सफलता हात लाग्नेछ अनि दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन समेत कसिलो हुनेछ। तुला राशि, बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ अनि पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्नेछ। वृश्चिक राशि, रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ अनि विशेष अवसरले प्रसन्नता दिलाउनेछ वृश्चिक राशि हुनेहरूलाई। धनु राशि, परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भर पर्दा धोका पाइएला अनि परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। मकर राशि, नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ अनि पढाइमा ध्यान केन्द्रित हुनेछ अनि साथसाथमा प्रगति पनि हुनेछ। कुम्भ राशि, तारिफ योग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ अनि पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ। मीन राशि, शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला अनि बाध्यताले अल्म ल्याउन सक्छ, सजग रहनुहोला। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनाऊ, मखमली फूल फुलेछ, गाउने कलाकार सुनिता थेगिम।

0: यो BFBS गोर्खा रेडियो हो।
1: गर्न सक्नुहुन्छ तपाई गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

परिवर्तन तिमीरमा समृद्धि राईको मिठो गीत सुन्दै हुनुहुन्थ्यो। समय बिहानको 8:24 गएको छ ब्रुनाईमा र हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। अब कार्यक्रममा आजको सन्दर्भ, हजुर आजको सन्दर्भ कोट्याउने क्रममा ईयुले हिजो मात्र एउटा प्रपोजल अगाडि ल्याएको प्रसङ्ग म यहाँ जोड्न चाहे। सोसल मिडिया सम्बन्धी, विशेष गरी नानी केटाकेटीहरूको अब सोसल मिडियामा एक्सेस के हुने भन्ने विषयमा ईयुमा अहिले एउटा प्रपोजल अगाडि सारिएको छ। ईयु किड्स एक्ट भनिएको छ यसलाई, र हिजो मात्रै अगाडि सारिएको कुरा हो यो। र अबदेखि नानीहरूको हकमा टिकटक र इन्स्टाग्राममा विशेष गरी लिमिट गर्ने, एज लिमिट राख्ने प्रपोजल अगाडि आएको छ। र यस अनुरूप अन्डर 13 सोसल मिडिया अकाउन्ट खोल्न नपाउने अनि चाइल्ड फ्रेन्डली भिडियो सर्भिसेस हेर्न त पाइने तर प्यारेन्टल गाइडेन्समा मात्रै, प्यारेन्ट्स र गार्जियन्स अकाउन्ट प्रयोग गरेर चाइल्ड फ्रेन्डली भिडियो सर्भिसेस एक्सेस गर्न मिल्ने भनेर भनिएको छ। 13-14 उमेर समूहकाहरूका लागि मिनी सोसल मिडिया भिडियो अकाउन्ट सेटअप गर्ने अनि सुपरभिजन प्यारेन्ट्सको हुने अनि लिमिटेड फिचर्स र स्क्रिन टाइम दिइने नानीहरूलाई, 13-14 यस्तो व्यवस्था गरिएको छ अथवा यस्तो व्यवस्था गर्न प्रपोजल अगाडि सारिएको छ। 15-17 नानीहरूको लागि उनीहरूले आफ्नो अकाउन्ट क्रिएट गर्न त पाउने अनि प्यारेन्टल कन्सेन्ट पनि नचाहिने यसमा, तर एडिसनल सेफ्टी प्रोटेक्सनहरू लगाएर मात्रै अकाउन्ट खोल्न पाइने 15-17 उमेर समूहकाहरूले, र 18 अनि त्यसभन्दा माथिकाहरूको लागि भने नर्मल एडल्ट एक्सेस प्राप्त हुने भन्ने प्रपोजल अगाडि सारिएको छ। त्यसैले अब इन्डिपेन्डेन्टली अब ईयु वाइड मिनिमम एज 15 राखिएको छ सोसल मिडिया अकाउन्ट क्रिएट गर्नको लागि। त्यसभन्दा मुनिका नानीहरूले, 15 मुनिका नानीहरूले सोसल मिडिया अकाउन्ट खोल्न पाउँदैनन्। हुन त 15 मुनिकाहरूलाई इन्टरनेट ब्यान नै गरिएको त होइन अथवा गर्न खोजिएको त होइन, तर पनि यसले निकै रेस्ट्रिक्सन अगाडि सारेको छ। र यसमा उमेरको मात्रै कुरा छैन, इट्स नट जस्ट अबाउट एज। यो पक्का इन्ट्रेस्टिङ पार्ट के छ भने सेफ्टी बाई डिजाइन रिक्वायरमेन्ट अहिलेको आवश्यकता हो, किनभने हामीले हाम्रो छोराछोरीलाई, नानी केटाकेटीहरूलाई हार्म हुनबाट जोगाउनु पर्ने भएको छ। अहिले अनलाइनले फाइदाभन्दा बेफाइदा धेरै गर्न आँटेको हो कि भन्ने संकेत मिलेको छ। त्यही भएर नानी केटाकेटीहरूलाई जोगाउनका लागि यो उपाय अगाडि सारिएको हो। र यस्ता सोसल मिडिया प्लेटफर्महरूले केही कुराहरू ध्यान दिनुपर्ने भएको छ, जस्तै इन्फिनिट र एन्डलेस स्क्रोलिङ बन्द गर्ने नानीहरूका लागि अनि पुस नोटिफिकेसन्स ड्युरिङ चिल्ड्रन्स स्लिपिङ आवर्स त्यो पनि बन्द गर्ने अनि अरू रेकमेन्डेसन सिस्टमले हार्मफुल कन्टेन्टहरूलाई अटोमेटिकली त्यसलाई दबाउने र अनवान्टेड कन्ट्याक्ट फ्रम स्ट्रेन्जर्स, नानी केटाकेटीहरूलाई यो एकदमै जोखिमपूर्ण हुनसक्छ, त्यही भएर स्ट्रेन्जरहरूबाट टाढा राख्नको लागि पनि धेरै कुराहरू सोसल मिडिया प्लेटफर्मले अब ध्यान दिनुपर्ने बेला भएको छ।
अनि बाई डिफल्ट चिल्ड्रेन्स अकाउन्ट चाहिँ प्राइभेट हुनुपर्ने र लोकेसन क्यामरा अनि माइक्रोफोन प्रोटेक्सनहरूमा ध्यान दिनुपर्ने अनि लाइभ स्ट्रिमिङबाट जोगाउनु पर्ने नानीहरूलाई अनि अर्को छ इजियर ब्लकिङ एन्ड म्युटिङ अफ अदर युजर्स अरू युजर्सलाई एकदम सजिलो तरिकाले ब्लक गर्न मिल्ने अनि म्युट गर्न मिल्ने त्यो व्यवस्था मिलाउनु पर्ने अनि स्ट्रङ्गर प्यारेन्टल कन्ट्रोल टुल्सको इन्ट्रोडक्सन गर्नुपर्ने यी कुराहरूमा सोसल मिडिया प्लेटफर्महरूले ध्यान दिनुपर्ने भएको छ र यो EU किड्स एक्ट पारित भएर जब कानुन बन्छ त्यसपछि यी सबै कुराहरू लागू हुनेछन् र यो EU किड्स एक्टले अन्य कुराहरूमा पनि प्रपोज गरेको छ जस्तै भिडियो सेयरिङ प्लेटफर्म्स अनलाइन गेम्स एआई च्याटबट्स र कम्पेनियन्स एप स्टोर्स र अपरेटिङ सिस्टमहरूमा पनि अब हल्का लगाम लगाउने प्रावधान अगाडि सारेको छ अब यहाँ प्रश्न छ कसरी कसैको उमेर पत्ता लगाउने त कसरी भेरिफाई गराउने आदि इत्यादि त्यस विषयमा पनि विशेष अध्ययन अनुसन्धान भइरहेको छ अनि अर्को एआई एङ्गलको पनि ध्यान दिनुपर्ने हुन्छ सबैले किनभने एआई च्याटबट्स र एआई कम्पेनियन्सहरूको प्रयोगमा नानी केटाकेटीहरूको पहुँच कस्तो हुने भन्ने कुरा पनि अगाडि सारिएको छ तर अहिले बुझ्नुपर्ने कुरा के छ भने यो कानुन बनिसकेको छैन किड्स एक्ट मात्रै हो EU किड्स एक्ट प्रपोजल गरिएको तर यो पारित भइसकेपछि जब कानुन बन्छ कानुन बनिसकेपछि भने यसलाई एकदमै शक्तिको साथमा लागू गरिनेछ हुन त लागू हुनुभन्दा अगाडि धेरै विचार विमर्श गर्नुपर्ने हुन्छ विशेष गरी युरोपियन पार्लियामेन्ट र EU मेम्बर स्टेटहरूले सबैले आफ्नो आफ्नो धारणा व्यक्त गर्नुपर्ने र आफ्नो देश सुहाउँदो व्यवस्था गर्नका लागि यो ठिक छ कि छैन भनेर धेरै सोच विचार गर्नुपर्ने बेला भएको छ र किन यो अहिले ठुलो इस्यु हुन थालेको छ त भन्ने कुरा जान्न जरुरी छ अहिले युरोपियन पार्लियामेन्टको पोजिसनको कुरा आइरहेको छ र युरोपियन पार्लियामेन्टमा 16 इयर मिनिमम एज को कुरा चलेको थियो र 13 15 इयर ओल्ड्स विशेष गरी सोसल मिडिया एक्सेस प्यारेन्टल कन्सेन्टमा गर्नुपर्ने र त्यसभन्दा माथिकाहरूलाई मात्र अकाउन्ट खोल्न दिइने तर पनि त्यहाँ विशेष केही रेस्ट्रिक्सनहरूको साथमा मात्र गर्न दिइने 18 नपुग्दासम्मको अवस्था त्यस्तो हुनुपर्ने भन्ने जनाइएको छ हुन त 16 वर्षे हद थियो पहिला भने अब त्यो 16 वर्षभन्दा मुनि झारेर 15 वर्षसम्मको लागि अकाउन्ट खोल्न दिइने भन्ने कुरा हो एक हिसाबले त्यो नानीहरूलाई अलिकति फ्रिडम पनि दिइएको हो तर त्यसको साथसाथमा रेस्ट्रिक्सन पनि छ फ्रिडम मात्रै छैन रेस्ट्रिक्सनको पनि कुरा छ र अहिले सोच्ने विषय यो बनेको छ कि गभर्मेन्टहरूले नानीहरूको उमेर विशेष गरी किन ध्यान दिनु पर्यो भन्ने कुरा छ र सबै देशका गभर्मेन्टहरूले
यसमा विचार पुर्याउनु पर्ने अवस्था पनि छ, किनभने सोसियल मिडियामा चिल्ड्रन आर दे ओल्ड इनफ टु एक्सेस सोसियल मिडिया भन्ने कुरा छ, र यो अब देश परिस्थिति र अन्य कति कारक तत्त्वहरूले त्यसलाई असर पार्ने हुनाले हरेक देशको भिन्न भिन्न कानुन हुन सक्छ। तर पनि ईयुमा आबद्ध भइसकेपछि प्राय सबै देशले एउटै खालको लेजिस्लेसन मा बाँधिनुपर्ने अवस्था छ, त्यही भएर अहिले यो निकै चर्चाको विषय बनेको छ। तर सबैभन्दा पहिला प्राथमिकतामा हामीले पार्नुपर्ने भनेको चाइल्ड सेफ्टी हो, अनि प्राइभेसीको कुरा छ, अनि प्यारेन्टल रेस्पोन्सिबिलिटी, अनि जब यो कानुन बन्छ यु किड्स एक्ट, त्यसपछि कसरी एज भेरिफाई गर्ने, एडिक्टिभ एप डिजाइन कसरी गर्ने, अथवा त्यो गर्दाखेरि के कुराहरूमा ध्यान दिने, अनि रेस्ट्रिक्सन कत्तिको राख्ने एक्सेसमा भन्ने कुराहरू सबै समेट्नुपर्ने हुनाले यो अत्यन्तै चासोको विषय भएको छ तपाईँ हामी सबैको, किनभने तपाईँका घरमा पनि नानी केटाकेटीहरू होलान् र उनीहरूले कुन हिसाबले सोसियल मिडिया चलाइरहेका छन्, उनीहरूले अकाउन्ट खोलेर सानै उमेरमा 12-13 वर्षको उमेरमा स्मार्ट फोन प्रयोग गरेर सोसियल मिडिया अकाउन्टहरू ह्यान्डल गरिरहेका छन् कि, तपाईँलाई पत्तो छ कि छैन, त्यो विषय पनि तपाईँले निगरानी गरिरहनु पर्ने अवस्था छ। हुन त ईयु किड्सको मात्रै हामी कुरा गरिरहेका छौँ अहिले, तर युकेले सन् 2027 सालको स्प्रिङदेखि नै यो सोसियल मिडिया अकाउन्टमा निकै लगाम लगाउने कुरा हामीले केही समय अगाडि पनि गरेका थियौँ, र त्यो सन् 2027 लागू हुँदैछ युकेमा पनि। अस्ट्रेलियाले गरिसक्यो र अन्य देशहरू पनि बिस्तारै बिस्तारै त्यसतर्फ ढल्किँदैछन्, र अब ईयु एक्ट पारित भएर जब कानुन बन्छ त्यसपछि भने एउटा स्ट्यान्डर्डाइज सिस्टम बस्छ कि भन्ने हाम्रो अपेक्षा हो। आजका लागि आजको सन्दर्भ यति नै। अब गीत सुनौ स्मिता प्रधानको एउटा सपना।

0: सिरियस गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

तिम्रो चञ्चले रूपले म त फिदा भएँ जन्म राईले गाउनुभएको गीत सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। ब्रिटिस फोर्सेस बनाईवासीका लागि जरुरी सूचना। आउँदो 23 अनि 24 सेप्टेम्बरका दिन बुधबार र बिहिबारका दिन बिएफपिएस रेडियो सेवा बिहान 10 बजेदेखि बेलुकी 5:30 बजेसम्म अवरुद्ध हुने भएको छ। स्मरण रहोस् 23 अनि 24 तारिक आउँदो 23 सेप्टेम्बर अनि 24 सेप्टेम्बरका दिन बिहान 10 बजेदेखि बेलुकी 5:30 बजेसम्म बिएफएस रेडियो सेवा अवरुद्ध हुने भएको छ। यसको मुख्य कारण भनेको डिआइओ ब्रुनाईको प्लान्ड पावर सटडाउन 23 तारिक अनि 24 तारिक बिएफएस रेडियोको 30 मिटर मास्ट मेन्टेनेन्स वर्क हुने भएकाले यस्तो गर्न परेको हो। र लोकल ट्रान्समिसन रेडियो मात्रै नभएर बिएफएस टिभी पनि यसबाट प्रभावित हुनेछ। सेरिया इलाकामा बसोबास गर्नुहुनेहरूका लागि यो खबर छ। बिहान 10 बजेदेखि बेलुकी 5:30 बजेसम्म 23 र 24 रेडियो अनि टेलिभिजन सेवा बन्द हुनेछ। याद गर्नुहोला, बिहान 10 देखि 5:30 बजेसम्म। तर बिहानको रेडियो कार्यक्रम भने सुचारू रहनेछ बिहान 7 बजेदेखि 10 बजेसम्मको। अब सुनौ जय अथर अनि एक देव लिम्बुलाई फन फनी।

शब्द निशब्द स्नेहा शाक्यलाई सुन्दै हुनुहुन्थ्यो. ब्रिटिस फोर्सेस ब्रुनाईमा आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले लोकल ह्यान्डमेड एन्ड फुड स्टल बजार आयोजना गर्दैछ आउँदो 25 सेप्टेम्बरका दिन, शुक्रबार 25 सेप्टेम्बरका दिन दिनको 2 बजेदेखि बेलुकी 5 बजेसम्म 3 घन्टाका लागि यो कार्यक्रम चिटच्याट कम्युनिटी सेन्टरमा हुँदैछ. र यसमा ह्यान्डमेड क्राफ्ट, होममेड ब्रान्ड, फुड बेभरेजेस सबै कुरो तपाईँले एक्सपिरियन्स गर्न पाउनुहुनेछ, नछुटाउनुहोला. दिनको 2 बजे सुरु हुन्छ चिटच्याट कम्युनिटी सेन्टरमा लोकल ह्यान्डमेड एन्ड फुड स्टल बजार आउँदो 25 सेप्टेम्बरमा ब्रिटिस फोर्सेस ब्रुनाईमा.

Mr. D featuring Rachana Rimal, Jadu. र यसमा हामीले Rachana Rimal को भिन्न रूप देखेका थियौं. यो गीतको साथमा कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आइपुग्यौं र दोस्रो घण्टालाई अब समापन गर्दैछु. Bridges Fresh featuring Beyond को यो गीतबाट तिमी तिमी. Enjoy.

0: संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो 1:15 बजे सिमन्त्रबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले न्याय परिषदलाई न्याय सेवा आयोगको आर्थिक वर्ष 80/81 र 81/82 को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह गरिमाले सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ। भोटेकोशी बाढीमा परेका 1,410 जनाको शव फेला परेको छ। 5,145 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार फेला परेका शवमध्ये चितवनमा 364, नवलपरासी पूर्वमा 232 फेला परेको छ। हालसम्म 110 जनाको शवको शनाखत भएको छ। शनाखत हुन बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ। रसुवाको भोटेकोशी बाढीमा 36 देशका 606 विदेशी पर्यटक अझै सम्पर्कविहीन छन्।
1: पर्यटन विभागले दिएको जानकारी अनुसार गत भदौ 10 गतेको बाढीमा परेर 36 देशका 606 विदेशी पर्यटक बेपत्ता भएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमा मेलाका लागि गोसाईकुण्ड गएका मध्ये 606 विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिनुभएको छ। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा बढी भारतका छन्। विभागका अनुसार भारतका 189, अस्ट्रेलियाका 33, क्यानाडा 30, मलेसियाका 55, युक्रेनका 54, बेलायतका 32, अमेरिकाका 65, लाटभियाका 33, चीनका 37 जना छन्। त्यस्तै बेलारूस, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हंगेरी, इस्टोनिया र कोरियाका पर्यटक पनि बेपत्ता भएका छन्।
0: सरकारले फोहोर मैला व्यवस्थापन सम्बन्धी नयाँ विधेयक संसदमा पेश गरेको छ। फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2083 शून्य फोहोर, चक्रीय अर्थतन्त्र र उत्पादकत्वको विस्तार जिम्मेवारी समेटिएको छ। नयाँ विधेयकले फोहोर व्यवस्थापनमा संघीय, प्रादेशिक र स्थानीय तहको भूमिका र अधिकारलाई बाँडफाँड गरेको छ। प्रदेश सरकारले पालिकाहरूबीच समन्वय गर्ने र प्रादेशिक स्तरका प्रशोधन केन्द्र निर्माणमा सघाउने जिम्मा पाएको छ। फोहोर संकलन, ढुवानी, प्रशोधन र अन्तिम विसर्जनको जिम्मा पालिकालाई तोकिएको छ। यस्तै नागरिकले आफ्नो घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने तथा जोखिमयुक्त गरी स्रोतमा नै छुट्याएर मात्र संकलन केन्द्रमा पठाउनुपर्ने विषय विधेयकमा छ। फोहोर जथाभावी फाल्ने, जलाउने, छुट्याएको फोहोर मिसाउने वा व्यवस्थापनमा अवरोध गर्नेलाई 1,000 देखि 10,00,000 रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ। सरकारले तोकेको मापदण्डभन्दा कम गुणस्तरका प्लास्टिकका झोला वा सामग्रीको उत्पादन, बिक्री र प्रयोगमा रोक लगाउने अधिकार पालिकालाई दिइएको छ। विधेयकले फोहोरबाट प्राङ्गणिक मल, बायोग्यास र ऊर्जा उत्पादनलाई उच्च प्राथमिकतामा पनि राखेको छ। विमानस्थलबाट प्रहरीले 1 महिनामा 1,643 ग्राम सुनसहित 45 जनालाई पक्राउ गरेको छ। विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार गएको साउन 1 गतेदेखि भदौ 31 गतेसम्म सुरक्षा जाँचका क्रममा सुनसहित 45 जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट 1,25,00,000 बराबरको सुन बरामद भएको छ। बेलायतका राजा चार्ल्सले कृत्रिम बुद्धिमत्ता एआई अनियन्त्रित भएमा अस्तित्वको सङ्कट आउने विषयप्रति प्रविधि कम्पनीका प्रमुखहरूसँग चासो व्यक्त गर्नुभएको छ। एयरसायरमा आयोजित एआई कम्पनीका प्रमुखहरूको शिखर बैठकमा उहाँले सुरक्षालाई चुनौती हुने गरी प्रविधि विकास नगर्न भन्नुभएको छ।
2: The task before you is not merely to advance a technology, but to ensure that it remains firmly in the service of humanity, community and the natural world.
0: सुधार हुने र जीवन बचाउन सहयोग गर्ने प्राविधिक क्षमताको उहाँले प्रशंसा गर्नुभएको छ। युक्रेन युद्ध सुरु भए त रुसमा पहिलोपटक संसदीय चुनाव हुने भएको छ। स्टेट डुमामा 450 सदस्य चयन गर्न चुनाव हुनेछ। चुनावमा युनाइटेड रसिया पार्टीले जित्ने विश्वास गरिएको छ। तर अदालतले युद्धको विरोध गर्ने याकुलोभ पार्टीलाई प्रतिबन्ध लगाएको छ। सो पार्टीका नेता निकोली डुबाकोभ चुनावबारे बोल्नु भएको छ।
3: Is it possible to break and destroy specific individuals? Well, we know that's possible. But what about convictions? The belief that Russia is a European state, a state where human rights must be respected. There are so many people who have those convictions, and nothing can be done to change that.
0: अदालतले सो पार्टीलाई चुनावमा भाग लिन पनि प्रतिबन्ध लगाएको छ। खबर यति नै। नमस्कार।
4: BFBS Gorkha

यो प्रभातकालीन आवाज कार्यक्रममा ब्रुनाईको समय अहिले बिहानको 9:11 गएको छ र हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गऱ्यौँ करण परियार र इन्दिरा जोशीको गीतबाट सपनीमा। बडो मिठो गीतबाट कार्यक्रमको तेस्रो घण्टा पनि अगाडि बढ्यो र तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

सञ्जाल निकै जोसिलो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यो आजको प्रभातकालीन आवाज कार्यक्रम हो शुक्रबारको, र शुक्रबार भन्ने बित्तिकै अलिकति जिउ त्यत्तिकै चङ्गा भएर आउने, तर मौसम भने त्यति उत्साहप्रद छैन ब्रुनाईमा। हुन त हामीले वर्षा खोजिरहेका थियौँ, किनभने यहाँको हावाको अवस्था एयर क्वालिटीले हामीलाई आक्रान्त बनाइरहेको छ। धेरै दिन भयो, दुई तिन हप्ता भइसक्यो, एकदमै स्वस्थकर हावा हामीले प्राप्त गरिरहेका थिएनौँ। कालिमान्तान अर्थात् यहाँ बोर्नियो आइल्यान्डमा ठाउँ ठाउँमा भएको आगलागीका कारण एकदमै यहाँको वातावरण प्रदूषित भइराखेको थियो, र त्यसका अलावा नेबरिङ इन्डोनेसियामा गएको त्यो ज्वालामुखी विस्फोटले निकै असर पारिरहेको थियो, वातावरण प्रदूषित पारिरहेको थियो। पानी पर्यो भने अलिकति राहत मिल्थ्यो कि भनेर हामीले चाहिरहेका थियौँ, हाम्रो भगवान्ले सायद सुन्नु भएको होला, त्यही भएर अलिअलि भए पनि पानी बर्साइराख्नु भएको छ। र मौसम त्यति उत्साहप्रद छैन भनेर यो अर्थमा भनेको हुँ कि बाहिर त्यति उज्यालो छैन, त्यति मात्रै भन्न खोजेको हुँ, अन्यथा अलिअलि पानी परिरहेको त्यो फाइदाजनक रहेछ। अब सुनौ नितेश जङ कुँवरलाई हो नै रहेछौ।

0: FBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.

썩은 라마구 산이나니 Prasanga Mona Lisa. Mona Lisa painting ko kura gardaichu. World's most famous paintings madhye ko ek ho. Mona Lisa. Tapai hami sabailai thaha bhayekai kura. Tara yo bishwakai sabaibhanda sano madhye ko ek pani ho. It's also one of the world's smallest paintings. Patyaunu huncha. Kinabhane Mona Lisa को पेन्टिङ जम्मा 30 इन्च अग्लो मात्रै रहेछ 30x20 इन्चेसको रहेछ मोनालिसा मोनालिसा पेन्टिङमा जुन महिलालाई फिचर गरिएको छ जुन महिलाको त्यो पेन्टिङ बनाइएको छ त्यो महिलाको नाम पक्का नाम मोनालिसा होइन रहेछ तपाईँलाई थाहा थियो यो कुरा खास खासमा पेन्टिङमा डिस्प्ले गरिएको महिलाको नाम लिसा गेरार्डिनी रहेछ एकदमै उनी धनाढ्य इटालियन व्यक्तिका श्रीमती रहेछन् उनी र ती धनाढ्य इटालियन फ्रान्सेस्को डेल जियो कोन्डो रहेछ र उनकी श्रीमती लिसा गेरार्डिनी रहेछन् त्यो पेन्टिङमा फिचर गरिएको महिला हुन त लियोनार्डो डा भिन्चीले जब यो पेन्टिङ गर्दै थिए उनी यो पेन्टिङ समाप्त नहुँदै बितेका रहेछन् उनको मृत्यु यो पेन्टिङ कम्प्लिट हुनुभन्दा अगाडि बितेका भएको रहेछ र उनका असिस्टेन्टले बाँकी भाग सकाएका रहेछन् तपाईँलाई यो थाहा थियो कि थिएन सन् 1516 सालमा मात्रै त्यो समाप्त भएको रहेछ किनभने त्यति बेला लियोनार्डो डा भिन्चीको मृत्यु भएको हो तर उनले लियोनार्डो डा भिन्चीले भनौँ यो पेन्टिङ सुरु गरेको 1503 रहेछ तर अघि हामीले लिसा गेरार्डिनीको नाम लिएका थियौँ जसमा मोना लिसाका रूपमा उनलाई फिचर गरिएको छ भनेर किनभने मोना नाम खास खासमा लिटरली त्यो माई लेडी भनिएको भनिन्छ माई लेडी लिसा मोना लिसा भनिएको रे खासमा नाम मोना लिसा होइन भनिएको छ र त्यो लिसा गेरार्डिनी भन्ने जुन महिला थिइन् उनलाई फिचर गरिएको थियो त्यो पेन्टिङमा त्यो पनि सत्य हो वा होइन भनेर अझै पनि निर्क्योल भएको छैन भनिएको छ इट्स अनस्योर एक्ज्याक्टली हु इज इन द पोर्ट्रेट दिस इज जस्ट वान अफ मेनी थियोरिज अघि हामीले जुन कुरा गर्यौँ त्यो थियोरी मात्रै हुनसक्छ पक्का पक्का नहुन पनि सक्छ भनिएको छ तर बहुसङ्ख्यकको बुझाइमा ती महिला जो फिचर गरिएकी थिइन् मोनालिसामा उनको नाम लिसा गेरार्डिनी नै हो हजुर केही मोनालिसा फ्याक्ट्स हामीले सेयर गऱ्यौँ मोनालिसा पेन्टिङको विषयमा हामीले धेरै सुनेका छौँ र त्यो चोरी पनि भएको थियो एकपल्ट 1911 सालमा चोरी भएको थियो र त्यसको 2 वर्षपछि 1913 सालमा मात्रै फिर्ता ल्याइएको थियो मोनालिसा लुभ म्युजियममा अब गीत सुनाऊ यस कुमारको तिमी राम्री केटी

तिमी राम्री केटी, यस कुमारले गाउनु भएको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। समय अहिले बिहानको 10 बज्नको लागि 25 मिनट बाँकी रहेको छ। ब्रुनाईमा हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको तेस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि फोर्सेस पोस्ट अफिसको जरुरी सूचना। गत 15 सेप्टेम्बरदेखि फोर्सेस पोस्ट अफिस बन्द रहेको छ र आउँदो 21 तारिकसम्म सोमबारसम्म बन्द नै रहनेछ। यो टेम्पररी क्लोजर हो। 15 देखि 21 सेप्टेम्बरसम्म फोर्सेस पोस्ट अफिस बन्द रहनेछ र 22 सेप्टेम्बर मङ्गलबारको दिन पुनः खुल्नेछ। र खुलिसकेपछि यो 7 सेप्टेम्बरदेखि लागू भएको नयाँ समय तालिका छ। ओपनिङ आवर्स सोमबार बिहान 8 बजीदेखि 12:30 बजीसम्म खुला रहनेछ, अनि बुधबार र बिहिबार पनि, यानि कि सोमबार बुधबार र बिहिबार बिहान 8 बजीदेखि 12:30 बजीसम्म खुला रहनेछ। मङ्गलबारको दिन बिहान 8 बजीदेखि 1:30 बजीसम्म र शुक्रबारको हकमा बिहान 8 बजीदेखि 10:30 बजीसम्म मात्रै खुला रहनेछ फोर्सेस पोस्ट अफिस BFPO 11। ठुला ठुला शहर। अब गीत सुन्छौँ दि एलिमेन्ट्स ब्यान्डको।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: BFBS गोरखा रेडियो।

पवन देव राजन अनि अरुणिता कान्जीलालको स्वरमा तेरे नैना, बडो मिठो गीत सुन्यौं हामीले भर्खरै। ब्रिटिश फोर्सेस ब्रुनाईमा स्पाउसेस जब भ्याकेन्सिज अहिले थुप्रै देखा परेका छन्। एजुकेसन सेन्टरमा एकजना लाइब्रेरी असिस्टेन्टको आवश्यकता परेको छ र तपाईँ दिदीबहिनीहरू इच्छुक हुनुहुन्छ भने 30 सेप्टेम्बरको 12 बजेभित्रमा अप्लाई गरिसक्नुपर्ने हुन्छ। एप्लिकेसन फर्म र यस सम्बन्धी थप जानकारी लिन चाहनुहुन्छ भने एलपिपिओमा सम्पर्क गर्नुपर्ने हुन्छ। त्यसै गरी थ्री टप्समा एकजना की पर्सन क्वालिफाइड र एकजना रुम लिडरको आवश्यकता परेको छ र यसका लागि अन्तिम मिति अप्लाई गर्नुपर्ने 28 सेप्टेम्बर हो, दिनको 12 बजेसम्ममा। र एप्लिकेसन फर्म अनि थप जानकारीका लागि एलपिपिओमा सम्पर्क गर्न सुझाइएको छ। त्यसका अलावा हर्नबिल स्कुललाई पनि टिचर कभर सुपरभाइजर क्याजुअल चाहिएको छ एकजना, अनि एकजना लर्निङ सपोर्ट असिस्टेन्ट लेभल 2 क्याजुअल चाहिएको छ। र क्लोजिङ डेट सार्वजनिक गरिएको छैन, त्यसको मतलब तपाईँले जहिले अप्लाई गर्दा पनि हुन्छ। तर यस सम्बन्धी थप जानकारी लिन चाहनुहुन्छ भने एलपिपिओमा झट्टै सम्पर्क गरिहाल्नुहोला ब्रिटिश फोर्सेस ब्रुनाईका दिदीबहिनीहरूले। कुमा सागर एन्ड द खोपा ब्यान्डको पालो परेको छ अब फुरफुरी।

B8 को गीत सुन्दै हुनुहुन्थ्यो यसरी नै, र यो गीतको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्त्यतिर आइपुग्यौँ र मैले अब यहाँहरूसँग बिदा लिने बेला हुने आँटेको छ। जाँदा जाँदै गौरव आङ बोले गाउनु भएको गीत तिम्रो सहरबाट जाँदैछु यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट ओझेलिन्छु पनि। यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ, समाचारपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई। म पनि बिदा हुन्छु। शुक्रबारको बाँकी पल अनि शनिबार आइतबार एकदमै रमाइलो अनि सुखमय रहोस् यहाँको। हाम्रो भेट सोमबार हुनेछ, तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाई।

0: गणेशमान सिंहको 29वां स्मृति दिवस आज मनाइँदैछ। विक्रम सम्वत 2046 प्रजातन्त्र पुनस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृति दिवसमा कंग्रेसका भातृय एवं शुभेच्छक संस्थाले विविध कार्यक्रम गर्दैछन्। सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गर्नुभएको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गर्नुभएको थियो। विक्रम सम्वत 1972 कार्तिक 24 गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको हो। उहाँले प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनु भएको थियो। विक्रम सम्वत 2007 अघि बद्रगोल जेल फोरेर फाग्न सफल बन्नुभएका सिंहले भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभएको थियो। प्रजातन्त्र स्थापनाका लागि भएको 2007 सालको क्रान्तिका अगुवाका रूपमा उहाँले वीरगन्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभएको थियो। विक्रम सम्वत 2015 पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका उहाँले 2017 सालमा प्रजातन्त्र अपहरण भएपछि 8 वर्ष सिमन्द्रबार र सुन्दरीचल बन्दी गृहमा कारावास जीवन बिताउनु भएको थियो। कानुन मन्त्री सोभिता गौतमले भूपरिवेष्टित भए पनि समुद्र जोगाउने सम्झौतामा हस्ताक्षर गर्नुपर्ने कारण देखिएको बताउनु भएको छ। प्रसङ्ग सभामा सांसदले उठाएका प्रश्नका जवाबमा मन्त्री गौतमले नेपालका हिमाल सम्झेर सम्झौता आवश्यक भएको उल्लेख गर्नुभएको छ।
1: समुद्री तट भएका देशहरूको मात्रै विषय होइन, जसरी हाम्रा हिमालहरू हाम्रो मात्रै विषय होइन, हाम्रो मात्रै चासोको विषय होइन, हाम्रो हिमाल संरक्षणको विषय विश्वको पनि चासोको विषय हो। त्यस्तै हामीसँग समुद्र छैन, तर समुद्र पनि हाम्रो चासोको विषय हुनुपर्छ, यसको सम्वर्धन गर्नु हाम्रो पनि चासोको विषय हुनुपर्छ।
0: नेपालले संयुक्त राष्ट्रसङ्घीय समुद्री कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता गर्न लागेको छ। मन्त्री गौतमले सम्झौतामा सामेल भइसकेपछि केही आर्थिक दायित्व थपिने बाहेक कल्याण नै हुने बताउनु भएको छ।
1: अब सम्झौता गरिसकेपछि आर्थिक आफ्नो कन्ट्रिब्युसन गर्नुपर्ने त्यो दायित्व हो, सबै राष्ट्रले गर्नुपर्छ, किनभने केही जोगाउनको लागि सबैको दायित्व निर्वाह गर्दै गर्दाखेरि नेपालले पनि भूमिका खेल्नुपर्ने हुन्छ। त्यसबाहेक खासै अरू घाटाहरू केही पनि छैन।
0: रसुवा र नुवाकोटका मुख्य सडक मार्ग अवरुद्ध रहेका प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले अर्को सूचना नभएसम्मका लागि मुख्य मार्ग नखुलेका उल्लेख गरेको छ। हिमबाडी प्रभावित नुवाकोटको टोखा छहरी सडक खण्डमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ। नुवाकोटकै पासाङ लामो सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। यस्तै पृथ्वी लोकमार्गको धादिङका जङखोला र शीतल बजारमा एकतर्फी सडक सञ्चालनमा छन्। चामेबेसी सहर र कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध छन्। बागमती प्रदेशले संगठन तथा व्यवस्थापन ओएनएम संरचना पुनरावलोकन गर्दै 134 दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।
2: प्रदेश मन्त्री परिषद बैठकले प्रदेश सरकार अन्तर्गतका कार्यालय र कर्मचारी दरबन्दी पुनरावलोकन सम्बन्धी खाका स्वीकृत गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार ओएनएम सर्वेक्षण अन्तर्गत प्रदेश सरकारमा मातहतका कार्यालय संख्या 180 कायम गरिएको छ। हाल कायम 4,814 दरबन्दी मध्ये 4,680 दरबन्दी प्रस्ताव गरिएको छ। यस अनुसार प्रदेशमा 134 दरबन्दी घट्ने भएको छ। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि 24 अस्थायी दरबन्दी स्वीकृत गरिएको छ। बैठकले खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गतका विभिन्न सरसफाई डिभिजनका लागि पनि 90 अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
0: भक्तपुर मध्यपुर थिमी नगरपालिका 4 बालकुमारी निवासी 39 वर्षीय वीरेन्द्र भक्त गजु श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्नुहुने भएको छ। पाँचौं पटक जिब्रो छेडेर लोपन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्नमा तयार हुनुभएको हो। यही असोज 10 गते शनिबार यहाँ पुण्यका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उहाँले जानकारी दिनुभएको छ। विक्रम सम्वत 2074 वीरेन्द्र भक्तकै अगुवाईमा पुनः जात्रा सुरु भएको थियो। त्यसै त उहाँले 2079, 81 र 82 जिब्रो छेड्नु भएको छ। उहाँले यस वर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लाग्नु भएको हो। विक्रम सम्वत 2075 बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीका कारण रोकिएकामा 2079 सालमा वीरेन्द्र भक्तले पुनः जात्रालाई निरन्तरता दिनुभएको थियो। नेटो महासचिव मार्क रस्टेले रुसले दिइरहेको चुनौतीलाई हल्का नमान्न सल्लाह दिनुभएको छ।
3: If you are willing to sacrifice 1.2 million of your own people in this crazy, unprovoked fight, let's not be naive about what Putin could do. But we are stronger. We are strong, so strong that he will not try. But we have to make sure of is that we are as strong in 2, 3, 5 years from now.
0: उहाँले बेलायतलाई खर्चको सीमाकोमा तोकेको मृत्यु पठाउनु जरुरी नरहेको पनि बताउनु भएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

मझेरी कार्यक्रम शुरू भए श्रोता बीएबीएस गोर्खा रेडियो ब्रुनाईको स्टुडियोबाट प्रत्यक्ष प्रसारण शुरू भयो तीन घण्टाका लागि र यो तीन घण्टा म तपाईँहरूसँग हुनेछु धनराज राई र आजको बसाइलाई रमाइलो गर्ने बनाउने प्रयास रहनेछ मेरो कार्यक्रम अवधिभर नै. नमस्ते अनि स्वागत छ सम्पूर्ण श्रोतालाई जो बीएबीएस गोर्खा रेडियो सुनेर बसिराख्नु भएको छ. आज शुक्रबारको कार्यक्रम सञ्चालन हुँदैछ श्रोता. ब्रुनाईमा त शुक्रबारको बिहानको 10:11 पनि गयो र आज शुक्रबारको कार्यक्रम 18 सेप्टेम्बर 2026 हो. तदनुसार असोज 2 गते विक्रम सम्बत 2083 सालको असोजको 2 गते पनि लाग्यो श्रोता.

तपाईँहरूकोतिर के कस्तो छ, असोजको 1 गतेमै हुनुहुन्छ कतिपय ठाउँहरूमा। हजुर, हामी अलिक अगाडि छौँ समयमा, तपाईँहरू भन्दा धेरै धेरै श्रोताहरू बस्ने ठाउँहरू भन्दा 6 घन्टा 7 घन्टा कोही 4 घन्टा अगाडि हामी छौँ। तपाईँहरू सम्पूर्णलाई जुनसुकै समयमा रहनुभए पनि हार्दिक स्वागत अनि नमस्कार फेरि पनि। राजु लामा मङ्गोलियन हार्ट ब्यान्डका सदस्य हुनुहुन्छ, लिड भोकलिस्ट। उहाँको आवाजमा झरनाको चिसो पानी सुन्यो र यो गीतको सुरुवाती स्वर भने सुरेश अधिकारीको रहेको थियो। उहाँको आवाजमा पनि यो गीत निकै मिठो थियो, झरनाको चिसो पानी, र राजु लामाले गाएको पनि झनै मिठो। राजु लामा सदाबहार गायक र भोइसको भोइस अफ नेपालको सिजनमा प्राय कोचका रूपमा देखिने गर्दथे उनी हालैका सालहरूमा, हालैका वर्षहरूमा। यसपालि भने उनी भोइसको कोचका रूपमा नदेखिने भएको जानकारीहरू तपाईँ हामीले थाहा पाइ नै सकेका छौँ। हजुर, हामी चियो चर्चो कुराकानी गीत सुन्ने क्रमलाई अगाडि केही क्षणमा बढाउने नै छौँ। यो समयमा तपाईँहरू हामीसँग जोडिएर यस्तै किसिमका गीतहरू अथवा अन्य कुनै पनि किसिमका गीतहरू, तपाईँका मनका भावनाहरू पोख्न, सुनाउन अथवा कसैको लागि सन्देश पठाउन चाहनुहुन्छ भने हामीलाई प्रयोग गर्न सक्नुहुनेछ। स्टुडियोमा फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ अथवा फेसबुक म्यासेन्जर मार्फत सन्देश पठाउन सक्नुहुनेछ। अब तपाईँहरूले के माध्यम चलाएर चाहिँ सम्पर्क गरौँ भन्दै सोच्नु गर्दा म तपाईँलाई गीत सुनाउँछु मट्टा भियोमा र आस्था राउतको आवाजमा।

आस्था राउत अनि भियोमाको मत्ता सुन्नुभयो। अब म तपाईँहरूलाई धर्मेन्द्र सेवानको आवाजमा रहेको जिन्दगीको बाटोमा सुनाउँछु, तर एकैछिन पर्खिनुहोस् है त। योभन्दा अगाडि छोटो मौसमको चियो चर्चो गरिहालौँ। हृदयमा बिहानको 10:16 गयो, 17 जाने आँटेको छ। 23 डिग्री सेल्सियस सेरियाको तापक्रम रहेको छ अहिले भने, अधिकतम तापक्रम 30 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। र आज दिनभरि जसो नै सेरिया ब्रुनाईमा थन्डरी सावर्स एन्ड जेन्टल ब्रिज हुने भनिएको छ। पानी सिमसिम परिरहेको छ। अघि बिहान त अलिकति मजाले नै पानी पर्दै थियो, धेरै दिन पछाडि पानी परेको, हिजो बेलुकादेखि नै पानी पर्न थालेको थियो। मलाई त रमाइलो लागिरहेको छ श्रोता, धेरै समय पछाडि ब्रुनाईमा पानी पर्यो यो वर्ष। अस्तिदेखि नै पर्नुपर्ने भनेर हामीले याचना गरिरहेको थियौँ, र अब चाहिँ पानी पर्ने थाल्ने हो कि भन्ने कुरा मैले बुझ्न थालेको छु। अब बिस्तारै बिस्तारै ब्रुनाईमा रेनी सिजन चाहिँ छिर्दैछ। नेपालमा बिहानको 8:02 गयो, काठमाडौँमा अहिले 18 डिग्री सेल्सियस तापक्रम रहेको छ भने 26 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ आज दिनभरि भने। काठमाडौँमा पनि मेघगर्जन सहित वर्षा हुने अनि त्यसका साथमा मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ। काठमाडौँका श्रोता तपाईँहरू सुन्दै हुनुहुन्छ भने गुड मर्निङ, अनि तपाईँहरूको के छ अहिले मौसम, ताजा परिस्थिति यसो जानकारी गराउनुहोस् है। धेरैजना श्रोता हुनुहुन्छ त्यहाँ पनि सुनिराख्नुहुन्छ, पानी पर्दैछ पानी परेको छैन, मौसमी विवरण अलिकति गलत भयो के छ, यसो भनिदिनुहोस् है। बेलायतमा बिहानको 3:18 गयो, कति धेरै श्रोता हुनुहुन्छ लेट नाइट सिफ्ट गरेर हामीलाई सुनिराख्नु भएको छ, तपाईँहरूलाई पनि नमस्कार अनि गुड मर्निङ स्वागत छ। अहिले लन्डनमा 12 डिग्री सेल्सियस तापक्रम रहेको छ, खुला आकाश रहेको छ, मन्द गतिमा हावा चलिरहेको छ भने, आज दिनभरिमा 15 डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम पुग्ने अनुमान गरिएको छ भने, 20 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम हुने प्रक्षेपण गरिएको छ। दिनभरि जसो नै घमाइला अन्तरालहरू भेट्नुहुनेछ आज, र त्यसका साथमा मन्द गतिमा हावा चलेको पनि पाउनुहुनेछ। साँझ पख भने कुनै कुनै ठाउँमा छिटफुट वर्षा हुने सम्भावना रहेको पाइन्छ आज लन्डनमा। यी त भए तीन ठाउँका वेदर रिपोर्ट श्रोता छोटकरीमा। अब तपाईँहरू धेरै ठाउँमा हुनुहुन्छ, तपाईँहरूकोतिर के कसो छ अहिलेको ताजा परिस्थिति मौसमको, अथवा अन्य केही कुराहरू हामीसँग बाँड्न अवश्य नै सक्नुहुन्छ। आउनुहोस् बाँड्नुहोस्, हामी पनि थाहा पाउनेछौँ र हामी अन्य श्रोतालाई पनि अवश्य नै सुनाउनेछौँ। अब भने गीत सुनौ, अघि भनिहाले धर्मेन्द्र सेवनको आवाजमा जिन्दगीको बाटोमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

बतासेमा उड्छ मन फर फर यो साखी यो साखी ये पो रहेछ श्रोता सनु पौडेलले गाउनु भएको यो मिठो गीत सँगै कार्यक्रम अगाडि बढिरहेको छ। बिहानको 10:28 गयो ब्रुनाईमा श्रोता आज शुक्रबारको मझेरी कार्यक्रमको पहिलो घण्टामा हुनुहुन्छ तपाईँ म धनराज राईको साथमा। कल्पना गर्नुहोस् त श्रोता एउटै कार्यालयमा तपाईँ र अर्को एकजना कर्मचारी काम गरिराख्नु भएको छ, तपाईँ दुवैले समान समय दिनुहुन्छ कार्यालयको काममा, समान मेहनत परिश्रम उत्तिकै गर्नुहुन्छ र जिम्मेवारी पनि इक्वेल बराबरी चाहिँ वहन गर्नुहुन्छ पुरा गर्नुहुन्छ। तर अब महिना मर्यो, महिनाको अन्त्यमा एकजना तपाईँको साथीले चाहिँ तपाईँभन्दा कम अथवा अलि धेरै पायो, तपाईँले तपाईँको कलिगभन्दा अलिकति धेरै अथवा अलिकति थोरै पाउनुभयो, के यो न्यायपूर्ण होला त? एउटै लेभलमा काम गरिराख्नुभएको छ, एउटै आवर एउटै प्रकारका जब होइन, समान जिम्मेवारीहरूको कुरा हुँदैछ। हजुर, यही प्रश्न उठाउँदै चाहिँ हरेक वर्ष सेप्टेम्बर 18 आजका दिन चाहिँ यो इन्टरनेसनल इक्वल पे डे मनाइँदो रहेछ श्रोता, समान पारिश्रमिक दिवस। यो विशेष गरी समान मूल्यको कामका लागि समान पारिश्रमिक हुनुपर्दछ भन्ने यो एक किसिमको माग सहित मनाउन थालिएको रहेछ। संयुक्त राष्ट्र संघका अनुसार आज पनि विश्वभर महिलाहरूले पुरुषको तुलनामा औसतमा करिब 20% कम पारिश्रमिक पाउने गरेका रहेछन्। यो अन्तर केवल तलबको कुरा मात्र होइन श्रोता, यसले अवसर सम्मान र आर्थिक स्वतन्त्रतामा पनि प्रभाव पार्ने गर्दछ। धेरै महिलाहरू घर परिवारको हेरचाह र स्याहार सम्भारमा बढी समय खर्च गर्नुपर्ने बाध्यता हुने साथै रोजगारी तथा पदोन्नतिमा विभिन्न चुनौती सामना गर्ने कारणले पनि यो अन्तर कायम नै रहेको बताउने गरिन्छ। र यो दिवस केवल महिलाहरूको अधिकारसँग मात्र सम्बन्धित छैन श्रोता, यो न्यायपूर्ण समाज, समान अवसर र समावेशी आर्थिक विकासको अभियान पनि हो भनेर चाहिँ संयुक्त राष्ट्रसङ्घले उसको चार्टरमा जनाएको छ। यो के अरे संयुक्त राष्ट्रसङ्घ युनाइटेड नेसन वुमेन एन्ड इन्टरनेसनल लेबर अर्गनाइजेसन आइएलओ ले सरकार, रोजगारदाता र नागरिक समाजलाई समान पारिश्रमिक सुनिश्चित गर्न आह्वान गर्दै आएका छन् र समान कामको मूल्याङ्कन व्यक्तिको लिङ्गले होइन उनको सिप क्षमता र योगदानले निर्धारण गर्नुपर्छ भन्ने आवाज बोकेको दिवस हो श्रोता। हजुर, अब अघि भनिहाल्यो लिङ्ग, महिला पुरुष होइन, अब के अरे यो एबिलिटी एबल र डिसेबलको कुराहरूमा होइन, धनी गरिबको चाहिँ अन्तरले गर्दाखेरि समान पारिश्रमिकमा चाहिँ उसले चाहिँ खेप्नु परेको दुःखहरू चाहिँ कसैले पनि खेप्नु नपरोस् भन्ने हेतुले आजको यो दिवस मनाइने रहेछ भन्ने मेरो चाहिँ बुझाइ रह्यो। तपाईँहरूको पनि यस्तो केही अनुभव छ यस्तो कार्यका काम गर्ने ठाउँमा, अफिसमा अथवा कुनै पनि जागिरमा हुनुहुन्छ, तपाईँहरू एउटै पे ब्यान्डमा हुनुहुन्छ तर पनि तपाईँलाई चाहिँ त्यो पे ब्यान्डको लोएस्ट स्केलमा दिइन्छ अनि तपाईँको सहकर्मी चाहिँ त्यो पे ब्यान्डको पनि हायर स्केलमा हुनुहुन्छ। अब फेरि त्यसमा अलि कतिपय कुराहरू चाहिँ अब कहिले जोइन गरेको होइन, अब त्यही अनुसारले सिनियरिटी बढ्दै जाने कुराहरू आउँछन् अनि उसको स्किल के छ त्यसमा नि अलिकति भर त पर्छ, तर पनि एकै किसिमका कामहरूमा त्यति साह्रो के अरे डिस्क्रिमिनेसन चाहिँ नहुनुपर्ने हो

सञ्जना श्रेष्ठको निन्द्रा छैन सुन्यो श्रोता मझेरी कार्यक्रमको पहिलो घण्टाको बसाइमा नारायण सापकोटाजीले फिनल्यान्डबाट उहाँको आजको मौसमी ताजा मौसमी विवरण पठाउनु भएको छ। बिहानको छ 5:36 गएको अवस्था छ। उहाँ बस्नुहुने ठाउँ फासुन्ड, मैले उच्चारण ठिक गरेँ कि गरिनँ सापकोटाजी, यसो मलाई करेक्सन गर्नुहोस्। 13°C तापक्रम रहेको रहेछ अहिले उहाँ बस्नुभएको ठाउँमा। भेरी लो पोलेन काउन्ट भनेको छ। आज तपाईँहरूको दिन निकै यतिको दिन रमाइलो होला जस्तो देखिन्छ। एयर क्वालिटी गुड स्टेटमा छ। तपाईँ अब छिटै उठ्नुभएछ, अब तपाईँको यसो मर्निङ वक मर्निङ को कामहरू गर्नुपर्ने होला, अथवा तपाईँ ड्युटी जानलाई उठ्नुभएको, के कसो छ आजको दिन तपाईँको शुभ रहोस्। अब हामी गीत सुन्छौँ फेरि। निशा देसारले गाउनुभएको छ, जति चर्चा चल्छ चल नदेऊ भन्ने गीत छ। निशा देसारको निकै एकपल्ट चलेको गीत हो, अहिले हराए जस्तो लाग्यो, फेरि एकपल्ट यो गीतलाई सुनौ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFPS गोर्खा रेडियो।

फेसबुक क्रस अल्मोडा राणा उप्रेतीले गाउनुभयो यो गीतलाई. यो गीत मैले नसुनेको रहेछु श्रोता, तपाईँहरूले सुन्नु भइसकेको थियो पक्कै पनि र रुचाउनु पनि हुन्छ होला, र आज पनि सुन्ने मौका पाउनुभयो, पक्कै रुचाउनु भयो. ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरू, अब मझेरी कार्यक्रममा अर्को हप्ताको सोमबारदेखि चाहिँ साप्ताहिक कार्यक्रम ज्ञानको परीक्षा मेरो प्रश्न उत्तर तपाईँको सुरु हुने भएको छ. यो क्विज कार्यक्रम हो, सोमबारदेखि शुक्रबारसम्म चाहिँ रन हुन्छ. एउटा सजिलो प्रश्न सोधिन्छ तपाईँलाई, अब क्विज कन्टेस्ट हो, सही गलत ट्रु अर फल्स पनि हुनसक्छ, मल्टिपल चोइस क्वेसन पनि हुनसक्छ, अथवा चाहिँ तपाईँको जस्ट एउटा उत्तर खोज्ने मात्रै पनि हुनसक्छ, गाउँ खाने कथा हुनसक्छ, हिज्जेहरू हुनसक्छ, गीत अपुरो गीत अथवा अपुरो कविताको अंश केही हुनसक्छ. त्यस्तो प्रश्नहरू चाहिँ हामीले तयार गरेर तपाईँहरू र हाम्रो यो कम्युनिकेसन चाहिँ अलि अझै मजबुत बनाऊ भन्ने हेतुले चाहिँ यो कार्यक्रमको आयोजना गरिएको. अब यो हेर्दै जाउँ कतिसम्म चलाउन सकिन्छ. अब तपाईँहरूले चाहिँ सोमबारदेखि भट्टाभट उत्तर पठाउन थाल्नुहोस्. उत्तर मिलेको खण्डमा तपाईँको नाम चाहिँ लकी ड्रमा अवश्य नै पस्नेछ, मिस हुने प्रोभाबिलिटी नै छैन. उत्तर चाहिँ मिल्नु पर्यो. उत्तर नमिलेको खण्डमा पनि पिर नगर्नुहोस्, फेरि उत्तर पठाउन सक्नुहुनेछ शुक्रबारसम्म. मझेरी कार्यक्रम भनेपछि बिहानको 10 बजेदेखि मध्याहको 1 बजेसम्म चाहिँ तपाईँहरूले उत्तर पठाउन सक्नुहुन्छ, अरू बेला पनि पठाउन सक्नुहुन्छ. तर तपाईँले चाहिँ बिएबिएस ब्रुनाईको मझेरीको साप्ताहिक प्रश्नको उत्तर भनेर चाहिँ तपाईँले यसो मेन्सन गर्नुभयो भने हाम्रा अन्य स्टेसनका प्रस्तुतालाई छुट्याउन सजिलो हुन्छ. र ब्रुनाई बाहिरका श्रोताहरू, तपाईँहरूले पनि उत्तर अवश्य नै पठाउन सक्नुहुन्छ, त्यो त्यसमा कुनै छेक बाँध छैन. तर पुरस्कारका प्रकृतिहरू हेर्दा ब्रुनाई बाहिरका श्रोतालाई समावेश गर्न नमिल्ने भएका कारणले लकी ड्रमा चाहिँ ब्रुनाईका श्रोताको मात्रै नाम पर्नेछन्. त्यसमा त्यही भएर अब उत्तर मिले पनि तपाईँलाई बधाई र शुभकामना मात्रै दिन सक्छौँ हामीले. तर पुरस्कारका प्रकृतिहरू चाहिँ परिवर्तन भएको खण्डमा, हामी पुरस्कारहरू जित्नु भएको खण्डमा पोस्ट अवश्य नै गरेर पठाउनेछौँ ब्रुनाई बाहिरका श्रोताका लागि पनि. हजुर, र यसको छिनोफानो चाहिँ प्रत्येक शुक्रबार मध्याह्नको 12:45 हुन्छ, अन्तिम बसाइमा, हप्ताको अन्तिम बसाइको अन्तिम घन्टामा. र मझेरी कार्यक्रममा नै छिनोफाने हुन्छ, म नै सञ्चालन गर्ने गर्दछु. म नभएको खण्डमा अरू जसले कार्यक्रम सञ्चालन गर्नुहुन्छ उहाँले छिनोफानो चाहिँ गर्नुहुनेछ फेयर एन्ड स्क्वायर. हामीले के अरे यो लकी ड्र हाल्ने बट्टा पनि तयारी अवस्थामा राखेका छौँ. अब तपाईँहरूले चाहिँ उत्तर चाहिँ भट्टाभट पठाउन थाल्नुहोस् है त श्रोता. सोमबारदेखि प्रश्नहरू राख्न थाल्ने, प्रश्नहरू भन्दा नि प्रश्न राख्न थाल्नेछु मैले. तपाईँले प्रश्नको उत्तरहरू फोन गरेर दिन सक्नुहुन्छ, इमेल गरेर पठाउन सक्नुहुन्छ, फेसबुक मेसेन्जर मार्फत पनि पठाउन सक्नुहुन्छ, अथवा म तपाईँहरूलाई कहाँ अफिसको वाट्सएप नम्बर पनि छ त्यहाँ पनि पठाउन सक्नुहुन्छ. तपाईँहरूमध्येमा धेरैले इङ्ग्लिस सर्भिसको लागि पनि क्विज कन्टेस्टमा भाग लिएर उत्तरहरू पठाउने गर्नुहुन्छ, सोही नम्बरमा नै पठाउन सक्नुहुन्छ तपाईँहरूले. त्यसमा बिएबिएस गोर्खा भनेर चाहिँ उल्लेख चाहिँ गर्नु होला. मैले यति अनुरोध गरे, अब गीत सुनौ. चाहनामा मोहित लाल किसानले गाउनु भएको छ.

मिठो गीत सुन्यौ मोहित लाल किसानले गाउनु भएको श्रोता बीएफबीएस ब्रुनेले बिग सल्युटका लागि अप समिट टिम हाइक गर्ने भएको छ श्रोता शनिबार भोलि 19 सेप्टेम्बरका दिन बिहानको 7 बजेदेखि हामी साह्रै टाढा चाहिँ जाँदैनौँ अब हामी चाहिँ यो टिम इभेन्ट भएकोले गर्दाखेरि बुकित साहबान्दार यो एम्पायर होटलको अपोजिटमा रहेको हाइकिङ ट्रेलमा चाहिँ हामी जाने प्लान गरिरहेका छौँ र हामीले चाहिँ यो हाइक जाँदाखेरि मेन उद्देश्य चाहिँ हामीलाई स्पोन्सर गर्नुहुन्छ कि भन्ने हेतुले हो अप समिटका लागि यो वर्षको बिएफबिएसको यो के अरे थिम हो च्यारिटीको लागि केही पैसा उठाउन सकिन्छ कि भन्ने हेतुले यो कदम लिन आँटेको हो श्रोता हामीले र तपाईँहरूले यसो चाहनुभयो भने थोरै धेरै के कति सक्नुहुन्छ यसो च्यारिटी दिन सक्नुहुनेछ हामी मध्ये कसैलाई पनि हाम्रो टिममा रहनुभएका बिएबिएस ब्रुनाईका सबै सम्पूर्ण टिम नै हामी जानेछौँ हजुर अब एउटा गीत सुनौ मेरी हजुर सुरज पण्डित अनि मेलिना राईले गाउनु भएको छ यो गीतलाई र यो गीत सुन्दै सुन्दै हामी कार्यक्रमको पहिलो घण्टालाई बिट मार्दैछौँ यो पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ तत्पश्चात हामी फेरि दोस्रो घण्टामा अवश्य नै भेट गर्नेछौँ तबसम्म यो गीत सुनेर रमाइलो गर्नुहोला तपाईँको शुक्रबारे बसाई।

0: The Live Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio.
3: चीन र भारत भ्रमणमा गएका सरकारका प्रमुख दुई पदाधिकारी तथा अधिकारीले आज पनि भेटवार्तालाई निरन्तरता दिएका छन्। जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलले हिजो चिनी रक्षा मन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गर्नुभएको छ। भेटमा आपसी हित एवं सैनिक सम्बन्धको बारेमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देलले भदौ 31 गते चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गर्नका साथै बेजिङमा भएको 13 बेजिङ स्याङसङ फोरमको उद्घाटन सत्रमा सहभागी हुनुभएको छ। एक साता लामा भ्रमण सकाएर सिग्देल भोलि स्वदेश फर्किने कार्यक्रम छ। यस्तै भारतमा रहेका अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै हुनुहुन्छ। तीन दिने भ्रमणका लागि हिजो दिल्ली पुगेका अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरिसक्नु भएको छ। वाग्ले आज पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्च स्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। इन्डिया इन्टरनेसनल सेन्टरमा कार्यक्रम हुँदैछ। वाग्ले आज भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भारत व्यापार सम्वर्धन संगठनका अध्यक्ष जावेद अशरफले गर्ने वृहत भेटघाटमा पनि उहाँको सहभागिता रहनेछ। कंग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापालाई कठोर संकल्प गर्न सुझाव दिनुभएको छ। भोलिदेखि प्रारम्भ गर्ने गरी घोषणा गरेको 15 अधिवेशनको कार्यतालिका स्थगन गरी केही समयको लागि सार्न उहाँको आग्रह छ। अपिल जारी गर्दै खड्काले पार्टीको 14 महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र आफ्नै अग्रसरतामा वार्ता सम्वाद तत्काल प्रारम्भ गरेर एकताको आशा कायम राख्न भन्नुभएको छ। दुईवटा अलग अलग अधिवेशन रोकिएन भने कांग्रेस पार्टीको विभाजन कसैले रोक्न नसक्ने उहाँको भविष्यवाणी छ। कांग्रेस पार्टीको विभाजनको केही महिनाभित्र एमाले नेकपा लगायत विशेष गरी संविधान निर्माणमा महत्वपूर्ण भूमिका रहेका दलहरू विभाजन हुने उहाँको ठम्याइ छ। त्यस्तो अवस्थामा देशमा जातीय क्षेत्रीय र धार्मिक द्वन्द्वको अकल्पनीय रणसंग्राम मच्चिनेछ वा मच्चाइने उहाँको अनुमान छ। यता कैलालीको धनगढीमा चोकका सार्वजनिक नाम आफूखुसी परिवर्तन नगर्न उपमहानगर प्रमुखले आग्रह गरेका छन्। पछिल्ला दिनमा व्यक्ति समूह वा संस्थाले सार्वजनिक ठाउँका नाम आफू अनुकूल फेर्ने लहर चलेको भन्दै प्रमुख गोपाल हमालले त्यसो नगर्न भन्नुभएको छ।
4: त्यो बिना स्वीकृति कसैले पनि त्यस्तो काम नगरिदिन हुन म विनम्रतापूर्वक अनुरोध पनि गर्दछु र साथै जसलाई जाने त्यस्तो टोलमा टोलको चोकको नामाकरण गर्नुहुन्छ उहाँहरूले यथाशीघ्र वडा मार्फत चाहिँ नि एउटा प्रोसेस चलाएर कुनै काम चाहिँ नि वडामा टुङ्गिन्छ भने कुनै काम चाहिँ नि वडा मार्फत नै नगर कार्यपालिकामा आउँछ। नगर कार्यपालिकामा निर्णय भइसकेपछि मात्रै चाहिँ त्यो लागू हुन्छ।
3: नाम परिवर्तन गर्न नहुने कारण पनि उहाँले बताउनु भएको छ।
4: यो विभिन्न टोलहरूमा विभिन्न चाहिँ के अरे चोकहरूमा यो चोकको नामाकरण गर्ने यो टोलको नामाकरण गर्ने चाहिँ कुनै समूह संस्था कुनै चाहिँ व्यक्ति होइन ल्याएर टाँस दिने त्यसपछि विवाद सिर्जना हुने र यो नगरमा रहेको जुन एउटा शान्तिपूर्ण एउटा सद्भावको भाइचारा छ त्यो भाइचारा खलल पुग्ने जस्तो लागेर यो चिजको एउटा प्रोसेस छ। जस्तो टोलमा टोलको नाममा नामाकरण गर्नु पर्यो भने पनि तपाईँहरूले वडामा सम्पर्क गर्नु पर्यो। चोकको नामाकरण गर्नु पर्यो भने पनि वडामा मार्फत चाहिने नगरपालिकाबाट स्वीकृति लिनु पर्यो। त्यसले गर्दाखेरि विधिवत रूपबाट सबै छलफल गरेर सबैको सर्व स्वीकार्य हुने नाममा उपमहानगरलाई कुनै आपत्ति छैन तर त्यसलाई विधिवत रूपमा नगरपालिकामा आओस्।
3: रसुवाको बटेकोसी बाढीमा 36 देशका 606 विदेशी पर्यटक अझै बेपत्ता छन्।
5: पर्यटन विभागले दिएको जानकारी अनुसार गत भदौ 10 गतिको बाढीमा परेर 36 देशका 606 विदेशी पर्यटक बेपत्ता भएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमा मेलाका लागि गोसाईकुण्ड गएका मध्ये 606 विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिनुभएको छ। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा बढी भारतका छन्। विभागका अनुसार भारतका 189, अस्ट्रेलियाका 33, क्यानाडा 30, मलेसियाका 55, युक्रेनका 54, बेलायतका 32, अमेरिकाका 65, लाटभियाका 33, चीनका 37 जना छन्।
3: बेलायतका राजा चार्ल्सले कृत्रिम बुद्धिमत्ता एआई अनियन्त्रित भएमा अस्तित्वको संकट आउने विषयप्रति प्रविधि कम्पनीका प्रमुखसँग चासो व्यक्त गर्नुभएको छ। एयरसारमा आयोजित एआई कम्पनीका प्रमुखहरूको शिखर बैठकमा उहाँले सुरक्षालाई चुनौती हुने गरी प्रविधि विकास नगर्न भन्नुभएको छ।
2: The task before you is not merely to advance a technology, but to ensure that it remains firmly in the service of humanity, community, and the natural world.
3: Khabar Dinai, Namaskar.

सबैको पैसा एकचोटि आउँछ दुनियाँ हँसाउँछ। रूपकुमार राईले गाउनुभएको रामसाइली भन्ने मिठो लोक भाका पूर्वेली भाका चाहिँ हामीले सुने श्रोता, र यो गीत सँगसँगै हामी प्रवेश गर्यौं कार्यक्रम मझेरीको दोस्रो घण्टामा। शुक्रबारै बसाइमा छौं श्रोता, आज 18 सेप्टेम्बर 2026 सालको। तपाईँहरूको साथमा छु म धनराज राई, र हामीले सफलतापूर्वक नै भनौँ पहिलो घण्टालाई समापन गरेर दोस्रो घण्टातिर पाइला लम्काइसकेको छौँ, लम्किसकेको छ। र दोस्रो घण्टामा पनि हामी यस्तै विभिन्न किसिमका गीत सङ्गीतहरू सुन्ने सुनाउने जमर्को चाहिँ गरि नै राख्नेछौँ, प्रयास जारी रहनेछ। तपाईँहरूको सहभागिताको चाहिँ अपेक्षा गरेको छु। सहभागिता जनाउनका लागि तपाईँले फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ, होइन भने फेसबुक मेसेन्जर मार्फत पनि हामीलाई सम्पर्कमा आउन सक्नुहुन्छ। सहभागिता जनाउने माध्यम त थुप्रै छ श्रोता, अझै पनि तपाईँलाई वाट्सएपहरू चलाउन सजिलो लाग्छ भने अफिसको वाट्सएप नम्बर पनि म तपाईँहरूलाई केही क्षणमा दिने नै छु। हजुर, आजको शुक्रबारे बसाइ ब्रुनाईको त झन्नै झन्नै 11:12 नै जान आँटेको छ श्रोता। रमाइलो अनुभूति भइरहेको छ, आज धेरै समय पछाडि पानी परेर मौसम पनि शीतल शीतल भइरहेको छ, अलिकति धुमिएको चाहिँ अवस्था छ आकाशमा। तर मलाई चाहिँ मलाई व्यक्तिगत रूपमा भन्दाखेरि चाहिँ धेरै समय पछाडि पानी परेकाले रमाइलो अनुभूति भइरहेको छ। अब माटो अलिकति

नरम हुने हो कि कडा न कडा भइसकेको थियो यहाँको माटो, अनि कडा भन्दा पनि त्यो पानी सुक्दै गएपछि चाहिँ यहाँको त्यो बलौटे माटो हुन्छ, बलौटे माटो चाहिँ फित्लिक फित्लिक चिप्लिने जस्तै भइसकेको थियो। अब भने के अरे झारपात बोट बिरुवाहरू पनि अलिकति तङ्ग्रिने हुन् कि भन्ने चाहिँ लागिरहेको छ। यो त भयो मेरो व्यक्तिगत कुरा, मेरो कुरा तपाईँहरूकोतिर के कस्तो छ मौसम, यसो पठाउँदै गर्नुहोस्। अन्य जानकारीहरू के कस्ता छन्, तपाईँहरूकोतिर के भइरहेको छ अहिले, आजको सन्दर्भ के छ तपाईँहरूकोतिर, यसो पठाउँदै गर्नुहोस् है त। अब अनिल सिंहलाई सुन्न जाउँ। घिन्ताङ घिन्ताङ मादल भन्ने कुरा गर्दै हुनुहुन्छ उहाँले।

हजुर, गिनी गिनी गिन्ताङ, गिनी गिनी गिन्ताङ सुन्यो श्रोता, तपाईँ हामीले मिठो गीत, रमाइलो गीत, र तपाईँहरूले पक्कै पनि यो गीतमा यसो टाउको हात कमरहरू त हल्लाउनु भयो, मर्काउनु भयो भन्ने मैले विश्वास लिएको छु स्टुडियोमा बसेर। मैले पनि यसो टाउको त हल्लाएँ है श्रोता। ब्रेस फोर्सेस ब्रुनाईमा साफा ब्रुनाईले 2027 साल, सन् 2027 सालको नयाँ वर्षको मौका छोपेर बिएफबी क्यालेन्डर 2027 ल्याउने योजना गरिरहेको छ। केही उहाँहरूले पनि साफाको लागि केही च्यारिटी पैसा उठाउन सकिन्छ कि भन्ने हेतुले नै हो उहाँले चाहिँ उहाँहरूले र उहाँहरूले चाहिँ अब तपाईँहरूको चाहिँ एउटा अक्सन गर्दै हुनुहुन्छ। तपाईँले चाहिँ बिड गर्नुपर्ने हुन्छ र तपाईँहरूले चाहिँ मानिलियो जानेरको लागि बिड गर्नुभयो, अर्कोले पनि जानेरको लागि बिड गर्नुभयो भने अक्सन चल्छ। कति हाल्नुहुन्छ? $20 सुरु हुन्छ बिड, र जसले धेरै एक दिनको लागि हुन्छ यो कार्यक्रम, र दिनको अन्त्यमा जसले त्यो महिनाको लागि बिड गर्ने र जित्नुहुन्छ उहाँहरूले चाहिँ त्यो महिनाको लागि चाहिँ उहाँहरूले आफूले छान्नुभएको तस्विरहरू, आर्ट्सहरू, क्राफ्टहरू चाहिँ क्यालेन्डरमा प्रिन्ट गर्नको लागि दिनुपर्ने हुन्छ, र यहाँबाट उठेको पैसा चाहिँ रकम चाहिँ साफाको यो च्यारिटीमा जान्छ। साफाले अब तपाईँ हामी सबैलाई थाहा छँदैछ कस्ता कस्ता काममा चाहिँ त्यो च्यारिटी पैसा खर्च गर्छ भनेर, र यो आर्म फोर्सेस च्यारिटी हो, यो हामीलाई नै फर्किआउने कुरा चाहिँ तपाईँहरूलाई अवगत नै छ। हजुर, यो हुने कार्यक्रम हुने चाहिँ 28 देखि 30 सम्म हो, र 1 अक्टोबरमा चाहिँ लाइभ अक्सन हाम्रो बिएबिएसको स्टुडियो मार्फत नै हुने बेहोरा पनि तपाईँहरूलाई जानकारी गराएँ। 28 र 30 चाहिँ यो के भन्छ लाइभ बिडिङ नभएर यो चाहिँ म्यानुअल बिडिङ भनौँ न, फोन मार्फत तपाईँहरूले अब रेडियोमा आएर म यति बोल कबोल गर्छु यसको लागि भन्न लाज लाग्ने कोही श्रोता हुनुहुन्छ भने तपाईँहरूले चाहिँ 28 देखि 30 सेप्टेम्बरभित्रमा चाहिँ बिड हालिसक्नुपर्ने हुन्छ। 1 अक्टोबरमा चाहिँ तपाईँहरूले फोन गरेर म्यासेज गरेर बिड गर्न सक्नुहुनेछ। स्टुडियोमा नै अङ्ग्रेजी र नेपाली, गोर्खाली दुइटै स्टुडियोबाट यो कार्यक्रम सञ्चालन हुने हुनेछ। अब एउटा गीत सुनौ, सम्झना आइरहन्छ। निमा पाखरिन एनपी परदेशीको आवाज छ यसमा, र उहाँले चाहिँ अहिले भर्खरै सेवा अनि नमस्ते है मजेरी प्रस्तुता प्रिय धनराज सरलाई भन्नुभएको छ। तपाईँलाई पनि सेवा नमस्कार अनि के भन्छ के अरे स्वागत छ तपाईँलाई मझेरी कार्यक्रमको दोस्रो घण्टामा। जन्मी हुर्केको गाउँ घरको सम्झना त सबैलाई मलाई जस्तै नै आइरहन्छ होला, हजुरलाई कतिको आउँछ हौ भन्नुभएको छ। किन नआउनु परदेशीजी, पाखरिनजी, यो त अब जीवनको अन्तिम दिनसम्म नै आइरहने कुरा हो, यसमा दुई मत नै छैन कसैको पनि, सबैलाई आइहाल्छ। आज यस्तै गाउँघरको याद र सम्झनाको भाव बोक्ने गीत अनुरोध राख्न चाहन्छु है हजुर भन्नुभएको छ उहाँले। अवश्य पनि त्यो गीत तयारी अवस्थामा छ, र उहाँको स्वयं को आवाज रहेको छ निमा पाखरिनको। अब हामी उक्त गीत सुन्न जाउँ। पाखरिनजी सुन्दै हुनुहुन्छ भने इन्जोय, र गाउँको झल्को याद मेटाउनु होला।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

नाच्यो झिल्के नाच्यो सुभाष सुन्दासले गाउनु भएको मिठो गीत सुन्यो श्रोता. मलाई पनि गाउँ गाउँ लागेर गाएको स्वर त कहाँ गयो गयो हराइ गयो कतातिर बटारियो. तपाईँले त्यो महसुस गर्नुभयो पक्कै पनि. आज शुक्रबार श्रोता, शुक्रबारको बसाइको दोस्रो घण्टामा यो समयमा हामी जेनेरेसनल इस्युज सम्बन्धी केही चर्चा गर्ने गर्दछौँ. आज पनि एउटा छोटो चर्चा गर्ने मनसायसहित उपस्थित भएको छु र आज चाहिँ जागिर कतिवटा खाने भन्ने कुरामा र विशेष गरेर यो जेन जीको करियरको सम्बन्धी रहेको छ. सोच्नुहोस् त, बिहान 8 बजे तपाईँ अफिस पुग्नुभयो, 9 बजेदेखि बेलुकी नभनौ साँझको 5 बजेसम्म जागिर, बेलुका घर फर्किनुभयो तर काम सकिँदैन किनभने 6 बजे पछाडि तपाईँ फ्रिलान्सर हुनुहुन्छ, 8 बजे पछाडि तपाईँ कन्टेन्ट क्रिएटर बन्नुहुन्छ र सुत्नु अगाडि चाहिँ आफ्नो अनलाइन बिजनेसको अर्डर चेक गर्दै हुनुहुन्छ स्टेटस. अब कसैले सोध्यो तपाईँलाई तपाईँ के गर्नुहुन्छ भनेर सोध्दा तपाईँले भन्नु पर्ने भयो कहाँबाट सुरु गरौँ त. हजुर, यही हो आजको जेनजीको बदलिदो करियर कल्चर यो सम्बन्धीको एक किसिमको रमाइलो रोचक प्रसङ्ग चाहिँ आज हामी छलफल गर्नेछौँ. एक समय थियो राम्रो जागिर पाउने, एउटै कम्पनीमा वर्षौँ काम गर्ने, तलबाट बचत गर्ने, घर किन्ने अनि तलबाट बचत गर्ने, घर किन्ने अनि रिटायरमेन्टमा चाहिँ आराम गरेर बस्ने, त्यो थियो सिधा बाटो. तर आजका युवालाई त्यो बाटो हेर्दा प्रश्न उठ्छ, घर किन्न त यति धेरै पैसा चाहिन्छ, जीवनयापनको खर्च यति महँगो छ, एउटै जागिरबाट सबै सम्भव होला त? त्यसैले धेरै युवाको सोच बनेको छ एक इन्कमले पुग्दै पुग्दैन भने अर्को इन्कम बनाउने बाटो. अफिसमा एउटा काम, घरमा अर्को काम र मोबाइलमा तेस्रो काम, त्यस्तै छ अहिलेको. कसैले टिकटक वा युट्युबमा कन्टेन्ट बनाइरहेको छ, कसैले ग्राफिक डिजाइन गर्छ भने कसैले अनलाइन सामान बेचिरहेको छ अनि कसैले फ्रिलान्सिङ पनि गर्छ. र अहिले त त्यसमा अब एआई जोडि नै हाल्छ, एआईले पनि नयाँ सम्भावनाहरू थपिदिइरहेको छ. कल्पना गर्नुहोस् त, तपाईँको साथीले भने यार आज त अफिसबाट फर्केपछि मेरो अर्को काम छ. तपाईँ सोच्नुहुन्छ कुनै ओभर टाइम होला, केटोले निकै दिलो ज्यान लाएर काम गर्दैछ भन्ने सोच्नुहुन्छ तपाईँले. ऊ भन्छ होइन नि यार, मेरो साइड हसलको कुरा आयो अब फेरि यहाँ श्रोता. यो कुरा अब धेरै युवाका लागि असामान्य रहेन किनभने आजको पुस्ताले कामलाई केवल महिनाको तलब भनेर मात्र हेर्न थालेको छैन. काम भनेको आमदानी हो, स्वतन्त्रता पनि हो, आफ्नो सिप देखाउने ठाउँ पनि हो र कतिपयका लागि आफ्नो पहिचान बनाउने माध्यम पनि हो. तर यहाँ एउटा गम्भीर प्रश्न भने छ, के जेनजीलाई काम गर्न मन नपरेको हो वा उनीहरूलाई पुरानो यो करियर सिस्टमले दिएको प्रमिसमा विश्वास कम भएको हो? बेलायतको द गार्जियन पत्रिकाको एउटा अनुसन्धानात्मक लेखले यसैलाई प्रोडक्सन निहिलिजम भन्ने अवधारणासँग जोडेको छ. साधारण भाषामा भन्दा, यदि वर्षौँसम्म एउटै जागिर गर्दैमा घर किन्न सकिँदैन, आर्थिक सुरक्षा निश्चित हुँदैन र भविष्य कस्तो हुन्छ भन्ने प्रश्न थाहा हुँदैन भने युवाले किन आफ्नो आम्दानीको एउटै स्रोतमा मात्र भर पर्नु? त्यसैले उनीहरू भन्छन्, फ्युचरको भर नपरौँ, अहिले उपलब्ध भएको अपर्च्युनिटीलाई प्रयोग गरिहालौँ. तर अर्को चुनौती पनि छ श्रोता, एआई अब एआई केमा छैन, अहिले सबैमा छ एआई. आज एआईले नयाँ काम सृजना गरिरहेको छ भने केही पुराना वा सुरुवाती तहका कामलाई पनि परिवर्तन गरिरहेको छ. यसले युवा सामु एउटा नयाँ प्रश्न खडा गर्छ, मैले आज सिकेको स्किल 5 वर्ष पछाडि पनि काम लाग्छ कि लाग्दैन? सायद यही कारणले नयाँ पुस्तामा एउटा स्किल मात्र होइन धेरै स्किल सिक्ने सोच बढ्दैछ. त्यसमा राइटिङ पनि आउनु पर्यो, टेक्नोलोजी पनि बुझ्नु पर्यो, कम्युनिकेसन चाहियो, सोसियल मिडिया पनि चलाउन माहिर हुनु पर्यो अनि समय मिल्यो भने साइड हसल त छँदैछ.
तर यसलाई केवल जेनजी काम गर्न चाहँदैन भनेर बुझ्न चाहिँ निकै सरल निष्कर्ष हुनेछ, किनभने युवाहरू हुर्किएको आर्थिक वातावरण पनि फरक छ अहिलेको श्रोता। पहिलेको फर्मुला थियो राम्रो जागिर अनि राम्रो तलब अनि बचत, त्यस पछाडि घर, र घर भनेको सुरक्षित भविष्य। आज धेरै युवाका लागि त्यो फर्मुला त्यति सिधा देखिँदैन, त्यसैले करियर पनि बदलिँदैछ। अब करियर भन्नाले एउटा कम्पनीको आइडी कार्ड भिर्ने मात्र होइन, कहिलेकाहीँ लिङ्कडइनमा एउटा जब, इन्स्टामा अर्को बिजनेस, युट्युबमा अर्को कन्टेन्ट, त्यहाँबाट इन्कम, र ल्यापटपमा फ्रिलान्सको प्रोजेक्ट। हजुर, करियरको स्पेक्ट्रम पनि यसरी चेन्ज हुँदैछ, परिवर्तन हुँदैछ श्रोता। जेनजी, अब अहिले जेन अल्फाहरूको कुरा आयो, जेन अल्फा पनि अब 16-18 वर्ष पुगिसके को अवस्था छ, ले गर्दाखेरि नेचर अफ जब एउटा ठाउँमा मात्रै वर्षौँ सेवा गर्ने चाहिँ समय अब बिस्तारै बिस्तारै हट्दै गएको छ भन्ने कुरा चाहिँ यो लेखबाट, आजको हाम्रो चर्चाबाट हामीले बुझ्ने कोसिस गर्यौँ। यो चर्चा पछाडि अब गीत सुन्नतर्फ हाम्रो ध्यान मोडौँ श्रोता। के छ रहर, जेनजीको जस्तै युनाले पनि त्यही गाउनु भएको छ, त्यही गीत सुन्नतर्फ लागौँ। के छ रहर,

थुप्रै रहरको कुरा गर्नुभयो युनाले। ब्रिटिश फोर्सेस ब्रुनाईमा आज बेलुकी 7 बजेदेखि चाहिँ तपाईँहरू प्याटियो बार मुमङमा जान सक्नुहुनेछ। मुमङको कम्युनिटी सेन्टरमा रहेको छ यो प्याटियो बार र आज हुन गइरहेको छ बिङ्गो एन्ड बबल्स। $10 चाहिँ तपाईँले बिङ्गोको टिकट र एक ग्लास वाइन पाउनुहुने चाहिँ छ आज। बिङ्गो चाहिँ 7:30 बजेदेखि सुरु हुन्छ, ठ्याक्कै 7:30 सुरु हुन्छ, ढोका 7 बजे खुल्छ। आज शुक्रबार पनि हो, तपाईँहरू ब्रुनाईको वरिपरि नै हुनुहुन्छ भने यसो जानुहोस् सपरिवार, रमाइलो गर्नुहोस्। शुक्रबारे दिनलाई साँझलाई चाहिँ रोमाञ्चक बनाउनुहोस्, साथीभाइहरूसँग जानुहोस्, नम्बरीसँग जानुहोस्, दिदीबहिनीहरू ग्रुप बनाएर जानुहोस् र गुड लक तपाईँहरूलाई। विनरलाई चाहिँ क्यास प्राइज पनि दिइन्छ यो बिङ्गोमा। अल्लाह रे जोबान सुन्छौ आयुष प्रधानको आवाजमा रहेको छ यो गीत।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
2: यो BFPS कुलकर्म रेडियो हो।

आज मिठो गीत सुन्यौ मिलन लामा गोम्जाको आवाजमा के साह्रो राम्रो राम्री राम्रो होइन मिठो गीत सुन्यौ जोसिलो गीत ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता तपाईँहरूका लागि बिएफबिएस ब्रुनाईले क्विज फेरि पनि ल्याएको छ. गत केही महिना अगाडि हामीले क्विज सञ्चालन गरेको थियौँ, त्यो चाहिँ गोर्खाली समुदायका लागि मात्रै तय गरिएको थियो. अब भने यो दुइटै कम्युनिटी, दुइटै नभनौँ ब्रिटिस फोर्सेस ब्रुनाईको सम्पूर्ण कम्युनिटीलाई नै टार्गेट गरेर अङ्ग्रेजी सेवा र गोर्खा सेवाले यो ल्याएको छ यो क्विज नाइट, बिएफबिएस क्विज नाइट. र यो क्विज नाइट आयोजना गर्नुको मुख्य उद्देश्य भनेको द बिएफबिएस बिग सल्युटका लागि केही च्यारिटी पैसा सङ्कलन गर्न सकिन्छ कि भन्ने हेतु हो. र तपाईँहरू चाहिँ$5 प्रति व्यक्ति तिर्नुपर्ने हुन्छ. सहभागिता जनाउनु भएको खण्डमा तपाईँ एक्लै नभएर टिम बनाएर पनि आउन सक्नुहुन्छ श्रोता. तर टिममा चाहिँ 6 जनाभन्दा बढीको टिम नबनाउनु होला. भनेपछि तपाईँहरू 6 जना हुनुभयो भने एउटा टिमले $30 च्यारिटीलाई डोनेट गर्नुभयो, द बिएपिएस बिग सल्युट च्यारिटीलाई. हुने स्थान नाफीको चौतारी हो, 7 बजेदेखि सुरु हुन्छ. अलि अलिकति अगाडि आएर यसो प्रि क्विज एडमिनहरू गर्नुपर्ने हुन्छ, ले गर्दाखेरि अलिकति अगाडि आउनुहोस्. 2 अक्टोबरको दिन श्रोता, शुक्रबारको दिन पर्छ. तपाईँहरू विकेन्डमा ब्रुनाईकै वरिपरि पक्कै हुनुहुन्छ. अब स्कुल हलिडे त्यति छैन, अहिले हाफ टर्म हुने बेला भएको छैन. सपरिवार आउनुहोस्, नानी केटाकेटीहरू खेलिहाल्छन्, साथीभाइ दिदीबहिनीहरूसँग चाहिँ टिम बनाएर आउनुभयो भने अति उत्तम हुन्छ. आउनुहोस्, रमाइलो गरौँ र केही च्यारिटी रकम पनि उठाउँ बिएफबिएसको बिग सल्युट च्यारिटीका लागि. मेलिना राई र सरोज बराललाई सुन्छौँ अब. गुलेली भन्दै हुनुहुन्छ उहाँहरूले, कस्तो खालको गुलेली, चरा मार्ने गुलेली हो कि मायालाई ताक्ने गुलेली हो, सुनिहालौँ.

आँटेको भए चिना देखाउनै पर्दैन भन्ने गीत भाव बोकेको गीत सुन्यो मेलिना राई अनि सरोज बरालको आवाजमा. ब्रिटिस फोर्सेस ब्रुनाईका लागि अर्को पनि जानकारी, यो चाहिँ बिएफएसडब्ल्युएसले आयोजना गरेको टुगेदरनेस प्यारेन्टिङ कोर्स हो र यो चाहिँ 1 अक्टोबर 2026 सालका लागि हुन्छ, लागिदेखि सुरु हुन्छ र यो चाहिँ 5 हप्ताका लागि हुन्छ. प्रत्येक हप्ता 2 दिन हुन्छ, मङ्गलबार अनि बिहिबार बिहानको 9 बजेदेखि 10:30 बजेसम्म 1.5 घन्टा हुन्छ यो कार्यक्रम. प्रत्येक मङ्गलबार अनि बिहिबार बिएफएसडब्ल्युएसको ट्रेनिङ क्लासरुममा, यो चाहिँ चिटच्याट कम्युनिटी सेन्टर अवस्थित छ र यो प्यारेन्टिङ कोर्स चाहिँ सबैलाई खुला छ भन्दा नि हुन्छ. श्रोता नानी हुन आँटेका, अभिभावक हुन आँट्नुभएको हरू पनि जान सक्नुहुन्छ र 18 वर्षसम्मका नानीका बुवा आमाहरू तपाईँहरू पनि यसमा सहभागिता जनाउन सक्नुहुन्छ. सम्पूर्णका लागि अब कोही फर्स्ट टाइम प्यारेन्ट्स हुँदै हुनुहुन्छ, हुने तर्खरमा हुनुहुन्छ, कोही अलि एक्सपिरियन्स्ड 18 वर्ष पुग्न आँटेका नानीका बुवा आमा हुनुहुन्छ, तपाईँहरूले चाहिँ आफ्नो अनुभव सुनाउनुहुन्छ अनि तपाईँले अनुभव सुनाएपछि तपाईँले के राम्रो गर्नुभयो अथवा के राम्रो गर्नु भएन भन्ने कुराहरू चाहिँ त्यहाँका स्टाफले चाहिँ तपाईँलाई जानकारी गर्नुहुन्छ. नयाँ हुने आमा बुवालाई टिप्स दिनु पनि हुन्छ उहाँहरूले चाहिँ. र तपाईँहरू यदि यसमा सहभागिता जनाउन चाहनुहुन्छ भने रचना निरौलालाई सम्पर्क गर्नुपर्ने हुन्छ, rachana.poudel@forcesocialwork.com. हजुर, अब एउटा गीत सुन्छौँ, रकम पुल तरेर, र यो गीत देवीघरतिर दीपक नेपालीले गाउनुभएको छ. यो गीत सुन्दै सुन्दै नै हामी अब कार्यक्रमको दोस्रो घण्टालाई पनि बिदा गर्नेछौँ. हामी तेस्रो घण्टामा भेटौँ है त.

0: મિલાય ભરી ઓનર એપમાં અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ પ્લે BFBS યુ BFBS ગોરખા રેડિયો રેડિયો ગોરખા રેડિયો रसुवा र नुवाकोटमा ड्रोन मार्फत हालसम्म 7,000 किलो सामान ढुवानी गरिएको पाइलटले जनाएका छन्। जीपीएस टिमका पाइलट अनिल प्रधानका अनुसार हालसम्म 116 कार्गो उडान मार्फत 696 किलोमिटर दूरीमा उडान भरिएको छ। सुरक्षाकर्मी र विभिन्न संस्थाको सहयोगमा उडान सम्भव भएको प्रधानले बताउनु भएको छ। नेपाल ट्रक यातायात व्यवसाय महासंघले भोटेकोशी बाढीमा 677 मजदुर सम्पर्कविहीन रहेका जनाएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा भएको बैठकमा महासंघका पदाधिकारीले 515 ट्रक तथा कन्टेनर हराएका बताएका हुन्। महासंघले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको संख्या अझै बढ्न सक्ने जनाएको छ। सरकारले बनाएको कार्यदलमा नेपाल ट्रक यातायात व्यवसाय महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानिया र महासंघका महासचिव बद्री प्रसाद चौलागाई लगायत सदस्य छन्। गणेशमान सिंहको 29 स्मृति दिवस आज मनाइँदैछ। विक्रम सम्बत 2046 प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृति दिवसमा कंग्रेसका भातृ एवं शुभेच्छक संस्थाले विविध कार्यक्रम गर्दैछन्। सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गर्नुभएको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्ण प्रसाद भट्टराईलाई प्रस्ताव गर्नुभएको थियो। विक्रम सम्बत 1972 कार्तिक 24 गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको हो। उहाँले प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनु भएको थियो। विक्रम सम्बत 2007 साल अघि पत्रकोल जेल फरेर भाग्न सफल हुनुभएका सिंहले भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभएको थियो। प्रजातन्त्र स्थापनाका लागि भएको 2007 सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगन्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभएको थियो। विक्रम सम्बत 2015 पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उहाँले 2017 सालमा प्रजातन्त्र अपहरण भएपछि 8 वर्ष सीमन्तरबार र सुन्दरी जल बन्दी गृहमा कारावास जीवन बिताउनु भएको थियो। कानून मन्त्री सुविता गौतमले भूपरिवेष्टित भए पनि समुद्र जोगाउने सम्झौतामा हस्ताक्षर गर्नुपर्ने कारण देखिएको बताउनु भएको छ। प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको जवाबमा मन्त्री गौतमले नेपालका हिमाल सम्झेर सम्झौता आवश्यक भएको उल्लेख गर्नुभएको छ।
1: समुद्री तट भएका देशहरूको मात्रै विषय होइन, जसरी हाम्रा हिमालहरू हाम्रो मात्रै विषय होइन, हाम्रो मात्रै चासोको विषय होइन, हाम्रो हिमाल संरक्षणको विषय विश्वको पनि चासोको विषय हो। त्यस्तै हामीसँग समुद्र छैन तर समुद्र पनि हाम्रो चासोको विषय हुनुपर्छ, यसको सम्वर्धन गर्नु हाम्रो पनि चासोको विषय हुनुपर्छ।
0: नेपालले संयुक्त राष्ट्रसँगै समुद्री कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र तीको प्रयोग सम्बन्धी सम्झौता गर्न लागेको छ। मन्त्री गौतमले सम्झौतामा सामेल भइसकेपछि केही आर्थिक दायित्व थपिने बाहेक कल्याण नै हुने बताउनु भएको छ।
1: अब सम्झौता गरिसकेपछि आर्थिक आफ्नो कन्ट्रिब्युसन गर्नुपर्ने त्यो दायित्व हो सबै राष्ट्रले गर्नुपर्छ, किनभने केही जोगाउनको लागि सबैको दायित्व निर्वाह गर्दै गर्दाखेरि नेपालले पनि भूमिका खेल्नुपर्ने हुन्छ। त्यसबाहेक खासै अरू घाटाहरू केही पनि छैन।
0: रसुवा र नुवाकोटका मुख्य सडक मार्ग अवरुद्ध रहेका प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले अर्को सूचना नभएसम्मका लागि मुख्य मार्ग नखुलेका उल्लेख गरेको छ। हिमबाडी प्रभावित नुवाकोटको टोखा चहरी सडक खण्डमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ। नुवाकोटकै पासाङ लामो सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। यस्तै पृथ्वी लोकमार्गको धादिङका ज्वाङखोला र शीतल बजारमा एकतर्फी सडक सञ्चालनमा छन्। चामे बेसीसार र कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध छन्। बागमती प्रदेशले संगठन तथा व्यवस्थापन ओएनएम संरचना पुनरावलोकन गर्दै 134 दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।
2: प्रदेश मन्त्री परिषद बैठकले प्रदेश सरकार अन्तर्गतका कार्यालय र कर्मचारी दरबन्दी पुनरावलोकन सम्बन्धी खाका स्वीकृत गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार ओएनएम सर्वेक्षण अन्तर्गत प्रदेश सरकार मातहतका कार्यालय संख्या 180 कायम गरिएको छ। हाल कायम 4,814 दरबन्दी मध्ये 4,680 दरबन्दी प्रस्ताव गरिएको छ। यस अनुसार प्रदेशमा 134 दरबन्दी घट्ने भएको छ। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि 24 अस्थायी दरबन्दी स्वीकृत गरिएको छ। बैठकले खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गतका विभिन्न सरसफाई डिभिजनका लागि पनि 90 अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
0: नेटो महासचिव मार्क रट्टेले रुसले दिइरहेको चुनौतीलाई हल्का नमान्न सल्लाह दिनुभएको छ। संगठनका सदस्य मुलुकले 2035 कुल बजेटको 3.5% रक्षा खर्च गर्ने कार्ययोजनामा विश्वासले आधार दिन बेलायतलाई उहाँले आग्रह समेत गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

TBS Orca Radio. Orca Radio. नमस्ते नमस्ते नमस्ते बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीबाट मझेरी कार्यक्रमको हामी तेस्रो घण्टामा प्रवेश गर्यौँ। श्रोता, समाचार सुन्नुभयो, मिश्रित खालका समाचारहरू तपाईँले सुन्नुभयो र तपाईँ आफै पनि कति समाचारहरू त आफैले पनि पढिसक्नु भएको थियो, हेरिसक्नु भएको थियो। केयर सिंह लिम्बूले गाउनुभएको कता छौ मेरो फुल भन्ने मिठो गीतबाट कार्यक्रम मझेरीको तेस्रो घण्टा सुरु भयो। श्रोता, ब्रुनाईमा मध्याहको 12:09 गएको छ र अहिले सेरियामा मौसमी परिवर्तन खासै भएको छैन, भन्दा पनि पानी परिरहेको थियो पहिलो घण्टा सुरु गर्दा। दोस्रो घण्टामा अलिअलि सिमसिम पानी पर्दै थियो भने तेस्रो घण्टामा आइपुग्दा सुक्खा भएको छ ब्रुनाई सेरियाको। मौसमको कुरा गर्दाखेरि टेम्परेचरमा पनि खासै परिवर्तन भएको छैन, बिहान जस्तोमा सुरु गरेको थियो त्यही अनुरूप नै टेम्परेचर बढिरहेको छ। तपाईँहरूले टेनिस खेल कतिको हेर्ने गर्नुभएको छ, टेनिस हेर्दै हुनुहुन्छ नै, अहिले लाइभ खेलहरू भइरहेको छ। वर्ल्ड टेनिस एसोसिएसनको यो मेक्सिकोमा गुआडाला जरामा हुँदै गरेको खेलमा अहिले स्टर्न्स र स्टिफेन्स दुइटै अमेरिकी खेलाडी हुनुहुन्छ, उहाँहरू चाहिँ फिमेल हुनुहुन्छ भनौँ। सेकेन्ड सेटको खेल हुँदैछ, पहिलो सेटमा स्टर्न्सले चाहिँ स्टिफेन्सलाई 7-6 हराएकी रहेछन् भने दोस्रो सेटमा पहिलो अङ्क स्टर्न्सले नै प्राप्त गरेकी छिन्। 1-0 अग्रता छ उनको। त्यस्तै अर्को खेलहरूमा अब आइटिएफ मेन सिङ्गल्स पनि हुँदैछ, चाइनामा हुँदैछ, गुइयाङ भन्ने ठाउँमा, र त्यहाँ पनि विभिन्न खेलहरू भइरहेका छन्। अर्को आइटिएफ वुमेन सिङ्गल्स पनि भइरहेको छ जापानमा, र त्यस्तै आइटिएफ वुमेन सिङ्गल्स नै अब सेन्याङ चाइनामा भइरहेको छ, र यो इन्डोर आउटडोर सफ्ट हार्ड ग्राउन्ड भन्नेहरू हुँदो रहेछ। अर्को खेल पनि हुँदै रहेछ भियतनाममा, यो चाहिँ च्यालेन्जर कपको लागि रहेछ, च्यालेन्जर मेन्स, यो चाहिँ डबलको। तपाईँहरूले कति टेनिसका पारखी हुनुहुन्छ भने पक्कै पनि हेरिराख्नु भएको छ। अब हामी टालाटुली बाटुली सुनौ। अमिरिया लिम्बू र पुष्कर सुनवार। अमिरिया लिम्बूको त मैले त पहिलो गीत सुन्दैछु जस्तो लाग्यो, सुनौ कस्तो छ।

हजुर, टालाटुली बाटुली कति राम्री पुतली भनेर हामीले पहिला पढ्थ्यौँ। सानी पनि होइन रे, ठुली पनि होइन रे, त्यस पछाडि चाहिँ मैले बिर्सेको अवस्था श्रोता। अघि गायिकाको नाम अमृता लिम्बू भनेको थिएँ, अमृता लिम्बू रहेछ श्रोता। लाइब्रेरीमा नाम रङ इन्ट्री भएको रहेछ, अमृता लिम्बू अनि पुष्कर सुनवारले गाउनु भएको यो गीत सुन्यो। र तपाईँहरू यस्तै किसिमका अथवा अन्य कुनै किसिमका गीत सङ्गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ, अथवा तपाईँले कसैका लागि सन्देश प्रवाह गर्न चाहनुहुन्छ भने हामीलाई प्रयोग गर्न सक्नुहुनेछ। स्टुडियोमा फोन गर्नुहोस्, इमेल गर्नुहोस्, अथवा फेसबुक मेसेन्जर मार्फत मेसेज पठाउनुहोस्, हामी अवश्य नै प्रवाह गरिदिन्छौँ। र यसै क्रममा एउटा गीत सुन्ने अनि सुनाउने अनुरोध गर्दै परदेशी घिमिरे माइलज्यू सधैँ झै आइपुग्नु भएको छ। उहाँ अगाडि भन्नुहुन्छ, हेलो नमस्ते राई सर, हाउ इज डुइङ? अल इज डुइङ गुड भन्नु पऱ्यो मैले पनि घिमिरेजी। एज युजुअल आज पनि हजुरको लभली प्रोग्राम सुरुदेखि सुन्दै 8.58 किलोमिटर, आज त झन् लामो कुद्नु भएछ, झन्नै 9 किलोमिटर नै कुद्नु भएछ घिमिरेजी, पुरा गरी रुममा पुगेको छु। अनि हजुरको जिम कस्तो हुँदैछ नि भन्नुभएको छ। मेरो जिम अहिले हप्ताको 2 दिन मात्रै गर्दैछु, एकैचोटि जोस नगरिहालौँ भनेर घिमिरेजी, आज छ मेरो, अब भरे साँझमा, शुक्रबारको साँझमा जिम म पनि जाने तर्खर गर्दैछु। हप्ताको 2 दिन, अब बिस्तारै 3 दिन, अनि त्यस पछाडि बिस्तारै नम्बर बढाउँदै लानु पर्यो भन्दैछु। र अब हजुरको समय मिलेमा एउटा गजल केलत बस्यो मलाई सुनाइदिनु भए आभारी हुने छु भन्दै बिदा, हेभ अ गुड फ्राइडे, सबैको जय होस् पनि भन्नुभएको छ। अवश्य पनि हामी सबैको जय होस् भन्दै तिलक सिंह पेलाले गाउनुभएको केलत बस्यो परदेशी घिमिरे माइलज्यूको अनुरोधमा हामी सम्पूर्णले श्रवण गरौँ।

0: SBS गोर्खा रेडियो हो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
0: गोर्खा रेडियो।

0: प्रजिना गुरुङले गाउनु भएको नखेल सुन्यो श्रोता र तपाईँ हुनुहुन्छ मजेरी कार्यक्रमको तेस्रो यानि कि अन्तिम घण्टामा म धनराज राईले यो कार्यक्रमलाई सञ्चालन गरिरहेको छु। ब्रुनाईमा मध्याहको 12:25 गएको छ। अब एउटा अन्तर्वार्ता सुन्छौँ श्रोता र यो अन्तर्वार्ता साफा ब्रुनाईले आयोजना गर्न आँटेको एउटा अक्सन कार्यक्रमको बारेमा छ र साफा ब्रुनाईले चाहिँ सन् 2027 सालका लागि अक्सन लिलामी मार्फत नयाँ पात्रो निकाल्दैछ। उक्त लिलामीका बारेमा बिएबिएस गोर्खा रेडियोसँग दुईजना बहिनीहरूले कुराकानी गर्नुभएको छ। कुराकानी उहाँहरूको परिचयबाट सुरु भएको छ। श्रोता लागिहालौँ पहिलो भाग सुन्नलाई।
1: नमस्ते दाई, म रजिना राई साफाको भोलिन्थ्यो।
0: अनि यता अर्को बहिनी पनि आइपुग्नु भएको छ, तपाईँ पनि सायद पहिलोपल्ट जस्तो लाग्छ।
2: नमस्कार दाजु, म चाहिँ सुचिता राई, हाल साफामा भोलिन्टियर गर्दैछु।
0: सुचिता राई अनि रजिना राई बहिनीहरू आइपुग्नु भएको छ। उहाँहरू चाहिँ साफा ब्रुनाईको स्वयंसेवक हुनुहुन्छ र कम्युनिटीका लागि केही गर्न सकिन्छ कि भनेर आफ्नो फाल्टो समयमा उहाँहरू चाहिँ अहरात र खट्ने गर्नुहुन्छ। यताउता इभेन्टहरू हुँदा हामीले देखिरहेका नै छौँ, तपाईँहरूले पनि अप्रिसिएट गर्नुहुन्छ पक्कै पनि। रजिना बहिनी, आज तपाईँ यहाँ आउनुको मुख्य कारण चाहिँ के होला, हाम्रा श्रोतालाई छोटकरीमा बताइदिनुहोस् न।
1: हामी आज आउनेको मुख्य उद्देश्य भनेको चाहिँ हाम्रो 2027 साफा क्यालेन्डरको अक्सनको बारेमा अलिकति आज हाम्रो सबै श्रोताहरूलाई चाहिँ जानकारी दिउँ, सँगै हाम्रो बिएफपी कम्युनिटीलाई चाहिँ यसको बारेमा चाहिँ अग्रिम अलिकति बुझाइदिउँ भन्ने।
0: द आर्म फोर्सेस च्यारिटीका लागि काम गर्छ साफाले र साफाले नै सन् 2027 सालको च्यारिटी क्यालेन्डर अक्सन आयोजना गर्ने भन्नुभयो। अलिअलि पहिला कता कता सुनेको जस्तो त लाग्छ, एकपल्ट रिमाइन्ड गरिदिनुहोस् न, यो साफा च्यारिटी क्यालेन्डर अक्सन के हो?
1: यो चाहिँ हामीले चाहिँ बेसिकली हाम्रो क्यालेन्डर बनाउँछौँ यो कमिङ 2027 को लागि चाहिँ, अनि यसमा चाहिँ हाम्रो इच क्यालेन्डरको मन्थमा चाहिँ हाम्रो फोटोहरू राख्नलाई चाहिँ त्यसैमा चाहिँ अक्सन गर्ने हो। जस्तै कि अब हाम्रो कम्पनी भयो, हाम्रो बिएफपी कम्युनिटी नै भयो, त्यसमा प्लटुन आयो, टिम्सहरू, अनि दिदी बहिनीहरू पनि आफूले इन्डिभिजुअल हजुर सबै, हाम्रो चाहिँ मेन थिम चाहिँ यो क्यालेन्डरको चाहिँ आवर कम्युनिटी। सो हाम्रो बिएफपी कम्युनिटीको बारेमा चाहिँ कुनै पनि पिक्चर हजुरहरूले चाहिँ अक्सन गर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो, अब म हजुरलाई अर्को विस्तारमा भन्छु, हाम्रो लाइभ यहीँ बिएफपिएसमा पनि हुन्छ, अनि उहाँहरूले चाहिँ अलग्गै फेरि बिडिङ पनि गर्न पाउँछ, साइलेन्ट बिडिङ भनेर चाहिँ, त्यो पनि म अहिले फर्दर हामी इन्फर्मेसन दिन्छौँ।
0: तपाईँले फोटोहरू भन्नुभयो, फोटोहरू चाहिँ अब सबैले पठाउनु भयो भने तपाईँहरूलाई छान्न पक्कै पनि अप्ठ्यारो होला, निकै सकस पर्ला। तपाईँले चाहिँ यसो विचार गर्नुहुँदा त्यत्रो धेरै अब ग्यारिजनबाट नै फोटाहरू आउँछन् र ती फोटाहरू मध्येमा 12 महिनाका लागि 12 राम्रा राम्रा कम्युनिटीलाई रिप्रेजेन्ट गर्ने तस्विरहरू चाहिँ के का आधारमा चुन्छु जस्तो लाग्छ तपाईँलाई?
1: यो फोटो चाहिँ हामीले चाहिँ इन्डिभिजुअली सेलेक्ट गर्ने होइन, उहाँहरूले चाहिँ आफ्नो मन्थ चुज गर्नुहुन्छ क्यालेन्डरमा, अनि क्यालेन्डरको त्यो मन्थ अनुसार चाहिँ उहाँहरूले चाहिँ बिडिङ चाहिँ $20 सुरु हुन्छ, सोही अनुसार चाहिँ उहाँहरूले चाहिँ कतिसम्म बिड गर्नुहुन्छ। जस्तै हजुरले मन्थ चाहिँ जनवरी चुज गर्नुभयो, अनि त्यो जनवरीमा हजुरले चाहिँ $50 बिड गर्नुभयो भने चाहिँ होल डेको जुन त्यो लाइभ सक्दा चाहिँ हजुरको चाहिँ $50 चाहिँ त्यो चाहिँ कसै अरूले बिड गर्ने त्यो मन्थको चाहिँ पिक्चर हजुरको भयो, अनि हाम्रो थिम आवर कम्युनिटी त्यही सोही हिसाबले चाहिँ हजुरले हामीलाई फोटो पठाउनुहुन्छ, अनि त्यो चाहिँ हामीले त्यसमा चाहिँ प्रिन्ट गरिदिने हो।
0: अब सुची बहिनीतिर आएँ म, तपाईँको साफामा इन्भल्भमेन्ट कतिको छ र विशेष गरी यो साफा क्यालेन्डर अक्सनको कुरामा तपाईँको अनुभव कस्तो छ?
2: यो साफा क्यालेन्डर अक्सन इभेन्टमा चाहिँ मेरो चाहिँ फर्स्ट एक्सपिरियन्स हो, तर अरू अब प्रोग्रामहरू इभेन्टहरूमा चाहिँ पहिल्यै पनि सहभागिताहरू छ मेरो। यो चाहिँ अब मैले दिदीहरूले भन्नुभए अनुसार अब उहाँहरूको एक्सपिरियन्स सेयर गरे अनुसार म सिक्दैछु।
0: यो च्यारिटी साफाले प्रत्येक वर्ष गर्ने नै गर्छ, यसपालि चाहिँ किन यो अक्सनको रूपमा चाहिँ च्यारिटी उठाउने जमर्को गर्यो जस्तो लाग्छ?
2: यो साफा च्यारिटी क्यालेन्डर चाहिँ पहिला पनि साफा भोलिन्टियर्सहरूले गर्नुभएको थियो, तर यो चाहिँ फेरि पछि बिचमा ग्याप भयो, अनि अहिले फेरि यो इयर चाहिँ फेरि अगाडि लाने जमर्को गर्दैछौँ यो इयरबाट।
0: तपाईँले भन्नुभएको मलाई पनि अलिअलि सम्झना आइरहेको छ. रजिना बहिनीलाई त थाहा छँदैछ, पहिला हुने गर्दथ्यो तर हराएको थियो, र फेरि तपाईँहरूले चाहिँ पुनर्जीवित गर्ने सोच सहित तपाईँ अनि तपाईँको टिमले यो कार्य गर्नलाई अगाडि सर्नु भएको रहेछ. निकै सराहनीय छ यो तपाईँहरूको कार्यलाई. अब यो इभेन्ट कहिले अनि कहाँ हुँदैछ बहिनी?
1: यो चाहिँ लाइभ अक्सन चाहिँ हाम्रो अक्टोबर 1 बिहिबारको दिन हाम्रो यही बिएफपिएसमै हुन्छ. हामी यहीँ बसेर लाइभ गर्छौँ, सो त्यहीँबाट चाहिँ सुरु हुन्छ हाम्रो यो अक्सन चाहिँ. त्यो होल डे नै हामीले गर्छौँ, अनि बिडिङ चाहिँ हाम्रो सुरु हुने चाहिँ $20 हो. अनि यो चाहिँ हाम्रो साइलेन्ट बिडिङ भनेर पनि छ, त्यो चाहिँ म थोरै फेरि त्यसमा पनि छुन्छु. यो चाहिँ हाम्रो बिफोर यो लाइभ अक्सन चाहिँ कोही चाहिँ लाइभमा आउन चाहनुहुन्न, लाइभमा कल गर्न चाहनुहुन्न भन्यो भने चाहिँ उहाँहरूको लागि चाहिँ हामीले मन्डे 28 चाहिँ वेन्सडे 30 सेप्टेम्बरसम्म चाहिँ यो 3 दिन चाहिँ उहाँहरूले चाहिँ आफ्नो चाहिँ फोटोहरूसँग चाहिँ बिडिङ कतिसम्म उहाँहरू गर्नुहुन्छ मन्थहरू चुज गरेर चाहिँ उहाँहरूले चाहिँ हामीलाई इमेल, व्हाट्सएप र वाइबर तिनवटामा उहाँहरूले चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ. त्यो सबै डिटेल्स हामीले अहिले ड्यु डेटमा सबै हजुरहरूलाई चाहिँ दिन्छौँ.
0: तपाईँले भन्दै गर्नुहुँदाखेरि म सोच्दैछु रजिना बहिनी, लाइभ गर्ने भन्नुभयो भनेपछि तपाईँहरूको इन्टेन्सन बिएफबिएसको स्टुडियोमा आएर हामीसँग बसेर तपाईँले चाहिँ बिडरहरूलाई पर्खिने तपाईँहरूको इन्टेन्सन छ?
1: हजुर.
0: तपाईँले अघि छुवाइहाल्नुभयो कति चाहिँ अब अन एयर लाइभमा बोल्न अलिकति हिचकिचाउनुहुन्छ, होइन म ब्याक साइडमै बसेर नै बिड गर्छु भन्नेहरू पनि हुनुहुन्छ. तपाईँहरूले सोचे जस्तो नहोला त्यो दिन. एक दिन मात्रै विन्डो राख्नु भएको छ लाइभ बिडिङको लागि. मानिलिउँ लाइभ बिडिङमा एकजना पनि आएन, सबै अब अफ एयर मात्रै तपाईँहरूसँग इन्फर्मल अदर वेमा चाहिँ अप्रोच गर्नुभयो भने टुङ्गो कसरी लगाउनुहुन्छ?
1: यो पनि हामीले कभर गरेको थियौँ मिटिङमा. हामी चाहिँ दुईटै स्टेसनबाट लाइभ जान्छौँ, हाम्रो गोर्खा बिएफपिएस र हाम्रो इङ्ग्लिस च्यानलबाट. हामी दुईटै टिम भएर इङ्ग्लिस एन्ड नेपाली कभर गर्छौँ त्यो दिन. त्यसैमा अनफर्चुनेटली भनौँ, कोही आउनु भएन भने चाहिँ उहाँहरूले चाहिँ सबैजनाले व्हाट्सएप र वाइबर इमेलबाटै हामीलाई कन्ट्याक्ट गर्न चाहनुभयो भने चाहिँ हामी त्यही थ्रुबाट उहाँहरूसँग लेज गर्दै हामी त्यहीबाट चाहिँ चुज गर्ने चाहिँ हामीले त्यो पनि सोचेको छौँ.
0: सुचिता बहिनी, तपाईँले यो कार्यक्रमको पुनः सुचारू भएको भन्ने थाहा पाउनु भएपछि अनि यसमा इन्भल्भ हुनु भएपछि तपाईँको आफ्नो साथीभाइ नम्बरनीहरूसँग पक्कै पनि कुरा गर्नुभएको छ कतै कतिजना म चाहिँ बिड गर्छु यो महिनाको लागि भन्ने भेट्नु भएको छ?
2: मैले ग्रुपहरूमा त जस इन्फर्मेसन पास त गरिसकेको छु अलिअलि आफ्नो ग्रुपमा. चाहना उहाँहरूले देखाइराख्नु भएको छ, अब हेर्दैछौँ इन्करेज जति सक्दो हामीले गर्ने हो उहाँहरूलाई.
0: हजुर, उहाँहरूलाई इन्करेज हामीले गर्ने हो, कर लाउन सकिँदैन, च्यारिटी भनेको यस्तै हो श्रोता. र यो कुराकानी अझै पनि बाँकी छ श्रोता, अझै अर्को भाग बाँकी छ. एउटा गीत सुनौ एकैछिन, त्यस पछाडि हामी दोस्रो भागतिर लागिहाल्नेछौँ. उज्यालो द एलिमेन्ट्सले गाउनु भएको छ यो गीतलाई.

0: Rihanna, The Elements, le gaunu bhayeko geet sunyo shrota. Srimati Rajin Rai ra Suchita Rai sanga bhayeko kurakani ko baki amsa aba ko basai ma sunne chhau shrota. Probable bidder harulai chai kasto khalko heads up dina chahanuhuncha.
1: यो चाहिँ म के भन्न चाहन्छु हाम्रो कम्युनिटी मेम्बर्सहरूलाई चाहिँ भने यसमा चाहिँ हजुरहरूले पहिल्यै अलिकति अहिलेदेखि नै सोच्नुहोस् के फोटो म राख्छु होइन एज अ प्लटुन राख्छु कि एज अ कम्पनी राख्ने कि होल बिएफपी हामी कम्युनिटी वाइज राख्नुहुन्छ कि अन द टप दाजुभाइले कुनै च्यारिटी गर्नुभएको छ दिदी बहिनीले च्यारिटी गर्नुभएको छ भने त्यो च्यारिटीको पिक्चर हजुरहरूले राख्न सक्नुहुन्छ दाजुभाइहरूले कुनै आफ्नो एज अ टिम कुनै इभेन्ट सक्सेसफुल्ली रन गर्नुभएको छ त्यो राख्न चाहनुहुन्छ भने त्यो पनि राख्न पायो सो त्यसैले चाहिँ एज अ कम्युनिटीमा चाहिँ इन्भल्भ भएको हजुरहरूले उहाँ सबै राख्न सक्नुहुन्छ त्यसैमा चाहिँ हामीले एउटा कभर फ्रन्ट कभरको लागि चाहिँ हामीले एउटा सेपरेट गरेको छौँ यो चाहिँ बच्चाहरूलाई स्पेसली टार्गेट गरेको छौँ हाम्रो बिएफपी बच्चाहरू चाहिँ जति सन चिल्ड्रेन्सहरू उहाँहरूले चाहिँ आफूले आर्टवर्क गरेर चाहिँ उहाँहरूले चाहिँ यही थिममा रहेर आवर कम्युनिटी उहाँहरूले चाहिँ के रमाइलो यहाँ कम्युनिटीमा बसेर उहाँहरू भर्खरै आउनुभयो या त 2 इयर्स नै उहाँहरू बसिसक्नु 2 इयर्स केही पनि उहाँहरूको एक्सपिरियन्स छ भने चाहिँ उहाँहरूले चाहिँ त्यो चाहिँ बनाउन
0: पाए
1: अनि चाहिँ त्यो चाहिँ हामीले प्रिन्ट गरेर चाहिँ उहाँहरूको लागि चाहिँ फ्रन्ट चाहिँ उहाँहरूको हुन्छ
0: बच्चाहरूकोमा पक्कै पनि अब थुप्रैजनाले गर्नुभयो भने फेरि त्यहाँ पनि सेलेक्सन नै हुन्छ फेरि अब तपाईँहरूको थिम पनि आवर कम्युनिटी भन्ने नै छ 10 जनाले मानिलिउँ पठायो भने अब आवर कम्युनिटीमै छ सबै राम्रा राम्रा छन् अब त्यहाँ पनि सेलेक्सन गर्नु पर्ला फेरि उसको चाहिँ सेलेक्सन गरेछ मेरो चाहिँ गरेन रहेछ भन्ने पनि होला त्यसलाई चाहिँ कसरी ओभरकम गर्ने कोसिसमा हुनुहुन्छ
1: यो चाहिँ हाम्रो जज बेसिस हुन्छ हामीहरूले जज राख्छौँ अनि उहाँहरूले चाहिँ चुज गर्नुहुन्छ हामीले चाहिँ त्यत्तिकै यो राम्रो त्यो राम्रो भन्ने चाहिँ केही गर्दैनौँ फियरली चाहिँ जजहरू चाहिँ हामीले चाहिँ इन्भाइट गरेर चाहिँ उहाँहरूले चाहिँ सेलेक्ट गर्नुहुन्छ कुन कुन राम्रो छ अनि त्यसमा फेरि अब रिसेलेक्सन गरेर थोरै राखेर चाहिँ त्यसमा चाहिँ एउटा राम्रो चाहिँ हामीले चुज गर्छ अनि यसको चाहिँ यो सब्मिट गर्ने चाहिँ डेडलाइन पनि म छोइदिन्छु 30 सेप्टेम्बर हो बच्चाहरूले चाहिँ यतिको भित्रमा चाहिँ हाइभ अफिसेसमा पनि सब्मिट गर्न सक्नुहुन्छ अनि यसको इन्फर्मेसन हाइभ ब्लगमा पनि छ
0: सो
1: त्यसैले चाहिँ त्यति चाहिँ हजुर
0: सुचिता बहिनी तपाईँले यो साफाले रन गर्ने धेरै इभेन्टहरूमा सहभागिता जनाउनुहुन्छ भलन्टियरका रूपमा तपाईँले आफ्नो अमूल्य योगदान पुर्याइराख्नु भएको हामीले देखिरहेका छौँ समय चाहिँ कसरी निकाल्नुहुन्छ
2: अहिले चाहिँ मेरो नानीहरू अलिक ठुलै भइसकेको छन् उनीहरू फुल टाइम स्कुल जान्छन् त्यो बिचमा चाहिँ समय अहिले चाहिँ मिलिरहेको छ अथवा अब हाम्रो चाहिँ कहिलेकाहीँ बेलुका पनि मिटिङ्सहरू हुने हुन्छ त्यसमा चाहिँ अब यहाँ कम्युनिटीमा हामी एकदमै सर सहयोगको भावना छ हाम्रो दिदी बहिनी सबै दाजुभाइ त्यसरी नै मिलिरहेको छ अहिलेसम्म
0: बिएबिएसको इङ्ग्लिस सर्भिस र गोर्खा सर्भिसमा नै लाइभ बसेर तपाईँहरूले अक्सन गर्नुहुन्छ बिडर्सहरूलाई पर्खिनुहुन्छ र अब दिनको अन्त्य भयो बिडिङ सक्यो अब विनरहरूले के गर्नुपर्छ रजिना बहिनी
1: अब चाहिँ हामीले यो लास्ट अब इभेन्टको इन्डमा चाहिँ हामीले चाहिँ जस्तै म चाहिँ फेरि डेट एकचोटि रिपिट गर्छु हाम्रो लाइभ अक्सन चाहिँ थर्सडे 1 अक्टोबरमा हुन्छ त्योभन्दा प्रायर चाहिँ हाम्रो 3 डेज बिफोर चाहिँ मन्डे 28th टु वेन्सडे 30th सेप्टेम्बर त्यसमा चाहिँ साइलेन्ट बिडिङ हुन्छ त्यो चाहिँ हामी फेरि फर्दर हजुरहरूलाई इमेल वाट्सएप एन्ड भाइबरहरूको सबै डिटेल्सहरू प्रोभाइड गर्छौँ त्यसपछि चाहिँ बच्चाहरूको पनि भयो त्यो बच्चाहरूको चाहिँ 30th सेप्टेम्बरसम्म हो अनि यो चाहिँ मेक स्योर A4 ल्यान्डस्केपमा चाहिँ बनाउनुहोस् अनि त्यहाँबाट चाहिँ हाम्रो फर्स्टको जुन लाइभ सकिसकेपछि चाहिँ अक्सन सकेपछि चाहिँ त्यसपछि चाहिँ विदिन 10 डेज चाहिँ हजुरहरूले चाहिँ आफ्नो इमेज के राख्ने हो कुन फोटो राख्ने हो त्यो चाहिँ हजुरहरूले विथ पेमेन्ट साफालाई चाहिँ दिन आउनुपर्ने हुन्छ
0: अब हामी कुराकानीको अन्त्यमा आइपुग्नै आँट्यौँ मैले यसमा सोध्न छुटेका अनि तपाईँहरूले चाहिँ यो त नभने यो अक्सनको कुरा अपुरो हुन्छ भन्ने लाग्छ भने
1: यसमा चाहिँ अब हामीले चाहिँ टार्गेट गरेछौँ दाइ यो चाहिँ हामीले प्रिन्टिङ गर्ने चाहिँ बाई बिगिन अफ नोभेम्बर सो त्यसपछि चाहिँ हजुरहरूले चाहिँ यो किन्न सक्नुहुन्छ
0: किन्न सक्नुहुन्छ भन्नुभयो, मूल्य पनि तोकिसक्नु भएको होला नि क्यालेन्डरको।
1: यो चाहिँ म अहिले अलिकति हजुरलाई चाहिँ भन्न सक्दिनँ, इट्स बिकज प्रिन्टिङ हामीले कतिवटा गर्छौँ भन्ने त्यो टार्गेट अनुसारको चाहिँ हाम्रो प्राइस चाहिँ भ्यारी हुन्छ। सो त्यसैले चाहिँ यसको डिटेल्स चाहिँ अहिले चाहिँ हामी फेरि प्रोभाइड गर्छौँ हजुरहरूलाई।
0: अब हामी छुटौँ बहिनी, तपाईँहरू आइदिनु भयो, धेरै धेरै खुसी लाग्यो, जानकारी ब्रिटिस फोर्सेस ब्रुनाईलाई दिनुभयो र आशा गरौँ राम्रा राम्रा नक्साहरू चाहिँ हामीले 2027 सालको क्यालेन्डरमा देख्न पाउनेछौँ।
1: थ्याङ्क यू दाई।
0: हजुर धन्यवाद भनेर श्रीमती रजिना राई र सुचिता राई विदा भइसक्नु भएको छ। श्रोता अब एउटा गीत सुन्छौँ, ता चाँदी जलब, एसडी योगी र अञ्जु पन्तको आवाज रहेको छ र यो गीतलाई अनुरोध गर्ने श्रोता आउनु भएको छ कैलाश अनिता लिम्बू, कैलाश लिम्बू भाइ ननिटनबाट, र उहाँले चाहिँ शुक्रबारको मजेरी कार्यक्रम सुनेर इन्जोय लिँदैछु, यो गीत सुनाइदिनु होला भनेर उहाँले अनुरोध गर्नु भएको छ आफ्नै इष्टमित्र आफ्नै अभिरुचिमा, फेसबुकका साथीहरूमा र मझेरी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोताका लागि भन्नुभएको छ। लागौँ हामी पनि यो गीत सुन्नका लागि।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पामदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.ukमा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर खैरो खैरो कपाल तिम्रो सुन्यो श्रोता र यो गीत गाउने कलाकार हुनुहुन्थ्यो एड्रियन प्रधान. ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता तपाईँहरूको लागि आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले आयोजना गर्न आँटेको बिएफबी लोकल ह्यान्डमेड एन्ड फुड स्टल बजारको लागि निमन्त्रणा गरिएको छ. फ्राइडे 25 सेप्टेम्बरका दिन हुन गइरहेको छ. यो मध्याहको 2 बजेदेखि साँझको 5 बजेसम्म चिटचाट कम्युनिटी सेन्टरमा चाहिँ बजार लाग्दैछ. श्रोता तपाईँहरूले चाहिँ अब घरमा बनाउनु भएको आर्ट एन्ड क्राफ्टमा सिक्नु भएको क्राफ्टहरू, घरमा बनाउनु भएको तपाईँको आफ्नो ब्रान्डहरू, खानाहरू, बेभरेजेस अनि अन्य रमाइला इभेन्टहरू चाहिँ त्यहाँ महसुस गर्नु सक्नुहुनेछ, सहभागी जनाउन सक्नुहुनेछ, किनबेच गर्न सक्नुहुनेछ. तपाईँहरूले उक्त दिन 25 सेप्टेम्बर शुक्रबारको दिन मध्याहको 2 बजेदेखि साँझको 5 बजेसम्म. श्रोता अब हामी एउटा अनुरोध गीत सुनौँ फेरि र अनुरोधकर्ता श्रोता आउनुभएको छ खर्क गुरुङ मामा. उहाँले चाहिँ धनराज बान्जा मझेरीमा हाजिर भए है भन्नुभएको छ. अवश्य पनि मामा अलि अगाडि आउनुभएको तपाईँ, तर अन्तर्वार्ताहरू केले गर्दा अलि ढिलो हुनुभयो, क्षमा चाहे त्यसका लागि. र आज भने भान्जाको रोजाइमा जुन पनि एउटा गीत भन्नुभएको छ, अवश्य नै मेरो रोजाइमा भन्दा नि अब मेरो लाइनअपमा भएको एउटा गीत धरो धर्म विद्यानाश भन्ने गीत सुन्नेछौँ. अन्जु पन्त अनि टेक बिसीको आवाजमा रहेको छ यो गीत मामाको अनुरोधमा. खर्क गुरुङ मामा, प्लिज इन्जोय.

अन्जु पन्त अनि टेक बिसीले गाउनुभयो यो गीतलाई श्रोता। अब हामी एउटा गीत सुन्दै सुन्दै कार्यक्रम मझेरीलाई बिसौनीमा पुर्याउने कोसिस गर्दैछौँ। श्रोता जाद्रै राम्री सन्तोष सुनार अनि समीक्षा अधिकारीले गाउनुभएको छ यो गीतलाई, र यो गीत सुनेर आज हामी मझेरी कार्यक्रमबाट बिदा हुन्छौँ। अब हाम्रो भेट सोमबार हुनेछ, यस पछाडि भ्रुनाएका श्रोताले साङ्गीतिक तरङ्ग कार्यक्रम सुन्नुहुनेछ बिना गुरुङको साथमा, भने अन्य श्रोताहरू भने चाहिँ नमस्ते युकेसँग जोडिनुहुनेछ। सोमबारसम्म तपाईँहरूको बसाइ सुखमय रहोस्, विकेन्ड रमाइलो गर्नुहोस्, स्वास्थ्य रहनुहोस्, खुसी रहनुहोस्, सुखी रहनुहोस्। म भने बिदा हुन्छु, सोमबार भेट्नेछौँ। नमस्ते, बाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Fly BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: र स्वयं हिमबारी पछि नेपालमा प्रयोग भइरहेका पहिलो पटक नेपालमा प्रयोग भइरहेका ठूलो तौल बोक्ने ड्रोनको काम अरू विस्तार गर्न सकिने सम्बद्ध पाइलटले बताएका छन्। रसुवा र नुवाकोटमा प्रयोगमा ल्याइएका तीनवटा चिनिया ड्रोनको सेवा अत्यावश्यक सामान ढुवानीका साथै निर्माण सामग्री ओसार्न पनि प्रयोग हुन सक्ने देखिएको पाइलट अनिल प्रधानले बताउनु भएको छ। प्रविधि कम्पनी जीबीएस टिमका प्रधानले पुल नबनेसम्मका लागि नुवाकोट र रसुवामा ड्रोनको सेवा नियमित गर्न तयार रहेको उल्लेख गर्नुभएको छ। चीनबाट आएका ड्रोनका साथै युएले दिएका थप चारवटा समेत प्रयोगमा ल्याएमा धेरै काम गर्न सकिने उहाँको भनाइ छ।
4: यो जहाँबाट हामीले गरिरहेको छौँ त्यो ठाउँबाट चाहिँ तत्काल चाहिँ तल्लोपट्टि चाहिँ पुल हाल्ने अवस्था छैन अनि त्यो हुँदाखेरि चाहिँ यसलाई चाहिँ अब टाइम मिलाएर चाहिँ तपाईँको बिहान र बेलुका चाहिँ उडान झारिने हुन्छ। त्यसमा पनि तपाईँको हामीले यहाँदेखि पठाएको भनेको पाँचवटा गाउँमा हो सामानहरू चाहिँ अनि त्यो हुँदाखेरि चाहिँ अझै पनि निड त धेरै नै छ। अब हामीले सकेसम्म चाहिँ चामलहरू पठाइरहेको छौँ। अब सम्भव अब तलपट्टिको बाटोको माध्यम खुलिसकेपछि चाहिँ एक लेभलको चाहिँ ट्रान्सपोर्टेसनको लागि सहज हुन्छ भने चाहिँ तत्काल तलपट्टिको ठाउँ हेर्दाखेरि चाहिँ त्यो देखिँदैन अहिले चाहिँ होइन। अनि अहिलेको माध्यम भनेको त कि त हेली हो कि त ड्रोन हो। अब हेली पनि जति बेला उडाउने अवस्था पनि छैन यहाँनिर। अब हामीसँग भएको अलिकति कार्गो ड्रोनले नै तपाईँको दिनमा तपाईँको मजाले टाइम भयो भने तपाईँको 1500 केसम्म पठाउन सकिन्छ। तर अब त्यो पनि तपाईँको सिचुएसन हेरेर अब हेलीलाई पनि हेर्नु पऱ्यो ट्राफिक पनि हेर्नु पऱ्यो। सो अहिले चाहिँ हामीले गरेको भनेको तपाईँको मर्निङ र इभिनिङमा हो। अनि मर्निङ र इभिनिङ गरेर लगभग टेन्टिभली हामीले 1200 तपाईँको 1500 सामान चाहिँ पठाउन सकिरहेको हुन्छौँ।
3: त्यसलाई कन्टिन्यू दिन सकिन्छ अथवा केही समस्या आउन सक्छ प्राविधिक रूपमा भन्ने छ यहाँलाई?
4: प्राविधिक रूपमा त समस्या त त्यस्तो केही हुन्न। समस्या भनेको चाहिँ अलिकति यहाँनिर अब हाम्रो नेपाल सरकारले चाहिँ अलिक यहाँ कोअर्डिनेसन जो टिम हुन्छ हाम्रो टाइमको सेड्युलको कुरादेखि लिएर सबै कुरा भयो भने त कन्टिन्यू नै गर्न सकिन्छ। यस्तो पाहाडतिर पनि रिकन्स्ट्रक्सनको लागि तपाईँको मटेरियलहरू तपाईँको सिमेन्ट भयो होइन अरू धातुको कुराहरू भयो त्यो कुराहरूलाई ट्रान्सपोर्ट गर्न सकिन्छ।
3: अहिले तत्कालको लागि चाहिँ माग जति भएको छ त्यो अनुसार पुर्याउन सकिएको छ कि छैन?
4: ए अहिले माग भए अनुसार चाहिँ तपाईँको पुर्याउनु मजाले नै सकिएको छ होइन। बिहान र बेलुका गरेर सकिएको छ होइन। एक दिनमा चाहिँ एक ठाउँमा अर्को दिनमा अर्को ठाउँमा त्यसरी चाहिँ हामीले डिस्ट्रिब्युट गर्दै गरिरहेको छौँ। अब खाँदैन त भइहाल्यो त्यो सँगसँगै हामीले चाहिँ बच्चाहरूलाई चाहिँ किताब कलमको सामान पनि पठाइरहेको छौँ गाउँहरूतिर। सुटुको रटमा चाहिँ यो कार्गो ड्रोन भनेर चाहिँ तपाईँको चारवटा दिनुभएको थियो उहाँहरूले अनि चारवटामा चाहिँ तिनवटा चाहिँ हामीले यता त्रिशुली ल्यायौँ सुरुमा त्रिशुलीबाट चाहिँ अनि तिनवटा टिमलाई चाहिँ डिप्लोय गर्ने भन्ने कुरा भइसकेपछि हाम्रो मैले चाहिँ यता हाम्रो टिम चाहिँ यता
3: रसुवाबाट अनिल प्रधान। रसुवा र नुवाकोटमा ड्रोन मार्फत हालसम्म 7000 सामान ढुवान गरिएको छ। राति समेत उड्न सक्ने ड्रोनबाट हालसम्म 116 कारको उडान मार्फत 696 किलोमिटर दूरीमा उडान भरिएको छ। चीन र भारत भ्रमणमा गएका सरकारका प्रमुख दुई पदाधिकारी तथा अधिकारीले आज पनि भेटवार्तालाई निरन्तरता दिएका छन्। चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलले हिजो चिनिया रक्षा मन्त्री एडमिरल डोङ चोनसँग शिष्टाचार भेट गर्नुभएको छ। भेटमा आपसी हित एवं सैनिक सम्बन्धको बारेमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। एक सप्ताह लामो भ्रमण सकाएर सिग्देल भोलि स्वदेश फर्किने कार्यक्रम छ। यस्तै भारतमा रहेका अर्थमन्त्री डाक्टर सोनी बाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय भेटघाट गर्दै हुनुहुन्छ। तीन दिने भ्रमणका लागि दिल्ली पुगेका बाग्लेले आज पूर्व विदेश सचिव श्याम शरणले गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा सहभागी हुनुहुनेछ। कंग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापालाई कठोर संकल्प गर्न सुझाव दिनुभएको छ। भोलिदेखि प्रारम्भ गर्ने गरी घोषणा गरेको 15 अधिवेशनको कार्यतालिका स्थगित गर्न गरी केही समयको लागि सार्न उहाँको आग्रह छ। अपील जारी गर्दै खड्काले पार्टीको 14 महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र आफ्नै अग्रशर्तमा वार्ता सम्वाद तत्काल प्रारम्भ गरेर एकताको आशा कायम राख्न उहाँले भन्नुभएको छ। कांग्रेस पार्टीको विभाजनको केही महिनाभित्रै एमाले नेकपा लगायत विशेष गरी संविधान निर्माणमा महत्वपूर्ण भूमिका रहेका दल विभाजन हुने उहाँको ठम्ब्याइ छ। त्यस्तो अवस्थामा देशमा जातीय क्षेत्रीय र धार्मिक द्वन्द्वको अकल्पनीय रणसंग्राम मच्चिनेछ वा मच्चाइनेछ भन्ने उहाँको अनुमान छ। र नेपालमा बनेको पहिलो विद्युतीय स्कुटर P2 मूल्य र विस्तृत जानकारी सार्वजनिक भएको छ। सिप्रदि यात्री कम्पनीले नेपालमै डिजाइन र निर्माण गरिएको P2 तीन थरी मोडल सार्वजनिक गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

बीएफबीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफबीएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ।

होस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ। कुनै न कुनै विषय बिन्दुलाई आधार मानेर नै हामी चर्चा गर्ने गर्दछौँ र त्यस्तो चर्चाले हामी सबैको हृदयमा रहेको जो अँध्यारोपन छ त्यसलाई हटाओस् र उज्यालोपनतर्फ अग्रसर गराओस्, हामी यही चाहन्छौँ। त्यसैले त्यतातर्फ जसरी अगाडि बढ्न सकिन्छ शास्त्रका महापुरुषहरूका परम्परा र हाम्रो जो अहिलेसम्मका कुल परम्परा जहाँ जहाँ जे जे बताइएको छ तिनीहरूको सार रूपमा प्राप्त गर्न सकेसम्म हामी तिनीहरूकै आधारमा तिनीहरूले नै बताएका कुरालाई चर्चा गर्ने चेष्टा गरिरहेका छौँ र त्यस्तो चर्चाबाट प्राप्त हुने लाभको लाभी हुने प्रयत्न गरिरहेका छौँ। त्यसैले आदरणीय श्रोता, त्यतैतिर लागौँ र त्यतैतिर चर्चा गरौँ र हामीले गर्ने जति पनि क्रियाकलापहरू छन् ती सबै हाम्रा लागि लाभ प्रदान गर्ने बनुन् र हाम्रो जीवनमा गरिएका सम्पूर्ण कर्महरूले हामीलाई सुख प्रदान गरून्। वास्तवमा यही मार्गको खोजी हाम्रो रहेको छ र विभिन्न शास्त्रहरूले आफ्नो परिवेश सीमा र वातावरणका आधारमा त्यसको एउटा घेराभित्र रहेर मनुष्यलाई सत्मार्गमा हिँडाउने प्रयत्न गरिरहेका छन्। कुनै शास्त्रहरू पनि बेकामका छैनन्, तर सात्विक, राजसिक र तामसिक गरेर शास्त्रहरू तीन प्रकारका छन् भनिएको छ। त्यसैले तामसिक शास्त्रहरूको अध्ययनबाट तामस चिन्तन प्राप्त हुन्छ, राजसिकको चिन्तनबाट, अध्ययनबाट, अनुशीलनबाट राजस प्राप्त हुन्छ, चित्तवृत्ति राजस हुन्छ र सात्विक शास्त्रहरूको सेवनबाट चित्तवृत्ति सात्विक हुन्छ, सात्विक चित्तवृत्तिबाट सुख प्राप्त हुन्छ, राजस चित्तवृत्तिबाट कर्ममा प्रवृत्ति बढ्छ र तामस चित्तवृत्तिबाट निद्रा, आलस्य र प्रमाद प्राप्त हुन्छ भनिएको छ। निद्रा, आलस्य र प्रमादले मनुष्य जन्मलाई नष्ट गर्छ भनिएको छ। त्यसैले तामसिक र राजसिक शास्त्रहरूबाट बस्ने चेष्टा गर्दै सात्विक शास्त्रहरूको अनुशीलन नै मनुष्यको पहिलो कर्तव्य हो र शास्त्र निर्देशमा रहेर आफ्नो जीवनलाई अग्रसर गराउने चेष्टा गर्ने मनुष्यको कल्याणमा कुनै पनि सन्देह रहँदैन भनिएको छ। कल्याण भनेको कहिल्यै प्राप्त नहुने दुःखबाट मुक्ति हो। त्यसैले त्यतातर्फ अग्रसर हुने हाम्रो चित्तवृत्ति बनोस्। त्यसो गर्नलाई के गर्नुपर्दछ, अर्थात् कसरी त्यस्ता चित्तवृत्तिहरू प्राप्त हुँदा रहेछन्, कसरी प्राप्त गरेछन् गर्नेहरूले र गरेर भनेका छन् अथवा नगरी भनेका छन्, यी चर्चाहरूबाटै प्राप्त हुने हो। त्यसैलाई सत्सङ्ग भनिएको छ। त्यसैले सत्सङ्गतर्फ अग्रसर हुँदै हामी यो एउटा पद्म पुराणको सृष्टि खण्डमा उल्लेख गरिएको यो एउटा पद्य छ, यसैको आधारमा केही चर्चाहरू गरौँ। अकामाच व्रतम सर्व मक्रोधात् तीर्थ सेवनम दया जप्य समाशुद्धम सन्तोषो धनमेव च। यो पद्म पुराणको सृष्टिखण्डले उल्लेख गरेको एउटा पद्य हो। यस पद्यको भावार्थ यस प्रकार उल्लेख गरिएको छ। निष्काम हुनु नै सर्व व्रत हो, क्रोधको त्याग नै तीर्थ सेवन हो, दया नै जप हो भने सन्तोष नै शुद्ध धन हो भनेर यो पद्यले भनेको छ। यसको सन्दर्भ अनुसार यसले आफ्नो कुराहरू राखेको छ। हामीले टपक्क टिपेर एउटा पद्यको मात्रै चर्चा गर्दाखेरि यो कतै असान्दर्भिक त छैन भन्ने जिज्ञासा स्वाभाविकै हुन्छ, तर सम्पूर्ण शास्त्रको चर्चा हामी यो संक्षिप्त समय प्राप्त भएको कार्यक्रममा गर्न सक्दैनौँ र त्यस दृष्टिकोणबाट हेर्दाखेरि टपक्क टिपेर मूल भनाइहरूको चर्चा नै सान्दर्भिक देखिन्छ। त्यसैले हामीले यो पद्यको चर्चा गर्ने चेष्टा गरेका हौँ। र निष्काम हुनु नै सर्व व्रत हो, क्रोधको त्याग नै तीर्थ सेवन हो, दया नै जप हो भने सन्तोष नै शुद्ध धन हो, यो पद्यले भनेको यति मात्रै हो। यसैको हामी संक्षिप्तमा चर्चा गरौँ।
आदरणीय श्रोता, हामी बिहफ बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा केही बिन्दुमा रहेर चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आजको यस खण्डमा हामी पद्म पुराण सृष्टि खण्डको यो अकामाच व्रतम सर्व मक्रोधा तीर्थ सेवनम दया जप्य समाशुद्धम सन्तोष धनमेव च भनेर जो उल्लेख गरिएको पद्य छ यसैको चर्चा गर्दैछौँ। यसले पहिलो चरण चारवटा चरणमा यो पद्य चारवटा पद अर्थात् पाऊ यसको चरण छ र पहिलो चरणमा निष्काम हुनु नै सर्वव्रत हो भन्छ। अकामाच व्रतम सर्वम, सम्पूर्ण व्रत नै के हो, निष्कामताको लागि गरिन्छ। हामी व्रत बस्ने गर्दछौँ। शास्त्रले ठुला ठुला कष्टप्रद साध्य हुने व्रतहरूको उल्लेख गरेको छ र त्यो वास्तवमा अनुष्ठानको रूपमा गर्ने गरिन्छ, व्रतको अनुष्ठान गर्ने गरिन्छ र त्यसबाट प्राप्त हुने एउटा कुनै कामनालाई लिएर हामी त्यसको अनुष्ठान गर्ने गर्दछौँ र त्यसको अनुष्ठान गरे बापत जो कामनाको पूर्ति हुन्छ त्यो पूर्ति हुन्छ, त्यसबाट प्राप्त हुने सुख प्राप्त हुन्छ र त्यो नष्ट हुन्छ। त्यो नष्ट भए चाहिँ फेरि हामी जस्ताको तस्तै स्थितिमा आयौँ। यसलाई उदाहरण दिएर यसरी भन्ने गरिएको छ, ब्याङ्कमा पैसा राखिन्छ त्यो वास्तवमा आवश्यकता अनुसार झिकिन्छ र त्यहाँ सकिँदै जान्छ। यदि राखिँदै गयो भने झिकिँदै जान पाइन्छ र यदि झिकियो मात्रै भने तुरुन्तै त्यो सकिन्छ र फेरि झिक्न पाइँदैन। त्यस्तै यी कामना पूर्तिबाट पुण्यहरूको प्राप्ति हुन्छ, पुण्यबाट सुख प्राप्ति हुन्छ र त्यो पुण्य थपिँदै गएन भने पुण्य सकिन्छ, फेरि यथार्थमा धरातलमा आइन्छ, तर धरातल दुःखमय हुने गर्दछ। त्यसैले यज्ञ यागादि व्रत अनुष्ठानहरू गर्ने तर कुनै पनि कामनालाई सिद्ध गर्नका लागि नभएर केवल जो परमात्मा परमेश्वर हाम्रो आत्माको आत्मा हुनुहुन्छ परमात्मा उहाँको प्रसन्नताका लागि यदि गरियो भने त्यसै कर्मलाई निष्काम कर्म भनिन्छ। सकाम काम कामना पूर्तिको लागि गरिने र निष्काम कामना नराखिकन केवल त्यो भगवान अथवा परमात्मा परमेश्वर आफ्नो इष्टलाई चढाउने इष्टकै प्रसन्नताको लागि त्यो कर्म गर्ने भनेर यदि सङ्कल्पित भएर गरिन्छ भने त्यो निष्काम हुन्छ। त्यस कारणले त्यस्तो निष्कामता प्राप्त गराउने जति पनि कर्महरू छन् ती सबै व्रत हुन् भनेर यसरी उल्लेख गरिएको छ। त्यसैले व्रत बस्नुको उद्देश्य हामी मङ्गलबारको व्रत बस्छौँ, बुधबारको बस्छौँ, बिहिबार, शुक्रबार, शनिबार, आइतबार, सोमबार, हप्तै पछि साउन, कार्तिक, चैत, माघ, वास्तव वैशाख, लगभग सबैमा कुनै न कुनै व्रत हुन्छ। त्यसमाथि औँसी पूर्णिमा एकादशी देखि लिएर अरू द्वादशी, चतुर्थी, अष्टमी, नवमी, अब यिनलाई भन्दै जाने हो भने वर्षैभरि हाम्रो व्रतै व्रत हुन्छ। तर हाम्रो गरिएको जति पनि व्रतहरू छन् तिनीहरूबाट के प्राप्त भयो त अहिलेसम्म कहाँ के जम्मा भयो भन्दा केही पनि भएको छैन। पहिलो कुरो त्यसको विधि विधानको अत्तो पत्तो छैन, विधि विधान मिलाइयो भने पनि त्यो कामना पूर्तिको लागि हो र साना साना कामनाका लागि ठुल्ठुला व्रतहरू गर्ने परम्परा पनि छन् र ती कामना पूर्ति अलिअलि भएर ती सकिन्छन् र वास्तवमा पुरै भए पनि तिनीहरूबाट कुनै लाभ छैन किनभने ती खल्तीका पैसा जस्ता हुन्, झिक्दा झिक्दै सकिन्छ, फेरि रित्ताको रित्तै। त्यसैले निष्काम व्रत नै आफ्नो भविष्यका लागि, वर्तमान र भविष्यका लागि लाभप्रद हुन्छ भनेर यो पद्म पुराणको सृष्टिखण्डको यो पद्यको पहिलो चरणले बताएको अर्थलाई यसरी उल्लेख गरिएको छ। त्यसपछि दोस्रो चरणमा यसले भन्छ अक्रोध तीर्थ सेवन, तीर्थ सेवनको फल क्रोधको नाश हो। यदि क्रोधको नाश भएन भने तीर्थ गमनको कुनै अर्थ छैन, तीर्थ सेवनको कुनै अर्थ छैन। यदि क्रोधको नाश गरिन्छ जेबाट त्यही तीर्थ गमन हो। त्यसैले काहीँ तीर्थमा नगइकन पनि म क्रोधलाई आउन दिन्न र क्रोध म गर्दै गर्दिनँ भनेर एउटा नियम व्रत लिएर यदि दृढताका साथ भगवानको चरणको आश्रय लिएर यदि कसैले प्रयत्न गर्छ भने त्यसले सम्पूर्ण संसारका तीर्थहरूलाई घरै
बसी बसी सेवन गरेको मानिन्छ। त्यसैले तीर्थ घुमो जीवनभरि, तर एउटा शब्द एउटा वचन माने बुरुक्क उभ्रिन्छ रिसले आगो हुन्छ भने वास्तवमा त्यो तीर्थ सेवन होइन, त्यो नरकको गमन हुन्छ भनेर बताइएको छ। त्यसैले तीर्थहरूको सेवन क्रोधलाई जित्ने प्रयत्न गर्नु हो, चाहे जुनसुकै अवस्थामा गरोस्। त्यसैले यतातर्फ वास्तवमा दृष्टि सत्मार्गीहरूको जानै पर्दछ। पुनः अर्को एउटा वचन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी पद्म पुराणको सृष्टिखण्ड अन्तर्गत अकामात व्रतम सर्वम क्रोध तीर्थ सेवनमको चर्चा गरिसकेका छौँ र दया जप्य समा शुद्धम सन्तोष धनमेव च भनेर जो दोस्रो पद्यको दोस्रो लाइनको जो चर्चा छ त्यसको हामी संक्षिप्तमा गरौँ। दया जप्य समा, वास्तवमा दया नै जप हो। जप गरिन्छ के प्राप्तिको लागि भन्दा, यदि हृदयमा दयाको भाव छैन भने त्यो जपले केही पनि दिँदैन। यदि दयाको भावलाई चाहना राखेर जुनसुकै कर्म गरिन्छ भने त्यो पनि वास्तवमा जपै हो। त्यसैले सम्पूर्ण प्राणीहरूप्रति एउटा दयाको भाव हृदयमा रहेको छ भने त्यो जप हो। त्यो त्यस्ता दयाका भावलाई बढाउने जो कर्म छ त्यो जप हो भनेको छ। र सन्तोष हो धनमेव छ, सन्तोष नै धन हो। र यदि सन्तुष्ट छ भने ऊ धनी छ, र धनी त छ, पैसाको थुप्रोमा बसेको छ, तर असन्तोष छ भने वास्तवमा त्यो गरिब हो। धनीहरू सन्तुष्ट भएका हुँदैनन् नै भनिन्छ। त्यसैले छ भने भन्नुभन्दा पनि जो धनी छ त्यो असन्तोषी छ, र जो सन्तोषी छ त्यो सम्पन्दा धनी छ, र गरिब हुनु नै सन्तोष हुनु होइन। वास्तवमा धनी भए पनि गरिब भए पनि वास्तवमा सन्तोषको एउटा अवस्था त गरिबीकै बिचमा आउँछ भन्ने पनि छ। तर अब गरिब हुँदा धनी हुने चेष्टा, धनी हुँदा अझ धनी हुने चेष्टा, यो त चलेकै देखिन्छ। त्यसैले यी हाम्रा अभ्यासमा नभएका विषय भएका हुनाले यसलाई अभ्यास गरेर यदि कसैले हेर्ने चेष्टा गर्छ भने त्यो त्यसैलाई थाहा हुन्छ, र थाहा जसले पाउँछ त्यो त्यसैले नै थाहा पाउँछ। अर्कालाई भनेर हुने कुरो वास्तवमा केही छैन, किनभने चित्तवृत्तिमा रागद्वेषको खानी छ, रागद्वेषको शासन छ। त्यसैले तिनीहरूबाट मुक्त हुने चेष्टा गर्नु नै सम्पूर्ण रूपमा धार्मिक कहलाउनु हो भनिएको छ। त्यसैले यो पद्यको वास्तवमा सार पनि सन्तोषी मनुष्य नै धार्मिक हो भन्ने नै हो। यतातर्फ प्रयत्नशील रहनु पर्दछ। यही प्रयत्नशीलता प्राप्त होस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेस मणिदाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। हरे हरे नाम, हरे हरे नाम, हरे हरे नामैव केवलम, कलौ नास्तेव नास्तेव नास्तेव गतिरन्यथा। नमस्कार।

तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

BFB's Gurkha Radio Karikram, Maile Namaste UK ma chau ra samay hamro sanga 7 bajeko lagi aba pani 6 minute baki raheko cha ra aba pani karyakram ko yo pahilo ghanta bata bida line samay aayeko cha. Aajako din ma pani tapaile bharpur manoranjan pauna saknuhuncha karyakram ma bidamiri git sangeet ra bibhinna jankari ko sath ma ra aile ko yo samay ma shrota aba pani karyakram ma hami agadi badhi halau yo pahilo ghanta bata jada jada euta mitho git pani rakhne nichu enjoy garnu hola ra hami samachar pashchat abashya pani कार्यक्रमको यो दोस्रो घण्टामा पनि भेट्ने नै छौँ. अहिलेलाई भने सुजन चावा गाएर सुनिता थिए मखमली.

0: गरेको भन्दै संघले आज विज्ञप्ति मार्फत घटनाको निन्दा गरेको छ। बिरामीका आफन्त लगायतले नै आक्रमण गरेको भन्दै संघका महासचिव डाक्टर बद्री रिजालले संघका अध्यक्ष डाक्टर बद्री रिजालले पेसागत सुरक्षा र आत्मसम्मानमा गम्भीर आघात पुगेको बताउनु भएको छ। रिजालले डाक्टरमाथि कुट्ने व्यक्तिमाथि कारवाही गर्न भन्नुभएको छ। आज मन्त्री परिषद बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बैठक बस्ने सो कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण यसै सत्ता सुरु हुन लागेका बेला बैठक डाकिएको छ। मन्त्री परिषदका अर्का वरिष्ठ सदस्य अर्थमन्त्री डाक्टर स्वर्णिम बागले हाल भारत भ्रमणमा हुनुहुन्छ। कैलालीको तनगढीमा चोकका सार्वजनिक नाम आफूखुसी परिवर्तन नगर्न उपमहानगर प्रमुखले आग्रह गरेका छन्। पछिल्ला दिनमा व्यक्ति समूह वा संस्थाले सार्वजनिक ठाउँका नाम आफू अनुकूल फेर्ने लहर चलेको भन्दै प्रमुख गोपाल हमालले त्यसो नगर्न भन्नुभएको छ।
1: त्यो बिना स्वीकृति कसैले पनि त्यस्तो काम नगरिदिन हुन म विनम्रतापूर्वक अनुरोध पनि गर्दछु र साथै जसलाई जाने त्यस्तो टोलमा टोलको चोकको नामाकरण गर्नुहुन्छ उहाँहरूले यथाशीघ्र वडा मार्फत चाहिँ नि एउटा प्रोसेस चलाएर कुनै काम चाहिँ नि वडामा टुङ्गिन्छ भने कुनै काम चाहिँ नि वडा मार्फत नै नगर कार्यपालिकामा आउँछ। नगर कार्यपालिकामा निर्णय भइसकेपछि मात्रै चाहिँ नि त्यो लागू हुन्छ।
0: नाम परिवर्तन गर्न नहुने कारण पनि उहाँले खुलाउनु भएको छ।
1: यो विभिन्न टोलहरूमा विभिन्न चाहिँ के अरे चोकहरूमा यो चोकको नामाकरण गर्ने यो टोलको नामाकरण गर्ने चाहिँ नि कुनै समूह संस्था कुनै चाहिँ नि व्यक्ति होइन ल्याएर टाँस दिने त्यसपछि विवाद सिर्जना हुने र यो नगरमा रहेको जुन एउटा शान्तिपूर्ण एउटा सद्भावको भाइचारा छ त्यो भाइचारा खलल पुग्ने जस्तो लागेर यो चिजको एउटा प्रोसेस छ। जस्तो टोलमा टोलको नाममा नामाकरण गर्नु पर्यो भने पनि तपाईँहरूले वडामा सम्पर्क गर्नु पर्यो। चोकको नामाकरण गर्नु पर्यो भने पनि वडामा मार्फत चाहिने नगरपालिकाबाट स्वीकृति लिनु पर्यो। त्यसले गर्दाखेरि विधिवत रूपबाट सबै छलफल गरेर सबैको सर्व स्वीकार्य हुने नाममा उपमहानगरलाई कुनै आपत्ति छैन तर त्यसलाई विधिवत रूपमा नगरपालिकामा आओस्।
0: नेपाल ट्रक यातायात व्यवसाय महासंघले भोटेको सिपाहीमा 677 जना मजदुर सम्पर्कविहीन रहेका जनाएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा भएको बैठकमा महासंघका पदाधिकारीले 515 ट्रक तथा कन्टेनर हराएका बताएका हुन्। महासंघले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको संख्या अझै बढ्न सक्ने जनाएको छ। सरकारले बनाएको कार्यदलमा नेपाल ट्रक यातायात व्यवसाय महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानिया र महासंघका महासचिव बद्री प्रसाद चौलगाई लगायत सदस्य छन्। रसुवा र नुवाकोटका मुख्य सड़क मार्ग अवरुद्ध रहेका प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले अर्को सूचना नभएसम्मका लागि मुख्य मार्ग नखुलेका उल्लेख गरेको छ। हिमबाडी प्रभावित नुवाकोटको टोखा चौरी सड़क खण्डमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ। नुवाकोटकै पासाङ लामो सड़क खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। यस्तै पृथ्वीलोक मार्गको धादिङका जङखोला र शीतल बजारमा एकतर्फी सड़क सञ्चालनमा छन्। चामेबेसी सहर र कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्यान्डमा अमेरिकी सैनिक अड्डा राख्न सहमति नजिक पुगेको बताउनु भएको छ। वार्साले अड्डा बनाउने विषय वार्तामै रहेको बताएका बेला ट्रम्पको भनाइ आएको छ। अमेरिकाले युरोपमा फौजी उपस्थितिको पुनरावलोकन गर्न लागेको बताइएका बेला राष्ट्रपतिको घोषणा आएको छ। युक्रेन र रुसको सीमानामा रहेको पोल्यान्डले फौजी क्षेत्रमा अमेरिकासँग सहकारी बढाउने बताउँदै आएको छ। नेटो महासचिव मार्क रटेलले रुसले दिइरहेको चुनौतीलाई हल्का नमान्न सल्लाह दिनुभएको छ। संगठनका सदस्य मुलुकले 2035 कुल बजेटको 3.5% रक्षा खर्च गर्न कार्ययोजनामा विश्वासिलो आधार दिन बेलायतलाई समेत उहाँले आग्रह गर्नुभएको छ।
2: If you are willing to sacrifice 1.2 million of your own people in this crazy, unprovoked fight, let's not be naive about what Putin could do. But we are stronger. We are strong, so strong that he will not try. But we have to make sure of is that we are as strong in 2, 3, 5 years from now.
0: खर्चको वार्षिक योजना भरपर्दो बनाउन उहाँको आग्रह छ। रक्षा खर्चको समयसीमा तोकिएको मिति पर्खन जरुरी नरहे पनि सशस्त्र फौज र प्रतिरक्षा उद्योगको विस्तारका लागि समय लिनुपर्ने उहाँको भनाइ छ। र गणेशमान सिंहको 29 स्मृति दिवस आज मनाइँदैछ। विक्रम सम्बत 2046 प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको आन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृति दिवसमा विभिन्न कार्यक्रम हुँदैछन्। खबर यति नै, नमस्कार।
3: BFBS Gurkhar Radio Gurkhar Radio

FBS go car video gari kram ani ami chau namaste UK mara sami hamra sanga 7 bajera 11 minute gaeko cha हरेक सोमबार देखि सको बारसम्म युके टाइम भने साढे छ बजेदेखि नौ बजेसम्म रहेको छ कार्यक्रम यो जसरी नमस्ते युके सुन्न सक्नुहुन्छ 105.4 मेगाहर्ज ट्रेनिङ गरेर तपाईँको एरियामा रेडियो एक्सेस गर्न सक्नुहुन्छ र विभिन्न स्टेसन्सहरूमध्ये बिएफबिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र अहिलेकै समयमा हामीलाई विभिन्न ठाउँबाट पनि लिसनर्सले सुनेर साथ दिइरहनु भएको छ र ओम प्रसाद थापा कौसा मामले पनि गुड मर्निङ भन्नुभएको छ त्यसै गरी यो समयमा कार्यक्रममा रद्द गर्नुहोस् र यसैमा अहिलेको यो समयमा चाहिँ प्रोग्राम हामीलाई धनवीरपुन मामले पनि सुनेर साथ दिइरहनु भएको छ र कार्यक्रममा अहिलेको लागि आउनुहोस् हामी फेरि पनि अगाडि बढ्ने नै छौँ पुट्टे चोलिरहेको छ अन्जु पन्त र विष्णु कुमारको आवाजमा

0: गोर्खा रेडियो।
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

0: एडभेन्टिस्ट गोर्खा रेडियो।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
4: बीएफ

FB Scorecard Radio सुनने अनुसार कार्यक्रम में हमी छौं श्रोता यो समय रमसी यूके मा र समय हामी सँगैले 8 बजेको लागि 14 मिनट बाँकी रहेको छ अभिषेक भने मिठा मिठाकी संगीत विभिन्न जानकारीहरूको साथमा हुनुहुन्छ अहिलेको यी समयमा यसै गरी अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि केही जानकारी तपाईँको माझमा राखिहालौँ र अब भने पेन्सन पटका यो चाहिँ गुरुङ संस्कार संस्कृति आधारित चलचित्र देखाइन गइरहेको छ जुन तपाईँ पनि जान सक्नुहुन्छ भोलिको दिन 19 सेप्टेम्बरमा स्थान चाहिँ सेन्ट माइकल्स चर्च हल इस्ट विकम लेनमा हुन गइरहेको छ र बेलुकीकी 5 बजेदेखि हुनेछ र टिकट पाउनेको लागि स्थान चाहिँ मिल्सा स्टोर प्लम स्टेटमा तपाईँले किन्न सक्नुहुनेछ र पनि कार्यक्रम आउनुहोस् हामी फेरि पनि अगाडि बढ्ने नै छौँ तपाईँको माझमा अर्को एउटा मिठो गीतको साथमा भागी जाने सल्लाह सुनिता थिगिम र नोगिन हाङसारू

BFB's Gorkha Radio सुनने अनुन सारा कार्यक्रम में ले आमी चाहूँ यू समय जसरी नमस्ते यूके मा राहमला बेबने ठाउँ बटन सुने र साथी रहनु भएको छ विष्णु गुरुङ दाजुले पनि गुड मर्निङ सुने बहिनी भनेर अहिलेको यो समयमा उहाँले पठाउनु भएको छ त्यसै गरी यो समयमा हामीलाई विभिन्न ठाउँहरूबाट आन्सर्सहरू पनि आइरहेको छ विशेष गरी आजको दिनमा चाहिँ जसरी शिरीष दिदीले हिजोको दिनसम्म चाहिँ प्रश्नहरू राख्नुभएको थियो र आजको दिनमा चाहिँ यसै क्रममा चाहिँ मैले अनाउन्स गर्नुपर्ने छ वान अफ द लक्की विनर म के क्षणमा अनाउन्स नै गर्नेछु तपाईँको माझमा पनि सुन्दै गर्नुहोस् पिएफबिएस गोर्खा रेडियो अहिलेलाई भने ओम ब्यान्ड रहेको छ दार्जिलिङ पर्खी पर्खी बसे इन्जोय गर्नलाई यो पुरानो नेपाली गीत

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: चीन र भारत भ्रमणमा गएका सरकारका प्रमुख दुई पदाधिकारी तथा अधिकारीले आज पनि भेटवार्तालाई निरन्तरता दिएका छन्। चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिगदेलले हिजो चिनिया रक्षा मन्त्री एडमिरल टोङ जुनसँग शिष्टाचार भेट गर्नुभएको छ। भेटमा आपसी हित एवं सैनिक सम्बन्धको बारेमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। एक साता लामा भ्रमण सकाएर सिगदेल भोलि स्वदेश फर्किने कार्यक्रम छ। यस्तै भारतमा रहेका अर्थमन्त्री डाक्टर सोनी बाग्लेले भ्रमणको दोस्रो दिन आज कूटनीतिक र द्विपक्षीय भेट गर्दै हुनुहुन्छ। तीन दिने भ्रमणका लागि दिल्ली पुगेका अर्थमन्त्री बाग्ले आज पूर्व विदेश सचिव श्याम शरणले गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। आज उहाँले भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुहुनेछ। कानून मन्त्री सविता गौतमले भूपरिवेष्टित भए पनि समुद्र जगाउने सम्झौतामा हस्ताक्षर गर्नुपर्ने कारण देखिएको बताउनु भएको छ। प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नका जवाबमा मन्त्री गौतमले नेपालका हिमाल सम्झेर सम्झौता आवश्यक भएको उल्लेख गर्नुभएको छ।
4: समुद्री तट भएका देशहरूको मात्रै विषय होइन, जसरी हाम्रा हिमालहरू हाम्रो मात्रै विषय होइन, हाम्रो मात्रै चासोको विषय होइन, हाम्रो हिमाल संरक्षणको विषय विश्वको पनि चासोको विषय हो। त्यस्तै हामीसँग समुद्र छैन, तर समुद्र पनि हाम्रो चासोको विषय हुनुपर्छ। यसको सम्वर्धन गर्नु हाम्रो पनि चासोको विषय हुनुपर्छ।
3: नेपालले संयुक्त राष्ट्रसङ्घीय समुद्री कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता गर्न लागेको छ। मन्त्री गौतमले सम्झौतामा सामेल भइसकेपछि केही आर्थिक दायित्व थपिने बाहेक कल्याण नै हुने बताउनु भएको छ।
4: अब सम्झौता गरिसकेपछि आर्थिक आफ्नो कन्ट्रिब्युसन गर्नुपर्ने त्यो दायित्व हो सबै राष्ट्रले गर्नुपर्छ, किनभने केही जोगाउनको लागि सबैको दायित्व निर्वाह गर्दै गर्दाखेरि नेपालले पनि भूमिका खेल्नुपर्ने हुन्छ। त्यसबाहेक खासै अरू घाटाहरू केही पनि छैन।
3: 22 करोड लगानीमा निर्माण भएको बुटवल बत्सला सञ्चालनमा नआउँदै विवादमा परेपछि घाँसे मैदानमा परिणत भएको छ। बत्सलामा लुम्बिनी प्रदेशका धेरै बाख्रापालक महिलाको पनि लगानी छ, तर बत्सला सञ्चालन हुन नसक्दा लगानी डुब्ने चिन्ता थपिएको छ। बुटवलबाट छवि पाण्डेको रिपोर्ट।
5: 5,000-10,000 राख्ने धेरै थिए। अब त्यहाँ बस्छला हाम्रो चल्छ, हामीलाई मुनाफा हुन्छ भनेर हामीले सेयर हालेको थियौँ, त्यो सेयर त भयो।
6: रूपन्देहीको सैना मैना नगरपालिका दुई सरौलेखी जुनाकेसी बुटवलमा बस्छला बनाउने र त्यो बस्छलामा आफू जस्तै महिला दिदी बहिनीले पालेका खसी बोका बिक्री हुने आश्वासनमा गरेको लगानी खेर गएको सुनाउँदै धेरै पैसा लगानी गरेका महिला दिदी बहिनीले सेयर रकम फिर्ता पाएका छन्, तर 2,000-3,000 लगानी गरेका महिला दिदी बहिनीहरू सेयर रकम फिर्ता माग्न समेत गएनन्। मोहन सामुदायिक सहकारी उपाध्यक्ष लक्ष्मी गैरी महिला दिदी बहिनीले पालेका खसी बोका बिक्री हुने आशामा आफ्नो सहकारीका दिदी बहिनीले बस्छलामा लगानी गरेको बताउनु भयो।
5: होला त्यसमा लगानी गर्ने होला भन्दै हामी त्यसरी बस्दाखेरि बसै लायो भनौँ, पैसा पनि भएन, भएसम्म हुन्थ्यो अनि राम्रै हुन्थ्यो गरौँला भनेर अब गरिआयो सर। अब खसी बोकाको लागि नै हामीले काम गरेको के थियो होइन, त्यहाँ भयो भने राम्रो भयो भने बस्ताला खुल्यो भने त हामीलाई पनि अलिकता महिला दिदी बहिनीलाई उकास्न सकिन्छ भनेर त्यसरी अब आबद्ध भयो के र सोचे जस्तो भएन।
6: बुटुबल उपमहानगरपालिका रूपन्देही मासु व्यवसाय संघ र महिला दिदी बहिनीको सहकारी सञ्चालक समिति बनाएर बत्सला सञ्चालन गर्ने सहमति भए पनि पछि बुटवल उपमहानगरपालिकाले एकलौटी रूपमा बत्सला सञ्चालन गर्न मुक्तिनाथ लाइफ स्टकलाई ठेक्का दिएपछि सहमति तोडिएको र बत्सला सञ्चालनमा समस्या आएको हो। बत्सला सञ्चालनको ठेक्का लिएको मुक्तिनाथ लाइफ स्टकका सञ्चालक उमेश आचार्यले आफूले ठेक्का लिए पनि व्यवसाय नगएपछि आफूहरू घाटामा गएकोले बत्सला नै बन्द गरेको दावी गर्नुभयो।
7: मेलमिलाप भयो भने सम्भावना रह्यो, नभएदेखि अब त्यसलाई चाहिँ जसरी भयो एउटा टुङ्गो लाउनु पर्छ भन्नेमा गएको छौँ। सबै वातावरण बनाइदिन्छौँ अनि त्यो बाबत हामी त पैसा तिर्ने हो नि त, राम्रै पैसा तिर्नु पर्ने छ नि त। अब व्यवसाय त्यहाँ जाने वातावरण नहुने अनि हामीले नियमित रूपले पैसा तिर्न पनि नसकिने भएपछि सञ्चालन भएन।
6: बुटवल उपमहानगर बुटवलका मासु व्यवसाय र लुम्बिनी प्रदेशका बाख्रापालक किसान बीचको साझेदारीमा बत्सला सञ्चालन गर्ने योजना बनेको थियो।
3: नेपालमा बनेको पहिलो विद्युतीय स्कुटर P2 को मूल्य र विस्तृत जानकारी सार्वजनिक भएको छ। सिपरदी यात्री कम्पनीले नेपालमै डिजाइन र निर्माण गरिएको P2 का 3 थरी मोडल सार्वजनिक गरेको छ। कम्पनीले एकपटकको चार्जमा 90 किलोमिटर गुड्ने 3,000 वाट प्रति घण्टाको स्कुटर 3,30,000 किन्न पाइने जनाएको छ। र बेलायतका राजा चार्ल्सले कृत्रिम बुद्धिमत्ता AI अनियन्त्रित भएमा अस्तित्वको सङ्कट आउन विषयप्रति प्रविधि कम्पनीका प्रमुखसँग चासो व्यक्त गर्नुभएको छ।
8: The task before you is not merely to advance
2: technology, but to ensure that it remains firmly in the service of humanity, community, and the natural world.
3: खबर यति नै. नमस्कार, म महेन्द्र.
8: यो BFBS गोर्खा रेडियो हो.

FBA स्कोरकार रेडियो सुन्ने अनुसार कार्यक्रमले हामी छौँ श्रोता यो समय नमस्ते युकेको थर्ड यानि कि फाइनल आवरमा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत छ फेरि पनि म सिरेको तर्फबाट र अहिलेको यस समयमा हामीलाई विभिन्न ठाउँहरूबाट सुनेर साथ दिइरहनु भएको छ कार्यक्रम नमस्ते युके हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ 6:30 बजेदेखि 9 बजेसम्म र अवश्य पनि यो फाइनल आवरमा पनि केही क्षणमा म अनाउन्स गर्ने नै छु हाम्रो आजको वान अफ द लक्की विनर पनि हुनेछ 8:30 बजेसम्म मात्र तपाईँले आन्सर हामीलाई पठाउन सक्नुहुनेछ र यही आन्सर सर हामीलाई आइ नै रहेको छ यसै अनुसार अवश्य पनि तपाईँको माझमा म जानकारी राखिदिने गर्नेछु श्रोता र यसै गरी अहिले यो समय प्रश्न चाहिँ यस प्रकार रहेको छ दिनभरि सुत्ने रातभरि उठ्ने र रुने के हो यो बारेमा अवश्य पनि तपाईँले यसको अनुसार आन्सर पठाउन सक्नुहुनेछ र स्टे ट्युन भने चाहिँ आज केही क्षणमा वान अफ द लक्की विनर अनाउन्स पनि हुने नै छ र अहिलेलाई पनि आउनुहोस् हामी कार्यक्रममा अगाडि बढ्ने नै छौँ तपाईँको माझमा फेरि पनि अर्को एउटा मिठो गीतको साथमा तपाईँलाई अगाडि बढाउने नै छु श्रोता रहेको छ सचन राजवैदीको आवाजमा सुन कान्छी इन्जोय गर्नुहोला

0: एक्सप्रेस गोरखा रेडियो। बच्चा अरु को खेलने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ।
1: यो BFBS कुलकर्म रेडियो हो।

BFB स्कोरकार्ड रेडियो कार्यक्रम मैले हामी नमस्ते के मा छौं श्रोता र समय हामीसँग 8:28 गएको छ यसैगरी केही क्षणमा अब भने हामी आजको वान अफ द लकी विनर पनि अनाउन्स गर्ने नै छु तपाईँको समक्षमा र अब जो जतिले आन्सर पठाइसक्नु भएको छ उहाँहरूलाई बेस्ट अफ लक भन्न चाहन्छु र यो समय केही क्षणमा चाहिँ हुनेछ आजको लकी विनरको अनाउन्समेन्ट पनि र यसै क्रममा अहिलेको लागि भने आउनुहोस् फेरि पनि केही सूचना राख्ने क्रमतर्फ लागिहालौँ र अपकमिङ इभेन्ट्सहरू छ यो 20th of September भने च्यारिटी आफ्टरनुन हुन गएको छ जसरी नेपालमा रहेको थियो नेचुरल डिजास्टरको यसको लागि तपाईँले पनि सहयोग गर्न सक्नुहुन्छ र यसमा एटेन्ड गर्नुहोला र सन्डेको दिन यो 20th of September हुनेछ दिउँसोको समय 2:00 साँझ 5:30 रहेको छ हिमालय ओसिस रेस्टुरेन्टमा 20 Station Road ठेतपदमा र यसै अनुसार तपाईँ पनि जान सक्नुहुनेछ यस सम्बन्धी कुनै क्वेरी छन् भने चाहिँ अवश्य पनि तपाईँले देवबहादुर गुरुङ जसरी मामालाई चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ यस अनुसार र अब पनि कार्यक्रममा फेरि पनि पालाइसकेको छ श्रोता अर्को एउटा मिठो गीत राख्ने तपाईँको समक्षमा रहेको छ अहिलेलाई भने केहर सिंह लिम्बूको आवाजमा यो डोको बुन्ने इन्जोय गर्नुहोला

0: गोर्खा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
4: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

BFBS Gorkha Radio, Karikra Million Amasti Kimahonunsa, Rai Sigari Sami Hammer Sanga Nova Sagalagi Ababani, Bara Minute, Baki Rekusa. इसी upcoming event को बारे में अपनी फिर ये जानकारी में रखना चाहें सो इलिको इस समय में काव्य संध्या 2026 ये होना गरे को 26 सितंबर रायु ची next weekend होना गरे को सा दूसरों को समय सारे एक बजे दिखी रहे को सा रास्तां से सुशी मोटो होना गरे को सा ऑल्टर शॉट में रा आई जॉक ची रहे को सा साहित्य संगलो परिवार बेलायत रे समझ तबर कुनी क्वेरीज अरु छन् भनी कल गर्न होला 07368315065 माथि कल गर्न सक्नुहुन्छ र कार्यक्रम नमस्ते के मार्दै गर्नु सब भनी केही छैनमा हामी अनाउन्स गर्ने नै छौ आजको वन अफ द लकी विनर हुने नै छ र अहिलेको लागि भनी केहर सिंह लिम्बू बैगुनी

BFB सरकार बीडी सुनिए अनुसार अहिले को इस समय में हमी कार्यक्रम यो समय नमस्ते के मासौ र समय हमारे संग 9 बजे को लागि भने बाकी रहेको छ 6 मिनट इसी क्रम में हमीला यहाँ विभिन्न ठाउँबाट पनि आन्सर्सहरुको लागि अवश्य पनि आइरहेको छ र यो समयमा चाहिँ अवश्य पनि जो जति तपाईले आन्सर्सहरु पठाउनु भएको छ तपाईलाई अल द बेस्ट पनि भन्न चाहन्छु र कार्यक्रममा अब पनि ढिलो नगरिकन यहाँ जे जति आन्सर आएको छ त्यसको बारेमा पनि अवश्य पनि म जानकारी राख्ने नै छु र सदा चाहिँ आशा दिदीको यो भेरी फेमस राइस कुकरमा अवश्य पनि यहाँ नामहरू पनि जोडिएको छ र यस अनुसार अवश्य पनि आजको वान अफ द लक्की विनर अनाउन्स गर्ने क्रम पनि आएको छ तर त्योभन्दा अगाडि चाहिँ आजको यो प्रश्नको उत्तर म राख्ने नै छु प्रश्न रहेको थियो दिनभरि सुत्ने रातभरि उठ्ने र रुने के हो र यसको सही जवाब रहेको थियो मैनबत्ती यानि क्यान्डल तपाईँले इङ्ग्लिसमा या नेपालीमा जेसुकैमा पढ्नु भए पनि सही जवाब जो जति पठाउनु भएको छ तपाईँलाई अल द बेस्ट पनि भन्न चाहन्छु र अब भने ढिलो नगरिकन आउनुहोस् हाम्रो वान अफ द लक्की विनर अनाउन्स गर्ने क्रम पनि आएको छ र यसै गरी बिफोर द्याट लेट्स गेट अ ड्रम रोल र विल फाइन्ड आउट अब हाम्रो आजको लक्की विनर को हुनुहुन्छ भन्ने विषयमा रहेको छ र यहाँ मेरो हातमा नाम आइसकेको छ र उहाँ हुनुहुन्छ मीना गुरुङ मीना गुरुङ उहाँ आन्टीलाई धेरै धेरै कङ्ग्रेचुलेसन उहाँ आजको लक्की विनर हुन सफल हुनुभएको छ कार्यक्रम नमस्ते यो विकली कम्पिटिसनमा र अवश्य पनि तपाईँले सुनिरहनु भएको छ भने तपाईँको नाम फुल नेम अनि तपाईँको एड्रेसहरू पनि कन्ट्याक्ट डिटेल पनि पठाइदिनु होला र तपाईँलाई नेक्स्ट विक अवश्य पनि आशा पुन दिदीले चाहिँ कन्ट्याक्ट गर्नुहुनेछ तपाईँको प्राइजको लागि गिभ अवे र यो हप्ता जो जतिले जित्नु पाउनु भएन अलवेज नेक्स्ट विक एभ्री विक हुन्छ सो सधैँ चान्सेसहरू त रहि नै रहन्छ होइन तपाईँले जित्नको लागि र अब पनि यसको साथमा म सुने पनि कार्यक्रमबाट बिदा लिने समय आइ नै सकेको छ ज्यादा साथै एउटा मिठो गीत पनि म तपाईँको माझमा राख्ने नै छु र यसरी श्रोता केही क्षणमा तपाईँले पाउनुहुनेछ आजको यस समयमा चाहिँ काठमाडौँको सौगात यही युकेबाट हुनेछ रूपा दिदीको साथमा तपाईँले पाउन सक्नुहुन्छ भन्दै म सुने पनि विकेन्ड मर्निङ ब्रेकफास्ट शोमा भेट्ने नै छु आजको बाँकी पल तपाईँको शुभ रहोस् भन्दै म आल बी साइनिङ अप फर नाउ नमस्ते बाई बाई

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडेट तीन सुरुङभित्र छजनाको शव भेटिएको छ। आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोज्दा सुरुङभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा छजनाको शव भेटिएको सेनाले जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार फेला परेका छवटा शवहरूलाई यन्त्रको प्रयोग गरी बाटो बनाएर बाहिर निकालिएको छ। सुरुङभित्र हिलोमा छोपिएको अवस्थामा अन्य शव जस्तो आकृति देखिएकोले खोजी कार्य भइरहेको छ। रसुवा हिमबाडीपछि नेपालमा पहिलोपटक प्रयोग भइरहेका ठूलो तौल बोक्ने ड्रोनको काम अरू विस्तार गर्न सकिने सम्बद्ध पाइलटले बताएका छन्। रसुवा र नुवाकोटमा प्रयोगमा ल्याइएका तीनवटा चिनिया ड्रोनको सेवा अत्यावश्यक सामान ढुवानीका लागि साथै निर्माण सामग्री ओसार्न पनि प्रयोग हुन सक्ने देखिएको पाइलट अनिल प्रधानले बताउनु भएको छ। प्रविधि कम्पनी जीपीएस टिमका प्रधानले पुल नबनेसम्मका लागि नुवाकोट र रसुवामा ड्रोनको सेवा नियमित गर्न तयार रहेको उल्लेख गर्नुभएको छ। चीनबाट आएका ड्रोनका साथै यो दिएका थप चारवटा समेत प्रयोगमा ल्याएमा धेरै काम गर्न सकिने उहाँको भनाइ छ।
4: यो जहाँबाट हामीले गरिरहेको छौँ त्यो ठाउँबाट चाहिँ तत्काल चाहिँ तल्लोपट्टि चाहिँ पुल हाल्ने अवस्था छैन, अनि त्यो हुँदाखेरि चाहिँ यसलाई चाहिँ अब टाइम मिलाएर चाहिँ तपाईँ बिहान र बेलुका चाहिँ उडान जाने हुन्छ। त्यसमा पनि तपाईँको हामीले यहाँदेखि पठाएको भनेको 5 गाउँमा हो सामानहरू चाहिँ, अनि त्यो हुँदाखेरि चाहिँ अझै पनि निड त धेरै नै छ। अब हामीले सकेसम्म चाहिँ सामानहरू पठाइरहेको छौँ, अब सम्भव अब तलपट्टिको बाटोको माध्यम खुलिसकेपछि चाहिँ एक लेभलको चाहिँ ट्रान्सपोर्टेसनको लागि सहज हुन्छ भने चाहिँ तत्काल तलपट्टिको ठाउँ हेर्दाखेरि चाहिँ त्यो देखिँदैन अहिले चाहिँ होइन। अनि अहिलेको माध्यम भनेको त कि त हेली हो कि त ड्रोन हो, अब हेली पनि जति बेला उडाउने अवस्था पनि छैन यहाँनिर। अब हामीसँग भएको अलिकति कारको ड्रोनले नै तपाईँको दिनमा तपाईँको मजाले टाइम भयो भने तपाईँको 1500-2000 केहीसम्म पठाउन सकिन्छ। तर अब त्यो पनि तपाईँको सिचुएसन हेरेर अब हेलीलाई पनि हेर्नु पऱ्यो, ट्राफिक पनि हेर्नु पऱ्यो। सो अहिले चाहिँ हामीले गरेको भनेको तपाईँको मर्निङ र इभिनिङमा हो, अनि मर्निङ र इभिनिङ गरेर लगभग टेन्टिभली हामीले 1200 तपाईँको 1500
3: त्यसलाई कन्टिन्यू दिन सकिन्छ अथवा केही समस्या आउन सक्छ प्राविधिक रूपमा भन्ने छ यहाँलाई?
4: प्राविधिक रूपमा त समस्या त त्यस्तो केही हुन्न, समस्या भनेको चाहिँ अलिकति यहाँनिर अब हाम्रो नेपाल सरकारले चाहिँ अलिक यहाँ कोअर्डिनेसन जो टिम हुन्छ हाम्रो टाइमको सेड्युलको कुरादेखि लिएर सबै कुरा भयो भने त कन्टिन्यू नै गर्न सकिन्छ। यस्तो पहाडतिर पनि रिकन्स्ट्रक्सनको लागि तपाईँको मटेरियलहरू तपाईँको सिमेन्ट भयो होइन, अरू धातुको कुराहरूले भयो, त्यो कुराहरूलाई ट्रान्सफर गर्न सकिन्छ।
3: अहिले तत्कालको लागि चाहिँ माग जति भएको छ त्यो अनुसार पुर्याउन सकिएको छ कि छैन?
4: ए अहिले माग भए अनुसार चाहिँ तपाईँको पुर्याउनु मजाले सकिएको छ होइन, बिहान बेलुका गरेर सकिएको छ होइन। एक दिनमा एक ठाउँमा अर्को दिनमा अर्को ठाउँमा त्यसरी चाहिँ हामीले डिस्ट्रिब्युट गर्दै गरिरहेको छौँ। अब खाद्यान्न त भइहाल्यो, त्यो सँगसँगै हामीले चाहिँ बच्चाहरूलाई चाहिँ किताब कलमहरूको सामान पनि पठाइरहेको छौँ गाउँहरूतिर।
3: रसुवा र नुवाकोटमा ड्रोन मार्फत हालसम्म 7000 सामान ढुवानी गरिएको छ। राति समेत उड्न सक्ने ड्रोनबाट हालसम्म 116 कार्गो उडान मार्फत 696 किलोमिटर दूरीमा उडान भरिएको छ। बेसी सहर सामे सडक 3 दिनपछि सञ्चालनमा आएको छ। मनाङको नासो 3 खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गराएर हटाएसँगै सञ्चालनमा आएको डुम्रे बेसी सहर सामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभएको छ। सडक खुलेसँगै साना सवारी साधन सञ्चालनमा आएका छन्। 65 किलोमिटर लामो बेसी सहर चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य मार्ग हो। युक्रेन युद्ध सुरु भए त रुसमा पहिलोपटक संसदीय चुनाव हुने भएको छ। स्टेट डुमामा 450 सदस्य चयन गर्न चुनाव हुनेछ। चुनावमा युनाइटेड रसिया पार्टीले जित्ने विश्वास गरिएको छ। तर अदालतले युद्धको विरोध गर्ने याक्लोबो पार्टीलाई प्रतिबन्ध लगाएको छ। सो पार्टीका नेता निकोली रिबाकोभ चुनावबारे बोल्नु भएको छ।
5: Is it possible to break and destroy specific individuals? Well, we know that's possible. But what about convictions? The belief that Russia is a European state, a state where human rights must be respected. There are so many people who have those convictions, and nothing can be done to change that.
3: अमेरिकाले 24 अर्ब डलर बढीका F-35 लडाकु जेट साउदी अरबलाई बेच्ने भएको छ। हतियार बेच्ने जानकारी संसदलाई गराइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। हाल मध्यपूर्वमा इजरायलसँग मात्र रहेका यस्ता जेट साउदी अरबले किन्ने प्रस्तावमा तेल अभिभले विरोध गर्दै आएको थियो। इरान युद्ध सुरु भएता साउदीले पहिलोपटक यति धेरै हतियार अमेरिकासँग किन्न लागेको छ। वाशिङटनमा रहेको साउदी दूतावासले निर्णयपछि रक्षा क्षेत्रमा दुई देशको सहकार्य थप बलियो हुने बताएको छ। खबर यति नै, नमस्कार, म महेन्द्र।
0: यो BFBS गोर्खा रेडियो हो।

नमस्कार, सुस्वागतम यहाँ सबै सबैलाई काठमाडौँको सौगात कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आज विक्रम सम्बत 2083 साल असोज महिनाको 2 गते, तदनुसार आज शुक्रबार 18 सेप्टेम्बर सन् 2026 हो। आज शुक्रबार, शुक्रबारको प्रतीक्षामा धेरै साथीहरू हुनुहुन्छ होइन, मैले सधैँ भन्ने गर्छु शुक्रबार एकदमै प्यारो लाग्छ कसै कसैको लागि, हुन त अन्य दिनहरू पनि त्यति नै प्रिय नै हुन्छन् र कतिपय अवस्थामा यो शुक्रबार मन पराउनुको कारण पनि धेरै नै छ। कति साथीहरूले विकेन्डमा छुट्टी पाउनुहुन्छ, कति साथीहरू भने विकेन्डमा पनि काम गर्नुहुन्छ, त्यो आफ्नो ठाउँमा सधैँ छ र शुक्रबार भनेको यो सुखानुभूतिको दिन हो यो शुक्रबार र एकदमै प्रिय लाग्छ कसैलाई, मलाई पनि त्यस्तै लाग्छ। एनिवे श्रोता, यो शुक्रबार सँगसँगै तपाईँका विकेन्डहरू एकदमै रमाइलो हुँदै जाउन् हामी यही कामना गर्दछौँ। आज पनि काठमाडौँको सौगातमा तपाईँहरूले केही विषयहरू सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रमको पहिलो घण्टामा भने हामी हाम्रा सहकर्मी साथी धनजङ गुरुङले तयार गर्नुहुने इस्यु अफ द डे अन्तर्गत हामी कुराकानी गर्नेछौँ अथवा सुन्नेछौँ र आजको इस्यु अफ द डे अन्तर्गत मुस्ताङको जोमसममा सञ्चालित 2 दिने जलवायु परिवर्तन सम्मेलन बुधबार साझा प्रतिबद्धता सहितको यो घरप चोङ घोषणा पत्र 2083 जारी गर्दै सम्पन्न भएको छ र यो योजना गाउँपालिकाको आयोजनामा काली गण्डकी नदीको तट र नीलगिरी हिमालको काखमा आयोजित सम्मेलनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको गम्भीर असर र जलवायु न्यायको मुद्दालाई मुख्य विषय बनाएको थियो। संघीय सरकारकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मंगलबार उद्घाटन गरेको सम्मेलनमा देशभरका 431 पालिका तथा 41 जिल्ला समन्वय समितिका प्रमुख जनप्रतिनिधि र जलवायु विज्ञहरूको सहभागिता रहेको थियो। यस प्रसंगमा घरपजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दसँग सहकर्मी साथी धनजङ गुरुङले गर्नुभएको कुराकानी हामी कार्यक्रमको पहिलो घण्टामा सुन्नेछौँ। त्यसै गरी विभिन्न स्थानबाट हाम्रा संवाददाताहरूले दिएको रिपोर्ट सुन्ने क्रममा आज पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। बुटोलबाट छवि पाण्डेजीको रिपोर्ट र उहाँको रिपोर्ट तपाईँहरूले सुन्न सक्नुहुनेछ। अनि कार्यक्रमको दोस्रो घण्टामा भने आज शुक्रबार हो, शुक्रबारको दिनमा यहाँहरूले सुन्दै आइरहनु भएको छ शुक्रबारे बहस सहकर्मी साथी भीम आत्रेयजीको साथमा, आज पनि तपाईँले सुन्न सक्नुहुनेछ शुक्रबारे बहस। यिनै विषयहरू रहेका छन् आजको काठमाडौँको सौगात कार्यक्रममा।

हजुर आउनुहोस्। अब भने तपाईँहरूले विश्वका उत्कृष्ट सहरहरूमा न्युयोर्क पहिलो स्थानमा परेको छ भने नेपालको काठमाडौँ भनौँ न यो हाम्रो काठमाडौँ 687 स्थानमा रहेको छ। अक्सफोर्डको इकोनोमिक्स सन् 2026 विश्व सहर सूचाङ्कन गर्ने क्रममा न्युयोर्क सिटी भने पहिलो, लन्डन दोस्रो र प्यारिस भने तेस्रो स्थानमा परेको छ। नेपालको राजधानी काठमाडौँ समग्र सूचीमा 687 स्थानमा परेको छ र अर्थतन्त्रमा पनि 670 र जीवन स्तरमा भने 840 स्थानमा परेको छ काठमाडौँ। र यस सूचाङ्कमा क्यानिबेरा जीवन स्तरका लागि पनि सबैभन्दा राम्रो सहर बनेको छ र सुशासन कोपनहेगन पहिलो स्थानमा रहेको छ। अनि अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सन् 2026 विश्व सहर सूचाङ्कमा अमेरिकाको न्युयोर्क पहिलो स्थानमा रहेको यहाँहरूले थाहा पाइसक्नुभयो। विश्वका 1000 ठुला सहरहरूलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवन स्तर अनि वातावरण र सुशासन गरी 5 आधारमा मूल्याङ्कन गरेर समग्र सूची तयार पार्दा अक्सफोर्ड इकोनोमिक्सले लन्डनलाई भने दोस्रो स्थानमा राखेको छ। अनि त्यस्तै

पेरिस भने तेस्रो स्थानमा परेको छ। यो सूचीका अनुसार अमेरिकाको न्युयोर्क पहिलो स्थानमा रहँदा बेलायतको लन्डन दोस्रो, अनि त्यसै गरी अमेरिकाको सियाटल भने चौथो, सान फ्रान्सिस्को पाँचौँ र आयरल्यान्डको डब्लिन भने छैठौँ स्थानमा रहेको छ। सातौँ स्थानमा अमेरिकाको बोस्टन, अनि सान होजे आठौँ स्थानमा, जापानको टोकियो भने नौ स्थान र स्विजरल्यान्डको ज्युरिक भने दसौँ स्थानमा रहेको छ।

हजुर, अब यसको लेखाजोखा भनौँ न, यो कसरी यसलाई सूचाङ्क गरियो र नम्बर 1, 2, 3, 4 रहन कसरी सफल भयो भन्ने क्रममा अक्सफर्ड इकोनोमिक्सका अनुसार समग्र मूल्याङ्कनमा 5 आधारलाई जोडेर सहरको अवस्था मापन गरिएको हो र यसमा कुनै एउटा पक्षको मात्र अवस्था नभई सहरको आर्थिक अवस्था, जनशक्ति, बसोबास तथा जीवन स्तर अनि वातावरण र मानिसहरूको भनौँ न आफूले फिल गरेको यो सहज उपस्थितिको विषयमा पनि सबैलाई समेटेर तयार पारिएको छ। एनिवे श्रोता, यो प्रसङ्गपछि भने आउनुहोस् अब भने हामी अर्को साङ्गीतिक विश्राम लिउँ। अहिलेको लागि भने सुरेश लामा र अनु चौधरीको स्वरमा रहेको यो गीत स्वीकार्नुहोस्।

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो

0: हेमन्त शर्माको हेमन्त राणाको श्रोता हेमन्त शर्माले पनि यस्तै यस्तै मिठा मिठा गीतहरू गाउनुहुन्छ, तर यो गीत भने हेमन्त राणाले गाउनुभएको गीत हो। यो गीतलाई अब हामी सुनिसकेका छौँ। समय बिहानको 9:26 गयो, नेपालमा पनि दिनको 2:11 गयो भने ब्रुनाईमा दिनको 4:26 गएको छ। काठमाडौँको सौगात कार्यक्रमको पहिलो घण्टामा हुनुहुन्छ। आउनुहोस् आजको इस्यु अफ द डे सुनौ। सहकर्मी साथी धनजङ गुरुङले तयार पार्नुभएको छ। उहाँको गेस्ट हुनुहुन्छ आज यो घरपजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दसँग उहाँले यो अहिलेको जल्दो बल्दो विषयमा कुराकानी गर्नुभएको छ। हामी सुनौ।
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। केही दिन अगाडि सुरु भएको जलवायु परिवर्तन सम्बन्धी सचेतनात्मक कार्यक्रम मुस्ताङको घरपजोङ गाउँपालिकाले आयोजना गरेको थियो, जहाँ चाहिँ नेपाल विशेष गरेर जलवायु परिवर्तनको जोखिममा परेको देश हो। त्यसमा पनि उदाहरणको रूपमा यसपटक 10 रसुवा जिल्ला हुँदै बग्ने भुटे कोशीमा हिम ताल पग्लिएर जुन विस्फोट भयो त्यसको असर हामीले अहिले पनि देखिरहेका छौँ। कतिको ज्यान गए, कतिको परिवार गुमाए, धनजनको क्षति भएको छ, भौतिक क्षति भएको छ। यस्ता धेरै समस्याहरू हामीले भोगिरहेका छौँ र यही विषयमा सचेतनात्मक रूपमा दबावमूलक कार्यक्रम आयोजना गरिएको थियो। स्थानीय तहका प्रमुखहरूलाई एकै ठाउँमा ढाकेर त्यसमा के निर्णयहरू भए र त्यसमा चाहिँ कति चाहिँ पालिकाहरूको चाहिँ प्रमुखहरूको उपस्थिति थियो, कस्तो रह्यो, आम संचार माध्यमले चासोको साथ यो मुद्दालाई कसरी उठाइए, यिनै प्रसङ्गमा छोटकरीमा कुराकानी गर्दैछौ। घरपचोङ गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ मोहन सिंह लालचन्द, उहाँसँग हामी यही विषयमा छोटकरीमा कुराकानी गर्दैछौ। अध्यक्षज्यू कार्यक्रम स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: अलिकति मैले सुरुमै बताएँ आज छलफल हामी के विषयमा गर्दैछौ भनेर, अब लगभग 2 थियो है यहाँहरूको जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम चाहिँ
2: 30 र 31
1: भनेपछि अब त्यहाँ पालिकाबाट देशैभरिका पालिकाबाट कति उपस्थिति भए एकदमै सौहार्दपूर्ण रूपमा?
2: देशैभरिको पालिका 753 पालिकाबाट 421 पालिका र 77 जिल्लाको समन्वयहरू बोल्छ, 41 जिल्लाको समन्वय प्रमुख र उपप्रमुखहरू पाल्नुभयो र सबै गर्दाखेरि हामी चाहिँ अब 1800 जति चाहिँ पाल्नुभयो यहाँ चाहिँ।
1: मुख्य एजेन्डा चाहिँ केमा थियो तपाईँहरूको जलवायु परिवर्तन सम्बन्धी?
2: जलवायु परिवर्तनले भनौँ गोबमले अब जलवायु परिवर्तनले असर, हामीले यो कार्यक्रम चाहिँ गत साल नै गर्नलाई भदौमै थियो, जेएनडी आन्दोलन गरेर पोस्टपोन भयो। यसपालि पनि हामीले त्यही समयमै राखेको, हामीले अब 1-1.5 महिना अगाडिदेखि नै तयारी थियो। हामी 753 पालिका र समन्वय प्रमुखहरू सबै बोलाएर स्थानीय तह भनौँ न, अब नेपालमा 753 स्थानीय तह भने पनि नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घ एकै ठाउँमा चाहिँ एकै थलोमा भएको छैन कि अस्तमा, तर ऐतिहासिक रहेछ। हाम्रो एउटा स्थानीयको आवाज होइन कि सबै नेपालकै आवाज बनाऊँ, यसलाई 753 पालिका हाम्रो स्थानीय सभाको आखिरमा फिल्डमा त हामी नै हो, हामीले नै आवाज उठाउनु पर्छ भनेर यो चाहिँ हामीले आयोजना गर्ने पालिकाले गरिरहेको थियो। त्यही बेलामा अब देशको दुर्भाग्य बन अब भोटे कोसीको बारीले यस्तो दुःख निम्तायो, यो पनि गोबाउँकै कारण थियो। त्यसले गर्दा झन् हाम्रो कार्यक्रमको सार्थक भएर गयौँ नि, हामीले यो कार्यक्रम चाहिँ अब भव्यसमै मनाउने भनेको। तर केही पालिकाहरू आउनु भने 24 पालिका त उपस्थित भएर 1500-2000 जम्मा भयो यहाँ चाहिँ। अनि हामीले अब विभिन्न 2 गरे, हामीले चाहिँ अब वन तथा कृषि वन तथा प्रधानमन्त्रीजी आउनुभयो, गीता चौधरीजी उहाँबाट उद्घाटन समारोहमा उहाँ कार्यक्रममा लागि भाग लिन यहाँसम्म आइदिनु भयो, उहाँलाई धन्यवाद दिन चाहन्छु। त्यसमा पनि अब सम्माननीय प्रधानमन्त्रीजी बालेन शाहजीबाट पनि शुभकामना सन्देश पठाइदिनु भयो हामीले। त्यसपछि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबुमा जहरी भेटियो, सन्देश बनाउनु भयो। काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयरजी सुनिता रङ्गजीले पनि भेटियो, सन्देश बनाउनु भयो। पोखरा महानगरपालिकाका उहाँ मेयरजी धनराज आचार्यजीबाट पनि शुभकामना सन्देश र उहाँहरू पाल्न नसक्नु भएका विभिन्न कारणले पाल्न सक्नु हुने सबै शुभकामना, हाम्रो कार्यक्रम सफलताको शुभकामना पठाइदिनु भयो उहाँहरूले। कोही अब मेयरहरू पाल्न नसक्ने विभिन्न पारिवारिक अथवा कार्य व्यवस्थालाई लिएर पाल्न नसक्नेहरूले शुभकामना र प्रतिनिधिहरू पनि पठाइदिएर धेरैलाई कार्यक्रम सफलतालाई सहयोग गरिदिनुभयो सबै।
1: अब अहिले त हामीले जलवायु परिवर्तन संसारभरि अवस्थाले हेर्दाखेरि नेपाल चाहिँ अझै हिम चाहिँ नदीबाट हुन सक्ने अथवा हिमाल पग्लिएर चाहिँ हुन सक्ने जोखिमका विषयमा पटक पटक चाहिँ रिपोर्टर बाहिर आइरहेकै हो। झन्झन्नै 47 देखि 50 वटा एकदमै उच्च जोखिमयुक्त रहेको र ती हिमतालहरू नदीहरूबाट आउने बहावले धेरैको नोक्सान हुने कुराहरू बाहिर आइसकेको छ। अब यो जुन तपाईँहरूले उठाएको एजेन्डाहरूमा तपाईँहरूको जिल्ला मुस्ताङ एक किसिमले सांकेतिक रूपमा पनि तपाईँहरूले दिन चाहेको सन्देशै हो, कतिको जोखिम छ, कतिको समस्या भोगिरहनु भएको छ तपाईँहरूले?
2: होइन, हामीले समस्या नभएको भए यत्रो कार्यक्रम हामीले गर्नै खोज्ने थिएनौँ। हामी त अब सबभन्दा गाउँ हामीले समस्या परेको चाहिँ हिमाली जिल्ला हिमालहरूलाई नै हो। अब हामी हिमाली जिल्लाको लाइफलाइन नै हिमालसँग बाँच्ने भएको भएर हामीलाई हिमालमा हिउँ समयमा परेन, हिउँ पर्दैन, हामीले त मुहान सुक्ने अनि सिँचाइमा पानी कम हुने अनि हामीले त प्रत्येक हाम्रो फलफुल हुने स्याउ हुने ठाउँमा नहुने भएर गयो, नहुने ठाउँमा हुने भएर गयो। गाउँ हामीले गर्दाखेरि सर्दै सर्दै गयो, टेम्परेचर माथि तात्तातो हुँदै आयो अनि फेरि त्यसमा चाहिँ हाम्रो चाहिँ भूबनौट कमजोर छ, जङ्गल कम छ, माटो र गेगरले बनेको रुमहरू त्यसमा काली गण्डकीको सतह एकदम उठेर आइसक्यो, त्यसले हामीले चलाउन पाएको छैनौँ। त्यता उत्खनन गरेन भने फेरि अर्को जोखिम छ। अब त्रिशुली यत्रो 20-30 मिटर तल भएको त माथि आयो भने हामी त हामीभन्दा माथि खोला गण्डकी छ, हामी त एकदम जोखिम छ। त्यो भएर हामीले त पहिलेदेखि सचेत थियो, हामी त अब गत साल नै गर्न खोजेको कार्यक्रम, हामीले त पहिलेदेखि यो कार्यक्रम हामीले गर्नु। अब यो जुन दुःखदायक चाहिँ हामीले चाहिँ भोटे कोसीले बिहोर्नु पर्छ, त्यसमा चाहिँ हामीले धेरै पाठ सिकायो। त्यो चाहिँ हामीलाई चाहिँ अब कस्तो किसिमको पूर्वाधारहरू बनाउनु पर्छ, स्कुल कहाँ हुनुपर्छ, हस्पिटल कहाँ हुनुपर्छ, सेल्टर कहाँ हुनुपर्छ, अग्रिम सूचनालाई कसरी दिनुपर्छ, सूचना पालन गर्नुपर्छ, सूचना दिएकोहरू हामी त्यस्तो कुरा चाहिँ धेरै कुरा चाहिँ सिकायो क्या। यो कुरा यसले चाहिँ हामीले चाहिँ अब पूर्वाधारहरू बनाउँदाखेरि जलवायु मैत्री हुनुपर्छ, यो कुरा चाहिँ यो अलि भोटे कसैलाई चाहिँ हामीलाई धेरै सिकायो।
1: यसमा जो जो तपाईँहरूको यो कार्यक्रममा सहभागी हुन आउनुभयो पालिकाका प्रमुखहरू होइन, अब उहाँहरूले चाहिँ साझा प्रतिबद्धता जाहेर पनि गर्नुभयो होइन, अब नेपालको उद्धार गर्नुपर्ने सामग्रीदेखि लिएर होइन अब प्राविधिकहरूदेखि लिएर धेरै कुराहरूको अभाव रहेछ भन्ने कुरा त यहाँबाट देखियो। त्योभन्दा अगाडि भदौ 23 र 24 गतेको चाहिँ सुरक्षा संयन्त्रको चाहिँ अवस्था कस्तो रहेछ भन्ने पनि देखियो। यो सबै चिजलाई चाहिँ यसो हेर्दाखेरि अब यो जुन जलवायु परिवर्तन भनेको चाहिँ पहिलादेखि उठिरहेको सुनिरहेको तर प्रत्यक्ष भोगिरहेको अवस्था त यहाँले भन्नुभयो, अझै त्यसमा चाहिँ बढी जोखिम हुन सक्ने सम्भावनाहरू के देख्नु भएको छ पछिल्लो चरणलाई हेर्दाखेरि चाहिँ तपाईँले चाहिँ?
2: जोखिम त अझ पनि जोखिमै छ। हामी चाहिँ अब जलवायु हामीले नगरेको गल्ती सधैँ हामीले भोगिरहेको छ कि अब कार्बन उत्सर्जन चाहिँ अब विकसित देशहरूले गरिरहेको छ, उद्योगहरू तल छ, गाडी चल्ने तल र पग्लिने चाहिँ माथि भयो कि, असर उहाँलाई नपर्ने हामीलाई पर्ने भयो कि। त्यसको लागि चाहिँ हामी चाहिँ पीडित भइसकेपछि क्षति दिने होइन कि भनौँ राहत दिने होइन कि, हामीले पीडित हुनुबाट बचाउनु पर्यो कि पहिला।
1: भनेपछि सम्भावित जोखिमबाट जोगिन को लागि घरमा आगो लाउनु भन्दा अगाडि आगो निभाउने त्यो जति पनि सम्भावना छ त्यसलाई रोक्नु पर्यो, तयारी अवस्थामा पनि रहनु पर्यो।
2: तयारी अब कति जोखिम भएको ठाउँहरू हिमतालहरू कस्तो अवस्थामा चाहिँ हिउँ कति पग्लेर गयो, तालहरूले ठेक्न सक्ने स्थिति छ कि छैन, त्यो चाहिँ अनुसन्धान पाटो पनि भएन कि हाम्रो चाहिँ। हामी त्यो किसिमको चाहिँ हुनुपर्छ र हाम्रो आवाज चाहिँ विश्वमा पुग्नुपर्छ, विश्वले हामीले चाहिँ उहाँहरूले गरेको गल्तीले हाम्रो पग्लिने त हाम्रो हिमाल त हो नि, हामी त विश्वको छाना हो नि, हामी त हामी पग्लेर चाहिँ हामीले गर्दाखेरि नि विश्वको 2 अरब मान्छे चाहिँ हिमालको पानीमा चाहिँ खाने पानी त्यसमा निर्भर छ कि। अब त्यो हिमालमा पानी भएन भने सबैलाई समस्या पर्छ कि, सबभन्दा पहिला असर पनि हिमाललाई पर्यो र भविष्यमा सबैलाई पर्छ कि।
1: भनेपछि विश्वमा एकचोटि यसको भविष्य प्रक्षेपण पनि भइसकेको छ, अबको विश्वमा युद्ध हुने हो भने अरूमा होइन खाद्यान्न र पानीको जलको लागि चाहिँ हुन्छ भन्ने कुरा त यो अहिलेको सङ्केतै देखाइसक्यो। खाद्यान्न सङ्कट हामीले भोगिरहेकै छौँ, जल सङ्कट पनि हामीले देखिसकेका छौँ। हाम्रो तराई चाहिँ अहिले धेरै ठाउँमा चाहिँ खाने पानीको मुहान सुकिसकेको अवस्था आइसकेको छ। यो स्थितिमा मुस्ताङ जिल्ला अझै जोखिममा रहेको भनेर चाहिँ तपाईँले कुन कुन छ मुस्ताङको चाहिँ कुन कुन एरियामा चाहिँ अलिक बढी होइन यसको बढी प्रभाव र अलिक बढी जोखिम भएको ठाउँमा चाहिँ कुन कुन छ?
2: अब काली गण्डकी तटीय क्षेत्र त त्यस्तै खतरा भयो, त्यसै जोखिममा छ त्यो। त्यसमाथि पनि अब भनौँ न अब गाउँ गाउँहरू त मुहान सुकेपछि त त्यसै समस्या हुने भयो। त्यसै एउटा तटबन्दीस्ता चाहिँ ग्लासियरहरू फुटेर आयो भने, बाढी पहिरो आयो भने खतरा हुने भयो तटीय क्षेत्रहरू चाहिँ। तर बस्तीभित्रको गाउँहरू पनि त पानीको मुहानहरू सुक्न लागेपछि त्यसले खतरा हुनु पर्ने। त्यसको लागि निर्णयकरण गर्नको लागि हामीले जलवायुमा चाहिँ पूर्वाधारहरू गर्नु पर्यो कि, हामीले चाहिँ जमिनमा पानी रिचार्ज हुनै दिएन कि। हामी सबै भौतिक चिजहरू ढलान कङ्क्रिट है फिजहरू सबै गर्दा पानी रिचार्ज हुन नपाए पनि, रिचार्ज भएन भने हामी माथि भन्दा फेरि तलकोलाई पानी खान पाउँदैन, मुहान सुक्छ कि फेरि।
1: यो खतरा हुँदा हुँदा पनि हामी आफैले नै भनौँ न निम्ताएको सङ्कट हो नि त, यो त मानवले निम्ताएको सङ्कट हो नि त, विकास होइन प्रविधिको कुराहरू सबै चिज अब लगभग कार्यक्रमको पुछारतिर छौँ मोहन सिंहज्यू होइन. अब तपाईँले चाहिँ भोगेका कुराहरू देखेका कुराहरू आज तपाईँहरूले जुन दुई दिनको सम्मेलन गरेर जुन सार्वजनिक गर्नुभएको छ, आम सञ्चार माध्यम र यो क्षेत्रमा लागिरहेका विज्ञहरू उहाँले चासोको साथ तपाईँहरूको कार्यक्रममा सहभागी जनाए कि जनाएनन्?
2: हाम्रो कार्यक्रम त जुन अहिले अब भोटेको छ उसले झन् एकदम सार्थक भयो, त्यसमाथि पनि सबैले एकदमै चासो दिएर हामीले 21 बुझे घोषणा पत्र सार्वजनिक गर्यौँ. त्यसमा चाहिँ हाम्रो यो समृद्ध पत्र मैले हामी त हिमालको मात्र नभइकन यसै भरिको हो नि, तराईदेखि पहाड हिमालसम्मको कुरा छ नि. यसमा आफ्नो समस्या छ, कोही ठाउँमा चाहिँ पानी सुक्ने छ भने कहिले डुबान पर्ने ठाउँ छ, कोही ठाउँमा खरेजी लाग्नेछ, कोही ठाउँमा डढेलो लाग्नेछ, कोही ठाउँमा किटाणु पर्ने ताप गरेर किटाणुहरू पर्ने, सबैको आफ्नो आफ्नो समस्या छ. त्यसै विश्वकै समस्या हो कि चाहिँ, त्यही भएर हामी सबैले गर्न सक्ने के गर्न सक्छ आफ्नो क्षेत्रबाट गर्नुपर्छ र अरूले गरेको गल्तीहरूलाई पनि हामीले आवाज उठाउन सक्नुपर्छ. विश्वभर कार्बन उत्सर्जन कम गर्ने भनिरहेको छ पेरिस सम्झौताले, त्यसलाई नै अब सबैले प्रतिबद्धता जनाएपछि त्यसलाई पालना गर्नुपर्छ भन्ने चाहिँ हाम्रो पनि आवाज हो.

0: यो BFBS गोर्खा रेडियो हो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
3: BFBS, गोर्खा रेडियो।

0: मंगोलियन हार्टका गायक राजु लामाको स्वरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। यो गीतको लागि सुन्न र सुनाउनको लागि हामीलाई सम्पर्क गर्नुभएको थियो उहाँ हुनुहुन्छ अमृत गुरुङ। उहाँले आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नु भएका श्रोतालाई मंगोलियन हार्टका गायक राजु लामाले गाउनुभएको यही गीत सुनाउन चाहनु भएको थियो। हामी आशा गर्छौं उहाँका साथीहरूले पनि सुन्ने मौका पाउनु भए होला। बीएफबीएस गर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ काठमाडौँको सौगातमा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब भने हामी बुटोलतर्फ लागौं। बुटोलका संवाददाता छवि पाण्डेजीबाट बुटोलको सेरोफेरोको रिपोर्ट भने तपाईँले सुन्न सक्नुहुनेछ।
1: आदरणीय श्रोताहरू नमस्कार। लुम्बिनीमा आजदेखि वृहत्तर क्षेत्र सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरू भएको छ। वृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको दीर्घकालीन कार्यान्वयन, सम्पदा संरक्षण, पर्यटकको व्यवस्थापन, पर्यटन पूर्वाधार तथा सेवा सुदृढीकरण र समावेशी आर्थिक विकासमा छलफल गर्ने गरी आजदेखि अन्तर्राष्ट्रिय सम्मेलन शुरू भएको हो। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को, विश्व बैङ्क, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा सम्मेलन भएको हो। आइतबारसम्म चल्ने सम्मेलनमा ग्रेटर लुम्बिनी परियोजनासँग सम्बन्धित विषयमा छलफल हुने लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव क्यानिन राईले बताउनुभयो। विश्व बैङ्कले ग्रेटर लुम्बिनी परियोजना अन्तर्गत बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनीसँग जोडिएको रूपन्देहीको देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका र नलप्रासीको रामग्राम नगरपालिकामा पर्यटन प्रवर्धनका लागि विभिन्न पूर्वाधार निर्माण गर्न 85 मिलियन अमेरिकी डलर अर्थात 12.5 अर्ब नेपाली रुपियाँ बराबरको अनुदान उपलब्ध गराएको छ। सम्मेलनमा सोही ग्रेटर लुम्बिनी परियोजनाको कार्यान्वयन कसरी गर्ने र स्थानीय समुदायको विकासमा कस्तो प्रभाव पार्न सक्छ भन्ने बारे स्थानीय पालिका, बौद्ध समुदाय तथा स्थानीय समुदायसँग छलफल गर्नेछ। यसै गरी अर्को प्रसङ्ग, भोटेकोसी बाढीमा परेको 20 दिन पुरा हुँदा पनि कुनै थाहा नभएपछि बेपत्ता परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्न थालेका छन्। बाढीमा परी रूपन्देहीका 28 जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जनाएको छ। 28 जना मध्ये कोही पनि सम्पर्कमा आएका छैनन्। 20 दिन पुरा हुँदा पनि कुनै सम्पर्क नभएपछि बेपत्ता परिवार कुशको शव बनाएर अन्तिम संस्कारमा जुटेका छन्। रूपन्देहीको कञ्चन गाउँपालिका 3 बरपिपलका 48 वर्ष लील कुमार सुनार रसुवा भन्सारमा काम गर्नुहुन्थ्यो, तर उहाँको कुनै अत्तोपत्तो नभएपछि परिवारले अन्त्येष्टि गरेको छ। त्यसै गरी बुटवल 15 तामनगरका 22 वर्षीय अर्जुन गिरी, जो त्रिशुली बी हाइड्रो पावरमा काम गर्थे, अहिलेसम्म कुनै सम्पर्क नभएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ। तामनगरकै अंशुपुन पनि त्रिशुली हाइड्रो पावरमा काम गर्थे, उनको पनि कुनै सम्पर्क छैन। त्यसै गरी सैनमानाका जीवन चौधरी, कमल गेवाली लगायतको कुनै सम्पर्क नभएपछि अन्त्येष्टि गरिएको छ। अर्को समाचार प्रसङ्ग, रूपन्देहीमा आपराधिक मनोवृत्ति भएका मानिसले नेपाल भारत खुला सीमाको फाइदा राम्रैसँग उठाएका छन्। प्रहरीले अपराध नियन्त्रण अभियान सञ्चालन गर्दै गर्दा यस्ता हतियार पक्राउ गर्ने क्रम पनि बढेको छ। हतियारसहित पक्राउ पर्नेहरू विगतमा कुनै न कुनै आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको भनाइ छ। प्राप्त समाचार अनुसार रूपन्देहीको ओम सत्य गाउँपालिका 6 नारायणपुरमा विशेष सूचनाका आधारमा छापा मार्दा कटुवा पिस्तोल र त्यसमा हुने छरा सहित 2 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार स्थानीय अमन कुमार धवालको घरमा छापा मार्दा उक्त हतियार बरामद भएको हो। उनीहरू यसअघि पनि विभिन्न आपराधिक केसमा जेल परेर छुटेका व्यक्ति हुन्। यसै गरी रूपन्देहीकै कञ्चन गाउँपालिका 5 बिटुला चोकमा 1 थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। रूपन्देहीमा हरेक महिना यस्ता बन्दुकहरू फेला पर्ने क्रम लगातार जारी छ। श्रोताहरू, नेपालका क्यासिनोमा जुवा खेल्न नेपालीलाई प्रतिबन्ध गरिएको छ, तर रूपन्देहीको भैरहमा रहेका क्यासिनोमा खुलेआम नेपाली प्रवेश गर्ने गरेको पाइएको छ। भैरहवाको कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा 5 नेपाली नागरिक सहित क्यासिनोका सञ्चालक पक्राउ परेका छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले चेक जाँचका क्रममा जुवा खेलिरहेको अवस्थामा म्याग्दीको बेनीका नारायण घर्ती, पोखराका रोशन केसी, पोखराकै सुदीप आचार्य, फुटवलका रामु श्रेष्ठ, र चन्द्र प्रकाश श्रेष्ठ पक्राउ परेका छन्। दुई क्यासिनोमा गत वैशाखमा पनि जुवा खेलाउने चारजना र खेल्ने 15 जनालाई प्रहरीले पक्राउ गरेको थियो। नेपाल भारत सीमा नजिक रहेकोले भैरहवाका क्यासिनोमा भारतीय बढी आउँछन्। भारत र नेपालका नागरिकहरू जुवा खेल्दै आएका छन्। उता विगतमा जस्तै यो वर्ष पनि बुटवल पाल्पा सडक खण्डको पहिरोले आफ्नो रूप देखाइ छाडेको छ। हरेक वर्ष वर्षायाममा सिद्धबाबा मन्दिर क्षेत्रमा पहाड माथिबाट पहिरो खस्दा मानवीय क्षति हुँदै आएको छ। सो खण्डमा ट्रक 3 वर्ष अघि पहिरोले पुरिएको अवस्थामा फेला परेको थियो। यो वर्ष पनि पाल्पाबाट बुटवल आउँदै गरेको कारमाथि ढुङ्गा खस्दा 2 जना गम्भीर घाइते भएका छन्। मंगलबार बेलुकी करिब 6:30 बजे सिद्धबाबा मन्दिरको झरना नजिकै 22-39 नम्बरको कारमाथि ढुङ्गा खस्दा बुटवल दिपनगरकी 37 वर्षीय जोलन गैरे र बुटवल जेसिस चोक बस्ने 65 वर्षीय राधिका ढकाल घाइते भएका छन्। कारका चालक रूपन्देही शुद्धदान गाउँपालिका 2 कोलुवाका 36 वर्षीय राजकुमार लोध घाइते भए। अब यो खण्डमा हिँड्ने यात्रुले यही कार्तिकबाट सुरक्षित यात्रा गर्न पाउनेछन्। सिद्ध बाबा सुरुङ मार्ग कार्तिक भित्रैबाट सञ्चालन हुने भएको छ। र अन्तिम प्रसङ्ग बुटवल वधशालाको 22 करोड लगानीमा तयार भएको बुटवल वधशाला सञ्चालनमा नआउँदा बनेको संरचना झाडीमा परिणत भएको छ। दैनिक 1000 खसी बोका वध गर्न सकिने क्षमता भएको वधशालामा प्रदेश सरकारको 16 करोड, बुटवल उपमहानगरपालिकाको 2 करोड, हेफर इन्टरनेसनलको 4 करोड लगानीमा बनेको हो। तर पहिलो पटक बुटवल उपमहानगरपालिकाले वधशाला एकलौटी रूपमा ठेक्का दिएको भन्दै मासु व्यवसायी रुष्ट बनेका छन्। बुटवलका मासु व्यवसायी वधशालामा गएर व्यापार गर्न तयार छैनन्। उता यति धेरै लगानी भएको वधशाला सञ्चालनमा नआउँदा वधशाला क्षेत्र झाडीमा परिणत भएको छ। बुटवलबाट छवि पाण्डे।

थुप्देन भुटिया र लास्मित राईले गाउनु भएको यो गीत सँगसँगै हामी आजको काठमाडौँको सौगात कार्यक्रमको पहिलो घण्टाको करिब करिब अन्तिम चरणमा आइपुगेका छौं। अबको केही समयपछि भने तपाईँले समाचार सुन्न सक्नुहुनेछ। समाचारपछि भने हामी कार्यक्रमको दोस्रो घण्टामा आज शुक्रबारे बहस सुन्नेछौ भीम आत्रेयजीबाट। समाचारभन्दा अगाडि म तपाईँलाई सुनाउँदैछु यो गीत।

0: Pilain Padi.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: जनमत पार्टीको अध्यक्षमा डाक्टर सीके राउत निर्विरोध निर्वाचित हुनुभएको छ। पार्टीको दोस्रो महाधिवेशनमा मनोनयन पत्र दर्ता गर्दा अध्यक्ष पदमा डाक्टर राउतको मात्रै उम्मेद्वारी परेको थियो। अध्यक्षमा निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुने सम्भावना छ। जनमत पार्टीको दोस्रो महाधिवेशन आउँदो असोज 9 र 10 गते बेरगंजमा हुँदैछ। उम्मेद्वारको प्रारम्भिक सूची अनुसार 7 जना, उपाध्यक्ष पदका लागि 14 जनाको उम्मेद्वारी परेको छ। जनमत पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजेश कुमार मण्डलका अनुसार महासचिव पदमा 3 जनाको उम्मेद्वारी परेको छ। 1 जना निर्वाचित हुने उप महासचिवमा 2 जनाको उम्मेद्वारी परेको छ। त्यस्तै 7 जना निर्वाचित हुने सचिव पदमा 10 जनाको उम्मेद्वारी परेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँकी 5 जिल्लामा असोज 15 भित्र अधिवेशन सक्न निर्देशन दिएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार 72 जिल्ला अधिवेशन गरी नेतृत्व चयन भइसकेको छ। बाँकी 5 जिल्लामा असोज 15 भित्रै जिल्ला अधिवेशन गर्न पत्राचार गरिएको उहाँले बताउनुभयो। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 3 सुरुङभित्र 6 जनाको शव भेटिएको छ। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोज्दा सुरुङभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा 6 जनाको शव भेटिएको सेनाले जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार फेला पारेका 6 शवलाई यन्त्रको प्रयोग गरी बाटो बनाएर बाहिर निकालिएको छ। एमाले नेता प्रदीप गेवालीले नेपाल भारत बैठकमा नेपाली झण्डा नराखिनुलाई कूटनीतिक खेलवाडको संज्ञा दिनुभएको छ। यसबारे खोजबिन हुनुपर्ने गेवालीको भनाई छ। भारत भ्रमणमा रहेका अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले हिजो भारतीय समकक्षी निर्मला सीतारमणसँग एकल र सामूहिक वार्ता गर्नुभएको थियो। वार्तामा भारतीय अर्थमन्त्रीसँग आफ्नो देशको झण्डा थियो भने नेपाली अर्थमन्त्रीसँग थिएन। दुई देशका प्रतिनिधिमण्डल बीचको वार्तामा दुवैतर्फ भारतीय झण्डा राखिएको तस्विर अर्थमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ। द्विपक्षीय वार्तामा समान हैसियतका साथमा बस्नुपर्ने गेवालीको भनाई छ। नेता गेवालीका अनुसार यस्तो वार्ता र बैठकमा आयोजक देश र भ्रमण गर्न आएको समन्वय हुनुपर्छ। आयोजकसँग झण्डा नभएमा नेपाली दूतावासले उपलब्ध गराउनुपर्ने उहाँको भनाई छ। 22 करोड़ लगानीमा निर्माण भएको बुटवल वधशाला सञ्चालनमा नआउँदै विवादमा परेपछि अहिले घाँसे मैदानमा परिणत भएको छ। यो वधशालामा लुम्बिनी प्रदेशका धेरै बाख्रापालक महिलाको पनि लगानी छ, तर वधशाला सञ्चालन हुन नसक्दा लगानी डुब्ने चिन्ता थपिएको छ। बुटवलबाट छवि पाण्डे।
4: 5,000-10,000 राख्ने धेरै थिए। अब त्यहाँ बस्छला हाम्रो चल्छ, हाम्रो हामीलाई मुनाफा हुन्छ भनेर हामीले सेयर हालेथ्यौँ।
5: रूपन्देहीको सैना मैना नगरपालिका 2 सरौलेखी जुनाकेसी बुटवलमा बस्छला बनाउने र त्यो बस्छलामा आफू जस्तै महिला दिदी बहिनीले पालेका खसी बोका बिक्री हुने आश्वासनमा गरेको लगानी खेर भएको सुनाउँदै धेरै पैसा लगानी गरेका महिला दिदी बहिनीले सेयर रकम फिर्ता पाएका छन्। तर 2-3 हजार लगानी गरेका महिला दिदी बहिनीहरू सेयर रकम फिर्ता माग्न समेत गएनन्। मोहन सामुदायिक सहकारीकी उपाध्यक्ष लक्ष्मी गैरी महिला दिदी बहिनीले पालेका खसी बोका बिक्री हुने आशामा आफ्नो सहकारीका दिदी बहिनीले बस्छलामा लगानी गरेको बताउनुभयो।
4: होला अब त्यसमा लगानी गर्ने होला भन्दै हामी त्यसरी बस्दाखेरि बस्दै लाग्यो भनौँ। पैसा पनि भएन, भएसम्म हुन्थ्यो भने राम्रै हुन्थ्यो गरौँला भनेर अब गरिआ सर। अब खसी बोकाको लागि नै हामीले काम गरेको के त्यो होइन, त्यहाँ भयो भने राम्रो भयो भने बस्तालाई खुल्यो भने त हामीलाई पनि अलिकता महिला दिदी बहिनीलाई उकास्न सकिन्छ भनेर त्यसरी अब आबद्ध भयो के र सोचे जस्तो भएन।
5: बुटवल उपमहानगरपालिका रूपन्देही मासु व्यवसाय संघ र महिला दिदी बहिनीको सहकारी सञ्चालक समिति बनाएर बच्चालाई सञ्चालन गर्ने सहमति भए पनि पछि बुटवल उपमहानगरपालिकाले एकलौटी रूपमा बच्चालाई सञ्चालन गर्न मुक्तिनाथ लाइफ स्टकलाई ठेक्का दिएपछि सहमति तोडिएको र बच्चालाई सञ्चालनमा समस्या आएको हो। बच्चालाई सञ्चालनको ठेक्का लिएको मुक्तिनाथ लाइफ स्टकका सञ्चालक उमेश आचार्यले आफूले ठेक्का लिए पनि व्यवसाय नगएपछि आफूहरू घाटामा गएकोले बच्चाला नै बन्द गरेको दावी गर्नुभयो।
6: मेलमिलाप भयो भने सम्भावना रह्यो, नभएदेखि अब त्यसलाई चाहिँ जसरी भयो एउटा टुङ्गो लाउनु पर्छ भन्नेमा गएको छौँ हामी। सबै वातावरण बनाइदिन्छौँ अनि त्यो बाबत हामी त पैसा तिर्ने हो नि त, राम्रै पैसा तिर्नुपर्ने छ नि त। अब व्यवसाय त्यहाँ जाने वातावरण नहुने अनि हामीले नियमित रूपले पैसा तिर्न पनि नसकिने भएपछि सञ्चालन भएन।
5: बुटवल उपमहानगर बुटवलका मासु व्यवसाय र लुम्बिनी प्रदेशका बाख्रा पालक किसान बीचको साझेदारीमा बच्चालाई सञ्चालन गर्ने योजना बनेको थियो।
3: प्रहरीले न्युरोडबाट 1 किलो 400 ग्राम सुन र गहना सहित भारतीय नागरिकलाई पक्रेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान भारतीय नागरिक माणिक दासलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS, Gorkha Radio Home.

लागिरहेको छ र ब्रुनाईमा भने बेलुकीको 5:11 जान लागिरहेको छ। बीएबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ काठमाडौँको सौगातमा। काठमाडौँको सौगातमा आज शुक्रबार, शुक्रबारको दिनमा विशेष गरेर हामी शुक्रबारी बहस सुन्छौं र शुक्रबारी बहसमा सहकर्मी साथी भीम आत्रेयजीको गेस्ट हुनुहुन्छ। आज कांग्रेस नेता हुनुहुन्छ, उहाँसँग गरिएको कुराकानी तपाईँले मिनबहादुर विश्वकर्मासँग गरिएको कुराकानी छ। कांग्रेसका नेता मिनबहादुर विश्वकर्मासँग गरिएको कुराकानीको समय अवधि केही लामो भएको हुनाले मैले दुई पार्ट बनाएको छु, फटाफट तपाईँहरूले सुन्न सक्नुहुनेछ।

0: नमस्कार, कार्यक्रम शुक्रबारी बहसबाट बीएफएस गोर्खा रेडियोको कार्यक्रम शुक्रबारी बहस नेपालमा काठमाडौँ, पोखरा र धरान स्टेशन सहित ब्रुनाई र बेलायतबाट प्रत्यक्ष प्रसारण हुन्छ। साथै विश्वका विभिन्न 23 स्टेशन, मोबाइल एप बीएफएस रेडियो, अनलाइन डीएबी एएम र एफएम फ्रिक्वेन्सीबाट पनि प्रसारण हुन्छ। यो कार्यक्रममा हामी आम चासो र जनसरकारको विषय समेट्छौँ। आज हामीसँग काङ्ग्रेस नेता मिनबहादुर विश्वकर्मा हुनुहुन्छ। लागौँ मूल विषयतिर। मुलुककै सबभन्दा पुरानो लोकतान्त्रिक शक्ति नेपाली काङ्ग्रेस यति बेला अलग अलग महाधिवेशनको तयारीमा छ, फुटको सङ्घारमा छ। विशेष महाधिवेशन पछिको संस्थापन पक्षले अबको दुई हप्तामा केन्द्रीय महाधिवेशन थाल्दैछ। अघिल्लो संस्थापन पक्षले मङ्सिरको साइज जुराएको छ महाधिवेशनका लागि। वर्तमान संस्थापनको महाधिवेशन नजिकै गर्दा देउबा समूहमा ठूलो पहिरो गएको छ। यो अवस्था एकाएक आयो वा नेताहरू उपयुक्त समय कुर्दै थिए? 5-7 दिन अघिसम्म देउबा पक्षको खम्बा मिनबहादुर विश्वकर्मा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मिनबहादुर जी, स्वागत छ यहाँलाई कार्यक्रममा।
1: नमस्कार।
0: तपाईँ लगायतका दर्जनौं नेताको चुनदेवीबाट सानेपाको छलाङ, यो समयको माग हो कि बाध्यता हो कि रहर हो वो चाहिँ के ठ्याक्कै?
1: अहिले चाहिँ समयको माग भन्दा पनि परिस्थिति चाहिँ निर्माण भयो। त्यो परिस्थितिले काङ्ग्रेस एक राख्नका लागि, एक बनाउनका लागि कुनै न कुनै निर्णय गर्नुपर्ने भयो र त्यो व्यक्तिगत चाहना आकाङ्क्षा भन्दा पनि अहिले राष्ट्रिय राजनीतिक आवश्यकता बन्यो। त्यो भनेको के हो भने हामीले दुवैतर्फको महाधिवेशनका कार्यतालिकाहरू स्थगन गरी वार्ता गरौँ, सहमति गरौँ भनेर सम्पर्क कार्यालय खोलेर दबाब सिर्जना गऱ्यौँ, राष्ट्रिय भेला गरेर दबाब सिर्जना गऱ्यौँ, जसका कारणबाट योभन्दा अगाडि संवाद भए अनुसार कहिले 5 बुँदै, कहिले 7 बुँदै, कहिले 8 बुँदै निष्कर्षहरू, प्रस्तावहरू निस्के र त्यो प्रस्तावहरू पुरा गर्नका लागि हामीले सानेपा नेपाली कङ्ग्रेसका सभापति भनेको केन्द्रीय कार्यालय जहाँ हाम्रो छ, विशेष महाधिवेशनका आएको नेतृत्व गगन कुमार थापा, उहाँलाई हामीले प्रस्ताव राख्दा पार्टी मिलाउनका लागि म सबै कुरा गर्न तयार छु, म मिलाउँछु भन्नुभयो र विगतमा जुन जुन प्रस्ताव अगाडि आएको थियो म त्यसलाई क्रमशः पुरा गर्दै जान्छु भन्नुभयो। र त्यो पुरा गर्दै जाने क्रममा एक नम्बरमा क्रियाशील सदस्यता नवीकरणलाई नै चाहिँ आधार मान्ने, अध्यावधि गर्नु नपर्ने भन्ने हाम्रो माग थियो, त्यो पुरा गर्नुभयो। त्यस पछाडि 14 महाधिवेशनको कार्य समितिले 15 महाधिवेशन देख्नै पाएको छैन, उनले त 15 महाधिवेशन भाग लिन पाउनु पर्यो नि केन्द्रीय सदस्यकै रूपमा, भनेपछि त्यो पनि पुरा गर्छु भन्नुभयो। समितिहरू बनाउनु पर्यो नि भनेर समिति पनि बनाउने भनेर सहमति भयो। त्यस पछाडि निर्वाचनलाई तटस्थ निष्पक्ष बनाउनका लागि संयन्त्र बनाउने भने त्यो पनि बनाउने भनेर उहाँले पार्टी एकताका लागि अधिकतम लचिलो भएर सबै प्रस्तावहरू मान्दै गएपछि हामीले के महसुस गर्यौँ भने अब एउटा दुईटा महाधिवेशनमा भाग लिने त कुरै हुँदैन। एक ठाउँमा विभाजित भएको केन्द्रीय कार्य समितिमा मात्रै रहेको विभाजन अब वडा तहसम्म पुग्छ। त्यसो भए अहिले हामीले के कुरालाई लिन सक्छौँ त भनेपछि नेपाली कङ्ग्रेसको केन्द्रीय कार्यालयमा रहेको र झन्डा, साइनबोर्ड सबै कुरा रहेको जुन कार्यालय छ त्यसले आह्वान गरेको महाधिवेशनमा भाग लिने वातावरण बनाउनका लागि काम गरौँ र त्यसमा सभापति सुभाष देवाला पनि जाने वातावरण बनाऊ भनेर सबै मागहरू पुरा गर्दै अघि बढ्यौँ। तर सबै आउने अवस्था रहेन, त्यसैले अधिकतम साथीहरू चाहिँ सानेपाको केन्द्रीय कार्य समितिमा संलग्न भएर त्यहीको बैठकमा भाग लिएपछि एउटा वातावरण बन्छ भनेर हामी आएको हुनाले यसलाई चाहिँ

0: परिस्थितिको माग अथवा चाहिँ समयको माग भनेर जे भन्नुभएको छ त्यसलाई मान्न सकिन्छ।
1: अब यहाँले जुन सुनाउनु भयो नि सात आठवटा शर्त प्रस्ताव सबै गगनजीले मान्नु भयो भनेर ठ्याक्कै भनिदिनुहुन्छ, यो सबै पूर्णबहादुर खड्का देवबाजी त बाहिर हुनुहुन्थ्यो, पूर्णबहादुर खड्का अनि त्यसपछि शेखर कोइराला लगायत अहिले तपाईँहरूसँगै यता नआएका सानेपातिर नउत्रेका नेताहरूको सामूहिक प्रस्ताव थियो, शर्त थियो
0: सामूहिक हो। यो चाहिँ पूर्णबहादुर खड्का कार्यवाहक सभापतिकै हैसियतमा, शेखर कोइराला वरिष्ठ नेताकै हैसियतमा र पूर्व पदाधिकारीहरू कृष्णप्रसाद सिटौला, बिन्द्रेन्द्र निधि, प्रकाश मान सिंह लगायतका अरू पनि अग्रज नेताहरूको पटक पटकको बैठकबाट ल यति प्रस्तावहरू स्वीकार भयो भने हामी पार्टी एकता गरेर अगाडि जान सक्छौँ भन्ने थियो। तर त्यति बेला पुनरावलोकनको निश्चय आइसकेको थिएन। त्यति बेला वैशाख 4 गतेको फैसलाले गगन कुमार थापालाई आधिकारिक मानिसकेको थियो, फैसला भएको थियो भने पुनरावलोकनको निवेदन पनि दिएका थिएनौ र निश्चय पनि प्राप्त भएको थिएन। त्यति बेलाको यो आधारहरू हो। अब अहिले पुनरावलोकनका लागि निश्चय प्राप्त भइसकेपछि फेरि मुद्दा उल्टिने भयो, हामीले पनि फेरि अब जित्छौँ कि क्या हो भनिसकेपछि चाहिँ वार्ता अलिकति गाह्रो गाह्रो जस्तो, अलिक कठिन जस्तो हुन थालेको हो।
1: त्यो निशाले तपाईँहरूलाई चाहिँ छोएन, अर्को पक्षलाई चाहिँ छोइरह्यो, समा दिइराख्यो।
0: होइन, हामीलाई चाहिँ के लाग्यो भने त्यो निशा प्राप्त गर्नु भनेको मुद्दाको पुनरावलोकन गर्नु हो। पुनरावलोकन गर्दा सुरुमा आयोगले गगन नेतृत्वको काङ्ग्रेसलाई आधिकारिकता मानेर अध्यावधि गरियो, त्यसलाई हामीले बदनियतपूर्ण भनेर अदालतमा गयौँ, अदालतले पनि गगन नेतृत्वको काङ्ग्रेसलाई आधिकारिक मान्यो, हामीले त्यसलाई त्रुटिपूर्ण फैसला हो, फैसला मान्छौँ तर हामी यसलाई चाहिँ स्वीकार गर्न सक्दैनौँ, मान्नु र स्वीकार गर्नु फरक कुरा हो होइन। त्यसो भएको हुनाले हामी मान्छ, अब अदालतको आदेश हो, मान्नु त परिहाल्यो, त्यसैले गगन थापा नै सभापति हो भन्यो र हाम्रो अदालती बन्दोबस्तकै एउटा प्रक्रिया मध्येमा हामी पुनरावलोकनमा गयौँ। पुनरावलोकनमा गएर हो त्रुटिपूर्णै हो कि क्या हो फेरि हेर्नुपर्छ भन्यौँ। त्यसो हुँदा अब अदालतको फैसला कुर्दा गगन थापालाई विजयी गराइदिए पनि अर्को पार्टी बन्ने नै भयो, देउबा शेरबहादुर देउबा नेतृत्वलाई जिताइदिए पनि अर्को पार्टी बन्ने नै भयो र जसले जिते पनि जाने सानिता नै हो। त्यसो भएको हुनाले दुईटा महाधिवेशन भयो कि त पार्टी विभाजन हुन्छ, त्यसैले महाधिवेशन हुन नदिनका लागि चाहिँ प्रयत्न गऱ्यौँ। अन्तिम प्रयत्न गर्दा पनि अब नजिकै आइसकेपछि चाहिँ त्यसो भए अब हामीसँग के विकल्प रह्यो भने अधिकतम साथीहरू त्यहाँ जानुपर्छ भने, त्यसैले जस जसलाई पार्टी एकताको चिन्ताले आफ्ना केही पदहरू आकाङ्क्षाहरू पनि त्याग्न तयार बनायो हामी गएका छौँ, जसलाई साँच्चै स्वाभिमानको कुरा लागेको छ, जसलाई आफ्नो धेरै कुरा गुमेको जस्तो लागेको छ, त्यस्तो नेताहरूले चाहिँ होइन अदालतको आदेश पर्ख्यौँ न एकपटक जे हुन्छ भनेर पर्खेर बस्नु भएको छ। तर हामी के भन्छौँ भने यो कानुनी विषय मात्रै होइन, यो त राजनीतिक विषय पनि उत्तिकै हो, त्यसैले कानुनी रूपको फैसला पर्खिँदा पार्टी दुईटा नै हुने हो, त्यसैले एकाएक गरियो भने राजनीतिक सहमति सहकार्य गऱ्यौँ भने पार्टी एक बनाउन सकिन्छ भनेर हामी चाहिँ सहमतिकै प्रयास स्वरूप केही हाम्रै प्रस्तावका आधारमा सभापति गगन कुमार थापाले धेरै निर्णयहरू गर्नुभएको छ र फेरि आजको बैठकमा नि उहाँले कमिटमेन्ट गर्नुभएको छ, प्रतिबद्धता गर्नुभएको छ, म विगतमा प्रस्तुत भएको 8 बुँदेलाई पनि हुबहु शोधन गरेर पार्टी एकताका लागि नेताहरूसँग फेरि सम्वाद गर्छु भन्नुभएको छ। भनेपछि हाम्रो आगमनले, कुण्डागमनले अथवा हाम्रो सहमति र सहभागिताले एकतालाई नै बल पुगेको बुझेका छौँ।
1: मिनबहादुरजी, तपाईँहरू जति आउनुभयो तपाईँहरूको यो क्र्यास ल्यान्डिङ हो कि सेफ ल्यान्डिङ हो?
0: यसलाई त पार्टी एकता सकभर सम्पूर्ण एकता हो, भएन भने पनि अधिकतम एकताको चाहिँ यसले परिणाम दिएको छ।
1: सुरक्षित अवतरण हो कि होइन?
0: यदि सुरक्षित अवतरण त यसलाई के भन्न सकिन्छ र हामी महाधिवेशनमा सहभागी हुँदैछौँ, ओडामा जाँदैछौँ, हामीले क्रियाशील सदस्यता हेरेको छैन, देखेको छैन, विश्वासका भरमा सहभागी भइदिएपछि एउटा निकास हुन्छ। जसरी सुशीला कार्कीको सरकार अवैधानिक हो भन्यौँ, तर त्यसको वैधानिक बाटो के हुन सक्छ त, यो अराजकताबाट मुलुकलाई बाहिर निकाल्न, त्यो अनिश्चितताबाट मुलुकलाई बाहिर निकाल्न, असंवैधानिक गतिविधिलाई संवैधानिक बनाउन के गर्न सकिन्छ भन्दा आम निर्वाचन नै एउटा उत्तम उपाय हो भनेर जे ठान्यौँ, ठ्याक्कै त्यस्तै अहिले नेपाली कङ्ग्रेसलाई हामीले कसैले कसैलाई अवैधानिक बनाएको छ, कसैले कसैलाई अवैधानिक बनाएको छ भने एकले अर्काले आरोप प्रत्यारोप गरिरहेछ भने यसको एउटै मात्र विकल्प के हुनसक्छ भने मुलुकको राजनीतिक अस्थिरता निरूपण गर्न आम निर्वाचन हुन्छ भने पार्टीभित्रको अस्थिरताको निवारण गर्नका लागि अधिवेशन महाधिवेशन हुन्छ। त्यसैले यो महाधिवेशनमा भाग लिउँ वा हारजित हुने होला होइन, जसको चाहिँ अहिलेसम्मको भूमिका पर्याप्त गर्न पाइएको छैन, स्वाभाविक हिसाबले जित्न गाह्रो गाह्रै नै हुन्छ। तर जसले चाहिँ अहिलेसम्म भाग लिनुभएको छ उहाँले जित्नु होला, जसले लिनुभएको छैन उहाँले जित्न गाह्रो होला। तथापि व्यक्तिको हारजित एक ठाउँमा छ, तर पार्टीले आधिकारिकता पाएर पार्टीमा चाहिँ सर्वसम्मत नेतृत्व जब चयन हुन्छ महाधिवेशनबाट, त्यसले पार्टी एकतामा चाहिँ बल पुग्छ भन्ने नै हो हाम्रो दृष्टिकोण। त्यसले यसलाई नेताहरूको चाहिँ कुनै नेताहरूको सेफ ल्यान्डिङ होला, कसैको फेस ल्यान्डिङ पनि होला, फेस सेफ पनि होला, तर मलाई लागेको हाम्रो समूहलाई लागेको कुरा चाहिँ यसले सम्पूर्ण एकताको प्रयासमा ढोका खोलेको छ, अहिले वर्तमान अवस्थामा अधिकतम एकता गरेको छ।
1: अनि यसलाई यसरी बुझ्नुहुन्छ, तपाईँहरू एक लट आउनुभयो, अब बाँकी लट पनि यतातिर आउँदै हुनुहुन्छ भनेर तपाईँले कुरा त गर्नु भएको छ, तपाईँहरू अहिले यसरी भन्दा हुन्छ, तपाईँहरू अहिले वातावरण बनाउन आउनु भएको हो उहाँहरूको लागि,
0: हजुर
1: त्यही भन्दा हुन्छ,
0: बनिराखेको छ वातावरण। हामी सहभागी हुनुभन्दा धेरै अगाडिदेखि प्रयास गर्यौँ, त्यो प्रयास गरिसकेपछि मागलाई माग अथवा प्रस्ताव चाहिँ सम्बोधन भयो, सम्बोधन भएपछि हामीले हुन्न भन्ने हाम्रो नैतिक आधार रहेन। यो गर्नुभयो भने हामी सहभागी हुन्छौँ भनेको, उहाँहरूले त्यही गरिदिएपछि हामीलाई नैतिक बन्धन भयो, हामी सहभागी भयौँ। यहाँ आइसकेपछि पनि सानेता आइसकेपछि पनि हामी भन्दैछौँ अब स्वयं सभापति शेरबहादुर देउवालाई चित्त बुझाएर उहाँका प्रस्तावहरू के हुन्छन् ती कुराहरूलाई सम्बोधन गरेर उहाँ सहितको उहाँकै उपस्थितिमा 15 महाधिवेशन गर्नुपर्छ भनेर आज पनि केन्द्रीय सदस्यले त्यही कुरा राख्नुभयो। हामी पनि समग्रतामा त्यही कुरा नै अगाडि राखेर छलफल गरिराखेका छौँ।
1: अस्ति नै देवबाजी यता हङकङबाट फर्किएको एक दुई दिनमै हो क्या हो, सभापति गगन थापाले भन्नुभयो तपाईँलाई फेरि ढाँटे दाई देवबाला गगनले भनेको कुरा अस्ति भर्खरै हो नि है।
0: कन्फर्म जित्नुहुन्छ, मुद्दामा जितेपछि सबै एकदम शानदार ढङ्गबाट सानेर जाउँला न, अहिले किन एकता गर्नु पर्यो भनेर यदि कसैले भनेको कुरा सभापति गगन कुमार थापाएर अनि त्यसरी पनि भनेको हुनुपर्छ। पनि त्यस्तै कुरा भेट्न जाने साथीहरूलाई होइन मुद्दाको फैसला पर्ख्यौँ न त भनेर सभापतिले भन्नुभयो भन्ने कुरा सुनेर, त्यो कुरा मैले सुने भने अरूले पनि सुन्नुभयो होला, त्यसैको आधारमा उहाँले त्यस्तो खालको व्यक्त गर्नुभएको हुनसक्छ।
1: अनि मैले यो जोड्न खोजे आज किनभनेदेखि अहिले फेरि आधा उधी नेताहरूले ढाँटेर यतै फर्किहाले, पहिला हामी साथ दिन्छौँ भन्दा भन्दै अहिले यतापट्टि गगन
0: साथ दिने कुरा त उहाँलाई अहिले साथ दिनुपर्ने अवस्थै छैन, उहाँले कतै बहुमत अल्पमत प्रस्तुत गर्नुपर्ने छैन, उहाँको मुद्दा अदालतमा छ, अदालतमा सङ्ख्या बनिँदैन, त्यहाँ कानुनी दफा धारा हक हेर्ने हो, त्यहाँ जनमत देखाउनु पर्दैन। त्यसो भएको हुनाले सभापति शेरबहादुर देउवाको हक कायम गर्ने भनेको जनमतले हो भने 15 महाधिवेशनमा जानु पर्यो, कानुनी हक हो भने अदालतमा हो, अदालतमा जनमतको काम छैन। त्यसैले अहिले पनि उहाँलाई अन्याय भएकोले उहाँ ठिक हो भन्ने कुरामा त म अहिले पनि सानेपा बैठकमा नि शेरबहादुर देउवामाथि अन्याय भयो, 14 महाधिवेशनबाट अत्याधिक बहुमतले जितेको सभापतिले 15 महाधिवेशन गर्न नपाउने भन्ने नै हुन्छ भन्ने तर्क त हाम्रो पनि छ नि। त्यसो भएको हुनाले अहिले उहाँको चाहिँ उहाँलाई चाहिएको भनेको अदालती कुरा हो, र उहाँको पदावधि पनि समाप्त हुन लागिसक्यो, पदावधि अब मङ्सिरको मसान्त हो, मङ्सिरको मसान्तमा महाधिवेशन हुनै पर्थ्यो। त्यसो भएको हुनाले अहिले उहाँलाई हामीले धोका दिएको अथवा उहाँलाई हामीले छोडेको अथवा पहिले दिन्छौँ भनेर चाहिँ साथ दिन्छौँ भनेर ढाँटेको भन्ने होइन, हामीले साथ दिएका छौँ, तर उहाँलाई साथ दिने भनेको 15 महाधिवेशन महाधिवेशन सभापति शेरबहादुर देउवाले गर्ने कि अरूले गर्ने भन्दा अहिले नेपालको महाधिवेशन अदालतले रोक्नु भन्दा केन हामीले रोक्नु भन्दैन, अदालतले रोक्नु नपर्ने भनिदियो। त्यसो भनेपछि दुई पार्टीकै अधिवेशन अगाडि बढ्यो, दुईपट्टिकै अधिवेशन बढेको बेलामा हामीले कुन अधिवेशनमा भाग लिने त भन्दा सानेपा बाहेकको अधिवेशनमा भाग लिएर त काङ्ग्रेसको झन् वैधानिकताको प्रश्न गाह्रो हुँदै जान्छ। त्यसो भएर हामी सानेपा

आज प्रत्येक 3.6 सेकेन्ड मा कसै न कसैले भेटरन्स आइडी कार्ड को लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले

0: तपाईँ त कानुनको पनि ज्ञाता हुनुहुन्छ, निष्कर्ष तपाईँको भित्रै मनमा लागिरहेको भनेको चाहिँ अब देउबा पक्षले जुन अदालतमा पुनरावलोकन मुद्दा हालेको छ त्योबाट चाहिँ पार लाग्दैन, अदालतले पार लाइदिँदैन भन्ने निष्कर्षमा पुग्या हो?
1: मैले त बार बार भनेको छु कानुन बमोजिम जित्नुपर्ने हो शरद देउबाले, तर न्यायाधीश बमोजिम हार्न सक्ने स्थिति पनि देखियो, किनभने अस्तिको स्टे अर्डर हेर्नुभयो भने अन्तरिम आदेश जारी गर्नुपर्ने भए तापनि भन्छ, हेर्नु अन्तरिम आदेश जारी गर्नुपर्ने भए तापनि दिएको छैन, त्यसैले अदालत फेरि कहिले पेशी चढाउने हो कहिले दिने हो त्यति बेलासम्म त काङ्ग्रेस त धुजा धुजा भइसक्छ। त्यसो भएको हुनाले यसलाई जोगाउनका लागि पनि हामी अहिले उतातर्फ सहभागी भएका छौँ।
0: अनि तपाईँ अहिले पनि भन्दै हुनुहुन्छ देउबा पक्षले जित्नुपर्छ आधिकारिकताको लडाईँ भनेर?
1: हो, तर अब उहाँको अब समाप्त हुँदैछ, त्यसपछि त औचित्य रहँदैन,
0: उहाँले जिते पनि अर्थ रहँदैन।
1: अब कसरी रहन्छ त, मङ्सिरमा उहाँको पदावधि 5 वर्ष पदावधि नै समाप्त हुन्छ, 5 वर्ष समाप्त भइसकेपछि उहाँलाई विजयी गराएर उहाँलाई त्यो भनेको के हो भने उहाँले 15 महाधिवेशन गर्न पाउनु पर्ने हो, 15 महाधिवेशन सबै आएर सहभागी हुनुहोस् भनिसक्नुभयो त गगन थापा नेतृत्वको काङ्ग्रेसले।
0: अहिले अहिले देउबाजीलाई नै 15 महाधिवेशनको नेतृत्व गर्न दिन सम्भव देख्नुभयो उतापट्टि गएर सानेपा गएर आजको बैठकमा भाग लिइसकेपछि?
1: होइन होइन, आजको बैठक मैले हिजो पनि देखेरै सभापति शरद देउबाको नेतृत्वको काङ्ग्रेसले हालेको मुद्दाको पक्षमा ओकालतै गरे हो होइन, र अहिले अहिले पनि म के भनिराखेको छु भने 14 महाधिवेशनबाट निर्वाचित नेपाली कङ्ग्रेसको सभापतिले 15 महाधिवेशन गर्न पाउनु स्वाभाविक हो, तर बिचमा विभिन्न परिस्थितिहरू सिर्जना भयो र कानुनी विषय मात्रै रहेन, यो त पार्टी एकताको मुलुकको लोकतन्त्रको राष्ट्रिय स्वाधीनताको सार्वभौमिकताको अन्य राजनीतिक दलहरूसँगको सहकार्यको विषय अगाडि आयो। यति बेला अब हामीले अदालतले फैसला गरिदिएला अनि देउबाजीको नेतृत्वमा अहिले त्यो महाधिवेशन होला अनि पार्टी मिलेर जाला भन्दा भन्ने त पार्टी त तल्लो तहमा त अब स्थानीय चुनाव आइसक्यो वैशाखमा, अनि पार्टी त सिद्धि नै भयो। त्यसो भएको हुनाले अहिले नेपाली कङ्ग्रेसका 2 महाधिवेशन मध्येमा तत्काल चाहिँ तुलनात्मक रूपले हेर्दा कुन चाहिँ आधिकारिक हो भन्दा आयोगले पनि आधिकारिक भनेको, अदालतले पनि आधिकारिक भनेको, सानेपा कार्यालयमा नेपाली कङ्ग्रेसको आफ्नो कार्यालयमा पनि त्यही नेतृत्व रहेको, थाप झन्डा सबै उहाँहरूकै चलिराखेको हुनाले त्यो आधिकारिक हो, त्यही बसेर थप सम्पूर्ण एकताको लागि पहल गरौँ भन्ने हाम्रो कुरा। राजनीतिक विषय कानुनी कुरामा भन्दा राजनीतिक कुरामा ज्यादा छौँ।
0: एउटा कुरा भन्दैन नि त, देउबा नेतृत्वको समूह अब चाहिँ छान्नुपर्छ भन्ने कहिलेदेखि लाग्यो तपाईँहरूलाई? केही पृष्ठभूमि अलिकति असन्तोषित पक्कै पनि होला
1: लाग्यो होइन? हामीसँग तुलना यो कुरा भयो भने हामी पार्टी मिलाउँछौँ भनेको थियौँ, त्यो कुरा गगन थापाजीले गर्नु पुरा गरिसकेपछि त अब नमिल्नु पर्ने कारण भएन, त्यही दिनदेखि नै अब हामी मिल्नुपर्छ, धेरै चाहिँ अब बाहिर बसेर हुँदैन, त्यहीँभित्र बसेर पनि सँगै बुझाइ बैठकमा कुरा उठाउनु सकिन्छ, बोल्न सकिन्छ, त्यसरी जाउँ भनेर भएको जान्दैदेखि चाहिँ यही थाल हो।
0: खास देउबाजी यता फर्किसके पछाडि हो तपाईँहरूलाई अलिकति मन कस्तो टर टर भएको?
1: त्यस्तो पनि होइन, टर टर भएको, हामीले शेरवान देउबा आइसक्नु अब पहल गरौँ अब मेहनत गरौँ भन्दा गगन थापा लचिलो भएर उहाँले पहिले चाहिँ क्रियाशील सदस्यतामा अद्यावधि नगरेकालाई चिन लिन ज्ञान लिन भन्ने नेता अद्यावधिलाई चाहिँ सामान्य बनाइदिनु भयो, त्यस पछाडि आएर 14 महाधिवेशनको समितिलाई मान्दिनँ भन्नुभएको थियो त्यसलाई मिसाउँछु भन्नुभयो, सबै समितिलाई हाम्रो सन्तुलित गर्छु भन्नुभयो, भनिसकिसकेपछि त अब किन धेरै बाहिर बसिरहने त, अब सहकार्य गरौँ भन्ने नै हो।
0: गगनजीले यो निर्णय गर्न ढिला गर्नुभयो भन्ने चाहिँ लाग्छ कि लाग्दैन तपाईँलाई?
1: लाग्छ, उहाँले यो निर्णय ठिकै गर्नुभएको भए यति बेला पार्टी एकता भएर महाधिवेशनमा सबैको सहभागिता उत्साहपूर्वक हुन्थ्यो, यति धेरै मेहनत अहिले आएर छलफल गरिदिनु पर्दैन, त्यो त योभन्दा पहिले नै यो सल्टिसक्थ्यो भन्ने कुरा हो।
0: अर्को दुईटा कुरा पनि भनिदिनु नि त त्यसो भए, पूर्णबहादुरजी र शेखर कोइरालाजी डाक्टर साहब, उहाँहरू के भयो उहाँहरू चाहिँ?
1: उहाँहरूले के भन्छ, सहितलाई मिलाएपछि हामी देउबाजीको एकता सकिँदैन भन्नुभएको छ, अब शेरबहादुर देउबाको सम्मानजनक उपस्थिति सहभागिता र सहमति खोज्नका लागि हामीले गगन थापालाई दबाब दिइराखेका छौँ, उहाँले त्यो प्रयत्न गर्नुभएको छ, आज प्रतिबद्धता पनि व्यक्त गर्नुभयो बैठकमा, सार्वजनिक मन्तव्य नै राखेर क्यामराकै अगाडि बैठकमा हामीले आफूले नै बैठकमालाई नै लाइन गरेका छौँ, उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो, हामी गएका साथीहरूलाई स्वागत गर्नुभयो, यसै गरी म सभापति शेरबहादुर देउबालाई पनि उपस्थित गराउने प्रतिबद्धता गर्छु, जे गर्नुपर्छ जुनसुकै लचकता अपनाउनु पर्छ म तयार छु भन्नुभएको।
0: अनि सर्वोच्च नेता घोषणा चाहिँ तपाईँको मात्रै रहर हो कि गगनजीले पनि भन्या हो, काङ्ग्रेसले भन्या हो?
1: उहाँलाई सहमतिमा ल्याएर 15 महाधिवेशनको प्रमुख अतिथि बनाएर उहाँलाई चाहिँ के गर्दाखेरि कुन शब्दले कुन पदले कुन विशेषणले कुन भूमिकाले उहाँको सम्मान हुन्छ र उहाँको चित्त बुझ्छ त्यो गर्न म तयार छु भन्नुभएको छ। हामी सबैको हो त्यो,
0: सबै
1: पार्टीका कर्कोराला पूर्व पदाधिकारीहरू गगन थापाजीको हामी सबैकै हो यसमा।
0: तर के अब त उहाँले यहाँले नै भनिहाल्नु भयो मङ्सिर पछाडि त उहाँको टर्म सकिहाल्छ, उहाँ सभापति यतैपट्टि बसिरहे पनि रहँदैन, उहाँलाई राजा महाराजा सिङ्गार पटार जे घोषणा गरिदिए पनि फरक चाहिँ के पर्छ र? अब
1: जस्तो अहिले हामीसँग गिरिजाप्रसाद कोइराला हुनुहुन्न, तर हामी सिख नेपाली कङ्ग्रेसका शिखर पुरुष गिरिजाप्रसाद कोइराला भन्छौँ, किसिमजीलाई सन्त नेता भन्छौँ, सुशील दाईलाई संविधानका पिता भन्छौँ, सुवर्ण शमशेरलाई के अरे त्यसै गरी विषय अर्को विश्लेषण दिएछौँ भनेपछि नेपाली कङ्ग्रेसका पूर्व सभापतिहरूले आफू चाहिँ भूमिकाबाट बाहिरिनु हुँदाखेरि पाउने विशेषता भनेको सम्मान हो, त्यो विशेषण त्यो सम्मान उहाँलाई पनि दिन सकिन्छ, त्यसका बारेमा हामी पार्टीभित्रै पनि सोचिरहेका छौँ, उहाँको सम्मानमा पनि सोचिरहेका छौँ, छलफुल गर्दा के सुहाउने सम्मान हुने उपयुक्त हुने उहाँलाई चित्त बुझ्ने हुन्छ भनेर त्यो गगन थापाजीको मात्रै मेरो नाति पनि।
0: तर गगनजीले पटक पटक भेट्ने प्रयास गर्दाखेरि पनि उहाँले ढिम्किन दिनु भएको छैन, मान्नु होला त्यति सजिलै?
1: स्वाभाविक हो, चित्त दुखेको छ, चित्त बुझाएको छैन, होइन अन्याय भएको महसुस भएको छ, चित्त दुखाइ मान्छेलाई सम्झाउनु पर्छ, त्यसैले जोसँग चित्त दुखेको छ उहाँ अहिले गएर मजाले सम्झाउने कुरामा अहिले धेरै पहिले जस्तो छैन। अहिले सभापति गगन कुमार थापालाई 14 महाधिवेशनका सभापति शेरबहादुर देउवाले ठिक छ नि त म भेट्छु मिलाएर भेट्छु भन्नु भएको छ, वातावरण पहिले भन्दा अलिक सरल भन्दै गएको छ।
0: अनि गगनजीले त भेट्ने भनेर भनिरहनु भएकै हो, देउबाजीले भन्नुभएको छ, तपाईँ त सङ्गत अस्तिसम्म गरिरहनु भएको छ,
1: भनिसक्नु भएको छ, गगनजी स्वयंले आफैले भन्नुभएको छ, मेरो कुराकानी भइरहेको छ, भेट्ने भन्नुभएको छ, मैले पनि त्यहाँ जाँदाखेरि केही लिएर जाने चिजका लागि म मेहनत गरिरहेको छु भन्नुभएको छ। सो अनुसार नै त उहाँले 14 महाधिवेशनको कार्य समिति मिसाउनु भयो, क्रियाशील उहाँ मिसाउनु भएको थियो, त्यो कुरामा शेरबहादुर देउवाको हस्ताक्षरकै क्रियाशील चल्ने बनाउनु भयो, ठिक छ त यो कुरा त।
0: अनि के लिएर जाने सुझाव दिनुहुन्छ तपाईँ गगनजीलाई?
1: होइन अहिले यही हो, 8 बुझे प्रस्ताव थियो, 8 बुझे प्रस्तावलाई स्वीकारेर दाई तपाईँ नभएको बेला नेताहरूले राखेका सबै प्रस्तावलाई मैले पुरा गरेँ, अब दाई मानिदिनु पर्यो, अब दाईको सम्मानको लागि म जे पनि गर्न तयार छु भनेर जान मान्नु होला भन्ने सभापतिको मनमा छ।
0: एउटा कन्डिसन नि, यदि अदालतले देउबा समूहलाई वैधानिकता दिइहाल्यो भने त्यसपछि तपाईँहरू के गर्नुहुन्छ होला?
1: होइन हामी सदस्य हुन्छ नि,
0: कता यताबाट चुनाव लडेर अनि उतापट्टि केन्द्रीय सदस्य हुनुहुन्छ,
1: उताबाट भन्ने नै हुँदैन। 14 महाधिवेशन देउबालाई अदालतले मान्यता दिने भनेको 14 महाधिवेशनको केन्द्रीय कार्य समितिलाई मान्यता दिने हो, विश्व प्रकाशी महामन्त्री हुनुहोला, शेरबहादुर देउवा सभापति हुनुहोला, अनि उहाँले नै महाधिवेशनको आयोजना गर्नु होला, त्यो होला नि त अदालतको प्रक्रिया फेरि होला नि,
0: त्यस्तो होला र भने के अरे गगनजीलाई विश्वजीहरूलाई त कारवाही गरे नि तपाईँहरूले, त्यो बिउदेसी त फेरि कारवाही नै होला।
1: अदालतले चाहिँ रिस्टेट गरिसकेपछि त कार्यवाहीको बारेमा बोल्ला या नबोला त्यो कल्पना नगरौँ न अहिले हामी त्यतातर्फ। यदि अदालतले गगनजीलाई मान्यता दियो भने अहिलेकै अवस्था रहने भयो, शेरबहादुर देउवा नेतृत्वको कार्य समितिलाई मान्यता दियो भने पुरानो कार्य समिति रिस्टेट होला, यो त सबैलाई छर्लङ्ग थाहा हुने कुरा हो नि, सामान्य व्यक्तिलाई पनि थाहा हुने कुरा हो, यसलाई तर्क बहस गर्दा नै परेन नि।
0: अनि अन्ततिर आइपुगेका छौँ मिनबहादुरजी,
1: हजुर हजुर,
0: देउबा समूह यदि यतापट्टि संस्थापनसँग मिसिएन भनेदेखि, एकतामा आएन भनेदेखि के देख्नुहुन्छ भविष्य? हुन त तपाईँले भविष्य नदेखेर यता आउनुभयो होला।
1: होइन भविष्य नदेखेर होइन, हामी 79 त्यो 3 वर्ष पार्टी बाहिरै बसेका हो, विभाजित भएर नेपाली कङ्ग्रेस र काङ्ग्रेस प्रजातान्त्रिकहरू बसेको हो, अहिले पनि सहमति भएन अर्को कुनै नामको पार्टी अर्को फरक बन्न सक्छ, त्यो बन्यो भने फेरि केही समयपछि एउटा चुनावमा एकअर्काको आवश्यकता महसुस हुन्छ, फेरि सम्वाद हुन्छ, छलफल हुन्छ, बार मिल्छ, कुरा मिलाउँछौँ, एकता हुन्छ फेरि।
0: ए भनेको त्यति जटिल विषय चाहिँ होइन यो
1: विषय भनेको मानिस बिचको छलफल सम्वाद सहमति हुने विभाजन कुरा मिल्छ, रिसर्च गर्ने विषय होइन, रिसर्च हुँदा हुँदा चाहिँ अभ्यास भइसकेका कुराहरू पनि भएन. अस्ति हाम्रो विशेष महाधिवेशन थियो, नियमित महाधिवेशन भन्ने भयो, विशेष भन्ने एक थरी साथी हुनुभयो, नियमित भन्ने एक थरी भयौँ, नियमित भन्ने बहुमत थियौँ तर विशेष भन्ने साथीहरूले विशेषको आयोजना गर्नुभयो, आयोगले उहाँलाई मान्यता दियो, अदालतले उहाँहरूलाई नै मान्यता दियो, परिणाम अर्को आयो. फेरि अहिले हामी घटना गऱ्यो ल मिलेर जाउँ होइन, फेरि अदालतले कुनै अन्यथा गर्यो भने फेरि अर्को
0: अहिले तपाईँ के भन्नुहुन्छ, विशेष महाधिवेशन ठिकै थियो?
1: होइन, विशेष महाधिवेशन ठिक थिएन भनेर त हामीले त्यो बेला पनि भन्यौँ.
0: त्यो बेलाको कुरा अब सकियो, अब अब आजको कुरा गरिदिनु न.
1: हो होइन, यसो छ, त्यो बेला बेठिक भनेको कुरा अहिले ठिक भन्नु आवश्यक छैन. होइन, हामीले त्यो बेला बेठिक भन्यौँ तर बेठिक निर्णय, जस्तो सुशीला कार्कीको सरकारलाई हामीले अहिले पनि असंवैधानिक भन्छौँ, तर त्यो असंवैधानिक सरकारबाट संवैधानिक सरकार बनाउने बाटो के हो भन्ने आम चुनाव हो भन्यौँ. होइन, अहिले जगन थापाजीको विशेष महाधिवेशन गलत थियो, तर त्यो गलत भएबाट आएको विशेष महाधिवेशनबाट आएको नेपाली काङ्ग्रेसको कार्य समितिलाई अब ठिक बाटोमा कसरी लाने भन्दा, नियमित पन्ध्रौँ महाधिवेशनबाट लाने भनेर त उहाँहरू पनि पन्ध्रौँ महाधिवेशन आयोजना गरिदिनु भएको छ. त सुशीला कार्की असंवैधानिक तरिकाबाट आउनुभयो तर उहाँले संवैधानिक चुनाव गराउनु भयो र संवैधानिक सरकार बनाएर छोड्नुभयो. गगन थापाजी विशेष परिस्थितिमा विशेष महाधिवेशनबाट आउनुभयो तर विधान बमोजिमको नियमित महाधिवेशन गराएर उहाँले पनि चाहिँ पार्टीलाई वैधानिक लयमा लान खोज्दै हुनुहुन्छ, त्यसलाई त स्वीकार्नु पर्यो नि.
0: अन्ततिर तपाईँ अब आसन्न महाधिवेशनमा क्यान्डिडेट कुन पदको लागि हो?
1: होइन, मेरो पार्टीमा साथीहरूले आवश्यकता महसुस गर्छ, पार्टी एकता भइ पनि तयार छु, तपाईँ बस्नुपर्छ, मिल्नुपर्छ भन्नुभयो, मिलाएर लिएर जानुपर्छ, यसरी जाउँ भन्नुभयो भने जुनसुकै जिम्मेवारी लिने क्षमताले म जुनसुकै जिम्मेवारी लिन सक्छु चाहन्छु, तर साथीहरूको सरसल्लाह र परिस्थितिमा जुन कुनै पनि पद नलिन पनि तयार छु.
0: अन्तिम प्रश्न, गगन नेतृत्वको कार्य समिति बैठकमा अब भाग लिन थालिहाल्नु भयो तपाईँले, तपाईँको भूमिका नै त्यस्तै थियो, पुस्ताका तपाईँ त्यही पदमा हुनुहुन्थ्यो, त्यो जिम्मेवारी तपाईँले निर्वाह गर्नुभएको हो, म यसरी पनि भन्छु. त्यही भवनमा, सानेपापकै भवनमा उभिएर गगन विश्वलाई पार्टीबाट निकालेको निर्णय मजासँग सुनाउनु भएको थियो, आज त्यो दिन कथम याद आयो भने हल्का ग्लानी होला कि नहोला तपाईँले?
1: एकदम, मैले आज उभिएर गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीबाट मात्रै होइन साधारण सदस्यताबाट पनि निष्कासन गरिएको पार्टीको निर्णय वाचन गरेर सुनाएको थिएँ. त्यो मेरो निर्णय थिएन, नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्णय थियो, मेरो पदीय जिम्मेवारी अनुसार मैले पढेर सुनाएको थिएँ. त आज फेरि पनि मिडियाका सामान्य मैले के भने तत्कालीन अवस्थामा पार्टीको निर्णय मैले यहीँ बसेर सुनाएको थिएँ र आज त्यो परिस्थिति जो निर्माण भयो त्यो परिस्थितिले पार्टी अप्ठ्यारोमा पर्यो र पार्टीलाई एकताबद्ध बनाउनका लागि यहीँ बसेर फेरि म आज भन्दैछु कि ती विगतका तिक्तता होइन, अब हार्दिकताको साथ पार्टी सञ्चालनमा अगाडि बढेर जाउँ भनेर आह्वान गर्छु भन्ने मैले अघि नै भनिसकेँ.
0: भनेको त्यो दिन पनि ठिकै थियो, आज पनि ठिकै छ,
1: काम पनि ठिक भनेरै गरे हो. आज पार्टी एकताका लागि आजको वातावरण सिर्जना भयो, त्यो पनि आजको मितिमा हामीलाई ठिक लागेरै गरे हो.
0: आजका लागि शुक्रबारे बहसको समय सकिएको छ. समयका लागि काङ्ग्रेस नेता मीन बहादुर विश्वकर्मासँगै सुनेर साथ दिनुभयो, तपाईँप्रति पनि आभार. मलाई पनि बिदा दिनुहोस्, नमस्कार.

0: यो BFBS
1: गोरखा रेडियो हो।
0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।

साधन सरगम र उदित नारायण झाले गाउनु भएको यो गीत थियो. गीतभन्दा अगाडि यहाँहरूले सुन्ने मौका पाउनु भएको थियो शुक्रबारी बहस. शुक्रबारी बहसमा नेपाली कंग्रेसका नेतासँग गरिएको कुराकानी थियो. मेन बहादुर विश्वकर्मासँग सहकर्मी साथी भीम आत्रेयजीले गर्नुभएको कुराकानी यहाँहरूले सुन्ने मौका पाउनु भएको थियो. अब भने आजको यस कार्यक्रमको करिब करिब हामी अन्तिम चरणतिर आइपुगेका छौँ श्रोता. र समाचारपछि भने यहाँहरूले सुन्न सक्नुहुनेछ बीएफबीएस काठमाडौँबाट स्वर्णिम संगम तुलसी बस्नेतजीको साथमा. र त्यसपछि भने आज दिवाको सिली हुने छैन र साँझको कार्यक्रम गोधुलीमा भने सहकर्मी साथी युगराज राईजीलाई सुन्न सक्नुहुनेछ. र एवं रीतले तपाईँले बीएफबीएसबाट विभिन्न कार्यक्रमहरू सुन्दै जानुहुनेछ. र भोलि बिहान शनिबार सुनौलो बिहानी कार्यक्रममा तपाईँ हामी भेट्ने नै छौँ. त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला. हवस् त आदरणीय श्रोता, आजको काठमाडौँको सौगात कार्यक्रमबाट म रूपा राणा पनि बिदा चाहन्छु. तपाईँको बाँकी पल सुमधुर रहोस्. नमस्ते, बाई.

0: साथे लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नु होस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोठा रेडियो हो
1: गोठा रेडियो हो
3: नेपाल धितो पत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओमा कडाई गर्ने भएको छ। आइपिओ जारी गर्न चाहने संगठित संस्थाका लागि कडा योग्यता र रकम उपयोग सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको हो। सेभोनले तयार पारेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 मस्यौदामा आइपिओ निष्कासन गर्न चाहने संगठित संस्थाले निर्देशिका तथा प्रचलित कानून बमोजिम आधारभूत योग्यता पूरा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। आइपिओ निष्कासन गर्न चाहने संस्था प्रचलित ऐन बमोजिम विधिवत दर्ता भएको हुनुपर्नेछ। आफू मुख्य उद्देश्य अनुसार व्यवसाय सञ्चालन गरेको लेखा परीक्षण तथा वार्षिक साधारण सभा गरेको र व्यवसाय सञ्चालनका लागि इजाजत अनुमति वा स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ। यस्तै संगठित संस्था संस्थापक शेयरधनी सञ्चालक तथा प्रमुख व्यवस्थापनका व्यक्तिहरू निर्देशिका बमोजिम योग्य हुनुपर्ने मस्यौदामा उल्लेख छ। मस्यौदा अनुसार संगठित संस्थाले आफ्नो आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको हुनुपर्नेछ। नेपाल चिकित्सक संघले डाक्टरमाथिको आक्रमण अहिले पनि नरोकिएको भन्दै स्वास्थ्य क्षेत्र नै आतंकित भएको चेतावनी दिएको छ। जनकपुरको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर सरोज शाहमाथि हिजो कुटपिट भएको भन्दै संघले आज विज्ञप्ति मार्फत घटनाको निन्दा गरेको छ। बिरामीका आफन्त लगायतले नै आक्रमण गरेको भन्दै संघका अध्यक्ष डाक्टर बद्री रिजालले पेशागत सुरक्षा र आत्मसम्मानमा गम्भीर आघात पुगेको बताउनु भएको छ। नेपालमा बनेको पहिलो विद्युतीय स्कूटर P2 को मूल्य र विस्तृत जानकारी सार्वजनिक भएको छ। सिप्रदी यात्री कम्पनीले नेपालमै डिजाइन र निर्माण गरिएको P2 का तीन थरी मोडल सार्वजनिक गरेको छ। कम्पनीले एकपटकको चार्जमा 90 किलोमिटर गुड्ने 3000 वाट प्रति घण्टाको स्कूटर 3,30,000 किन्न पाइने जनाएको छ। नेपालमा भारत र चीन लगायत मुलुकबाट आउने स्कूटरकै मूल्य बराबर रहने गरी कम्पनीले आक्रामक बजार मूल्य सार्वजनिक गरेको हो। बनेपामा डेंगी संक्रमितको संख्या 32 पुगेको छ।
4: जनस्वास्थ्य कार्यालयले साउन 1 गतेदेखि असोज 1 गतेसम्म जिल्लामा 32 जनामा संक्रमण पुष्टि भएको जनाएको छ। जनस्वास्थ्य अधिकृत शिशिर पुरा सैनिका अनुसार सबैभन्दा बढी बनेपा नगरपालिकामा 13 र पाँचखाल नगरपालिकामा 13 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा 3 जना संक्रमित फेला परेका उहाँले बताउनु भएको छ। धुलीखेल र पनौती नगरपालिका तथा भुम्लु रोशी तेमाल खानीखोला बेथानचोक महाभारत र चौरी देउराली पालिकाहरूमा हालसम्म संक्रमित नरहेका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेन्द्र काजी श्रेष्ठले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्षमा काभ्रेमा 59 जनामा संक्रमण पुष्टि भएको थियो।
3: रसुवा हिमबाडीपछि नेपालमा पहिलो पटक प्रयोग भइरहेका ठूलो तौल बोक्ने ड्रोनको काम अरू विस्तार गर्न सकिने सम्बद्ध पाइलटले बताएका छन्। रसुवा र नुवाकोटमा प्रयोगमा ल्याइएका 3 वटा चिनियाँ ड्रोनको सेवा अत्यावश्यक सामान ढुवानीका साथै निर्माण सामग्री ओसार्न पनि प्रयोग हुन सक्ने देखिएको पाइलट अनिल प्रधानले बताउनु भएको हो। प्रविधि कम्पनी GBS टिमका प्रधानले पुल नबनेसम्मका लागि नुवाकोट र रसुवामा ड्रोनको सेवा नियमित गर्न तयार रहेको बताउनु भएको छ। चीनबाट आएका ड्रोनका साथै UAE दिएका थप 4 वटा समेत प्रयोगमा ल्याइएमा धेरै काम गर्न सकिने उहाँको भनाइ छ।
5: यो जहाँबाट हामीले गरिरहेको छौँ त्यो ठाउँबाट चाहिँ तत्काल चाहिँ तल्लोपट्टि चाहिँ पुल हाल्ने अवस्था छैन। अनि त्यो हुँदाखेरि चाहिँ यसलाई चाहिँ अब टाइम मिलाएर चाहिँ तपाईँ बिहान र बेलुका चाहिँ उडान चार्ज नै हुन्छ। त्यसमा पनि तपाईँको हामीले यहाँदेखि पठाएको भनेको 5 वटा गाउँमा हो सामानहरू चाहिँ। अनि त्यो हुँदाखेरि चाहिँ अझै पनि निड त धेरै नै छ। अब हामीले सकेसम्म चाहिँ चामलहरू पठाइरहेको छौँ। अब सम्भव अब तलपट्टिको बाटोको माध्यम खुलिसकेपछि चाहिँ एक लेभलको चाहिँ ट्रान्सपोर्टेसनको लागि सहज हुन्छ भने चाहिँ तत्काल तलपट्टिको ठाउँ हेर्दाखेरि चाहिँ त्यो देखिँदैन अहिले चाहिँ होइन। अनि अहिलेको माध्यम भनेको त कि त हेली हो कि त ड्रोन हो। अब हेली पनि जति बेलै उडाउने अवस्था पनि छैन यहाँनिर। अब हामीसँग भएको अलिकति कार्गो ड्रोनले नै तपाईँको दिनमा तपाईँको मजाले टाइम भयो भने तपाईँको 1500 देखि 2000 केसम्म पठाउन सकिन्छ। तर अब त्यो पनि तपाईँको सिचुएसन हेरेर अब हेलीलाई पनि हेर्नु पऱ्यो ट्राफिक पनि हेर्नु पऱ्यो। सो अहिले चाहिँ हामीले गरेको भनेको तपाईँको मर्निङ र इभिनिङमा हो। अनि मर्निङ र इभिनिङ गरेर लगभग टेन्टिभली हामीले 1200 देखि तपाईँको 1500 केजीसम्म पठाउन सकिरहेको हुन्छौँ।
3: नेकपा का संयोजक पुष्क पमल दाहाल प्रचण्डले दशैं तिहार लगत्तै सरकार विरूद्ध सड़क आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ। काठमाडौँमा अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको पूर्ण बैठक मार्फत प्रचण्डले यस्तो चेतावनी दिनुभएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रेकग्राफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्ने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा म तुलसीको हार्दिक नमन।

आदरणीय श्रोताहरु कार्यक्रम स्वर्णिम संगमको उठान मैले रामकृष्ण ढकालको स्वरमा रहेको एउटा गीतबाट गरिरहेको छु. दिनेश सुब्बाको शब्द संगीत रहेको यो गीत राखे मैले र त्यसभन्दा अगाडि श्रोताहरू यहाँहरूले काठमाडौँको सौगात कार्यक्रम चाहिँ बेलायतबाट सनकिल्प स्टुडियोबाट सहकर्मी रूपा राणा दिदीको साथमा सुन्दै हुनुहुन्थ्यो र भने म यहाँहरूलाई बिएबिएस गोर्खा रेडियोको मानमोहन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिनको लागि आग्रह गर्न चाहन्छु. र व्यवसायको उठान मैले रामकृष्ण ढकालको स्वरमा रहेको हाम्रो सुन्दर संसार थिए होरी आई उडाइदियो दिनेश सुब्बाको शब्द सङ्गीत रहेको गीतबाट गरिसकेको छु. दिनेश सुब्बा दाई यतिखेर भने बेलायततिरै बस्नुहुन्छ र रामकृष्ण ढकाल पनि सायद साङ्गीतिक कार्यक्रमको सिलसिलामा बेलायततिरै पुग्नु भएको छ. र आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको उठान एउटा सुन्दर गीतबाट एउटा कर्णप्रिय गीतबाट गरि नै सकेको छु. अब लाग्नु श्रोता आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असोज 2 गते सप्तमी तिथि शुक्रबार नेपाल सम्बत 1140 तदनुसार आज सेप्टेम्बर महिनाको 18 तारिक सन् 2026 र शुक्रबार भन्ने साथ श्रोताहरू सप्ताहन्त अर्थात् विकेन्डको तयारीमा जुट्ने दिन हो र कामना गर्छु यो सप्ताहन्त यहाँको सुखद र रमाइलो साथ बित्नेछ भन्ने. मौसमको कुरा गर्नुपर्दा श्रोताहरू आज पनि मौसममा बदलाव देखिन्छ. कतै कतै वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. सूर्योदय नेपालमा बिहान 5:50 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ अबको केही समय पश्चात अर्थात् 6:05 जाँदा हुँदैछ. लागौँ अब आजको बसाइको बारेमा कुराकानी गर्नुपर्दा. बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा आज भने म दुईजना अतिथिसित कुराकानी गर्नेछु र उहाँहरू हुनुहुन्छ एकजना अतिथि त बिएबिएस गोर्खा रेडियोका श्रोताहरूमा परिचित हुनुहुन्छ. धेरैचोटि उहाँसित कुराकानी पनि गरिसकेछु. नेपाली गीत सङ्गीतको क्षेत्रमा दशकौँ बिताइसकेका खोटाङमा जन्मिएका र यति बेला भने सङ्गीत तथा चलचित्र उत्पादक समाजका उपाध्यक्ष समेत हुनुहुन्छ. विशेष गरी स्रष्टाहरूको रोयल्टी सङ्कलनको लागि लागिपरेका एकजना सङ्गीतकर्मी हुनुहुन्छ. सङ्गीतकार शशी गुरुङ हुनुहुन्छ भने अर्का अतिथि हुनुहुन्छ गायक राजु बाह्रकोटी. उहाँको जन्म चाहिँ सङ्कवा सभाको 12 विषयमा भएको हो र उहाँको पनि नेपाली गीत सङ्गीतको क्षेत्रमा करिब करिब 12 वर्ष उहाँले बिताइसक्नु भएको छ. विशेष गरी चर्चित गायक खेमराज गुरुङ जसको हामीले केही दिन अगाडि कृष्ण जन्माष्टमीको दिन स्मृति पनि गऱ्यौँ उहाँका गीतहरू राखेर र खेमराज गुरुङ लेनी धर्मछोराको रूपमा अर्थात् उहाँलाई धर्मछोराको रूपमा हुर्काएका एकजना त्यस्ता गायक हुनुहुन्छ जो सङ्कुवा सभाको 12 विषयमा जन्मेर नेपाली गीत सङ्गीत क्षेत्रमा झन्डै झन्डै 12 वर्ष उहाँले बिताइसक्नु भएको छ. र यतिखेर भने चाहिँ शशी गुरुङ अनि राजु बाह्रकोटीको एउटा सहकार रहेको गीत आएको छ. खेमराज गुरुङको बहुचर्चित गीत मनोकामना वारी जमुना पारी जमुना जमुनाको फेदैमा मनोकामना गीत तपाईँ हामीले सुनेका गीत हौ र चर्चित गीत पनि हो र दर्शन मनोकामना शीर्षक राखेर चाहिँ यो गीत लेख्नु भएको छ गर्जमान गुरुङ. गर्जमान गुरुङ सिक्किमका एक ताकाका मन्त्री पनि हुनुहुन्थ्यो, संस्कृति मन्त्री नै हुनुहुन्थ्यो र अहिले पनि सिक्किममै बसेर राजनीति गरिरहनु भएको छ र अहिलेका मुख्यमन्त्री पवन गोलेकै पार्टीमा आबद्ध हुनुहुन्छ उहाँ गर्जमान गुरुङ र उहाँले लेख्नुभएको गीत रहेछ. अब नै म यो गीत राख्नेछु. यो बिल्कुलै नागीत, यसको भिडियो पनि अफिसियल भिडियो आइसकेछ, युट्युबमा गएर हेर्न सक्नुहुनेछ. र अहिलेलाई भने यही गीत राख्न चाहन्छु. गर्जमान गुरुङले लेख्नुभएको गीत हो, शशि गुरुङको सङ्गीत अनि राजु बाह्रकोटीको स्वर रहेको छ र गीत राखे पश्चात भने म उहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत गर्नेछु. र तपाईँ पनि यो क्षण बेला बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुन्छ र तपाईँले आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ. अहिलेलाई भने गीतै सुनौँ.

0: BFBS Gorka Radio. हजुर आदर्शदार बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आज हाम्रो साथमा हुनुहुन्छ भर्खरै मैले एउटा गीत राखेँ यहाँहरू माझमा गीतको बोल दर्शन मनकामना गर्जमान गुरुङले लेख्नु भएको थियो आजको अतिथि शशि गुरुङको सङ्गीत अनि अर्का अतिथि गायक राजु भारकोटीको स्वर रहेको थियो र गर्जमान गुरुङ चाहिँ अहिले सिक्किम क्रान्तिकारी मोर्चाका वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ अर्थात् पिएस गोलो अहिलेका वर्तमान सिक्किमका मुख्यमन्त्रीको पार्टी सिक्किम क्रान्तिकारी मोर्चाका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ उहाँले गीत लेख्नु भएको रहेछ निकै सुन्दर गीत र खेमराज गुरुङलाई असाध्यै माया गर्ने व्यक्तित्व पनि हुनुहुन्छ म पनि उहाँलाई चिन्दछु नेपाल आएको बखत भेटघाट पनि भएको थियो र गीत राखिसकेछु अब भने आजको अतिथिदेय शशि गुरुङ र राजु बाह्रकोटी दुवैजनालाई स्वागत गर्न चाहन्छु शशिजी स्वागत छ कार्यक्रममा
1: धन्यवाद तुलसीजी नमस्ते सम्पूर्ण होइन रेडियो यो संसार विश्वभरबाट हेरिराख्नु भएको छ सम्पूर्ण दर्शक श्रोताजीहरूमा मेरो हार्दिक नमन
0: र यता हाम्रो भाइलाई पनि स्वागत गर्न चाहन्छु राजु भारकोटीजी अलिकति अगाडि आएर बोल्नु होला अलिक पर बस्नु भएको छ है यहाँलाई पनि स्वागत छ
2: धन्यवाद
0: अब तपाईँको स्वर है र गायिका हुनुहुँदो रहेछ साथ दिनुभएको रहेछ यहाँ तपाईँलाई
2: निरुता राईले
0: मिठो गीत भनेको रहेछ अब खेमराज गुरुङको धर्म छोराको रूपमा पनि तपाईँलाई हामी चिन्दछौँ त्यसको बारेमा पछि कुराकानी गरौँला सुरुमा बताइदिनुहोस् है शशिजीसँग कसरी पुग्नु भयो
2: यो कस्तो भन्ने म अब काठमाडौँ बस्ने अनि स्टुडियोतिर गइरहन्थेँ म दिनै पछि अनि एकचोटि कस्तो भयो भने अब सेवा रेकर्डिङ स्टुडियो हाम्रो अशोक मुकारुङ दाजुको
0: रामनगरमा
2: हजुर त्यहाँ उहाँसँग भेट्ने मौका पाएँ मैले त्यसपछि लगत्तै यो सिक्किम उहाँ गर्जमान गुरुङज्यूले नै एउटा गुरुङको कौडा गीत गर्नुपर्ने भयो त्यहाँ कसैलाई भनेर गर्नुपर्छ भन्नुभयो त्यसपछि उहाँलाई नै मैले त्यो लिरिक्स पनि दिएर कौडा गीत पनि गरेछौँ हामीले त्यहाँदेखि नै
0: ए
2: नजिक भएको
0: ए भनेपछि योभन्दा अगाडि चाहिँ कौडा गीतबाट सहकार्य भएको
2: हजुर हजुर
0: शशिजी अब भाइ हेर्दाखेरि ज्यान हेर्दाखेरि सानो दुब्लो स्वर त फेरि एकदमै गजबको मोटो रहेछ तपाईँ सङ्गीतकार भएको नाताले पनि थोरै बताइदिनुहोस् न
1: सुरुमा त मैले ज्यान हेर्दा तपाईँले भने जस्तै अब अलिकत कस्तो होइन अब फिल भएको थियो भनौँ न होइन
0: असल भएको थियो
1: त्यो फिल भएको थियो तर जब मैले आवाज सुने मैले त उसले भने जस्तै त्यो कौडा सङ शब्द लिएर ल बडा यसलाई यो गानालाई चाहिँ कम्पोज गरिदिनु पर्यो भनेपछि मैले कम्पोज गरेँ
0: हजुर
1: कम्पोज गरेर जब मैले डमी गाएर सुनाएँ अनि उसलाई गाउन सिकाएँ
0: हजुर
1: त्यसपछि मलाई पूर्ण भरोसा भयो कि मान्छेमा एउटा पर्फेक्ट एउटा गाउन सक्ने खुबी छ क्षमता छ होइन ज्यान हेरेर मात्र नहुँदो रहेछ एउटा विशेष क्षमता हुनु पर्दो रहेछ भन्ने मलाई लाग्यो होइन
0: लुकेको ज्यानमा के अरे सुकेको ज्यानमा लुकेको कला हुन्छ भने
1: क्षमता हुँदो रहेछ होइन त्यसपछि मैले त्यो गीतलाई अब हामीले रेकर्ड गर्नुको लागि एरेन्जमेन्ट गऱ्यौँ होइन सबै गऱ्यौँ त्यसपछि गाएपछि मलाई यत्तिको मान्छेले भोलि नेपाली गीत सङ्गीत क्षेत्रमा एउटा राम्रो योगदान गर्न सक्छ गरिखान सक्छ भन्ने चाहिँ मलाई भरोसा भयो विश्वास भयो
0: हजुर त्यसपछि
1: त्यस पछाडिको यो दोस्रो हाम्रो
0: यो चाहिँ दोस्रो त्यसभन्दा अगाडि नै काम गरिसक्नु भएको छ
1: त्यो एउटा तमु लोसारको सन्दर्भमा एउटा कोडा सङ बनाएको थियौँ हामीले त्यो पनि हामीले अडियो प्लेटफर्ममा छ त्यो चाहिँ हामीले युट्युब भिडियो गराएको छैन अहिलेसम्म छैन
0: भनेपछि त गर्जमान गुरुङको नाम लिइसकेँ मैले उहाँ अहिले जे होस् सिक्किमले नेपाली सङ्गीत भाषा र खेलकुदमा पनि महत्त्वपूर्ण अहिले योगदान दिएको छ मैले उहाँको मुख्यमन्त्री पिएस गोलेको एउटा भाषण सुनेको थिएँ हाम्रा साम्बा घाइते हुँदा मैले फोन गरेँ र के कसो सहयोग गर्नुपर्छ मलाई भन्नुहोस् म आफै सहयोग गर्छु पनि भनेर भन्नुभएको छ उहाँले नेपालप्रति देखाउने एउटा त्यो चासो माया छुट्टै छ, त्यो नेपालीपन हो होइन, भूगोलले मात्रै हामी छुट्टेका हौँ, भटेको सीमाबाडी जाँदा पनि सिक्किमबाटै राहत पठाएर चाहिँ एउटा टोली नै पठाउनु भएको थियो होइन, उहाँको पार्टीमा आबद्ध हाम्रा गजमान गुरुङज्यू धेरै अगाडि नेपाल आएको वखत खेमराज गुरुङको स्मृति कार्यक्रममा पनि भेट भएको थियो, त्यसभन्दा अगाडि खेमराज गुरुङज्यू जीवित हुँदा सङ्गीत साधना पनि आउनु भएको थियो है। गजमान गुरुङसितको यो सहकार्य चाहिँ भनेपछि हाम्रो राजु बाह्रकोटी भाइको कारणले भएको
1: हो, माध्यम हो। त्योभन्दा अगाडि उहाँसँग मेरो यो गत साल होइन, यो गत सालकै भनौँ, खेमराज गुरुङको जुन स्मृतिमा जुन प्रोग्राम हुन्छ नि
0: हरेक वर्ष जस्तो आउनुहुन्छ
1: हुन्छ, त्यो टाइममा उहाँसँग एक चरण भेट भएको थियो। त्यसपछि दोस्रो चोटि चाहिँ हामीले यही कोडा सङ्घको सन्दर्भमा हामीले हामी त्यो वाट्सएपमा भिडियो कलमा बोल्यौँ, कुराकानी गऱ्यौँ। अनि अब हाम्रो गुरुङको त अब साइन केलाउने चलन हुन्छ, साइन केलाउँदाखेरि उहाँ लामाको छोरा लामा गुरुङ पढ्नु भएछ, म भन्डे गुरुङ, त्यसपछि ल हामी सम्धि सम्धि ल है हामी सम्धि सम्धि भनेर त्यत्तिकै ठट्यौलीमा एउटा होइन एउटा साइन पनि बनायौँ। त्यस पछाडि गएर उहाँसँग एउटा जुन निकट सम्बन्ध रह्यो बन्यो भनौँ न, त्यस पछाडिलाई हामीलाई काम गर्नुको लागि एउटा सहकार्य गर्ने बाथरुम पनि अझ ओपन भयो। अब त हामी यसो गरौँ है उसो गरौँ भनेपछि उहाँले भन्नुभयो मैले गर्नुपर्छ र मैले भनेपछि उहाँले गर्नुहुन्छ, अहिले हामी त्यति निकट एउटा सम्बन्धमा छौँ। र विशेष गरी यसको श्रेय होइन यसको यसलाई जोड्ने एउटा माध्यम पुलको रूपमा त अब राजु नै हो, राजुकै कारणले।
0: राजु भाइ तपाईँ चाहिँ कसरी पुग्नुभयो गजमान गुरुङसम्म? उहाँ त सिक्किममा बस्नुहुन्छ।
2: हजुर हजुर, आजभन्दा 11 वर्ष अगाडि खेम्बाबाले नै मलाई उहाँ लानुभएको थियो
0: कहाँ सिक्किम।
2: हजुर,
0: ए खेमराजीले नि तपाईँले लिएर जानुभएको थियो?
2: हजुर, त्यति बेला अनि मेरो छोरा हो भनेर उहाँले
0: धर्म छोरा
2: हजुर चिनाउनु भएको थियो। पछि एकचोटि मात्रै भेट थियो उहाँसँग मेरो, पछि अब बाबा खसे पछाडि म त मन्त्री उहाँहरू पावरमै हुनुहुन्थ्यो,
0: ए खेमजी बितेपछि चाहिँ
2: उहाँहरू मन्त्री नै हुनुहुन्थ्यो उहाँ। अनि एक दिन मलाई नयाँ नम्बरबाट फोन आयो,
0: ए हजुर,
2: अनि नेपाल आउनु भएको रहेछ उहाँ, अनि त्यसै अब जिस्काउनु भयो फर्स्टमा त सर कहाँ हुनुहुन्छ तपाईँको एउटा प्रोग्राम गरौँ भनेको तापले जाउँमा भन्दै होइन,
0: अनि
2: को बोल्नु भएको भन्दाखेरि चाहिँ अनि पछि उहाँले भन्दाखेरि अनि त्यहाँदेखि उहाँले के भन्नुभयो भने अब बाबा खसिहाल्छ सिक्किम आइज, यो 31 तारिक 1-2 तारिक अक्टोबर 2 तारिक त्यहाँ गान्धी जयन्ती हो, त्यहाँ प्रोग्राम हुन्छ ठुलो ठुलो, 2 तारिक प्रोग्राम पनि छ, ल आइज भन्नुभयो। थुप्देन भोटिया दाजु र म त्यति बेलादेखि म त्यहाँ बसेँ। त्यसपछि लगभग म 6-7 वर्ष त्यतै बसेँ
0: उहाँसँगै बस्नुभयो।
2: हजुर,
0: ए
2: अनि त्यसपछि चाहिँ उहाँ जब इलेक्सन 2019 चुनाव पछाडि अब उहाँहरूको सरकार पनि रहेन, त्यसपछि अब म्युजिकमा केही गर्नुपर्छ त काठमाडौँ गएर बस म यता हेर्छु भन्नुभयो त्यहाँदेखि म यता।
0: ए भनेपछि खेमराज गुरुङले तर तपाईँलाई धर्म छोराको रूपमा पाल्नु हो, त्यसपछि खेमजी बितिसके पश्चात तपाईँलाई उहाँले सम्झनु भनेपछि उहाँको पनि अर्थात् हाम्रा गजमान गुरुङज्यूको पनि खेमराज गुरुङप्रति अत्यन्तै धेरै लगाव भएको कुरा मलाई त थाहा थियो, तर आज झन् धेरै थाहा भयो किनकि
2: उहाँले त आफै अहिले पनि भन्नुहुन्छ त्यति बेला त्यस्तो खालको बिरामी मलाई थाहा भएको भए म जसरी पनि बचाउँथेँ भन्नुहुन्छ, तर उहाँलाई थाहा थिएन त्यो अब के भएको भन्ने कुरा,
0: अब त्यस्तै हो लेखान्त हो होइन। अनि यो पछिल्लो गीतहरूको लगानी पनि उहाँकै हो तपाईँको?
2: हजुर हजुर, मेरो प्रायः गीतको लगानी उहाँकै हुन्छ।
0: अनि तपाईँलाई सिक्किम बोलाउनु भयो उहाँले, ल बाबा खसिहाल्नु भयो ल आइजे यहाँ कार्यक्रमसम्म, बोलाइसकेपछि गएर तपाईँले गीत गाउनु भयो थुक्तेन भटिया। अब थुक्तेन भटिया त नाम चलेको, तपाईँ त भर्खर सङ्घर्ष गर्दै गरेको होइन, कुन गीत गाउनु भएको थियो त्यहाँ?
2: मैले मेरो एउटा गोरुजुरे भन्ने गीत छ, यो सङ्घ सभा सम्बन्धित गीत हो, त्यो चाहिँ गर्जमान गुरुङज्यूको एकदम फेभरेट गीत हो।
0: गुरु के रे?
2: गोरुजुरे भन्ने
0: लय सुन्नु न कस्तो छ।

0: थ्याङ्क यू.
1: यो गीत चाहिँ उहाँको चाहिँ एकदम
0: उहाँले सिक्किममा मेरो नामै गोरुजुरे भनेर बस्दैथ्यो पछाडि. उहाँले जहाँ जाँदा पनि उहाँसँग त्यो खेम बाबाले एउटा दिनुभएको थियो त्यो बक्स, ब्लुटुथ बक्स थियो त्यो. अनि त्यो बक्समा उहाँ जहाँ जहाँ जानुहुन्छ त्यो गीत बजाएर बस्नुहुन्थ्यो उहाँ. त्यही भएर सिक्किममा पनि यो गीत एकदम राम्रो सुन्नु भएको छ मान्छेहरूले.
1: तपाईँलाई उहाँले खुबै माया गर्नुहुँदो रहेछ उसो भने, होइन? अब शशीजी, एउटा सर्जक भावना रहेछ हाम्रा गर्जमान गुरुङज्यूको, होइन? भनिन्छ नि शिल्पीहरूको मन, अझ भनौँ शब्दका खेती गर्नेहरू किसानका मनहरू चाहिँ नौनी जस्तै हुन्छ भन्छन्, होइन? सायद गर्जमान गुरुङको पनि त्यस्तै रहेछ. उहाँ अलिकति साहित्यिक लेखनमा अलिकति रुचि राख्ने, गीत सङ्गीत लेखिरहेका व्यक्ति हुँदो रहेछ. अर्को पनि गीत उहाँले थुप्रै गीत गाउनु भएको रहेछ. भनेपछि उहाँमा पनि सङ्गीतप्रतिको एउटा मोह माया थियो र त, यति धेरै अपनत्व छ नेपाली गीत सङ्गीतप्रति, यसलाई कसरी लिनुहुन्छ तपाईँ?
2: उहाँको सङ्गत जे जति समय भयो, होइन, जे जति समय उहाँसँग बिताउने मौका मिल्यो, उहाँले प्रोग्रामहरूमा जस्तो भाषण गर्दाको कुरामा पनि त्यहाँ एउटा सङ्गीतको त जुन लय भेटिन्थ्यो कि,
1: हजुर,
2: एउटा रिदम त्यो भित्रको, होइन? किनभने उहाँ प्रोफेसनली लाग्नु भएन, यद्यपि त्यो जिन छ उहाँसँग,
1: हजुर,
2: र त्यही भएर नै यो त्यो उहाँको त्यो जिनहरू चाहिँ प्रकट भयो. त्यस कारणले गर्दा मैले उहाँलाई एउटा सम्मानको साथ भन्नु पर्दाखेरि एउटा सिद्ध हस्त, एउटा होइन कुशल गीतकार हुनुहुन्थ्यो, उहाँ हुनुहुन्छ, होइन, हुनुहुन्छ. र अझ अब उहाँको भोलिको दिनमा अझ राम्रो सिर्जनाहरू, होइन, आउँछ भन्ने मेरो एउटा विश्वास पनि हो, विश्वास पनि छ. र अब दोस्रो कुरो मलाई एउटा अलिकति भन्न मन लागेको, सिक्किम दार्जिलिङ पहिलो चरणमा, पहिलो खण्डमा दार्जिलिङको, दार्जिलिङहरू भनौँ न, को थुप्रै नेपाली गीत सङ्गीतमा योगदान रह्यो थियो, होइन? विशेष गरी प्राविधिक रूप र सृजनात्मक रूपमा त दार्जिलिङहरूको एक किसिमको,
1: दार्जिलिङ त नेपाली सुगम सङ्गीतको तीर्थस्थल भने पनि हुन्छ,
2: त्यो एउटा उद्गम थलो जस्तै थियो, त्यो योगदान रह्यो. पछिल्लो कालमा अहिले सिक्किमको जहाँ नेपाली भाषीहरू छन् धेरै, नेपाली भाषीहरू छन् र नेपाली भाषी भएकै नाताले गर्दाखेरि त्यहाँको गीत सङ्गीत, नेपाली गीत सङ्गीत सुन्ने नेपालमा भन्दा बढी स्वतः त्यहाँ देखियो, र माया पनि असाध्यै बेसी गर्ने. नेपाली स्रष्टा सर्जक सबै कलाकारहरूलाई उहाँले राम्रोसँगले सम्मान गर्नुभएको छ, अवसरहरू दिनुभएको छ, मौका दिनुभएको छ त्यो ठाउँबाट. अन्त त नेपाली गीत सङ्गीतकै क्षेत्रमा त्यो योगदान पुगिरहेको छ भनौँ न, एउटा कोणबाट, एउटा उसबाट, क्षेत्रबाट उहाँले योगदान गरिराख्नु भएको छ. बरु हामीमा नेपाली गीत सङ्गीतप्रति त्यत्रो धेरै, होइन, सम्मान नहो कि त, होइन, छैन कि त, तर त्योभित्रको त्यहाँ त्यस भूगोलका मान्छेहरूको, होइन, को नेपाली गीत सङ्गीत क्षेत्रको प्रतिको लगाव भनौँ न, माया र लगानी हेर्दाखेरि हामी आफैले आफैलाई के गरिएको छौँ, हामीले के कति गऱ्यौँ त हाम्रो, होइन, नेपाली गीत सङ्गीत क्षेत्रमा हामीले के कति गर्न सक्यौँ त भन्ने कुरो एउटा प्रश्न गर्नुपर्ने ठाउँ पनि बन्दै गएको छ. आज गीत नेपाली गीत सङ्गीत क्षेत्र जति पनि विश्वभरि छरिएर गयो, ग्लोबलाइज त भएर गएको छ, तर नेपालमा आफैमा चाहिँ हराइरहेको छ. त्यस कारणले गर्दा यसमा अब सिक्किमका, सिक्किम भनौँ, सीमा पार अब मित्र राष्ट्र भारतको, होइन, सिक्किम, र हामी चाहिँ अहिले कस्तो भयो भने सीमाले, सिमानाले मात्रै अलग भयौँ कि, तर भावनाले एक ठाउँमा छौँ,
1: भावनाले, भाषाले, संस्कृतिले, सबैले,
2: सांस्कृतिक एकता छ, सद्भाव छ, होइन, प्रेम छ र लगावहरू सबै कुराहरू छन्, र भूगोलले अलग मात्रै हो, सीमा तर अब गीत सङ्गीत त सीमाहीन हो यद्यपि, होइन, अब हामीले भन्दाखेरि त फेरि फेरि गएर भारतै भन्नुपर्ने हुनसक्छ भूगोलको कारणले गर्दाखेरि, तर त्यो त्यो चाहिँ भूगोलको का भूगोलले होइन, आज हामी जुन एक ठाउँमा छौँ त्यो एकता, त्यो प्रेम चाहिँ सीमाहीन भएर गएको छ उहाँहरू. हामी
1: हुन त अब सङ्गीतको कुनै भाषा हुँदैन, सिमाना हुँदैन होइन, सङ्गीतको त्यही एउटा सातवटा स्वर त हो नि होइन. त्यसमा पनि अब त्यो नेपाली भाषीहरूमा त झनै भनौँ सङ्गीतप्रतिको माया मोह त भइ नै हाल्दछ. अब राजु बाह्रकोटी भाइ त करिब करिब 5-7 वर्षै गर्जमान गुरुङज्यूसँग बस्नुभएको छ. उहाँसँग बस्दाखेरि सिक्किमको गतिविधि पनि निहाल्नु भयो. त्यहाँ नेपाली गीत सङ्गीतलाई कुन रूपमा लिने गरिन्छ?
0: त्यहाँ नेपाली गीत सङ्गीत हामीले जसरी लिन्छौँ त्यही नै हो. किनभने त्यहाँ प्रायः
1: त्यो त अब भारतीय म्युजिकको प्रभाव क्षेत्र त हो.
0: प्रोग्रामहरू हुँदाखेरि म्याक्सिमम् आर्टिस्ट नेपालबाटै जाने हो त्यहाँ. अहिले पछिल्लो टाइम जब गोले सरकार आउनुभयो आयो त्यस पछाडि चाहिँ अलिकति इन्डियनलाई पनि चान्सहरू छ. तर त्योभन्दा अगाडिसम्म त लगभग इन्डियन सिङ्गरहरू आउँदैन थियो किनभने अलिक पैसा पनि धेरै तिर्नुपर्ने उहाँहरूलाई. अब यताबाट लग्यो 2-3 लाखमा भइहाल्ने, उताबाट रहेछ 70-80 लाख तिर्नु पऱ्यो. त्यो कारणले गर्दा प्रायः गीत बिहेदेखि लिएर यो जति पनि कार्यहरू हुन्छ त्यहाँ प्रायः सबै नेपाली गीत हो. किनभने त्यहाँ अरू राम्रोसँग हिन्दीमा बोल्न दिँदैन. त्यहाँ कतिवटा ठाउँमा हिन्दी भाषा प्रयोग गर्नु पाउँदैन. त्यसको त्यो नर्थ सिक्किम साइडतिर त्यस्तो छ. त्यहाँ गीत सङ्गीतको चाहिँ एकदम राम्रो छ त्यहाँनिर. तर अब प्लेटफर्म भनौँ न, त्यही यतै नेपालै आउनुपर्छ रेकर्डिङ केही गर्नु पऱ्यो भने. त्यति राम्रो व्यवस्थित छैन नेपाली गीत सङ्गीतलाई. एकदम राम्रो छ त्यहाँ.
1: त्यहाँ राम्रो छ उसो भने
0: हजुर.
1: त्यही भएर पनि सिक्किमसँगको सहकार्य निरन्तर भइरहेछ.
0: हो, हाम्रो अहिलेको मुख्यमन्त्री साहब पनि एकदमै यो म्युजिकप्रति, उहाँ आए पछाडि नै रियालिटी सोहरू पनि 2-3 नेपालबाट जितेर गयो. उहाँ चाहिँ एकदम सपोर्टिभ हुनुहुन्छ. जस्तै यो मेरो सिक्किम रमाइलो भन्ने मैले पोर गरेको थिएँ गीत
1: हजुर,
0: यो गीत टोटल्ली गोले साहबकै यो सरकारकै स्पोन्सर हो. यो चाहिँ 5 गर्छु भन्नुभएको छ उहाँले. यो एक बन्दैछ, अब 2-3 बिस्तारै आउँछ.
1: त्यो गीत केही छैन, पछि राखौँ ल. यतिखेर भन्छ म शशीजीले एउटा शब्द सङ्गीत गर्नुभएको गीत राख्छु. निकै मिठो गीत छ यो चाहिँ, ब्याटल भनेछ, सिङ्गौरी ब्याटल भनेर होइन. ममता गुरुङ र अनि
2: सागर संसार
1: राईले गाउनु भएको छ होइन. र यो गीत हामी श्रोतामा राख्छौँ. यो गीतको बारेमा के भन्न चाहनुहुन्छ?
2: यो गीत धेरै अगाडि करिब करिब यो वान इयर भएकै 8-9 भयो होला. 9 जस्तो भइसक्यो होला यसको फर्स्ट लन्च भएको. यसको निर्माण भएको त करिब करिब 20 भयो. यो गीत मैले 20 अगाडि कम्पोज गरेको. त्यो गीत जब कम्पोज गरेर 9 त स्टुडियोमा थम्केर बसेको
1: यो गीत सिङ्गौरी.
2: त्यस पश्चात त मैले एउटा रेकर्ड गरेपछि रेकर्ड गरेर जब युट्युबमा लगाएँ, भिडियो गरेर युट्युबमा लगाएपछि करिब करिब नेपाली पूर्वेली गीतहरूमा भनौँ न, पूर्वेली गीतहरूमा पहिलोचोटि करोड क्लबमा गाएको गाना पनि हो यो.
1: करोडमा
2: करोडमा पहिलोचोटि पूर्वेली गीत गाएको गाना हो.
1: ए ल, त्यसो भने गीत सुनाऊ है त.
2: यस अनि यसलाई अहिले पछिल्लो घरमा रिमेक हो यो चाहिँ.
1: हुन्छ,
2: रिमेक हो यो चाहिँ.
3: PFBS गोर्खा रेडियो. तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण. हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि. र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम. हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ. हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ. 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ. यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ. यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk.
4: PFBS गोर्खा रेडियो.

0: यमिचो सिंगौरी गीत राखे मैले श्रोताहरू यहाँहरू माझमा आजको अतिथि शशी गुरुङको शब्द संगीत अनि ममता गुरुङ र सागर संसार राईको स्वरमा रहेको थियो। शशीजी यहाँलाई फेरि पनि स्वागत छ र राजुजीलाई पनि स्वागत छ। अब अलिकति यो गीतको बारेमा बताइदिनुहोस् न, यो सिंगौरी र सिंगारूमा केही फरक छ? पश्चिमतिर यो मध्यपश्चिमतिर सिंगारू गीत भन्छ, हामी पूर्व तपाईँले सिंगारू सिंगौरी भनेर लिएर आउनु भएको छ। हाम्रो गाउँ घरतिर त सिंगौरी भन्ने छ भने ए सिंगौरी नखेलाइ भन्छन्, त्यो गोरु जुदाउँदाखेरि जस्तो सिंगौरी भन्ने जस्तो लाग्छ है, के हो यो खास?
1: त्यो भूगोलको हिसाब र भाषाको हिसाबले अलग चिज हो, किनभने पूर्वतिर अब हामीले गीत गाउँदाखेरि जुन केटाकेटी बिचमा मेला महोत्सवहरू होइन यस्तो ठाउँहरूमा अब पहिला हाट बजार मेलाहरूमा गाउने चलन जुवारी भन्ने चलन छ नि, जुवारीको त अब त्यो थिएको त अनेक हुनसक्छ होइन, त्यही थिएको रूपमा मैले यसलाई सिंगौरीको शब्द सिंगौरी शब्दलाई प्रयोग गरे हो। र सिंगौरी भन्ने शब्द चाहिँ अब तपाईँले भने जस्तै गाउँघरमा गोरु जुत्ने होइन, गोरु जुत्नुभन्दा अगाडिको न्यु खोज्ने,
0: त्यही त हाम्रो गाउँघरतिर दुईजना न्यु खोजिरहेको छ नि, अर्को तेस्रो व्यक्ति किन सिंगौरी खेलिरहेको भन्छन्,
1: यो न्यु नखोज होइन, झगडा किन गर्छस् बेकारमा होइन, अर्थात् भन्ने अर्थमा खोज। र त्यसलाई मैले चाहिँ एउटा साङ्गीतिक भाषामा यसलाई चाहिँ एउटा सङ्गीतको भाषामा जुन एउटा किसिमको ब्याटल हो यो झगडा जस्तै होइन, एउटा वाद विवाद एउटा संवाद होइन, एउटा झगडाको संवाद चाहिँ सिंगौरी हो भनेर। अब उताको सिंगारूको हकमा चाहिँ अब जस्तो सुदूरपश्चिम लगायत
0: कर्णालीपश्चिम सुदूरपश्चिम
1: के अरे यो कर्णाली प्रदेश भयो, अहिले कर्णाली प्रदेश भयो
0: हजुर,
1: त्यतातिर झ्याउरे टप्पा सिंगारू भनेर नाच्ने चलनहरू छ त्यहाँका स्थानीय भनौँ न त्यहाँको त्यो भूगोलको एउटा संस्कृत सांस्कृतिक सम्पादन नै हो, एउटा सम्पादन नै हाम्रो सिंगौरी भने जस्तै सिङ्गारूहरू त्यहाँ टप्पा नाच्ने चलन, झ्याउरी नाच्ने चलन, सिंगारू नाच भनेर त्यहाँको नाच विशेष गरी सिंगारू नाच हुन्छ क्या, त्यहाँ नाचको रूपमा प्रचलन छ। र त्यो एउटा सिंगारू त विशेष गरी खस भाषाबाट आएको शब्द पनि हो होइन, अनि त्यस कारणले गर्दाखेरि यसको अन्तर चाहिँ सुन्दाखेरि एकै किसिमको लाग्ने, सिंगौरी यता भन्ने उता सिंगारू भने भने तापनि सांस्कृतिक रूपले त्यसको उपयोगिताको हिसाबले त फरक चिज हो चाहिँ, त्यहाँको त्यसलाई नाचहरू सिंगारू नाच्ने भन्ने चाहिँ एउटा विशेष सम्प्रदायहरूले नाच्ने नाच हो त्यो होइन। यो सिंगौरी भन्ने चाहिँ अब पूर्वमा सबैले अब हामीले बुझिरहेको कुराहरू भनेको अब त्यही हो, पहिला हामीले भन्थ्यौँ किन सिंगौरी खेल्छस् खोज्छस् होइन भन्ने ढङ्गले भन्ने चलन थियो नि, त्यही शब्दलाई मैले एउटा सङ्गीतमा ढाले हो,
0: एउटा सिम्बोलिक रूपमा
1: सिम्बोलिक रूपमा।
0: अब यता हाम्रो राजु बाह्रकोटी भाइतिर फर्कन्छु है, खेमराज गुरुङसँग चाहिँ तपाईँको भेट काठमाडौँ आएपछि भएको
2: होइन,
0: सङ्घ सबैमा हो
2: हजुर,
0: तपाईँ चाहिँ बाह्र विषयमा जन्मनु भयो नि
2: हजुर हजुर,
0: सङ्घ सभा
2: हजुर,
0: भने उहाँसँग उहीँ भेट भयो,
2: मेरो खातबारी
0: खातबारी
2: हाम्रो सदरमुकाम हो त्यहाँ, म त्यति बेला अलिअलि गाउँथेँ रेडियोतिर मलाई खुब बोलाउनुहुन्थ्यो
0: हजुर,
2: त्यो रेडियोतिर रेडियोमा आएको टाइममा उहाँ प्रोग्राममा आउनुभएको रहेछ, त्यो टाइममा भेट भएको,
0: र उहाँले चाहिँ तपाईँलाई धर्म छोराको रूपमा लिनुभएको थियो भनिहाल्नु भयो होइन, काठमाडौँ आएपछि उहाँले सात सपोर्ट त पक्कै गर्नुभयो होला,
2: म उहाँसँग नै बस्थेँ काठमाडौँ
0: आएर, ए उहाँसँग
2: उहाँ हाम्रो म दुईजना मात्रै घरमा बस्थ्यौँ, भाइहरू मामलामा बस्थ्यो
0: ए
2: उहाँ र म चाहिँ घरमा बस्थ्यौँ,
0: त्यही भएर चाहिँ तपाईँलाई छोराको रूपमा उहाँले हेर्नुहुन्थ्यो होइन, र सङ्गीतमा केही गर्नुपर्छ भनेर उहाँले प्रोत्साहन पनि गर्नुहुन्थ्यो कि
2: गर्नुहुन्थ्यो, मेरो त्यति बेला पनि चार पाँचवटा गीत उहाँले एरेन्जको लागि दिनुभएको थियो महारस थापा हाम्रो आदरणीय दाजु, तर अहिले त्यो गीतहरू कहाँ छ के छ उहाँसँग पनि छैन भन्नुहुन्छ, एउटा गीत चाहिँ रेकर्डिङ भयो त्यो अरूले गाउनुभयो हाम्रो अन्जु गौतम दिदी
0: हजुर
2: र हाम्रो सुमित खड्का ले चाहिँ मलाई खेम बाबाले चाहिँ यो यसको लागि भनेर बनाउनु भएको थियो, पछि म सिक्किम उहाँ खसेँ सिक्किम बसेँ त्यति बेला उहाँहरूले गर्नुभएछ
0: यो, त्यो गीतको चाहिँ गाँठी कुरा मलाई थाहा भयो
2: हजुर,
0: कसैको तिरमा माझिदै तार यो गीत चाहिँ फेरि मैले लेखेर खेमराजीलाई दिएको है खेमजीको किताबमा पनि मैले लेख्दैछु यो गीत टुरो भयो कहाँ छ भनेर पछि सुमितजी र अन्जु गौतमले लिएर आउनुभयो उहाँहरू चाहिँ एरेन्जरको म कि कहाँ सङ्गीतकार पुगे कसकोमा पुगेको थियो र खेमजीको छौ भनेर भन्थ्यो किनभने कोसीको तिरमा माझिदै तारेर ल्याइदेऊ मायालाई दुखीको मुटु खै कहाँ भेट्यो है ए तपाईँलाई गाउनु भनेको थियो उहाँले
2: मेरै लागि भनेर एरेन्ज दिनुभएको थियो उहाँले चारवटा गीत त्योसँग एल्बमै गर्ने भनेर
0: तर उहाँले टिपिकल गाएर सुनाउँथ्यो मलाई है तर त्यो पछि गाएकोमा त्यस्तो छैन
2: टिपिकल छैन
0: तपाईँले सुन्नु भएको थियो त्यो गीत उहाँले कम्पोज गर्थे
2: सँगै हामी सँगै हुँदा नै गर्नुभएको
0: तपाईँलाई नयाँ थाहा छ त्यो गीतको उहाँले गरेको सरै गुनगुनाइदिनुहोस् त बुवाप्रति सम्मान

0: यो गीत चाहिँ, यो गीत लेख्ने श्रेय चाहिँ मलाई दिनुभएको थियो. मैले गीत लेखेर उहाँलाई दिएको थिएँ. उहाँले सङ्गीत हामीलाई सुनाइदिनुहुन्थ्यो. पछि बिरामी पर्नुभयो त्यो गीत. अनि उहाँको खेमराज गुरुङको एउटा किताब निस्केको थाहा छ. त्यो किताबमा मैले पनि एउटा आर्टिकल लेखेको छु र मैले यही गीतको चार लाइन तल लेखेको थिएँ. अन्तिममा यो गीत कहाँ गयो होला, खेमजीको कम्पोज गर्थे भनेर त्यो लेखेको थिएँ. पछि सुमित र अन्जु पन्तले दाजु गीत पो रहेछ भनेर अन्जु गौतमले होइन ए भनेपछि तपाईँको लागि तयार पार्नु.
1: यो चाहिँ कपन अर्ग्यानिक भन्ने एउटा थियो हाम्रो सङ्गम शेर्पा दाजु सङ्घ सभाकै उहाँको. त्यहाँनिर त्यो सानो सानो घरहरू जस्तो खाने ठाउँ बनाएको थियो. त्यहाँ बसेर उहाँले बनाउनु भएको
0: गिटारमा होइन
1: हजुर.
0: पछि मलाई सुनाउनु हुन्थ्यो. त्यतिखेर सङ्गीत साधना अनामनगरमै थियो. धेरै अगाडि कम्पोज पनि गर्नुभएको गीत हो
1: हजुर.
0: र एक दुईजना गायक गायिकाले मागेको पनि रे नदिएको भन्नुहुन्थ्यो मलाई.
1: दिनु भएन
0: मलाई. एपी शेर्पाले भन्नुहुन्थ्यो काकाको गीत रहेछ हो खेमजीले दिएन भन्दै होइन. उहाँ एपीजीको अहिले क्यानाडा हुनुहुन्छ होइन, मोटो सोच्छ होइन. भनेपछि त्यसरी चाहिँ तपाईँलाई चाहिँ खेमजीले सँगै राख्नु भएको छ
1: हजुर.
0: कलाकारलाई माया गर्ने
1: एकदमै धेरै. उहाँ जहाँको कलाकार भयो नि उहाँले एकदमै. सिक्किममा अहिले पनि मान्छेहरू कति मान्छेहरू मलाई भेट्दा नि रुन्छ कि त्यस्तो छ उहाँको.
0: मलाई थाहा छ सङ्गीत साधना त हामीले संयुक्त रूपमा म पनि ती थिएँ र एकजना सानो भाइ आउनुहुन्थ्यो चिया पुऱ्याउनु. उहाँलाई हे चिया बोक्ने होइन यस्तो बिजोग भएछ भनेर त्यहाँ डन बोस्को भन्ने स्कुलमा उहाँले बोर्डर्सै राखिदिनु भएको थियो. त्यतिखेर वाइ जमाना पारि जमाना चलेको पनि थियो है. भनेपछि गायन मात्रै होइन उहाँ अलिकति मनकारी पनि हुन्छ. शशीजीले पनि सङ्गत गर्नुभएको नि
1: सोसियल वर्कर अलिकति.
0: हामी कुराकानीले अझै कार्यक्रमको दोस्रो खण्डमा पनि हामी जोड्दै जानेछौँ होइन. गीत पनि राख्नुपर्ने हुन्छ र अघि हामीले गर्जमान गुरुङज्यूको प्रसङ्ग उठाएका थियौँ र तपाईँले गाउनु भएको छ राजु बाह्रकोटी भाइले गाउनुभएको यो गीत. सङ्गीत कसको हो यो गीत?
1: यो निकेश राई भन्ने.
0: यो निकेश राईले गर्नुभएको सङ्गीत हो. यो चाहिँ सिक्किमकै सेरोफेरोमा लेखेको गीत
1: हो. सिक्किमकै बारेमै लेखेको गीत हो यो. मेलिना राई नाना र मैले गाएको छु.
0: ए डुएट हो
1: हजुर.
0: भनेपछि सिक्किमलाई नै बिम्ब बनाएर चाहिँ गीतकार अब राजनीतिज्ञ पनि हुन्छ उहाँ गर्जमान गुरुङले लेख्नु भएको हो र पिएस गोलेज्यूले चाहिँ यसमा जति पनि गर्छ म सहयोग गर्छु भनेर वचन दिनुभएको छ.
1: यो गर्नु पनि भएको. यसको यो गीत रिलिज हुँदाखेरि नै उहाँले यसमा जति खर्च लागेको थियो
0: हजुर
1: त्यो सबै उहाँले नै गर्नुभएको
0: हो. ल त त्यसो भने हामी यो गीत श्रोतामाझ राख्नेछौँ. त्यसपछि हामी समाचार सुन्नेछौँ. समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा कुराकानी गर्नेछौँ है त.

0: स्थानीय समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले भारत चीन र अमेरिका सहित 13 मुलुकका लागि राजदूत सिफारिस गरेको छ आज बसेको मन्त्री परिषद बैठकले 13 मुलुकका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभएको हो भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे चीनका लागि डाक्टर कल्याण राज शर्मा अमेरिकाका लागि चिरञ्जङ थापा र बेलायतका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर जबरा लगायतको नाम सिफारिस गरिएको छ विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका अध्ययन र अनुसन्धान गरेका विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिलाई छानिएको मन्त्री खनालको भनाइ छ राजदूतका लागि सिफारिस गरिएका नाम प्रस्तावित राजदूतको रूपमा संसदीय सुनवाईका लागि पठाइनेछ नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले दशैं तिहार लगत्तै सरकार विरूद्ध सड़क आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ काठमाडौँमा अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको बैठकमा बोल्दै उहाँले सरकारका गतिविधि र कार्यशैली विरूद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने काम भइरहेको बताउनुभयो सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक मजदूर किसान विद्यार्थी र ट्रेड युनियनमाथि दमन गरेको उहाँको आरोप छ सरकारका गतिविधि र कार्यशैलीका कारण जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको भन्दै प्रचण्डले फेरि जनतामा पुराना र स्थापित राजनीतिक दल नेता उनीहरूको एजेण्डाप्रति आकर्षण बढ्दै गएको दावी गर्नुभयो उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खानी क्षेत्रका अलपत्र फाइलको तथ्याङ्क सहित समाधान ल्याउन निर्देशन दिनुभएको छ समितिमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सभापति अन्सारी
4: पट्टा शाखामा चाहिँ कतिवटा फाइल अहिलेसम्म दर्ता भएका छन् र कुन कारणले यी फाइलहरू अगाडि बढ्न सकेका छैनन् कहिलेदेखि बढ्न सकेका छैनन् र के गर्दाखेरि यी फाइल अगाडि बढ्छन् भन्ने कुराको डेटा सहित सम्बन्धित विभागका पदाधिकारीहरू यहाँ आइदिनु पर्यो यो डेटा सहित समाधान पनि लिएर आउनु पर्यो किन भन्दाखेरि यो समितिले राज्यले अहिले कुन पोलिसी कुन स्पिरिटमा राज्य चलिरहेछ भन्ने कुरालाई एकदम गम्भीर रूपमा लिएको छ यो सरकार बन्दै गर्दाखेरि प्रधानमन्त्री कार्यालयबाट एउटा पत्रचार भएको थियो जिरो पेन्डिङ फाइल भनेर तपाईँले पनि पढ्नुभयो होला होइन कुनै पनि फाइल चाहिँ एक हप्ताभन्दा अगाडि पेन्डिङ नरहोस् भनेर त्यो कुरालाई हामीले त्यतिखेरदेखि आत्मसात गर्नुपर्ने थियो र अहिले पनि हामी यसलाई चाहिँ एकदम फाउन्डेसनको रूपमा लिन्छौँ
3: कैलालीको धनगढीमा चोकका सार्वजनिक नाम आफू खुसी परिवर्तन नगर्न उपमहानगर प्रमुखले आग्रह गरेका छन् पछिल्ला दिनमा व्यक्ति समूह वा संस्थाले सार्वजनिक ठाउँका नाम आफू अनुकूल फेर्ने लहर चलेको भन्दै प्रमुख गोपाल हमालले त्यसो नगर्न भन्नुभएको छ
5: त्यो बिना स्वीकृति कसैले पनि त्यस्तो काम नगर्दिन हुन म विनम्रतापूर्वक अनुरोध पनि गर्दछु र साथै जसलाई जाने त्यस्तो टोलमा टोलको चोकको नामाकरण गर्नुहुन्छ उहाँहरूले यथाशीघ्र वडा मार्फत चाहिँ नि एउटा प्रोसेस चलाएर कुनै काम चाहिँ नि वडामा टुङ्गिन्छ भने कुनै काम चाहिँ नि वडा मार्फत नै नगर कार्यपालिकामा आउँछ नगर कार्यपालिकामा निर्णय भइसकेपछि मात्रै चाहिँ त्यो लागू हुन्छ
3: नाम परिवर्तन गर्न नहुने कारण पनि उहाँले बताउनु भएको छ
5: यो विभिन्न टोलहरूमा विभिन्न सैनिक चोकहरूमा यो चोकको नामाकरण गर्ने यो टोलको नामाकरण गर्ने चाहिँ कुनै समूह संस्था कुनै चाहिँ व्यक्ति होइन ल्याएर टाँस दिने त्यसपछि विवाद सिर्जना हुने र यो नगरमा रहेको जुन एउटा शान्तिपूर्ण एउटा सद्भावको भाइचारा छ त्यो भाइचारा खलल पुग्ने जस्तो लागेर यो चिजको एउटा प्रोसेस छ जस्तो टोलमा टोलको नाममा नामाकरण गर्नु पर्यो भने पनि तपाईँहरूले वडामा सम्पर्क गर्नु पर्यो चोकको नामाकरण गर्नु पर्यो भने पनि वडामा मार्फत चाहिने नगरपालिकाबाट स्वीकृति लिनु पर्यो त्यसले गर्दाखेरि विधिवत रूपबाट सबै छलफल गरेर सबैको सर्व स्वीकार्य हुने नाममा उपमहानगरलाई कुनै आपत्ति छैन तर त्यसलाई विधिवत रूपमा नगरपालिकामा आओस्
3: विशेषहर चामे सड़क 3 दिनपछि सञ्चालनमा आएको छ मनाङको नासौ 3 खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गराएर हटाएसँगै सञ्चालनमा आएको डुम्रे विशेषहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभएको छ सड़क खुलेसँगै साना सवारी साधन सञ्चालनमा आएका छन् युक्रेन युद्ध शुरू भए यता रूसमा पहिलो पटक संसदीय चुनाव हुने भएको छ स्टेट डुमामा 450 सदस्य चयन गर्न चुनाव हुनेछ चुनावमा युनाइटेड रसिया पार्टीले जित्ने विश्वास गरिएको छ तर अदालतले युद्धको विरोध गर्ने याक्लुबो पार्टीलाई प्रतिबन्ध लगाएको छ यो पार्टीका नेता निकोली रिभाकोभ चुनावबारे बोल्नु भएको छ
2: Is it possible to break and destroy specific individuals? Well, we know that's possible. But what about convictions? The belief that Russia is a European state, a state where human rights must be respected. There are so many people who have those convictions, and nothing can be done to change that.
3: Namaskar.

0: हजुर श्रोताहरू, धेरै पछि पूर्वै घुम्न आएको खेमराज गुरुङको स्वर शब्द समेत रहेको यो गीत राखे र घुमफिर एल्बममा समेटेको गीत र ढाक्रेमा पनि समेटेको गीत भनेर मलाई आजको अतिथि राजु बाह्रकोटीले अघि नै जानकारी गराइसक्नु भएको छ। यसै गीतको साथ मैले कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसाय शुक्रबारको व्यवसायको दोस्रो खण्डको उठान गरिसकेको छु। व्यवसायमा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आदरणीय श्रोताहरू, तपाईँ रेडियो सुन्दै हामीलाई साथ दिइराख्नु होला, हामी पनि तपाईँसँगै हुनेछौँ। र आजको अतिथिदय सङ्गीतकार गीतकार शशी गुरुङज्यूलाई पनि स्वागत गर्न चाहन्छु दोस्रो खण्डमा। यहाँलाई फेरि पनि स्वागत छ।
1: थ्याङ्क यू।
0: अनि राजु बाह्रकोटी भाइलाई पनि स्वागत छ फेरि पनि। अब अलिकति अगाडि आएर बोलिदिनु पर्यो राजु भाइले चाहिँ, यो गीत बज्दै गर्दाखेरि घुमफिर एल्बमको गीत भनिहाल्नुभयो है, र घुमफिर एल्बममा चाहिँ खेमराज गुरुङजीले चाहिँ अधिकांश नेपालका यो पर्यटकीय क्षेत्रहरू घुम्न जानुपर्छ है भनेर त्यही सेरोफेरोमा गीतहरू बनाउनु भएको थियो। यो चाहिँ पूर्व घुम्न जाउँ भनेर चाहिँ इलाम पाँचतिरसम्म पुग्नु भएको थियो भने धरानैमाथि अलि धरानै बजार अलि माथि शीतलु रहेछ भेडेटार, धरान भेडेटार घुम्नुपर्छ, यता काकरभिटा घुम्नुपर्छ भन्ने गीत पनि छ, अर्को चितवन पनि घुम्नुपर्छ भनेर यो विभिन्न ठाउँलाई समेट्नु भएको थियो।
1: हजुर।
0: अब तपाईँ चाहिँ सँगै बसेको हुनाले धेरै कुरा थाहा पक्कै थियो होला। यो घुमफिर एल्बमका गीतहरूको बारेमा तपाईँलाई जानकारी छ?
2: यो चाहिँ कस्तो थियो भने उहाँ हुन त रिलिज नगरी नै खस्नुभयो अहिले भनौँ न, यो प्रायः सबै ठाउँको नै गीत बनाउँछु म भन्नुहुन्थ्यो उहाँले।

0: मिठो रहेछ। भनेपछि कहिलेकाहीँ संस्कारको चाहना अधुरै रहन्छ, होइन शशीजी? कतिले केही गरौँ भन्दा भन्दै पनि
1: अब मान्छेले जीवनमा धेरै होइन सोचिन्छ,
0: हजुर,
1: तर जीवनकालमा अब आफूले चिताएको सबै पुग्छ भन्ने पनि होइन। होइन,
0: नेपाली गीत सङ्गीतको क्षेत्रमा दुईजना व्यक्तिलाई हामी बिर्सनै सक्दैनौँ, खेमराज गुरुङ पूर्वेली सङ्गीतको लागि अनि अर्को विक्रम राई। विक्रम राईसँग त तपाईँको पनि धेरै सङ्गत थियो नि त्यतिखेर, होइन? सँगसँगै त्यो एउटा नचिताएको कुराहरू अझै पनि उहाँहरू जिउँदै छ जस्तो लाग्छ है मलाई चाहिँ, होइन?
1: हो, मलाई अहिले पनि याद छ, पहिलोचोटि विक्रम भेट्दाको याद गरौँ। उसको दिदी र दाजुहरू, म कुनै समय स्कुलमा टिचर पनि थिएँ कि, टिचिङ गर्थेँ, मैले एक डेढ वर्ष पढाएँ, मैले भोलिन्टियर टिचरको रूपमा काम गरेँ मेरो स्कुल गाउँमा नजिकै। अनि त्यो मैले कलेज धरनबाट म 50 साल नभनौँ न धरनबाट निस्केँ, अनि म निस्केपछि मैले एक वर्ष गाउँमा टिचिङ गरेँ। त्यो समयमा मैले धरनमा अलिअलि आफूले गीत सङ्गीत क्षेत्रमा बटुलेको अनुभवहरूलाई गाउँमा गएर मैले सिकाउने क्रममा, टिचिङ गर्दै अरू गाउँका भाइ बहिनीहरूलाई सिकाउने क्रममा, अनि उसको दाजु दिदीहरू पनि मेरो स्कुलको विद्यार्थी पनि हो, प्लस अब गीत सङ्गीतको क्षेत्रमा नाच्नुपर्ने, गाउनुपर्ने, बाजा बजाउनेहरूमा पनि मैले टिममा सँगै लिएर उसको दाजु र दिदीहरूलाई हिँडाएको। अनि त्यस पछाडि म काठमाडौँ आएँ, काठमाडौँ 51 सालमा म आएँ, त्यसपछि ग्याप भयो गाउँसँगको मेरो, धेरै समय ग्याप भयो। म त्यति बेलामा अलिक राजनीतिक कलाकार थिएँ बेसी, र म पार्टीको कार्यक्रमहरूले गर्दाखेरि म एउटा पूर्णकालीन कलाकार भएर
0: प्रगतिशील गीत गाउँदै हुनुहुन्थ्यो क्या,
1: होल टाइमर कलाकार भएर प्रगतिशील कलाकारको रूपमा 8-10 वर्ष बिताएँ भनौँ न। त्यो चाहिँ मेरो गाउँ सम्बन्धको सम्बन्ध टुट्यो। अनि एकैचोटि 62-63 जनआन्दोलन पश्चात चाहिँ मलाई उसको दाजुले, सर मलाई अहिले पनि उसको दिदी दाजुले सर नै भन्छ, सर हाम्रो कान्छाले साह्रै गीत गाउने रहर गर्छ, पोचे नै छ, होइन, सानै छ, गीत गाउने रहर गर्छ, कस्तो छ, उसले गर्न सक्छ सक्दैन भनेर मलाई सोध्यो, अनि मैले पठाऊ होइन म हेर्छु भने भने कि 65 सालतिरको कुरा होला, 65-66 सालको कुरा हो है। त्यो 15-16 वर्ष केटा थियो, पुच्चे थियो भनेर, अनि त्यसपछि मैले पठाइदिउँ नि त भनेपछि मलाई बाग बजारमा भेट्न आएको थियो। त्यति बेला त्यो सानो फुच्चे नै थियो भनौँ, अनि यसो उसको गीत सङ्गीतप्रतिको लगाव, माया, होइन, समर्पण देख्दाखेरि यो एउटा कुनै समय कुनै दिन हुनहार बन्न सक्छ है यो क्षमता कि,
0: हजुर,
1: किनभने उसको त्यो गीत सङ्गीतलाई एकचोटि सुनेपछि उसले टक्क दिमागमा लिन सक्ने, टिप्न सक्ने क्षमता जुन थियो नि, त्यस कारणले गर्दाखेरि यो मैले एउटा योबाट सम्भावना छ भोलि नेपाली गीत सङ्गीत क्षेत्रले एउटा राम्रो, होइन, प्रतिभा, होइन, नेपालले पाउन सक्छ भन्ने मलाई लागेको थियो। त्यस पछाडि म सँगसँगै मैले हिँडाउने गर्थेँ, सुरु सुरुमा मैले स्टुडियोहरूमा डमी गीत गाउन लाउँथेँ, मैले कम्पोजरहरू होइन गऱ्यो, डमी गीत गाउन लाउँथेँ, उसले गर्थ्यो, गाउँथ्यो, यता गर्थ्यो, म सँगसँगै हेर्थ्यो, अनि पछाडि पछाडि कम्पोज पनि गर्न थाल्यो उसले, मलाई बाटोमा भेट्यो भने बाटोमै सुनाउँथ्यो उसले मैले यस्तो गरेको छु भनेर,
0: कम्पोज एउटा त्यो क्षमता
1: थियो, गीत सुनाउने, कम्पोज गराउने, अनि मैले यस्तो गरेको छु, म अब स्टुडियोहरूमा कोही बेला बिजी भयो, कोही बेला कहाँ भयो भने बाटोमा यस्तो गरेको छु दाजु भनेर सुनाउँथ्यो मलाई, कस्तो भयो के गर्नुपर्छ भनेर सोध्थ्यो मलाई,
0: क्षमता भएको है। त्यस्ता व्यक्तिहरूलाई हामीले गुमाएका छौँ, हामीले सम्झने मात्रै त हो नि यतिखेर, होइन?
1: एकदमै, उसले एउटा पहिलो, अनि त्यस पछाडि मैले थोरै जोडेँ, अनि नेपाल आइडलमा जान्छु भनेर भन्यो उसले, नेपाल आइडलमा जान्छु ल जाऊ।

0: राम्रो गर, आफ्नो आफूलाई होइन परीक्षण पनि गर, आफ्नो प्रतिभा पनि खारिन्छ। त्यति बेला रियालिटी सोहरूमा त खोजी प्रतिभा भन्ने होइन, त्योभन्दा अगाडिको पहिलो नेपालको रियालिटी सो भनेको ब्राइट अतिम सुरु मेरो गीत भन्ने हो। अब त्यो त्यसको टिममा राम भण्डारीजी हुनुहुन्थ्यो, मेरो साथीहरू पनि मलाई याद छ, अहिले उहाँ सङ्गीत गुरु भएर भन्नुभएको छ। त्यस पछाडिको खोजी प्रतिभा, त्यस पछाडि तेस्रो नेपाल आइडल के, तेस्रो रियालिटी सो पनि नेपाल आइडल होला सायद, ओम प्रकाश राईले त्यसको मेन होइन, उहाँ नै चेयरम्यान थियो होला सायद त्यो टिमको होइन, उहाँले गर्नुभएको, त्यो नेपाल आइडलको विजेता पनि हो। अनि मैले त्यो नेपाल आइडल गर्नु त त्यो बेलामा त्यो टाइममा उसले नेपाल आइडल टक्क जित्यो, त्यसपछि उसले पहिलो गीतै मेरो रेकर्ड गरे हो
1: दिपक लिम्बू भएपछि अलिकति होइन,
0: त्यो दिपक लिम्बू अर्को
1: नेपाल तारा,
0: नेपाल तारा
1: बुद्ध लामाको चाहिँ नेपाल आइडल भएपछि अलिकति विवाद आयो। पहिलो नेपाल आइडलको भन्दाखेरि टेलिभिजनबाट अन एयर ब्रोडकास्ट भएको त विक्रम राई नै थियो होइन, तर अब त्यो फ्रेन्चाइज अब होइन त्यो सो भएको हुनाले चाहिँ अब त्यहाँ अलिकति कसलाई मान्ने भन्दाखेरि त्यो क्षतिप्रति पनि पाएको कुराहरू
0: कम्पनसेसनहरू भएर नै त्यो विवादलाई मिलाएको
1: मिलाएको होइन जे क्षमतावान। अब हाम्रो राजु भाइको चाहिँ साङ्गीतिक यात्रा प्रारम्भ बिन्दु चाहिँ सङ्घ सभा खाँदबारी नै हो कि काठमाडौँ?
2: मेरो सङ्घ सभा बाह्र विषय नै हो, किनभने म स्कुल पढ्दा
1: स्कुल पढ्दा
2: चाहिँ त्यहाँदेखि नै सुरु गरेको हो। म सानै थिएँ, खासै त गाउँदिनँ थिएँ, तर एउटा प्रोग्राम भएको थियो, नयाँ साउन्ड सिस्टम ल्याएर स्कुलमा, मेरो साथीलाई चाहिँ थाहा थियो म अलिअलि गुनगुनाउँछु
1: भनेर, तपाईँको साथीलाई
2: हजुर, अनि उही प्रोग्रामको होस्ट थियो त्यति बेला, उसले जबरजस्ती गीत गायो भने त्यस दिनदेखि नै मैले गीत गाउन थालेको
1: भनेपछि बाह्र विषय बाटे
2: हजुर।
1: काठमाडौँ चाहिँ कहिले आउनुभयो?
2: म पहिलोचोटि काठमाडौँ आएको चाहिँ त्यति बेला यो लगभग 69 सालतिर होला, खोजी प्रतिभा भन्ने हुन्थ्यो स्कुल लेभलको
1: हजुर
2: अन्डर एसएलसी, अनि त्यो चाहिँ कस्तो हुन्थ्यो भने अब जस्तै सङ्ख सभामै फर्स्ट हुनुलाई पनि धेरैवटा अडिसन पार गर्नुपर्ने, स्कुलको कम्पिटिसन गरेर, अनि सङ्ख सभाबाट एकजना फर्स्ट हुनु विनर चाहिँ पूर्वाञ्चल भिड्न आउँथ्यो, अनि म सङ्ख सभाबाट म आएको थिएँ त्यति बेला,
1: अहिले विनर भएर
2: मेरो साथी परेश राई म लगायत फाइनलमा थियौँ हामी, अनि म विनर भएर आएको थिएँ, अनि पूर्वाञ्चल आएर पनि त्यहाँ पनि म फर्स्ट भएँ, त्यस पछाडि काठमाडौँ त्यहाँबाट एकजना पूर्वबाट एकजना आउँथ्यो, पाँचवटा विकास क्षेत्रको पाँचजना फाइनल हुन्थ्यो यहाँ काठमाडौँमा हुन्थ्यो, अनि यहाँ त्यति बेला आएको म फर्स्ट टाइम काठमाडौँ चाहिँ।
1: भनेपछि चाहिँ सङ्गीतको सरगम चाहिँ नसा नसामा दौडेको रहेछ है शशीजी, किन विनर हुँदै आउनु भनेको होइन,
0: जेनेटिक
1: बिहानीले दिउँसो देखाउँछ भन्छ नि होइन,
0: त्यसमा आधिकारिकता जस्तो आधिकारिक स्कुलहरू होइन नभए पनि अब त्यो गीत सङ्गीतमा मलाई चाहिँ अजगर लाग्न थालेको है, स्कुलले गाइड गर्ने हो एउटा, त्यसले केही कुरो चाहिँ दिन्छ नदिने भन्ने होइन,
1: पहिला पहिला शुक्रबार चाहिँ एक्स्ट्रा एक्टिभिटी भनेर होइन, कहिले फुटबल, कहिले गीत सङ्गीत, कहिले हाजिरी जफ, यस्तो हुन्थ्यो नि,
0: अतिरिक्त क्रियाकलाप अन्तर्गत त्यो अब पर्थ्यो नि। अब म पनि म अलिकति सन्दर्भ जोड्छु, मलाई त्यो अतिरिक्त क्रियाकलाप अन्तर्गत एउटा शुक्रबारको दिन गीत गाउने कार्यक्रम राखिदियो, म गीत सङ्गीत मेरो आवाज राम्रो थिएन, अनि म मादल बजाउँछु बरु भनेर पनि मादल बजाएँ
1: त्यतिखेर, जस्तै स्कुलले पनि महत्त्वपूर्ण भूमिका खेलेको त्यो प्रसङ्गमा आउँला। एउटा छोटो ब्रेक लिन्छ है, त्यसपछि तपाईँहरूको पहिलो सहकारी रहेको एउटा तमु है लोसार यो कौडा गीत भन्नुभयो होइन, यो गीत राख्नेछु अनि कुराकानी गरौँला।
3: फौजी दायरा भन्दा बाहिर कहिले भाषा जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्, यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL। जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

0: हजुर श्रोताहरू, यो कौडा भाका राखे मैले यहाँहरूमाझमा गर्जुमान गुरुङको गीत रचना, आजको अतिथि शशि गुरुङको सङ्गीत, अनि आजका अर्का अतिथि राजु बाराकोटीको स्वर रहेको थियो, उहाँलाई साथ दिएकी थिइन् गायिका पवित्र गुरुङले, र यो गीतको साथ फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु, र यहाँ दुवैजनालाई फेरि पनि स्वागत छ।
1: नमस्ते।
0: मिठो कौडा गीत है। कौडा त पश्चिमतिर मात्रै बढी गाइने प्रचलन छ है, पूर्वका गायकले गाउँदा मिठो सुनिँदो रहेछ त, के भन्नुहुन्छ? यो गीतको श्रेय गर्जमान गुरुङलाई जान्छ?
1: हो, एकदम। यसको यो अब चाँडै यो हामी यो लोसारमा चाहिँ यो भिडियो पनि गर्छौँ।
0: ए, यसको भिडियो पनि बनाउँदै हुनुहुन्छ?
1: पोहोर चाहिँ अलिक ढिलो भयो, लोसारकै टाइममा गरेको हुनाले यसपालि चाहिँ यो गर्ने कुरा छ।
0: अब माझ किराँतका सङ्गीतकारले गर्नुभएको छ है, धेरै चाहिँ साकेला गीतहरू सुनिरहेका सङ्गीतकारले गर्नुभएको छ। कौडा गीत गर्दाखेरि एकचोटि तपाईँलाई पनि गण्डक धौलागिरी नै पुग्नु पर्यो होला।
2: त्यो एउटा जेनेटिकल्ली रहेछ क्या हो त्यो मलाई, किनभने मलाई एउटा ब्याकअप चाहिँ के भने, मैले 52 सालदेखि 57 सालसम्म देशको विभिन्न ठाउँमा कार्यक्रम गरेर हिँड्दाखेरि हिमाल, तराई, पहाड सबै भूगोल क्षेत्रहरूमा होइन धेरै सम्प्रदाय समुदायहरूसँग जोडिने मौका मिल्यो। त्यहाँको सांस्कृतिक होइन एउटा जुन संस्कृतिहरूसँग एउटा साक्षात्कार गर्ने, सुन्ने, देख्ने, हेर्ने मौका मिल्यो होइन। हामीले त कार्यक्रम लिएर जाँदाखेरि विभिन्न भूगोलमा जाँदा त्यही भूगोलको गीत सङ्गीतलाई बढी प्राथमिकता दिन्थ्यौँ र कम्पोजहरू गर्थ्यौँ, हामी पहिल्यैदेखि त्यो गर्ने गरे हो। त्यस कारणले गर्दाखेरि मलाई त्यसमा त्यो ब्याकअप हो, त्यो बेलाको ब्याकअप हो। म किराँत यता प्रदेशमा किराँत क्षेत्रमा म बसेको मान्छे, राईको राई समुदायमा हुर्केको, लिम्बू समुदायमा हुर्केको कारणले गर्दाखेरि त्यो भूगोलको गीत सङ्गीतको प्रति प्रभाव त मेरो छँदै नै छ। यद्यपि त्यो यी कौडा गरेको छु, सालेजुहरू गरेको छु, यी गीतहरू चाहिँ मेरो ब्याकअप हो, त्यो त्यति बेलाकै ब्याकअप हो र त्यो मलाई ठुलो मद्दत पुग्यो त्यसले अहिले मलाई काम गर्नको लागि। अब मलाई केही अहिले मैले सेलो गीत भर्खरै मैले गरेँ, शेर्पा गीतहरू गरिरहेको छु होइन, अब तराईका थारूहरूको पनि गर्ने इच्छा छ होइन, त्यो गर्ने इच्छा छ। र करिब करिब यो भूगोल यो नेपालमा जे जति लोक संस्कृतिहरू छन् नि, त्यो मेजर लोक संस्कृतिमा आधारित गीतहरू जे जति छन् त्यो लय भाकाहरूलाई चाहिँ आफ्नो जीवनकालमा गर्न सकौँ, गर्न पायो भने आफूलाई पनि आफू केही होइन गरेँ भन्ने अनुभूति होला होइन भनेर म त्यही हेर्न भन्ने लागिरहेको छु।
0: पक्कै पनि। अब हाम्रो राजु बाराकोटी भाइलाई चाहिँ यो नेपाली गीत सङ्गीतमा 12 वर्षसम्म टिकाइराख्ने सबैभन्दा ठुलो प्रेरणा चाहिँ के हो, केले दियो
1: प्रेरणा? अब त्यति बेला खेम्बावाले भन्नुहुन्थ्यो मलाई, निरन्तर गरिराख्यो छोडेन भने कुनै न कुनै चिजमा कुनै न कुनै दिन सफलता पाइन्छ भन्नुहुन्थ्यो। त्यस कारणले नै म अहिले नै म्युजिकमै छु। उहाँको केही सपनाहरू छ म्युजिकको, त्यो म पुरा गर्छु भन्ने छ मलाई। अब त्यही अनुसारै मैले सिक्किमको सिरिजहरू गर्दैछु, त्यो ला उहाँकै एल्बम गर्ने प्लान थियो। अब मैले अहिले सिङ्गल सिङ्गल गीत गरेर भयो भने त्यो गरिरहेको छु उहाँको।
0: सिक्किमसँगको यो गहिरो सम्बन्ध चाहिँ सायद हाम्रो गजमान गुरुङकै कारणले पनि होला है।
1: हो, उहाँले दुईवटा त बनाइसक्नु भएको थियो सिक्किमको गीत, एउटा त डमी रेकर्ड पनि गर्नुभएको थियो तर त्यो रेकर्डिङ नभई उहाँ बित्नुभयो।
0: अब यहाँ धेरै श्रोताहरूले तपाईँको स्वरको प्रशंसै गरेको लेखेको देखिरहेको छु होइन, मिठो रहेछ स्वर भनेर। आज राजु बाराकोटी भाइबाट एउटा गीत सुन्नु न, तपाईँको नभएर चाहिँ अरू अग्रज गायकले गाएको, स्वर सम्राट नारायण गोपालको हुनसक्छ, भक्तराज आचार्यको, अथवा तपाईँलाई मनपर्ने अग्रज गायक कसैको एउटा गीत थोरै सुनाइदिनुहोस् न, कुन सुनाउनुहुन्छ?
1: हुन्छ, म हाम्रो आदरणीय दादा राजेश पाल राई,
0: ए
1: उहाँको म धेरै गीतहरू गाउँछु कि, विक्रम दादाको पनि कुरा आयो। विक्रम दादा मलाई पनि एकदमै मनपर्ने एउटा कम्पोजर हुनुहुन्थ्यो उहाँ र मेरो, म उहाँ खस्दाखेरि यो सिक्किम रमाइलोको सुटिङमा थिएँ, मसँग बेलुका कुरा भएको थियो उहाँसँग, हामी गीत गर्ने तयारीमा थियौँ, दादा गीत बनाउनुहोस् है म आएर गर्छु भने, बिहान त्यस्तो न्युज आयो। उहाँले नै कम्पोज गर्नुभएको एउटा गीत छ, राजेश दादाले गाउनुभएको, जुन मलाई अत्यन्तै मनपर्छ।
0: हुन्छ
1: हुन्छ।

0: त्यो जोबन मलाई देऊ न।
1: धन्यवाद शशीजी। अब स्वर चाहिँ माझेको स्वर है,
2: यसमा त जुन एउटा म्याच्योर के त्यो छ। अब अलिकति मलाई खड्केको राज्यमा मैले देखेको त कमी कमजोरी पनि बताउनु पर्छ होइन। हेल्थले साथ नदिया हो या क्युरियसको कमी साधना पछिल्लो कालमा होइन, यसलाई अलिकति अब आवाज चाहिँ एउटा स्टेबल राख्नुको लागि चाहिँ अलिकति साधना जरुरी छ होइन।
1: हेल्थमा त्यस्तो केही समस्या छ र भाइको?
3: अहिले छैन,
1: पहिला केही थियो अनि
2: अहिले त्यो अहिले तर मैले कन्टिन्यू अब जुन साधना गरिराख्ने हो भने होइन एउटा भोलिको भविष्य बोकेको आवाज हो यो चाहिँ होइन, आवाज बोकेको र अब स्वयं आफूले पनि के सोच्नुपर्छ भने यो मेरो सम्पत्ति हो, सबैभन्दा ठुलो सम्पत्ति हो, यसको सुरक्षा गर्नुपर्छ र सुरक्षा गरे भने यही नै मेरो लाइफ हो होइन, मेरो भविष्य भनेर सोच्नु सक्नुपर्छ। त्यो भने आगामी दिन एकदम आगामी दिन चाहिँ एकदम उज्जवल छ। मैले पनि त्यही ढङ्गले नै अब अहिले हामी अब अर्को गानाको तयारी पनि गर्दैछौँ होइन, गानाको तयारी गरिरहेछौँ, ट्र्याक रेडी छ, अब हामी केही दिनमा रेकर्ड पनि गर्छौँ होला र त्यस कारणले गर्दाखेरि अब म एउटा अलिक अघिल्लो पुस्ताको हुनुको नाताले मैले होइन आफू जहिले फर्ममा बस्नुपर्छ राम्रो होइन, उसलाई जुन गलालाई बचाएर राख्नुपर्छ भन्ने मेरो सुझाव पनि हो,
1: यसलाई चाहिँ मनन गर्नु पर्यो है
3: एकदम।
1: यहाँ श्रोताहरूको प्रतिक्रिया सो पढ्छु, उहाँहरूलाई धन्यवाद दिनुहोस् है। मेनी कालीकोटी राईजीले बेलायतबाट लेख्नुहुन्छ, आसपोर्टबाट हुनुहुन्छ, नमस्कार सबैजनालाई दाई भन्नुहोस्, हाम्रो पनि उहाँलाई धन्यवाद छ, नमस्ते।
2: धन्यवाद, नमस्ते।
1: छवि थापा मगरज्यू लेख्नुहुन्छ फक्सटन केन युकेबाट, नमस्ते तुलजी, अनि आजको पाहुना द्वयलाई पनि नमस्कार, हजुरको मिठो भलाको सहज सुनिरहेछु, उहाँहरूलाई बधाई शुभकामना र सबैलाई धन्यवाद, सबैको सप्ताहन्त शुभ रहोस् भन्नुभएको छ। छवि थापाजीलाई पनि धन्यवाद,
2: हाम्रो पनि धन्यवाद।
1: रघु भट्टराईजी लेख्नुहुन्छ बोस्टन युएसएबाट हुनुहुन्छ, उहाँ अमेरिकाबाट हुनुहुन्छ, नमस्ते तुलजी, आजको अतिथि द्वयमा नमस्कार, मिठा भला कुसारी र गीत सङ्गीत सुन्दै यताको बिहानी सुरु गरिसकेको छु, अनि तुलसीजीको झन्डै बिलाइसकेको कोसीको तिरमा माझी दाई तारेर ल्याइदेऊ मायालाई, यस्ता गीतमा स्वर दिने लोकप्रिय गायक खेमराज गुरुङज्यूको विरासतलाई सँगसँगै लैजाने प्रयास गर्नुभएकोमा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ भनेर लेख्नु भएको छ है। अनि राजु बाह्रकोटीजीको साङ्गीतिक यात्राको शुभकामना, शशि गुरुङजीको पनि साङ्गीतिक यात्रा सफल रहोस् शुभकामना, अनि सप्ताहन्त सबैको सुखद रहोस् धन्यवाद भनेर लेख्नु भएको छ अमेरिकाबाट।
2: धन्यवाद
1: धन्यवाद होइन। अनि वाइके सरालजी लेख्नुहुन्छ, उहाँ चाहिँ काठमाडौँबाटै हुनुहुन्छ, नमस्कार तुलसी दाई, शशि गुरुङज्यू र राजुजीलाई पनि नमस्कार, कार्यक्रम काठमाडौँबाटै सुन्दैछु, म सुरुमै माफी माग्न चाहन्छु कि मैले यति उम्दा कलाकारलाई यसअघि सुनेको रहेनछु, तपाईँलाई भन्नु खोजेको है। अनि राजुजीको आवाज मलाई साँच्चैकै दमदार लाग्यो, उहाँको गायकीमा शब्द उच्चारणको शुद्धता पनि कस्तो राम्रो, राजुजी सिक्किम दार्जिलिङसँग नेपाललाई सङ्गीतको माध्यमबाट यसरी नै जोडिराख्नुहोला, तपाईँलाई धेरै धेरै शुभकामना छ भन्नुभएको छ।
3: एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
1: शब्दको कुरा गरिहाल्नुभयो, शशीजी पनि अब सङ्गीतकार भएको हुनाले नेपाली भाषामा ख्याल गर्नुपर्ने चाहिँ गायकहरूले शब्द पनि हो नि है,
2: शब्दको एउटा स्पष्ट उच्चारण होइन,
1: यो हाम्रो तिनवटा स छ, मोटो स र पातलो सको उच्चारणले धेरै फरक हुन्छ
2: हुन्छ
1: होइन, म कहिले काहीँ भन्ने गर्छु गाउनेले सब भन्यो भने सबैजना भन्ने बुझ्छ, पातलो सको उच्चारण सब सबैजना हुन्छ, तर त्यही गाउनेजीले शशीजीको सलाई चाहिँ मोटोसम्म सब भनेर गाइदिनु त्यसो भए लास हुन्छ होइन, मुर्दा हुन्छ भने यस्ता चिजहरू ख्याल गर्नुपर्छ कि पर्दैन राजुजी?
3: एकदम पर्छ,
1: भाषाको हिसाबले पनि होइन। भाइकेजीलाई धन्यवाद दिन चाहन्छु, यहाँहरूको पनि धन्यवाद छ होला,
2: एकदमै धन्यवाद सुझावको लागि।
1: शर्मिला अधिकारीजी लेख्नुहुन्छ, उहाँ कनेक्टिकट युएसएबाट हुनुहुन्छ, अमेरिकाबाटै हुनुहुन्छ, चितवन आउँदा झारे है नारायणघाटमा गरौँला मिठो बात, गीतको स्थायी नै लेख्नु भएको छ उहाँले त है, चितवन आउँदा झारे है नारायणघाटमा गरौँला मिठो बात, मेरो पनि माइती हो चितौन आउन चितौन जिन्दगी बिताउन भनेर लेख्नु भएको छ, केही भन्न चाहनुहुन्छ?
2: एकदम तपाईँ त एउटा कुशल गीतकार जस्तै लाग्यो, यति राइम्स होइन मिनिङ होइन त्यो सबै, उहाँलाई
1: कवियात्री नै हुनुहुन्छ,
2: एकदमै लेखनमा कुनै
1: पोख्त
2: एकदमै हुँदै छैन,
1: शर्मिलाजीले अगाडि पनि लेख्नुभयो, तुलसी सर नमस्कार, अनि आजको अतिथिज्यूलाई पनि नमस्कार सर, सुरुदेखि नै सुन्दैछु, म ड्राइभिङ भएर लेख्न नसकेको, उता रेडियो मैले नसुने त कुरै हुँदैन नि, अनि चितवनको नाम नै काफी छ, नम्बर सुनलाई कसरी लाउनु पर्दैन भनेपछि चितवन, त्यसमाथि पनि मिठो गीतले सुनमा सुगन्ध भरिदियो, आज दाईको गाई हेर्ने पालो, हामी त हौ गैडाको गोठालो भनेर पनि लेख्नु भएको छ। ल केही भन्नु सर, हुन्छ चितवनको मान्छेहरूले गैडाकै गोठालो गर्छ नि, होइन नजिकै नेसनल पार्क भएको हुनाले पनि है,
2: अनि एउटा चितवनको एउटा सौन्दर्यता पनि त हो, चितवनको एउटा गरिमा पनि हो, होइन
1: गैडा भन्ने छ त हाम्रो पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले चाहिँ चितवनमै होला सायद, त्यहाँ चाहिँ राइनो रिसोर्ट रहेछ, राइनो किन राखेको, राइनो त अङ्ग्रेजी नाम भयो है, गैडा चाहिँ नेपालमा पाउँछ किन राइनो गैडा रिसोर्ट राख्नुपर्छ भन्नुभएको थियो नि, होइन ल है सरिमलाजी यहाँलाई धन्यवाद दिन चाहन्छु, होइन कुलराज दुराजी लेख्नुहुन्छ, स्कटल्यान्ड छेउबाट हुनुहुन्छ है, उहाँ बेलायतबाट हुनुहुन्छ, नमस्कार सबैजनालाई, अनि हेभ अ ग्रेट विकेन्ड भन्नुभएको छ, अब आज शुक्रबार है, अब भोलि त पछि त बिदा भएको हुनाले
2: उहाँको विकेन्डलाई हामीले सफल रह, शुभकामना, एकदम मजा लिनुहोस्, आनन्द गर्नुहोस्।
1: कैलाश अन्त लिम्बू लेख्नुहुन्छ नानीटन युकेबाट, नमस्ते तुजदाय, आज शुक्रबारको लभली कार्यक्रम सडिनसँगमा आउनुभयो गेस्ट लिरिसिस्ट अनि म्युजिक कम्पोजर शशि गुरुङ सर, सिङ्गर राजु बाराकोटी, यहाँहरू दुवैजनालाई नमस्ते छ, हजुरको रमाइलो भलाकुसा सुनेर कार्यक्रमको स्वर्णिमसँग इन्जोय लिइरहेछु, र सिङ्गर राजु बाराकोटीबाट कुनै पनि एउटा लाइभ गीत सुन्न मन लाग्यो, अनि तपाईँलाई धेरै धेरै सफलताको शुभकामना भन्नुभएको छ है, एउटा लाइभ गीत सुनाइदिनु होला है त एकैछिनपछि, पहिला कैलाशजीलाई धन्यवाद, अर्को प्रतिक्रिया पढिहाल्छ, फेल्थम लन्डनबाट हरिराईजी लेख्नुहुन्छ, नमस्कार तुलसी सर, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हजुरको रोचक साङ्गीतिक कुराकानी र मीठा मिठा गीतसँग सुरुदेखि सुनेर मनोरञ्जन लिइरहेछु, आजको अतिथिज्यूहरू दुवैजनालाई हार्दिक स्वागत तथा अभिवादन, तपाईँहरू दुवैजनाको गीतहरू साह्रै राम्रो मार्मिक रहेछ, तपाईँहरू दुवैजनाको गीत सङ्गीत नेपाली साङ्गीतिक आकाशमा सधैँ चम्किरहनु, दुवैजनालाई शुभकामना भन्नुभएको छ, सबैलाई शुभ दिन भनेर लेख्नु भएको छ फेल्थमबाट,
2: यहाँलाई धन्यवाद धेरै धेरै, र यहाँको नि एउटा आगामी दिन सुखद रहोस्,
1: धन्यवाद, होइन अब एउटा लाइभ गीत भन्नुपर्छ, कुनै थोरै भयो नि स्थायी मात्र भयो नि,
3: हुन्छ
2: यसो गरौँ, अब यसमा अब हामीले अब अपकमिङ भनौँ न, यो पनि सिक्किमसँगै सिक्किममै गएर सुट गर्ने गाना हो, त्यो भएर अब त्यो त्यसलाई नै अब हामीले एक लाइन होइन
3: यहाँ अर्जुन भट्टराई दाजुको शब्द, उहाँको सङ्गीत पुरानो उखान टुक्कालाई मिलाएर गरे,

0: मिठो यो चाहिँ अब तपाईँहरूको आउन लायक गीत
1: हजुर
0: अर्जुन भट्टराईजी कहाँ हो गीतकार सिक्किमकै हो
1: होइन
2: हाम्रो अहिले उहाँ चाहिँ गीतकार अहिले उहाँ त प्रस्तुत समाजमा
0: ए
2: समाजको उहाँ अहिले प्रशासकीय अधिकृत हो
0: उहाँले
2: लेख्नुभयो उहाँसँग त मेरो धेरै गीतहरू छ होइन अब त्यो भएर अहिले तीजकरणको भदौको मेला त अहिले तिजको गीत छ नि एउटा रनन भन्ने गीत त हिट भइरहेको छ त्यो गीत
0: उसो भने हामी व्यवसायमा एउटा विश्राम लिन्छौँ र विश्रामपछि आज विशेष गरी तपाईँहरूको नयाँ गीत पनि आएको छ होइन दर्शन मनोकामना है गजमान गुरुङले लेख्नुभएको शशीजी तपाईँको सङ्गीत र हाम्रो राजु बाह्रकोटी भाइ र गायिका चाहिँ हुनुहुन्छ निरुता राईले गाउनुभएको यो गीत फेरि एकचोटि श्रोतामा सुनाऊ अहिलेलाई छोटो विश्राम लिन्छु है त
3: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विलचेयर वेस्ट ससेक्स ह्याम्पसियर इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk BFBS Gorkha Radio

0: यो गीतमा स्याहार श्रोताहरू बेबेस गोर्खाल्यको यो वसा यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रम स्वागत गर्न चाहन्छु र आजको अतिथिद्वय शशीजी र राजुजी यहाँहरू दुवैजनालाई फेरि पनि स्वागत छ।
1: धन्यवाद
0: शशीजी। अब तपाईँ चाहिँ अब सङ्गीत तथा यो चलचित्र उत्पादक समाजका उपाध्यक्ष पनि हुनुहुन्छ। नेपालमा रोयल्टी उठाउने तिनवटा सिएमओ छ, एउटा सङ्गीतकार र गीतकारको लागि सङ्गीत रोयल्टी सङ्कलन समाज, गायकहरूको लागि प्रस्तुता समाज होइन, अनि लगानीकर्ताहरूको लागि प्रड्युसरहरूको लागि चाहिँ यो सङ्गीत उत्पादक समाज रहेको छ होइन। यहाँ चलचित्र पनि जोडिएको रहेछ, अलिकति बताइदिनुहोस् न।
2: यो
0: पहिला त सङ्गीत उत्पादक मात्रै थियो,
2: यसको सुरुवाती कालमा यसको दर्ता हुँदाखेरि यो चाहिँ यो संस्था चाहिँ अब अन्य व्यापारिक संस्था होइन, यो सेवामुखी संस्था हो। विशेष गरी गीत सङ्गीत क्षेत्रमा यो कपिराइट एक्ट अन्तर्गत गीत सङ्गीत क्षेत्रमा आबद्ध भनौँ न लगानीकर्ता प्रस्तोता होइन गायक गायिका भनौँ र सर्जकहरूको अधिकारलाई संरक्षण गर्ने एउटा कानुन छ, प्रतिलिपि अधिकार ऐन। त्यो प्रलिपि अधिकार ऐनको प्रलिपि अधिकार राष्ट्रको कार्यालयमा दर्ता भएर यो गीत सङ्गीत क्षेत्रमा लाग्ने संस्था सर्जकहरूको हित रक्षाको लागि गठन हुने संस्था हो, गठन भएको संस्था हो। र यो अन्य जस्तो अन्य व्यापारिक संस्था जस्तो यो होइन। अनि अब यो अघि तपाईँले उठाउनु भएको कुरा सुरुमा सबैभन्दा पहिला 2064 सालमा सङ्गीत रोयल्टी सङ्कलन समाज जन्मियो होइन, 67 प्रस्तोताहरू भयो अनि 72
0: उत्पादक
2: समाज। त्यो 72 यो उत्पादक समाज सङ्गीत उत्पादक समाज मात्रै थियो। तर पछाडि हामीले के महसुस गर्यौँ भने चलचित्रमा पनि सङ्गीतको प्रयोग हुन्छ र पछिल्लो कालमा त अब त्यसमा त्यो भित्र परिभाषाभित्र त गीत सङ्गीतको श्रव्य दृश्य होइन, उत्पादन तथा वितरण होइन भनेर भनेको छ। चलचित्र भन्नाले मान्छेले फिचर फिल्म अर्थात् होइन भन्ने मात्रै बुझाइ हुन्छ, तर अहिले सम्पूर्ण गीतहरू भनेको सबै चलचित्र मार्फतै आउने हुन् कि, चलायमान चित्र अथवा भिडियो मार्फत। त्यस कारणले गर्दाखेरि यसको परिभाषालाई चाहिँ हामीले के परिमार्जन गरेर चलचित्र भनेर पहिला कुनै बेला श्रव्य मात्र हुन्थ्यो, तर अहिले त दृश्य सहितको आउन थाल्यो नि त, यस अर्थमा चलचित्र भनिएको त्यसलाई फिचर फिल्म मात्र नबुझेर फिचर फिल्मभित्र पनि सङ्गीत छन् त, त्योभित्र पनि छन्, त्यो पनि पऱ्यो एउटा दोस्रो कुरो। अब पछिल्लो कालको अब यो हामीले अहिले भिडियो सार्वजनिक गर्यो त्यो फिचरिङ गरेको कुरा हो नि त, त्यस कारण त्यो फिचरसहितको एउटा अडियो भिडियोलाई हामीले चलचित्र भन्यो र त्यसलाई त्यही अनुसार नै अहिले समय अनुकूल बदलिनुपर्छ भनेर नाम पनि बदल्या हो।
0: अब रोयल्टीको कुरा गर्दाखेरि के छ, रोयल्टीको मापदण्ड केही छ कि पछिल्लो समय जस्तै धेरै गुनासाहरू के छन् भने रोयल्टी चाहिँ उठाउने तर बाँड्ने बेलामा चाहिँ पदाधिकारीहरू त्यो कमिटीमा बस्नेहरूको अलिकति मोनोपोली भयो, जो त्यसलाई मन परेको मान्छेलाई यति दिउँ न भन्ने भयो, त्यसको क्राइटेरिया मापदण्ड पनि भएन, कति त अब हिनामिना भयो पनि भन्ने सुनिन्छ नि।
2: यो तपाईँले सुनेको खबर साँचो हो होइन, तर यथार्थमा चाहिँ के भने फेरि हल्ला चाहिँ साँचो है। म तपाईँलाई के भन्ने, रोयल्टी भनेको कसैको अधिकार हो, त्यो संस्था सर्जक उत्पादक प्रस्तुतहरूको अविच्छिन्न अधिकार हो, त्यो अविच्छिन्न अधिकारलाई कसैले सक्दैन है। तर वितरण मापदण्डमा चाहिँ कमी कमजोरी भएको मैले नि पाएँ, महसुस
0: गरेँ।
2: वितरणको मापदण्डमा जस्तो केही मैले अलिकति अब तितो शब्द साथीहरूलाई म नाम बताउँदिनँ, तर यद्यपि केही साथीहरू को बजारमा त गाना सुनिँदैन कि, रेडियोमा सुनिँदैन, या यो जहाँ जहाँ प्रयोग हुने सार्वजनिक स्थलहरूमा सुनिँदैन, तर त्यही त्यो रेडियो चाहिँ त्यो गानाहरू चाहिँ 20 सेकेन्डको क्लिप काटेर सिआरबिटी पिआरबिटीमा दर्ता भएर सिन्डिकेट लगाएर होइन त्यस्ता गानाहरूले जुन बिजनेस गर्यो त्यही गानाको डेटालाई चाहिँ आधार बनाएर यादहरूबाट उठेको रोल्टी पनि बाँडेर सबैभन्दा धेरै उनीहरूले प्राप्त गर्ने यस्तो यस्तो केही चिजहरू भएको छ, त्यो कमी कमजोरी हो कि त्यो चाहिँ। अब रोयल्टी बाँड्दाखेरि के हुन्छ भने डेटा आउनु पर्छ. डेटा आउँदाखेरि त के को डेटालाई आधार मान्ने भन्दाखेरि साथीहरूले त्यसलाई डिजिटल डेटालाई आधार मान्ने भनेर गर्नुभयो. र डिजिटल डेटालाई आधार मान्ने हुँदाखेरि त्यो सिआरबिटी र पिआरबिटीको डेटालाई आधार मान्दाखेरि
0: सिआरबिटी पिआरबिटी र युट्युबलाई आधार मान्यो त रेडियोमा धेरैचोटि बजेका गीतहरू खोजी भएन
2: भएन त्यो सेम्पलिङ गर्नु
0: रेडियो र टेलिभिजनमा रोयल्टी चाहिँ लिने है. तर अब रेडियोबाट कुन गीत कतिवटा बज्यो भन्दाखेरि उहाँहरूले अब रेडियोबाट बजेको टेलिभिजन गीत बजेको गीतहरू चाहिँ अब यतिचोटि बजेला अन्दाज. तर युट्युबमा चाहिँ गएर यसो भ्युज हेरेर होइन ए यति अहिले त भ्युज त अब किन्न पाइन्छ
2: कमी कमजोरीको भाव है. र यसलाई सुधार गर्नुपर्छ भनेर हामीले तिनवटै संस्थाको एक महिना भयो मिटिङ. अहिले त्यसको मापदण्ड बनाउने मापदण्डलाई करेक्सन गर्ने वित्त उठाउनेलाई पनि र वितरण गर्ने मापदण्डलाई करेक्सन गर्नुपर्छ भनेर अहिले त्यसको जिम्मा म त्यसको जिम्मा ठाउँमा म पनि छ म पनि सदस्य छु.
0: अस्ति बिचमा त अब सरकारले पनि एउटा लसम सेसको अध्यक्ष भनौँ संयोजक एउटा कमिटी गठन गरे त्यो चाहिँ खास के को लागि थियो त्यसैको लागि होइन
2: होइन त्यो चाहिँ अब रोयल्टी को मा उत्पन्न विवाद समाधान गर्नको लागि
0: यही विवाद यस्तै विवाद
2: र गर्नुभएको रहेछ. अनि म त्यति बेला रोयल्टीकै सिलसिलामा इटारीमा थिएँ क्या पूर्वमा थिएँ इटारीमा थिएँ त्यो बेला. अनि मलाई उहाँले कल गर्नुभयो अनि कल गरेर है शशीजी एउटा यता एउटा विज्ञको रूपमा तपाईँले सुझाव लेख्नु पऱ्यो भनेर भन्नुभयो. पहिलो अरे मैले सुझाव पनि मैले छ सातवटा बुदा नै समावेश गरेर यस त्यसलाई त्यो एउटा राम्रो फर्मेट नै बनाएर मैले सुझाव पठाएको थिएँ. पछि संस्थाले पनि चाहियो भने मैले संस्था पनि पठाएको थिएँ त्यही सुझावहरू सायद गयो होला. अब त्यो सुझाव त्यो समितिले बुझाएको छ मन्त्रालयमा बुझाएको छ कपिराइट अफिस अन्तर्गत अब संस्कृति मन्त्रालयमा बुझाएको होला. त्यसको बारेमा सायद छलफल हुँदै होला त्यसबाट के निष्कर्ष आउँछ. र अब त्यो त्यही समितिहरूमा पनि अब कतिपय सिएमओजहरूको साथीहरूको धारणा चाहिँ मैले त्यस्तो खास सकारात्मक पाएको थिइनँ कि पाएको थिइनँ. उहाँले कसरी के गर्नुभयो त्यो म जान्दिनँ. तर मलाई उहाँले सुझाव माग्नुभयो मैले सुझावलाई बुझापत्रमा टिपेर चाहिँ पठाइदिएको थिएँ मैले.
0: ठिक छ हामी यही कामना गरौँ स्रष्टाले सर्जकले एकदम पारदर्शी हिसाबमा होइन रोयल्टी प्राप्त गरोस् भन्ने चाहना हो सबैको होइन. तपाईँ पनि जिम्मेवार पर्नु भयो भने तपाईँले पनि त्यसमा पक्कै पनि आफ्नो भूमिका खेल्नुहुन्छ होला. यहाँ खेलमती लिम्बू लेख्नुहुन्छ बेलायतबाट है. शिवार तुलसीजी नमस्ते. तपाईँको पाहुनालाई पनि अनि कुराकानी मिठो र गीत सङ्गीत पनि सुनेर आनन्द इन्जोय गर्दैछु भन्ने भएको छ बेलायतबाट. उहाँलाई खेलमती लिम्बूलाई पनि धन्यवाद छ. अब अर्का गीतकारै हुनुहुन्छ नूतन भुषालजीले चाहिँ मलाई यता इनबक्स गर्नुभएको रहेछ. नमस्कार तुलसा साथै पाहुनाजीहरूलाई पनि नमस्कार भनेर लेख्नु भएको छ. रमाइलो कार्यक्रम सुनिरहेछु है भनेर लेख्नु भएको छ. व्यस्तताले गर्दाखेरि यतै लेखेर पठाउनु भएको रहेछ. उहाँ पनि स्रष्टा भएको हुनाले उहाँले पनि त रोयल्टीको आश गर्नु भएको छ होला. जस्तै डायस्पोरिक स्रष्टाहरूको लागि केही छ छोटो एकदम संक्षिप्त रूपमा
2: छोटोमा के भन्यो भने तपाईँहरू सबैजना जो जो जुन जुन विधामा आबद्ध हुनुहुन्छ
0: हजुर
2: तपाईँहरू रोयल्टी संस्थामा आएर आबद्ध हुनुहोस् सदस्य बनिदिनुहोस्. सदस्य बन्नुभयो भने तपाईँहरूको त्यो डेटा पनि तपाईँले त्यो जुन आफ्नो सिर्जनाहरू हो डेटा पनि उपलब्ध गराइदिनुहोस्. त्यसो गर्दाखेरि रोयल्टी सङ्कलन कार्यमा सहयोग पुग्छ र तपाईँको रोयल्टी सङ्कलनकै लागि त जिम्मेवार ठाउँमा हामी छौँ. तिनवटा सिएमएज छ र आफ्नो आफ्नो विधाको सिएमएजहरूले आफ्नो सदस्यहरूलाई होइन रोयल्टी सङ्कलन गर्ने वितरण गर्ने यो जुन विश्वव्यापी यो जुन अभ्यास पनि हो नेपालमा मात्र होइन अहिले हामी विश्वव्यापी अभ्यासलाई नै हामी पछ्याइरहेको छौँ र वाइपोसँग आबद्ध भएर वाइपोको होइन गाइडलाइनहरूलाई हामीले आधार मानेर हामीले काम गरिरहेको छौँ. अब हामी चाँडै डिजिटल प्रविधिमा जाँदैछौँ. सम्पूर्ण डिजिटलाइज भएपछि यो यी आएको उत्पन्न विवादहरू गुनासाहरू करिब करिब अन्त हुन्छ भन्ने विश्वास पनि गरेका छौँ.
0: करिब करिब समय पनि अन्त्य भइसकेछ है. अब आज आइदिनुभयो शशीजी धन्यवाद.
2: एकदमै यहाँले जुन अवसर उपलब्ध गराइदिनु भयो विशेष गरी बिएबिएस रेडियो परिवार होइन
0: हजुर
2: तुलसीजी स्पेसल्ली अनि तपाईँलाई धन्यवाद र रेडियो बिएबिएस अलिकति अल्मा लिन्छु
0: होइन
2: बिएबिएस रेडियो सुनिरहनु भने विश्वभरका आम श्रोताजीहरूमा एउटा नमस्कार. एकदमै तपाईँलाई धन्यवाद. हाम्रो कुरा सुनिदिनु भयो, हामीलाई माया र साथ दिनुभयो, र तपाईँहरूलाई पनि हाम्रो जहिले तपाईँहरू के कारणले गर्दा हामी स्रष्टा सर्जकहरू हामी बाँचिरहेका छौँ, तपाईँले नै हामीलाई बचाउनु भएको छ, यसरी नै सदैव माया होइन साथ दिइराख्नुहोस् होइन भन्दै तपाईँहरूको अब जाँदा हुनुहुन्छ, अब हाम्रो त रात पर्न आँट्यो, तपाईँको दिन चाहिँ शुभ रहोस् भन्न चाहे। धन्यवाद।
0: हस् धन्यवाद। र हाम्रो राजु बाह्रकोटी भाइलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, पहिलोचोटि आज रेडियोमा आइदिनु भयो, सबैले स्वर मन पराइदिनु भयो, यहाँलाई पनि धन्यवाद।
1: एकदम हजुरलाई पनि धेरै धेरै धन्यवाद, यहाँ आएर यसरी बोल्ने आफ्नो कुरा राख्ने मौका दिनुभयो, र यो रेडियो सुनेर बस्नु हुने सम्पूर्ण दर्शक श्रोता महानुभावहरूमा पनि हार्दिक धन्यवाद भन्दै माया गरिदिनु होला, नयाँ गीत आएछ यही भन्न चाहन्छु।
0: हस् तपाईँलाई धन्यवाद, र शशीजी यहाँलाई पनि धन्यवाद दिँदै सम्पूर्ण श्रोताहरू पनि धन्यवाद दिन चाहन्छु हामीलाई सुनिदिनु भएकोमा, र सुनेर जोडिनु सम्पूर्ण आदरणीय श्रोताहरू पनि धन्यवाद दिँदै जाँदा जाँदै राजु बाह्रकोटीको स्वरमा रहेको एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु,
1: मेरो पहिलो गीत हो,
0: तपाईँको पहिलो गीत श्रोता माझ राख्छु है त, र यही गीतबाट कार्यक्रमलाई बिट मारे, तपाईँहरूको सप्ताहन्त सुखद र रमाइलो बित्योस् भन्दै अब सोमबार भेट्ने बाचाको साथ बिदा हुन्छु। नमस्ते।
2: नमस्ते। धन्यवाद।

0: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त हुनु भएको छ। मन्त्री परिषद बैठकले प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। आजको बैठकले सहसचिव रुद्र सिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणी सचिव पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले सरकारको ज्यादती बढ़ेको भन्दै दशैं तिहारपछि आन्दोलन थाल्ने चेतावनी दिनुभएको छ। पार्टी भ्रातृ संगठन किसान महासंघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सुकुम्बासी मजदूर किसानदेखि विद्यार्थी बुद्धिजीवी र मजदूर आन्दोलनमाथि नै दमन बढ़ेकाले अब आन्दोलनमा उत्रने चेतावनी दिनुभएको हो।
1: सदनभित्र सबै प्रतिपक्षीहरूलाई एक ठाउँमा पार्ने र त्यहाँ संयुक्त रूपले आवाज उठाउने, हामीले सड़कमा पनि विस्तारै सड़कबाट जनतामा जसरी सुकुम्बासीहरू मजदूरहरू किसानहरू विद्यार्थीहरू बुद्धिजीवीहरू ट्रेड युनियन या मजदूर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध वृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ र हामी त्यसको पनि तयारीमा छौँ। विभिन्न पार्टीहरूसँग बुद्धिजीवीहरूसँग नागरिक समाजसँग हामी लगातार छलफलमा छौँ र सकारात्मक दिशामा चीजहरू अगाडि बढ्दैछन्।
0: राष्ट्रिय सेवा दल नागरिक र गैर सैनिक प्रकृतिको हुने भएको छ। नेपाली सेना अन्तर्गत सञ्चालित राष्ट्रिय सेवा दलले विद्यार्थीहरूलाई स्वयंसेवी तालिम दिँदै आएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिले राष्ट्रिय सेवा दल सम्बन्धी विधेयकमा राष्ट्रिय सेवा दल नागरिक र गैर सैनिक प्रकृतिको हुने व्याख्या थपिदिएको हो। समितिले सेवा दलमा नेपाली सेनाको भूमिका केही घटाइदिएको छ। रक्षा मन्त्रालयले प्रतिनिधि सभामा विधेयक दर्ता गराउँदा नेपाली सेनाका बहालवाला सैनिकले तालिम दिने व्यवस्था गरेको थियो। यो विधेयकले बहालवाला सैनिकले तालिम दिने व्यवस्था हटाइदिएको छ। तर यस्तो प्रशिक्षक छनौटको अधिकार भने सेनालाई नै दिइएको छ। विधेयकमा सेवा दलको महानिर्देशक नेपाली सेनाका अवकाश प्राप्त उपरथी हुने व्यवस्था यथावत नै राखिएको छ। यस्तो महानिर्देशकको सिफारिश प्रधान सेनापतिले गर्ने व्यवस्था पनि कायमै राखिएको छ। तर प्रधान सेनापतिले सिफारिश गर्दा तीनजना व्यक्ति सिफारिश गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ। समितिले राष्ट्रिय सेवा दलको निर्देशक समितिबाट नेपाली सेनाको बलाध्यक्षलाई हटाइदिएको छ। राज्य व्यवस्था समितिका सभापति हरि ढकालले विधेयक सम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्नुभएको छ। अब प्रतिनिधि सभाले पारित गरेर यो विधेयक राष्ट्रिय सभामा पठाउनेछ। राष्ट्रिय सभाबाट पनि पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै यसले कानूनी हैसियत प्राप्त गर्नेछ। बनेपामा डेंगी संक्रमितको संख्या 32 पुगेको छ।
2: जनस्वास्थ्य कार्यालयले साउन 1 गतेदेखि असोज 1 गतेसम्म जिल्लामा 32 जनामा संक्रमण पुष्टि भएको जनाएको छ। जनस्वास्थ्य अधिकृत शिशिर पुरा सैनिक अनुसार सबैभन्दा बढी बनेपा नगरपालिकामा 13 र पाँचखाल नगरपालिकामा 13 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा 3 जना संक्रमित फेला परेका उहाँले बताउनु भएको छ। धुलीखेल र पनौती नगरपालिका तथा भुम्लु रोशी तेमाल खानीखोला बेथानचोक महाभारत र चौरी देउराली पालिकाहरूमा हालसम्म संक्रमित नरहेका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेन्द्र काजी श्रेष्ठले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्षमा काभ्रेमा 59 जनामा संक्रमण पुष्टि भएको थियो।
0: नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओमा कडाई गर्ने भएको छ। आइपिओ जारी गर्न चाहने संगठित संस्थाका लागि कड़ा योग्यता तथा रकम उपयोग सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको हो। सेबोलले तयार पारेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 मस्यौदामा आइपिओ निष्कासन गर्न चाहने संगठित संस्थाले निर्देशिका तथा प्रचलित कानून बमोजिम आधारभूत योग्यता पूरा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। आइपिओ निष्कासन गर्न चाहने संस्था प्रचलित ऐन बमोजिम विधिवत दर्ता भएको हुनुपर्नेछ। आफ्नो मुख्य उद्देश्य अनुसार व्यवसाय सञ्चालन गरेको, लेखा परीक्षण तथा वार्षिक साधारण सभा गरेको र व्यवसाय सञ्चालनका लागि इजाजत अनुमति वा स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ। यसैगरी संगठित संस्था संस्थापक शेयरधनी सञ्चालक तथा प्रमुख व्यवस्थापनका व्यक्तिहरू निर्देशिका बमोजिम योग्य हुनुपर्ने मस्यौदामा उल्लेख छ। मस्यौदा अनुसार संगठित संस्थाले आफ्नो आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको हुनुपर्नेछ।
3: यो PFBS गोर्खा रेडियो हो।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker maa bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नेपाली काङ्ग्रेसका नेता डाक्टर शेखर कोइरालाले संस्थापन र असन्तुष्ट दुवै पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने निर्णय गर्नुभएको छ। कोइराला निकट नेता बद्री पाण्डेका अनुसार काङ्ग्रेसमा दुईवटा महाधिवेशन हुने अवस्था बनेपछि कोइराला तटस्थ बस्न लाग्नु भएको हो। एउटै महाधिवेशनको स्थिति नबनेसम्म दुवै महाधिवेशनमा नजाने निर्णय भएको पाण्डेले बताउनुभयो। उहाँका अनुसार दुवै महाधिवेशनमा सहभागी नभई पार्टी एकताको विषयलाई निरन्तर उठाइरहने नेता शेखरको तयारी छ। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा 2 खर्ब 15 अर्ब बढी रूपियाँ बराबर रेमिट्यान्स भित्रिएको छ। साउनमा 2 खर्ब 15 अर्ब 5 करोड़ रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। यो परिमाण गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 21.2% धेरै हो। गएको आर्थिक वर्ष साउनमा 1 खर्ब 77 अर्ब 41 करोड़ बराबरको रेमिट्यान्स भित्रिएको थियो। यसैगरी गएको आर्थिक वर्ष 23 खर्ब 63 अर्ब रूपियाँ बराबर रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ। चालू आर्थिक वर्षको पहिलो महिना वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 42,693 छ। यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या 27,748 छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त हुनुभएको छ। आज मन्त्री परिषद बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। श्रेष्ठ यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशक हुनुहुन्थ्यो। यसअघिका कार्यकारी निर्देशक हितेन्द्र देवसाक्य सरकारले वैशाख 19 गते जारी गरेको अध्यादेशका कारण स्वत पदमुक्त हुनुभएको थियो। यस्तै बैठकले सहसचिव रुद्रसिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणी सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। एमाले नेता प्रदीप गेवालीले नेपाल भारत बैठकमा नेपाली झण्डा नराखिनुलाई कूटनीतिक खेलवाड़को संज्ञा दिनुभएको छ। यसबारे खोजबिन हुनुपर्ने गेवालीको भनाई छ। भारत भ्रमणमा रहेका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो भारतीय समकक्षी निर्मला सीतारमणसँग एकल र सामूहिक वार्ता गर्नुभएको थियो। वार्तामा भारतीय अर्थमन्त्रीसँग आफ्नो देशको झण्डा थियो भने नेपाली अर्थमन्त्रीसँग थिएन। दुई देशका प्रतिनिधि मण्डल बीचको वार्तामा दुवैतर्फ भारतीय झण्डा राखिएको तस्विर अर्थमन्त्रीको सचिवालयले नै सार्वजनिक गरेको छ। द्विपक्षीय वार्तामा समान हैसियतका साथ बस्नुपर्ने गेवालीको भनाई छ। गेवालीका अनुसार यस्तो वार्ता र बैठकहरूमा आयोजक देश र भ्रमण गर्न आएको देशबीच समन्वय हुनुपर्छ। गेवालीका अनुसार यस्तो वार्ता र बैठकहरूमा आयोजक देश र भ्रमण गर्न गएको टोली बीचमा समन्वय हुनुपर्छ। आयोजकसँग झण्डा नभएमा नेपाली दूतावासले उपलब्ध गराउनु पर्ने उहाँको भनाई छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँकी 5 जिल्लामा असोज 15 गतेभित्र अधिवेशन सक्न निर्देशन दिएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार 72 जिल्ला अधिवेशन गरी नेतृत्व चयन भइसकेको छ। बाँकी 5 जिल्लामा असोज 15 भित्रै जिल्ला अधिवेशन गर्न पत्राचार गरिएको उहाँले बताउनुभयो। भोटेकोशी बाढ़ी प्रभावित रसुवा नुवाकोट र धादिङलाई पनि असोज 15 भित्र अधिवेशन सक्न भनिएको छ। प्रहरीले काठमाडौँको न्यू रोडबाट 1 किलो 400 ग्राम सुन र गहनासहित भारतीय नागरिकलाई पक्रेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहान भारतीय नागरिक माणिक दासलाई पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। युक्रेन युद्ध शुरू भए यता रूसमा पहिलो पटक संसदीय चुनाव हुने भएको छ। स्टेट टुमामा 450 सदस्य चयन गर्न चुनाव हुनेछ। यो चुनावमा युनाइटेड रसिया पार्टीले जित्ने विश्वास गरिएको छ। तर अदालतले युद्धको विरोध गर्ने याक्लोबो पार्टीलाई प्रतिबन्ध लगाएको छ। यो पार्टीका नेता निकोली रिवाको उपचुनावबारे बोल्नु भएको छ।
4: Is it possible to break and destroy specific individuals? Well, we know that's possible. What about convictions? The belief that Russia is a European state, a state where human rights must be respected. There are so many people who have those convictions, and nothing can be done to change that.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा अमेरिकी सैनिक अड्डा राख्न सहमति नजिक पुगिएको बताउनु भएको छ। वार्साले अड्डा बनाउने विषय वार्तामै रहेको बताएका बेला ट्रम्पको भनाई आएको छ। अमेरिकाले युरोपमा फौजी उपस्थितिको पुनरावलोकन गर्न लागेको बताइएका बेला राष्ट्रपतिको घोषणा आएको छ। युक्रेन र रुसको सिमानामा रहेको पोल्याण्डले फौजी क्षेत्रमा अमेरिकासँग सहकार्य बढाउने बताउँदै आएको छ। अमेरिकाले 24 अर्ब डलर बढीका F-35 लडाकु जेट साउदी अरबलाई बेच्ने भएको छ। हतियार बेच्ने जानकारी संसदलाई दिइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। अहिलेसम्मका खबरहरू नै। नमस्कार।

0: यो BFBS
1: गोरखा रेडियो हो।
2: सैन्य समुदायमा
1: बिलाइन भरि
2: अन एयर
1: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
1: यो BFBS गोरखा रेडियो हो।
2: गोरखा रेडियो हो।
4: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट थ्री सुरुङभित्र छजनाको शव भेटिएको छ। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोज्दा सुरुङभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा छजनाको शव भेटिएको सेनाले जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार फेला परेका छ शवलाई यन्त्रको प्रयोग गरी बाटो बनाएर बाहिर निकालिएको छ। सरकारले विभिन्न क्षेत्रका विज्ञ र अनुभवी व्यक्तिलाई राजदूत सिफारिश गरिएको दावी गरेको छ। परराष्ट्र मन्त्री शशीर खनालले भारत चीन र अमेरिका सहित 13 मुलुकका लागि राजदूत सिफारिश गरिएको जानकारी दिनुभएको हो। आज बसेको मन्त्री परिषद बैठकले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा र बेलायतका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर जबरा लगायतको नाम सिफारिश गरेको छ।
5: बेलायतका लागि राजदूत प्रस्तावित गौरव शमशेर जबरा सन् 2012-15 प्रधान सेनापति हुनुहुन्थ्यो। उहाँको पालामा पूर्व माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गरिएको थियो। पाकिस्तानको विश्वविद्यालयबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका राणा हाल कन्जर्भेसन अलायन्स नेपालका अध्यक्ष हुनुहुन्छ। त्यस्तै भारतका लागि राजदूत प्रस्तावित डाक्टर निश्चल नाथ पाण्डे हाल सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक हुनुहुन्छ। उहाँले यसअघि परराष्ट्र मन्त्रालयको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, सत्यनिरूपण तथा मेलमिलाप आयोगमा विज्ञका रूपमा काम गर्नुभएको छ। चीनका लागि प्रस्तावित डाक्टर कल्याण राज शर्मा नेपाल चीन मामिला विज्ञ अर्थशास्त्री हुनुहुन्छ। चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्त पोषणमा केन्द्रित भएर अर्थशास्त्रमा विद्यावारिधि शर्मा हाल फुदान युनिभर्सिटी अल्मुनाई एसोसिएसन नेपाल, नेपाल चीन फ्रेण्डसिप फोरम र काउन्सिल अफ सिनोलोजिस्ट नेपालका अध्यक्ष हुनुहुन्छ। उहाँ विभिन्न जलविद्युत तथा ऊर्जा कम्पनीका सञ्चालक समितिमा पनि आबद्ध हुनुहुन्छ। अमेरिकाका लागि प्रस्तावित चिरञ्जङ थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामला विज्ञ हुनुहुन्छ। कोलम्बिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामलामा स्नातकोत्तर गरेका थापाले 2017 अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा काम गर्दै आउनु भएको छ। राजदूत सिफारिश गरिएका नाम सरकारले अब संसदीय सुनवाईका लागि संसदमा पठाउनेछ। संसदीय सुनवाई भएपछि सहमतिका लागि एग्रिमो पठाउने र ती मुलुकबाट एग्रिमो आएपछि राष्ट्रपतिले नियुक्ति दिने कानूनी व्यवस्था छ।
4: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त हुनु भएको छ। आज मन्त्री परिषद बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। श्रेष्ठ यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशक हुनुहुन्थ्यो। यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव साक्य सरकारले वैशाख 19 जारी गरेको अध्यादेशका कारण स्वत पदमुक्त हुनुभएको थियो। यस्तै बैठकले सहसचिव रुद्र सिंह तामाङलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले सरकारको ज्यादती बढेको भन्दै दशैं तिहारपछि आन्दोलन थाल्ने चेतावनी दिनुभएको छ। पार्टी भ्रातृ संगठन किसान महासंघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सुकुम्बासी मजदूर किसानदेखि विद्यार्थी बुद्धिजीवी र मजदूर आन्दोलनमाथि नै दमन बढेकाले अब आन्दोलनमा उत्रने चेतावनी दिनुभएको हो।
6: सदनभित्र सबै प्रतिपक्षीहरूलाई एक ठाउँमा पार्ने र त्यहाँ संयुक्त रूपले आवाज उठाउने, हामीले सड़कमा पनि विस्तारै सड़कबाट जनतामा जसरी सुकुम्बासीहरू, मजदुरहरू, किसानहरू, विद्यार्थीहरू, बुद्धिजीवीहरू, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध वृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ र हामी त्यसको पनि तयारीमा छौँ। विभिन्न पार्टीहरूसँग, बुद्धिजीवीहरूसँग, नागरिक समाजसँग हामी लगातार छलफलमा छौं र सकारात्मक दिशामा चीजहरू अगाडि बढ्दै छन्।
4: नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ कारागार चलान भएका छन्। धरौटी रकम नबुझाएपछि तामाङलाई कारागार चलान गरिएको प्रहरीले बताएको छ। काठमाडौँ जिल्ला अदालतको आदेश अनुरूप तामाङलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ। ब्याङ्किङ कसुरको मुद्दा चलाइएका तामाङलाई अदालतले 22 लाख धरौटी मागेको थियो। धरौटी नबुझाएका कारण तामाङ कारागार चलान भएका हुन्। ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन बिगेसोले आफ्ना माग अब पनि कार्यान्वयन नभए विश्वव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
5: 2079 माघमा सर्वोच्चले सिङ्गापुर पुलिसमा भर्ती हुने नेपाली युवालाई पनि बेलायती सेनाको अभिन्न र महत्वपूर्ण अङ्गको रूपमा व्याख्या गर्दै सहजीकरणका लागि सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो। सर्वोच्चको यो आदेश आएको लामो समय बित्दा समेत आफ्ना माग सम्बोधन नभएको भन्दै बिगेसोले विश्वका अरू मुलुकमा समेत आन्दोलन विस्तार गर्ने चेतावनी दिएको हो। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बू,
3: हाम्रो सल्लाह पनि भइरहेको छ, एकै दिनमा हामी 50-60 देशमा आन्दोलन गर्ने माग पनि पुगेका छौँ र हामीले सधैँ भन्ने गरेका छौँ, तपाईँहरूले हामीलाई जबरजस्ती गोरिल्ला नबनाउनुहोस्, तर तपाईँले यदि यो सम्बोधन गर्नुहुन्न भने र तपाईँले यस्तै खालको नै चेताउनु भए र खोज्नु भयो भने त्यो पनि समयले बताउँछ। बिगेसोले उठाएको कुरामा सम्पूर्ण गोर्खा केन्द्रीकृत हुनुपर्छ। यो खुट्टा राजगरण नीति यो हामी मान्दैनौँ। हाम्रो सर्वोच्च अदालतले जे भन्या छ त्यो दिनुहोस्, जे भन्या छ त्यो गर्नुहोस् भन्या हो।
5: विशेष गरी सिङ्गापुर पुलिसको पेन्सन, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधामा आफूहरू अन्यायमा परेको उनीहरूको गुनासो छ। बिगेसो सिङ्गापुर पुलिस प्रमुख पाल बहादुर गर्थी,
7: विधवा तथा परिवारको सामाजिक सुरक्षाको सुनिश्चित कहाँ छ? गोर्खाका बाल बालिकाको शिक्षा तथा भविष्यसँग सम्बन्धित सुविधा कहाँ छ? समान सेवाका लागि समान अधिकार सुविधा सम्मानको सुनिश्चितता कहाँ छ? स्वास्थ्य तथा मेडिकल सुविधाको स्पष्ट र समान व्यवस्था कहाँ छ? यी आधारभूत प्रश्नहरूको सम्बोधन नगरी कुनै सीमित सुविधालाई मात्र ठुलो उपलब्धि रूपमा प्रस्तुत गर्न समग्र समाधान होइन।
5: पत्रकार सम्मेलनमा बिगेसोका सल्लाहकार रतन भण्डारीले सर्वोच्चको फैसला कार्यान्वयन नगर्ने वर्तमान सरकारको प्रयास फैसला कार्यान्वयन निर्देशनालयको हस्तक्षेपपछि विफल भएको जानकारी दिनुभएको छ।
8: एउटा अनौठो कुरा के भएको छ भने यही 2083 सालको भदौ 9 उक्त मुद्दामाथि भएको फैसलालाई चाहिँ कार्यान्वयनको चरणबाट हटाउने खेल अन्तर्गत चाहिँ नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसलाई लगतकर्ताको नाममा त्यो कार्यान्वयनको सूचीबाट हटाउँदै त्यसलाई बाइपास गर्ने खेलमा नेपाल सरकार उत्रिएको अवस्थामा सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले त्यसमा हस्ताक्षेप गरेपछि सरकारको उक्त दुष्प्रयास चाहिँ रोक्ने काम भएको छ। त्यसको 2 दिनपछि परराष्ट्र मन्त्रालयलाई सो मुद्दाको फैसला कार्यान्वयनको सम्बन्धमा के कस्तो प्रगति भएको छ भनेर एउटा पत्र लेख्ने काम भएको छ। यो प्रक्रिया फेरि अगाडि बढेको अवस्था छ।
5: भण्डारीको कुरा सुनेपछि बिगेसो प्रमुख सल्लाहकार परि थापाले सरकारमाथि आक्रोश पोख्नु भएको छ।
9: अरूले आएर थर्चा सुन्नु पर्ने, तिम्रो चाहिँ सेवा सुविधा यति हुन्छ यति हुँदैन भनेर उनीहरूले भन्ने वस्तु सिर्जना गर्दै नेपाल सरकार हो सबैभन्दा नालायक र हुतिया हाम्रो राज्य सरकार नै हो।
5: बिगेसो अध्यक्ष लिम्बुले आफ्ना माग पेन्सनधारीको सुविधाका लागि मात्रै नभएर मुलुकको सार्वभौमिकतासँग जोडिएकाले सबै गोर्खालाई एकताबद्ध हुन अनुरोध पनि गर्नु भएको छ।
3: यो हाम्रो मुद्दा, यो गोर्खाको मुद्दा हो, उनीहरूको पेन्सनको मुद्दा हो भन्ने होला, त्यो होइन। यो नेपालको युवाहरूको मुद्दा हो, नेपालको सार्वभौमिकताको मुद्दा हो, यो श्रमको मुद्दा हो, शोषणको मुद्दा, मानव अधिकारको मुद्दा हो, बाल बच्चाको मुद्दा हो। आज हाम्रा गोर्खा साथीहरूको, विशेष सिङ्गापुर साथीहरूको
5: बिगेसोले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरी लन्डनमा हुने वार्ता अस्वीकार गर्ने चेतावनी सहित विभेद अन्त्यका लागि कानूनी र राजनैतिक पहल जारी राख्ने अडान लिएको छ।
4: अखिल नेपाल फुटबल संघ एन्फाको कार्यालयमा प्रहरीले छापा हानेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एन्फा कार्यालय सादो बाटोमा छापा मारेको हो। यस क्रममा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको सीआईबीका प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभएको छ। प्रहरीले केही कागजात पनि नियन्त्रणमा लिएको छ। मुद्दा चल्ने आधारदेखि थप अनुसन्धान गर्ने प्रहरीको भनाइ छ। अब खबर फटाफट।
5: काभ्रेमा साउने 32 जनामा डेंगी संक्रमण पुष्टि भने पार, 5 खाल नगरमा 13-13 सहित 5 खाल, नमोबुद्ध र देवपुर नगरमा 1-1 जनालाई डेंगी, बाँकी स्थानीय तह पनि हालसम्म डेंगी मुक्त। अमेरिका टेक्सासका नेपालीबाट भोटेकोशी बाढी पीड़ितलाई 2,15,00,000 सहयोग, ड्यालसको लामा फाउन्डेशन, इन्डिया बजार, वन स्टेप फाउन्डेशन, अभान्ड फाउन्डेशन, पालपाली संगम, नुवाकोट पिकनिक ग्रुप सहितका संघ संस्था मिलेर रकम पठाए। काभ्रेको पनौती, नमबुद्ध र तेमाल क्षेत्र बुद्ध परिपथमा जोडिँदै बुद्ध परिपथका लागि यो वर्ष संघीय सरकारको 25 करोड़ बजेट पहिलो चरणमा 10 करोड़ खर्च गरेर पनौतीको डबलेदेखि नमबुद्धसम्म सड़कको दायाँ बायाँ माने, चैत्य र लाफिङ बुद्धका प्रतिमा स्थापना र थाङ्का लगायतका जानकारीमूलक बोर्ड राखिने।
4: र अमेरिकाले 24 अर्ब डलर बढीका F-35 लडाकु जेट साउदी अरबलाई बेच्ने भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा अर्थमन्त्री सोडिम वाग्लेको दिल्ली भ्रमणका क्रममा बाढी पछिको पुननिर्माणमा भारतीय सहायताबारे छलफल भएको एक अधिकारीको भनाइ।
1: रिकन्स्ट्रक्सन र रिहेबिलिटेसनको लागि ठुलो हामीले सपोर्ट चाहिन्छ इन्डियन गभर्मेन्टको साथै जस्तो भन्ने सन्दर्भमा हामीले विषयहरू उठाउँदैछौँ।
0: नेपालमा हिमताल र हिमनदीको निगरानीको अवस्था के छ?
2: धेरैमा त हामीले गरेको छैनौँ किनभने यो अलिकति गाह्रै नै काम छ। केही ठाउँहरूमा चाहिँ हामीले हिमतालहरूको चाहिँ निगरानी गर्दै आइरहेको छौँ।
0: र पाकिस्तानमा विस्फोटक पदार्थ बोकेको एउटा गाडी एउटा मस्जिदमा ठोकिँदा कयौँको मृत्यु। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। उत्तर पश्चिम पाकिस्तान स्थित एउटा मस्जिदमा भएको विस्फोटमा 5 प्रहरी अधिकारी सहित कम्तीमा 17 जनाको मृत्यु भएको छ। घटनामा 70 भन्दा बढी मानिस घाइते भएका बताइएको छ। शुक्रबारको प्रार्थनाका निम्ति मानिसहरू भेला भएका बेला विस्फोटक पदार्थले भरिएको एउटा सवारी साधन भवनमा ठोक्काइएको खैबर पख्तुनख्वाको कोहाड जिल्लाका प्रहरी अधिकारीले बताएका छन्। अधिकारीहरूका अनुसार विस्फोटपछि आक्रमणकारी र सुरक्षाकर्मी बीच गोली हानाहान भएको थियो। त्यसक्रममा एक आक्रमणकारी मारिएका अधिकारीहरूले जनाएका छन्। इस्लामाबादबाट बीबीसीकी क्यारोलाइन डेभिस भन्छन्, यति बेला हामी अधिकारीहरूबाट यस आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छ वा छैन भन्नेबारे थप पुष्टिको प्रतीक्षामा छौँ। कोहाड जिल्ला यस्ता किसिमका हिंसात्मक घटनाका लागि सामान्यत परिचित छैन। बीबीसीकी क्यारोलाइन डेभिस। मध्य नाइजेरियाको नाइजर राज्यका अधिकारीहरूले राजधानी मिनामा 24 घण्टाका निम्ति कर्फ्यू जारी गरेका छन्। कम्तीमा 33 किशोर हिरासतमा मृत भेटिएसँगै उक्त सहरमा हिंसात्मक प्रदर्शनहरू भएका थिए। त्यहाँको अर्धसैनिक निकाय नाइजेरिया सेक्युरिटी एन्ड सिभिल डिफेन्स कोरले खनिजले भरिपूर्ण नाइजर राज्यको बोर्ग नजिकै अवैध खानी उत्खनन गरेको आशंकामा केही युवाहरूको एउटा समूहलाई पक्राउ गरिएको जनाएको थियो। सुरुमा उनीहरूको मृत्यु कुनै बिमारीका कारण भएको हुन सक्ने बताएको उक्त निकायले पछि सब परीक्षण गर्ने घोषणा गरेको छ। स्पेनको उत्तर अफ्रिकी क्षेत्र सिउटामा प्रहरीले 100 आप्रवासीलाई समुद्री तटबाट बन्दरगाह क्षेत्रमा पुर्याएको छ। त्यहाँ अस्थायी शिविरहरू बनाइएका छन्। अधिकारीहरूले तय गरेको 2 किलोमिटरको बाटोमा जान मानिसहरू हतारिन त्यहाँको अवस्था अस्तव्यस्त बनेको थियो। जुलाईमा ठूलो संख्यामा सीमा पार गरेका करिब 70,000 मध्ये हजारौं आप्रवासी अझै सिउटाका सड़कमै रात बिताइरहेका बताइएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनले हालैका साताहरूमा युरोपमाथि रूसी हाइब्रिड आक्रमणको खतरा बढेको बताएका छन्। उनले यस्ता आक्रमणबाट फ्रान्सका महत्वपूर्ण पूर्वाधारहरूलाई जोगाउने योजना तयार गर्न आफूले निर्देशन दिएको पनि बताए। मध्यपूर्व र युक्रेनमा जारी युद्धले निम्त्याएको सुरक्षा प्रभावबारे छलफल गर्न बसेको फ्रान्सका राजनीतिक दलका नेताहरूसँगको बैठकपछि उनले यस्तो बताएका हुन्। युरोपका धेरै नेताहरूले युक्रेनलाई सघाउने आफूहरूको प्रतिबद्धताको परीक्षण गर्न रूस ले आक्रमणको तयारी गरिरहेको हुन सक्ने चेतावनी दिइरहेका छन्। र दक्षिण कोरियाका राष्ट्रपति ली जे म्याङले इरान विरुद्धको अमेरिकी युद्धमा सघाउन आफूले सेना नपठाउने बताएका छन्। ट्रम्प प्रशासनको बढ्दो दबावको प्रतिरोध गर्दै उनले होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूलाई सघाउन केही स्रोत साधन परिचालन गर्नेबारे भने आफूले विचार गरिरहेको बताए। डोनाल्ड ट्रम्पले मध्यपूर्वबाट आफ्नो 70% तेल खरिद गर्ने दक्षिण कोरियाले पर्याप्त सहयोग नगरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। अर्थमन्त्री सोडिम वाग्लेको जारी भारत भ्रमणका क्रममा नेपालको विनाशकारी बाढीपछिको पुनर्निर्माणमा अपेक्षित भारतीय सहायताबारे कुरा भएको भ्रमण दलमा रहेका एक अधिकारीले बीबीसीलाई बताएका छन्। दिल्लीमा आज साँझ वाग्लेको भारतीय विदेश मन्त्री एस जयशंकरसँग कुराकानी भएको थियो। भेटपछि जयशंकरले एक्समा गरेको पोस्टमा समग्र सहकार्यका विषयमा कुराकानी भएको बताएका छन्। वाग्लेले हिजो बिहिबार भारतीय समकक्ष अर्थमन्त्री निर्मला सीतारमणसँग वार्ता गरेका थिए। यसै सन्दर्भमा हामीले नेपाली प्रतिनिधि मण्डलमा रहेका अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्सालसँग कुराकानी गरेका छौँ। सुरुमा हामीले उनलाई दुईजना भारतीय मन्त्रीहरूसँग के कुराकानी भए भनी सोधेका छौँ।
1: अहिलेको भ्रमणको प्रमुख उद्देश्य भनेको भोटेकोसीमा गएको जुन फ्लड थियो, फ्लडमा इन्डियन गभर्मेन्टले उपलब्ध गराएको सहायता, जुन राहत सामग्री र रेस्क्युमा हामीलाई गरेको सपोर्टको लागि अर्थमन्त्री र परराष्ट्र मन्त्री दुवैजनालाई नेपाल सरकारको तर्फबाट माननीय अर्थमन्त्रीले उहाँलाई धन्यवाद पनि व्यक्त गर्नुभयो। अब त्यस पछाडि रिकन्स्ट्रक्सन र रिहेबिलिटेसनको लागि ठुलो हामीलाई सपोर्ट चाहिन्छ इन्डियन गभर्मेन्टको साथै जस्तो गरेर त्यसमा स्पेसी सपोर्ट चाहिन्छ भन्ने सन्दर्भमा हामीले त्यो विषयहरू उठाउने गर्यौँ।
4: भारतीय पक्षले के भन्यो यस विषयमा, खास गरी जुन सहायताको कुरा जुन गर्नुभयो?
1: भारतीय सरकार यसको लागि आफूले सक्दो सहयोग गर्नको लागि रेडी छ। अब यसको निर असेसमेन्ट भएर आइसके पछाडि इन्डियन गभर्मेन्टले सक्दो सहयोग उपलब्ध गराउन र त्यो खालको प्रतिबद्धता गरेर चाहिँ हामीले पनि एउटा ठ्याक्कै फिगर यति हो भन्ने भन्न सक्नुलाई हामी आरडिएनएको एउटा प्रिलिमिनरी इस्टिमेट मात्र छ र पिडिए नै भइसके पछाडि अब यसमा थप छलफल गरेर हामीले सहायताहरू उपलब्ध गराउने सन्दर्भमा हामी त्यो गर्छौँ भन्नेमा पोजिटिभ रूपमा लिनुभएको छ।
4: जस्तो भूकम्पको बेला भारतले दिने बाचा गरेको एक अर्ब डलर मध्ये एक चौथा जति अनुदान र बाँकी ऋण भन्ने जस्तो प्रारूप त्यतिखेर भारतको थियो, अहिले कुन प्रारूपमा ऋण अनुदान यस्ता विषयमा पनि कुरा त्यसरी भयो कि भएनन्?
1: ट्रान्समिसन लाइन लगायतका केही कम्पोनेन्टहरू र हाम्रा विद्युत जुन गृहहरू विद्युतको क्यानलहरूको जुन ड्यामेज भएको छ त्यसको रिकन्स्ट्रक्सनलाई पनि हामी सपोर्ट चाहिन्छ भनिसकेपछि दुइटै अब सहायता प्लस र यसलाई दुवै कम्पोनेन्टहरू मिक्स भएको हुनेछ क्या तर अब ठ्याक्कै फिगर कति हुन्छ भन्ने सन्दर्भमा हाम्रो इस्टिमेट पिडिए नै भइसके पछाडि अलिकति मोर क्लियरली फिगर सहितको आउने हुन्छ। अहिले हामीले त्यही हामीले आवश्यकता पर्छ त्यसमा यहाँको इन्डियन गभर्मेन्टको अलिकति ठुलो सपोर्टको हामीले अपेक्षा गरेका छौँ भन्ने कुरा हामीले व्यक्त गर्यौँ। अरू पोजिटिभ हुनुहुन्छ।
4: उनी थिए अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल। अर्को विषय, मन्त्री परिषदको शुक्रबारको बैठकले विभिन्न 13 देशका लागि नेपाली राजदूतको नाम सिफारिस गरी संसदीय सुनवाईका लागि पठाउने निर्णय गरेको छ। आज नाम आएका सबैजना परराष्ट्र सेवाका नभई राजनीतिक नियुक्ति अन्तर्गत सिफारिस भएका व्यक्तिहरू हुन्। सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले मन्त्री परिषदको निर्णय सुनाउँदै राजदूतमा सिफारिस भएकाहरूको नाम पढेर सुनाएका थिए।
5: डाक्टर निश्चल नाथ पाण्डे भारत, डाक्टर कल्याण राज शर्मा चीन, श्री चिरञ्जन थापा संयुक्त राज्य अमेरिका, श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत, श्री सरू जोशी जर्मनी, श्री सुरेश कुमार कर्ण इजरायल, श्री प्राप्ति शेरचन स्पेन, श्री जिज्ञान कुमार थापा जापान, डाक्टर पदमाछी राणा ओमान, श्री चुरामणी खरेल मलेसिया, प्राध्यापक डाक्टर संगम श्रेष्ठ गणतन्त्र कोरिया, डाक्टर मञ्चला झा श्रीलङ्का, श्री गिरी बहादुर सुनार साउदी अरेबिया।
4: यसअघि सरकारले विभिन्न 21 देशमा खाली रहेका वा पदावधि सकिन लागेका राजदूतका लागि खुला आवेदन समेत आह्वान गरेको थियो। यो बीबीसी नेपाली सेवा हो। विनाशकारी भोटेकोशी त्रिशुली बाढीपछि नेपालमा यतिखेर पूर्व सूचना बाँड्न परम्परागत प्रणाली अपर्याप्त भएको र नयाँ किसिमका प्रणाली अपनाउन आवश्यक रहेको भन्ने बहस सुरु भएको पाइन्छ। भदौ 10 गतेको चट्टानसहितको हिमपहिरोका कारण आएको बाढीमा परेका 1400 जनाभन्दा धेरैको शव हालसम्म फेला परेको छ भने 6100 भन्दा धेरै सम्पर्कविहीन छन्, हजारौँ विस्थापित भएका छन्। यसै विषयमा हामीले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडमा जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख रहेकी निरा श्रेष्ठ प्रधानसँग कुराकानी गरेका छौँ। सुरुमा हामीले उनलाई नेपालमा हिमताल र हिमनदीको निगरानीको अवस्था के कस्तो छ भनी सोधेका छौँ।
2: रसुवामा यो घटना घट्यो त्यो ठाउँमा चाहिँ हामीले निगरानी गरेका छैनौँ, धेरैमा त हामीले गरेको छैनौँ किनभने यो अलिकति गाह्रै नै काम छ। तर अरू केही ठाउँहरूमा चाहिँ हामीले हिमतालहरूको चाहिँ निगरानी गर्दै आइरहेको छौँ। भन्नुपर्दा जस्तै रेखा सम्बाको ग्लेसियर जुन मुस्ताङमा छ त्यसमा हामीले निगरानी गर्दै आइरहेका छौँ विगत 13 वर्षदेखि। याला ग्लेसियर रसुवामा, त्यस्तै गरिकन पङ्कर ग्लेसियर भन्ने मनाङमा छ, तिनीहरूमा चाहिँ हामीले निगरानी गर्दै मोनिटरिङ गर्दै आइरहेका छौँ।
6: हजुर, यो वर्ष देखिएको जस्तो हिमनदी ताल फुट्ने होइन हिमनदी भत्किने जोखिमलाई न्यूनीकरण गर्न चाहिँ कस्तो खालको पूर्व सूचना प्रणाली विकास गर्न सकिन्छ?
2: फर्स्टमा जुन पानी परेकोले गर्दाखेरि इन्ड्युस भएको फ्लडहरूको कुरा गर्दाखेरि चाहिँ अर्ली वार्निङ सिस्टमको कुरा सजिलो छ। हामीले कति ठाउँहरूमा गर्दै पनि आइरहेको छौँ। डिएचएम लगायत अरू संस्थाहरूले पनि लोकल लेभलमा नेसनल लेभलमा चाहिँ यो अर्ली वार्निङ सिस्टम गर्दै आइरहेको छ। जुन पछिल्लो रसुवामा घटना घट्यो यो चाहिँ हामीले डर्टी वाटर फ्लड भन्छौँ, जसमा चाहिँ रेनफल देखिएको छैन तर अचानक फ्लड आएको छ होइन। यो चाहिँ स्नो रक एन्ड आइस एभलान्च को रूपमा चाहिँ यसलाई भनेको छौँ. यस्तो खालकोलाई चाहिँ अर्ली वार्निङ सिस्टम अहिलेसम्म धेरै ठाउँमा इस्टाब्लिस भएको छैन र हामीले विज्ञहरूको छलफल गर्दाखेरि चाहिँ यस्तो पनि इस्टाब्लिस गर्नु जरुरी छ र यसको लागि रिसर्च गर्नु जरुरी छ भन्ने कुराहरू चाहिँ छलफल गरेका थियौँ.
6: भनेपछि यसको लागि चाहिँ छुट्टै खालको प्रणाली चाहिने देखियो. त्यसो भए
2: खोलामा पानी नबढिकनै पनि यो जुन प्रकारको बाढी आएको छ यसको लागि चाहिँ नयाँ खालको अर्ली वार्निङ सिस्टम चाहिन्छ कि भनेर चाहिँ हामीले छलफल गरेका छौँ.
6: त्यो भनेको चाहिँ क्यामेराहरू जडान गर्ने ठाउँ ठाउँमा अथवा सेटेलाइट इमेजरीहरू हेर्ने त्यस्तो हो.
2: त्यस्तो पनि हो तर हाम्रो कन्टेक्स्टमा हाई माउन्टेनमा धेरै च्यालेन्जिङ पनि छ. पहिला सुरु त त्यहाँसम्म गएर क्यामेरा जडान गर्नु गाह्रो पनि छ तर त्योभन्दा बाहेक चाहिँ सिस्मिक जुन मास मुभमेन्ट कम्पन आयो भने भुइँचालो नै अथवा अर्थक्वेक हुनुपर्छ भन्ने जरुरी छैन. जस्तै अहिलेको केसमा चाहिँ आइस रक एभलान्ज भनेर जुन एउटा ढिक्का खस्यो त्यसले गर्दाखेरि त्यहाँ कम्पन त निस्किन्छ. त्यो कम्पनलाई डिटेक्ट गरिकन पनि यसलाई नै पनि अर्ली वार्निङको यो सूचना हो भन्ने एक प्रकारले हामीले सूचना दिन सक्यौँ भने हुन्छ. कतै कतै चाहिँ खोलालाई ल्यान्डस्लाइडले गर्दाखेरि एउटा त्यहाँ आर्टिफिसियल ड्याम जस्तो अर्थन ड्याम जस्तो बन्छ. के हुन्छ भनेदेखि डाउन स्ट्रिममा पानी स्वाट घट्छ होइन, बगिरहेको पानी किन घट्यो त भनेर त्यो पनि एउटा अलार्मिङ फ्याक्टर हो. त्यसलाई पनि हामीले हेर्नुपर्छ.
6: अनि यो जलवायु परिवर्तनको जुन हामीले चर्चा गर्छौँ त्यसले चाहिँ यी हिमनदीहरूलाई कसरी असर गरिरहेको छ?
2: हामीलाई ठ्याक्कै यो जलवायु परिवर्तनले नै गर्दाखेरि मात्रै भएको भन्नलाई चाहिँ गाह्रो हुन्छ कुनै पनि इभेन्टलाई होइन. जलवायु परिवर्तनको साथसाथै अरू ह्युमन इन्ड्युस्ड एन्थ्रोपोजेनिक इन्ड्युस्डहरू पनि भन्छ, त्योले गर्दाखेरि पनि यी सबै घटनाहरू घटिरहेको हुनसक्छ. तर जलवायु परिवर्तनमा हेर्दाखेरि चाहिँ हामीले खास गरिकन दुईटा कुरा टेम्परेचर राइज र प्रेसिपिटेसनको तापक्रम बढी भयो भने हिउँहरू पग्लिन थाल्छ, आइसहरू पग्लिन थाल्छ. त्यस्तै गरिकन एउटा नयाँ टर्मिनोलोजी छ पर्माफ्रोस्ट भनेको, त्यो भनेको जमिनभित्र जमिन चाहिँ फ्रोजन अवस्थामा रहेको
6: जमेर ढिक्का भएर बसेको.
2: हजुर हजुर. त्यो गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेदेखि ग्लेसियरको वाटर र आइस स्नोहरू पग्लिँदाखेरि पानी बढी हुन्छ, टु मच वाटर भनेर भन्छौँ होइन, पानी बढी हुन्छ र तल बाढी आउँछ. त्यस्तै गरिकन पर्माफ्रोस्ट थ भन्छ, त्यो जमिन मुनि ढिक्का भएर बसेको पानी चाहिँ फेरि त्यो पग्लिएर गयो भनेदेखि चाहिँ अर्को यसको यसले इम्प्याक्ट चाहिँ के देखाउँछ भनेदेखि ल्यान्डस्लाइडको इम्प्याक्ट हुन्छ.
4: उनी थिइन् इसिमोडकी जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख निरा श्रेष्ठ प्रधान, साथी सञ्जय ढकालसँग कुरा गर्दै. तपाईँ नेपालका विभिन्न एफएम स्टेसनहरूबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ. हाम्रो कार्यक्रम बीबीसी नेपाली .com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुनेछ. बीबीसी नेपाली सेवाका सामग्री रेडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ. एउटा अन्तर्राष्ट्रिय विषय, उत्तर पश्चिम पाकिस्तानमा विस्फोटक पदार्थ बोकेको एउटा गाडी एक मस्जिदमा ठोकिँदा कम्तीमा 17 जनाको मृत्यु भएको छ. मृत्यु हुनेमा 5 जना प्रहरी अधिकारी समेत रहेको पेशावरका एक वरिष्ठ अधिकारीले बताएका छन्। प्रहरी कार्यालय नजिकै रहेको उक्त मस्जिदमा आक्रमणकारी र सुरक्षाकर्मीबीच गोली हनाहान समेत भएको थियो. बीबीसी विवरणमा आधारित रिपोर्ट पवनराज पौडेलबाट.
3: घटनामा एकजना आक्रमणकारी पनि मारिएका बताइएको छ. सँगसँगै उद्धार कार्य पनि चलिरहेको अधिकारीहरूले जनाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार खैबर पख्तुनख्वाका प्रहरी प्रमुख जुल्फिकर हमिदले उक्त घटनालाई उनकै शब्दमा आत्मघाती हमला भनेका छन्। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन. पाकिस्तानका सीमावर्ती क्षेत्रमा पछिल्ला केही महिना यता सेना र प्रहरीलाई लक्षित गरी यस्ता हिंसात्मक गतिविधि बढेका छन्। इस्लामाबादले यस्ता गतिविधिमा संलग्न

0: दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
2: यो BFPS पुर्खा रेडियो हो।

हजुर राजना शिवकोटी र मिलन नेवारले गाउनु भएको यो निकै अब्बी टाइपको गीत थियो र जस यही गीत राख्दै हामी चाहिँ अब कार्यक्रम गोधुलीतिर प्रवेश गर्दैछौँ। उन त योभन्दा अगाडि पनि राजेश पाल राईले गाउनु भएको एउटा गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। कहाँ कहाँ सुन्दै हुनुहुन्छ यहाँहरू सबै सबैलाई गुड आफ्टरनुन अनि गुड इभिनिङतिर पनि अब हामी बेलायतमा प्रवेश गर्दैछौँ। अहिले 4:25 गइसकेको छ। नेपालमा पनि सुन्दै हुनुहुन्छ भने रातिको 9:10 गइसकेको छ। सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला। अब आजभोलि त विभिन्न किसिमका चाहिँ इन्टरटेनका साधनहरू छन्, त्यसले गर्दा पनि हामी राति बेडमा गए पनि टिकटकहरू अरू माध्यमहरू युट्युबहरू हेरि नै रहेका हुन्छौँ। ब्रुनाईमा 11:25 गइसकेको छ, मध्यरात हुनै आँटेको छ र यहाँहरू सबै सबैलाई चाहिँ नमस्कार टक्राउन चाहन्छु। साइन अनुसारको विश्वभरि नै तपाईँहरूले सुन्दै हुनुहुन्छ आदरणीय श्रोताहरू। र आज चाहिँ आदरणीय श्रोताहरू 5 समाचारपछि हाम्रो अञ्जना गुरुङ तामाङ बहिनी हुनुहुन्छ र उहाँले अघि नै यहाँ मेसेन्जरमा चाहिँ म्यासेज रेकर्ड गरेर पठाउनु भएको रहेछ, त्यो म प्ले गर्नेछु। बेसिकली अहिले नेपालमा बाढी पहिरोबाट चाहिँ बाढी पीडितहरू भनौँ न, मेनली त यो भोटेकेसीको कुरा छ र उहाँ एउटा चाहिँ माध्यम भनेर थुप्रै थुप्रै बेलायतबाट विश्वबाट चाहिँ पैसा पठाउनु भएको रहेछ। त्यो पैसा चाहिँ उहाँले सही स्थानमा पुर्याउनको लागि चाहिँ सही व्यक्तिमा पुर्याउनको लागि चाहिँ जस एउटा चाहिँ जस मध्यस्थताको भूमिका खेल्नु भएको रहेछ। हुन त अस्ति काठमाडौँको स्वागतमा पनि उहाँको अन्तर्वार्ता हामीले सुन्दैथ्यौँ र ज जसले दिनुभयो यहाँ युकेका चाहिँ जस दाताहरूलाई पनि उहाँले धन्यवाद दिएर एउटा भोइस म्यासेज रेकर्ड गरेर पठाउनु भएको रहेछ। त्यो म्यासेज म प्ले गर्नेछु है त। बहिनीलाई पनि धेरै धेरै धन्यवाद यदि तपाईँहरूले सुन्दै हुनुहुन्छ भने। अनि आज चाहिँ 5:28 जाँदा चाहिँ अर्को अन्तर्वार्ता, ब्रिटिस आर्मी ट्याक्टिकल ड्रोन कम्पिटिसन भएको थियो र यो चाहिँ स्यान्डर्सको भरोसा ट्रेनिङ एरियामा र सम्पन्न भइसकेको छ। 15-17 हिजोसम्म रेन्जर्सको टिमले जित्नु भएछ। यो पहिलो नै हो यस्तो खालको चाहिँ आयोजना गर्नुभएको। अहिले ड्रोनको चाहिँ तपाईँहरूले अब ड्रोन एट्याकहरू थुप्रै सुनिरहेको राख्नु भएको छ, गर्दा जस टेक्नोलोजी चाहिँ चेन्ज भइरहेको छ र यस सम्बन्धी तयार पारेको कुराकानी तपाईँहरूले सुन्न सक्नुहुनेछ। अनि 6 भने प्रत्यक्ष हामी कुराकानी गर्नेछौँ दुईजना चाहिँ गेस्टहरूसँग। हाम्रो नेपाल आदिवासी जनजाति महासङ्घ युकेको अध्यक्ष हुनुहुन्छ हाम्रो मेजर योगेश कोइराई, अनि नेपालबाट आउनु भएको रहेछ अरुण प्रधानज्यू र उहाँ चाहिँ नेपाल चलचित्र निर्देशकको चाहिँ अध्यक्ष हुनुहुँदो रहेछ। दुईजनासँग कुराकानी गर्नेछौँ र यो 27 चाहिँ यो दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव हुँदैछ एम्पायर हलमा, यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ। र केही दिन अगाडि हाम्रो रोजिना बहिनीसँग पनि हामीले कुराकानी गरेका थियौँ र तिनै हुन् प्रश्नहरू चाहिँ, र यो कसरी सम्पन्न हुँदैछ यसको महत्त्वको बारेमा हामी दुईजना व्यक्तिसँग पाले पालो कुराकानी गर्नेछौँ। है त यिनै छन् आदरणीय श्रोताहरू आजको चाहिँ के भनौँ हाइलाइट्सहरू। हिमाल सागर र अनु चौधरीले एउटा नयाँ गीत गाउनु भएको रहेछ, यो गीत सुनाउन चाहन्छु।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर टेक बिसी र सिमरन परियारले गाउनु भएको यो नयाँ गीत हो। हजुरहरूलाई कस्तो लाग्यो? टेक बिसीकै शब्द सङ्गीतमा यो गीत हामीले सुन्दैथ्यौँ। गोधुली कार्यक्रममा साथ दिइराख्नु भएको छ, तपाईँलाई धेरै धेरै धन्यवाद। म योगराज भाइ तपाईँहरूको सेवामा छु। है त अर्को गीत तीन पानी रक्सी बोलको गीत अन्जु पन्त र परेश राईले गाउनु भएको गीत सुन्नेछौँ। र यो गीत चाहिँ डोन कास्टरबाट अनुरोध आएको छ, उहाँको नाम केही बेरमा भनेछु। नुतन भूषालज्यू इजरायलबाट नमस्ते भनेर भन्नुभएको छ, हजुरलाई पनि नमस्कार, ह्याप्पी विकेन्ड भन्न चाहन्छु। अनि हाम्रो अञ्जना गुरुङ तामाङ बहिनी अहिले नेपालमा हुनुहुन्छ र उहाँले एउटा टेक्स्ट पनि लेखेर पठाउनु भएको छ र उहाँको म्यासेज पनि अघि नै अलिकति अघि पठाउनु भएको रहेछ र त्यो म्यासेज पनि हामी पठाउनेछौँ। विशेष गरेर नेपालमा अहिले चाहिँ जुन अब बाढी आएको छ र त्यसको सहकार त उहाँले चाहिँ एउटा मिडल म्यान बनेर देश विदेशबाट चाहिँ जस सङ्कलन गरेको रकम चाहिँ उहाँले सही ठाउँमा सामानहरू किनेर पुऱ्याइसक्नु भएको रहेछ। यहाँ बेलायतबाट पनि दिदीबहिनीहरूले चाहिँ यस पैसा उठाएर पठाउनु भएको छ, त्यस सम्बन्धी अपडेट गर्नुभएको छ। सुन्ने प्रयास गर्नु होला है त। 5 बजेको समाचारपछि म प्रस्तुत गर्नेछु अनि बहिनीको यो टेक्स्ट पनि म पढेर सुनाउनुहुन्छ है त। बहिनी धेरै धेरै धन्यवाद दिन चाहन्छु। मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ आसपोर्टबाट र उहाँले पनि एउटा गीत मगाउनु भएको छ, त्यो गीत त सुन्नेछ। अनि राजपति भाचोक दाजुले पनि एउटा गीत मगाउनु भएको छ, हाम्रो चाहिँ राजपति भाचोक हाम्रो भुवान गुरुङ दाई फानफोलोबाट। अनि लेगे लगनज्यू लामो समय बाद उहाँ कहाँ जानुभएको थियो, नमस्ते योग सर सुनिरहेको छु है हजुर भनेर भन्नुभएको छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु। आज 5:28 जाँदा चाहिँ ब्रिटिस आर्मी ट्याक्टिकल ड्रोन कम्पिटिसन भएको थियो र त्यस सम्बन्धी गरेको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ। वान आर जे सपोर्ट कम्पनीको चाहिँ हाम्रो भाइ हुनुहुन्छ सार्जन विजय राई भाइ र उहाँ चाहिँ यो एक्साइज कन्डक्टिङ अफिसर हुनुहुन्थ्यो अनि र हाम्रो चाहिँ यो स्टान्डमा भेटेको भाइहरूसँग गरेको कुराकानी तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ। त्यो पहिलोचोटि नै यस्तो खालको भएको हो जस्तो मलाई लाग्छ। हजुर अनि 6 बजेको समाचारपछि पनि हामी 2 गेस्टहरूसँग कुराकानी गर्नेछौँ। हाम्रो मेजर रिटायर योगेश राई साहब र उहाँ चाहिँ जनजाति महासङ्घ नेपाल जनजाति महासङ्घ युकेको अध्यक्ष हुनुहुन्छ र उहाँ अनि नेपाल चलचित्र निर्देशकको चाहिँ अध्यक्ष हुनुहुन्छ अरुण प्रधानज्यू, अहिले यहाँ बेलायत आइसक्नु भएको छ। 27 तारिक चाहिँ उहाँहरूको यो कार्यक्रम हुँदैछ, दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव एम्पायर हलमा। तपाईँहरू त्यहाँ जान सक्नुहुन्छ। दिउँसोभन्दा पनि बिहान 10:30 2 बजेसम्म चाहिँ जस मुभी स्क्रिनिङ हुँदैछ, अवार्ड सेरेमनी 2:00-7:00, त्यसपछि चाहिँ 8:00-10:00 डिनर फोटोग्राफ विथ सेलिब्रिटिज चाहिँ भनेको छ है। तर तपाईँहरू जो जानुहुन्छ इन्जोय गर्न सक्नुहुन्छ। यस सम्बन्धी गरेको कुराकानी छ आज, सुन्ने प्रयास गर्नुहोला है त। हजुर यति भन्दै अब भने हाम्रो ड्रोन कास्टरबाट चाहिँ हाम्रो दाजु हुनुहुन्छ धन लिम्बू र उहाँले चाहिँ एउटा गीत मगाउनु भएको छ। इनफ्याक्ट हिजो कि अस्तिको दिन एउटा गीत सुन्नुहुन्छ अनि यसो जानकारी गराउनु होला भनेको थिएँ, आज लेख्नु भएको रहेछ। र समय भए पाहाडै छिटो परेकोले वाइ नट भन्दै हजुर लगायत लभली बिएबस प्रेमी मित्रहरूलाई तीन पानी रक्सी गीत सुनाइदिन भन्दै आउने दिनहरूमा पनि यसरी नै गीत रिक्वेस्ट गर्ने भन्दै सेवारो सबिमा भनेर लेख्नु भएको छ। यो सबिमा भने चाहिँ के हो मलाई थाहा भएन, जस थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु है त। हजुर यो गीत अन्जु पन्त र परेश राईले गाउनु भएको र त्यसपछि भने युके बस्ने दाई हाम्रो चाहिँ भुवन दाई हुनुहुन्छ, उहाँको अभिरुचि गीत यही शीर्षकमा हामी सुन्नेछौँ।

अन्जु पन्त र परेश राईले गाउनुभएको मिठो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. अल द वे डोन कास्टरबाट चाहिँ हाम्रो दाजु हुनुहुन्छ आरपी लिङदेन, र उहाँले सबै सबैलाई सुनाउन चाहनुभएको थियो अनि उहाँ स्वयंले पनि सुन्ने चाहना राख्नुभएको थियो. धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु है. त एउटा जानकारी राखौँ, यो हाम्रो रूपी सिन्जाली मगरज्यू हुनुहुन्छ र उहाँको प्रस्तुति हुँदै रहेछ यहाँ लेमन लिभ चेरिटन फोक्सटनमा 25 सेप्टेम्बरको दिन हो, फ्राइडेको दिन पर्दछ है. त बेलुकी 8 बजेबाट 11 बजेसम्म त्यहाँ कार्यक्रम रहेको छ. यदि तपाईँहरूले चाहिँ यो कार्यक्रममा आएर इन्टरटेन गर्न चाहिँ चाहनुहुन्छ भने चेरिक्टनको चाहिँ त्यहाँको लेमन लिभको फोर्स कोर्ट छ, चार्ली ट्याङ्गो 19 4HEमा तपाईँहरू जान सक्नुहुन्छ. इन्द्र सारु मगर भाइ हुनुहुन्छ, उहाँलाई 07380897659 कन्ट्याक्ट गर्न सक्नुहुन्छ विस्तृत जानकारीको लागि है. त हजुर, यति भन्दै अब हामी चाहिँ अर्को गीततर्फ लागौँ, र यो अर्को गीतको अनुरोध आएको छ हाम्रो भुवन दाजुबाट, र यो युके बस्ने दाई सागर आलेज्यू र चाहिँ गाउने कलाकार शान्ति श्री परियार हुनुहुन्छ. सुरेश राणा मगरको चाहिँ शब्द सङ्गीत रहेको गीत हामी सुन्दैछौँ है. त दाईले पनि पक्का पनि सुन्दै हुनुहुन्छ होला, र यो गीत चाहिँ सबै सबैलाई उहाँले फानबाट युकेबाट सुनाउन चाहनुभएको छ. यो गीत सुन्दै हामी समाचारतर्फ लागौँ, र समाचारपछि एउटा गीत, र गीत पछि भने अन्जना गुरुङ तामाङ बहिनी हुनुहुन्छ नेपाल काठमाडौँबाट, उहाँले पठाउनु भएको चाहिँ भोइस म्यासेज चाहिँ हामी सुन्नेछौँ है. त

हजुर आदरणीय श्री गीत हाम्रो भुवन दाजुको लागि राखिदिएको थिएँ, तर अघि शान्ति श्री परियार भने छु शान्ति श्री मगर है, क्षमा गर्नु होला, दाइले सचाइ पनि दिनुभयो, थ्याङ्क यू भेरी मच सागर आली मगर अनि शान्ति श्री मगर है त।

0: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङमा आज 13 सप फेला परेका छन्। सेनाका अनुसार सुरुङमा अडिर 3 टनलभित्र छडको जालीमा उल्झिएको अवस्थामा 6 सप फेला परेका थिए। फेरि खोजी गर्दा थप 7 सप फेला परेको सेनाले जनाएको छ। सब टनल बाहिर निकालिसकिएको सेनाको भनाइ छ। यो आयोजनाको सुरुङबाट यसअघि विभिन्न मितिमा 15 शव निकालिएको छ। यो आयोजनाको सुरुङमा 300 फँसेको आशंकामा खोजी भइरहेको छ। ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन बिगेसोले आफ्ना माग अब पनि कार्यान्वयन नभए विश्वव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
1: 2079 माघमा सर्वोच्चले सिङ्गापुर पुलिसमा भर्ती हुने नेपाली युवालाई पनि बेलायती सेनाको अभिन्न र महत्वपूर्ण अङ्गको रूपमा व्याख्या गर्दै सहजीकरणका लागि सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो। सर्वोच्चको यो आदेश आएको लामो समय बित्दा समेत आफ्ना माग सम्बोधन नभएको भन्दै बिगेसोले विश्वका अरू मुलुकमा समेत आन्दोलन विस्तार गर्ने चेतावनी दिएको हो। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बु,
2: हाम्रो सल्लाह पनि भइरहेका छ, एकै दिनमा हामी 50-60 देशमा आन्दोलन गर्ने माग पनि पुगेका छौँ र हामीले सधैँ भन्ने गरेका छौँ, तपाईँहरूले हामीलाई जबरजस्ती कोरिला नबनाउनुहोस्, तर तपाईँले यदि यो सम्बोधन गर्नुहुन्न भने र तपाईँले यस्तै खालको नै चेताउनु भए र खोज्नु भयो भने त्यो पनि समयले बताउँछ। बिगेसोले उठाएको कुरामा सम्पूर्ण गोर्खा केन्द्रीकृत हुनुपर्छ। यो खुट्टा राजगर नीति यो हामी मान्दैनौँ। हाम्रो सर्वोच्च अदालतले जे भनेको छ त्यो दिनुहोस्, जे भनेको छ त्यो गर्नुहोस् भन्ने हो।
1: विशेष गरी सिङ्गापुर पुलिसको पेन्सन, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधामा आफूहरू अन्यायमा परेको उनीहरूको गुनासो छ। बिगेसो सिङ्गापुर पुलिस प्रमुख पाल बहादुर घरती,
3: विधवा तथा परिवारको सामाजिक सुरक्षाको सुनिश्चित कहाँ छ? गोर्खाका बाल बालिकाको शिक्षा तथा भविष्यसँग सम्बन्धित सुविधा कहाँ छ? समान सेवाका लागि समान अधिकार सुविधा सम्मानको सुनिश्चितता कहाँ छ? स्वास्थ्य तथा मेडिकल सुविधाको स्पष्ट र समान व्यवस्था कहाँ छ? यी आधारभूत प्रश्नहरूको सम्बोधन नगरी कुनै सीमित सुविधालाई मात्र ठुलो उपलब्धि रूपमा प्रस्तुत गर्न समग्र समाधान होइन।
1: पत्रकार सम्मेलनमा बिगेसोका सल्लाहकार रतन भण्डारीले सर्वोच्चको फैसला कार्यान्वयन नगर्ने वर्तमान सरकारको प्रयास फैसला कार्यान्वयन निर्देशनालयको हस्तक्षेप पछि विफल भएको जानकारी दिनुभएको छ।
4: एउटा अनौठो कुरा के भएको छ भने ए 2083 सालको भदौ 9 उक्त मुद्दामाथि भएको फैसलालाई चाहिँ कार्यान्वयनको चरणबाट हटाउने खेल अन्तर्गत चाहिँ नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसलाई लगतकर्ताको नाममा त्यो कार्यान्वयनको सूचीबाट हटाउँदै त्यसलाई बाइपास गर्ने खेलमा नेपाल सरकार उत्रिएको अवस्थामा सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले त्यसमा हस्ताक्षेप गरेपछि सरकारको उक्त दुष्प्रयास चाहिँ रोक्ने काम भएको छ। त्यसको 2 दिनपछि परराष्ट्र मन्त्रालयलाई सो मुद्दाको फैसला कार्यान्वयनको सम्बन्धमा के कस्तो प्रगति भएको छ भनेर एउटा पत्र लेख्ने काम भएको छ। यो प्रक्रिया फेरि अगाडि बढेको अवस्था छ।
1: भण्डारीको कुरा सुनेपछि बिगेसो प्रमुख सल्लाहकार परि थापाले सरकारमाथि आक्रोश पोख्नु भएको छ।
5: अरूले आएर थर्काएको सुन्नु पर्ने तिम्रो चाहिँ सेवा सुविधा यति हुन्छ यति हुँदैन भनेर उनीहरूले भन्ने वस्तु सिर्जना गर्दै नेपाल सरकार हो सबैभन्दा नालायक र हुतियार हाम्रो राज्य सरकारमै हो।
1: बिगेसो अध्यक्ष लिम्बुले आफ्ना माग पेन्सनधारीको सुविधाका लागि मात्रै नभएर मुलुकको सार्वभौमिकतासँग जोडिएकाले सबै गोर्खालाई एकताबद्ध हुन अनुरोध पनि गर्नुभएको छ।
2: यो हाम्रो मुद्दा, यो गोर्खाको मुद्दा हो, उनीहरूको पेन्सनको मुद्दा हो भन्ने होला, त्यो होइन। यो नेपालको युवाहरूको मुद्दा हो, नेपालको सार्वभौमिकताको मुद्दा हो, यो श्रमको मुद्दा हो, शोषणको मुद्दा, मानव अधिकारको मुद्दा हो, बाल बच्चाको मुद्दा हो। आज हाम्रा गोर्खा साथीहरूको, विशेष सिङ्गापुर साथीहरूको परिवारहरू सिङ्गापुरमा अहिले आत्महत्या गर्नु परेको अवस्था छ।
1: बिगेसोले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरी लन्डनमा हुने वार्ता अस्वीकार गर्ने चेतावनी सहित विभेद अन्त्यका लागि कानूनी र राजनैतिक पहल जारी राख्ने अडान लिएको छ।
0: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एनफाका कोषाध्यक्ष र लेखापाललाई नियन्त्रणमा लिएको छ। कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई नियन्त्रणमा लिइएको हो। एन्फामा आर्थिक अनियमितता गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको हो। आज दिउँसो एन्फा कार्यालय सादो बाटो पुगेर सीआईबीले कागजात, कम्प्युटर र मोबाइल पनि बरामद गरेको छ। स्वास्थ्य सेवा विभागका तत्कालीन 10 तहका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर अर्जुन प्रसाद सापकोटा विरूद्ध गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर सिडी विजय अधिकारीले गाउनु भएको सिकाली टू गजल जस्तै हो यो मिठो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. आधुनिक सदस्य सेकेन्ड आवरमा प्रवेश गरेको छ, इन्जोय गर्दै हुनुहुन्छ नि. 5:10 गइसकेको छ. अल द वे हिस्ट्री इन टेक्सास अमेरिकाबाट सुजन पण्डितज्यू लेख्नुहुन्छ र उहाँले चाहिँ होप एभ्रिथिङ इज ओके विथ यु भनेर मलाई इमेल गर्नुभएको रहेछ. थ्याङ्क यू. जस्ट ट्राइङ टु रिच यु आउट थ्रु फेसबुक एन्ड मेसेन्जर बट कुड नट फाइन्ड यु. सायद हामी साथी छैन होला. आई युज टु स्पिक विथ यु थ्रु मेसेन्जर अर्लियर and had coordinator for an interview with Bitu Kesi. I could not find you these days. Would you mind sending your Facebook ID? भनेर भन्नुभएको रहेछ. म हजुरलाई मेरो चाहिँ वाट्सएपको चाहिँ नम्बर यहाँ पठाइदिनेछु, त्यसमा कल गर्दा पनि हुन्छ है. हजुर थ्याङ्क यू भेरी मच. र मेरो चाहिँ अहिले फेसबुक छैन भने पनि हुन्छ. हजुर पहिला चाहिँ त्यो क्रास भएपछि त्यति साह्रो फेरि गर्ने त्यो एउटा त छ त्यो काम चला हो, तर यो अफिसको लागि मात्रै म चलाउँछु. त्यहाँ फोटोहरू छैन, त्यसले गर्दा पनि श्रोताहरू झुकिनु भएको कारण त्यो हुनसक्छ. हजुर धनु गुरुङ बहिनी फानबुरोबाट उहाँले चाहिँ ओएमजी दा यो गीतले त मलाई मेरो स्कुल लाइफ ब्याक गरायो भने एउटा लिङ्क पनि पठाइदिनु भएको छ. एउटा गीत पुरानो गीत रहेछ, रिमेक गीत अनुरोध गर्नुभएको छ. वाट आई मिस दिस सो प्लिज प्ले दिस सङ फर मी एन्ड रिमेम्बरिङ अल माई स्कुल मेट्स भनेर भन्नुभएको छ. केही तपाईँ अलिक पालोमा अलिकति पछि हुनुहुन्छ है, त्यसले गर्दा तपाईँ गीत अब नेक्स्ट हाम्रो मिनी कालीकोटे बहिनीको गीत म सुनाउनेछु र त्यसपछि हाम्रो खेलमती दिदीको गीत पनि छाँदैछ र उहाँको गीत पनि हामी सुन्नेछौँ है त. हजुर अहिलेलाई भने एउटा मेल पढ्न चाहन्छु. हाम्रो यशोदा गुरुङ दिदी हुनुहुन्छ रेडिङबाट, उहाँ लेख्नुहुन्छ नमस्ते योगराज भाइ, मिठासपूर्ण गोधुली साँझको साङ्गीतिक यात्रा सुनि मनोरञ्जन गरिरहेको छु. दुईवटा जानकारी लिएर आएको छु. एकमा चाहिँ तमुदी युकेको अर्को परोपकारी कदम यही सेप्टेम्बर 12-13 गते सम्पन्न चाहिँ 12 अक्टोबर 2026 नेपालका बाढी पीडितको सहयोगार्थ 100 किलोमिटर पदयात्रा पुरा गरी तमुदी युकेले 6751 जस्ट गिभिङ वेबसाइटबाट सङ्कलन गर्न सफल भएको छ. उक्त चुनौतीपूर्ण यात्रा सफलपूर्वक पुरा गर्नुभएकोमा तमुदी युकेका संयोजक चाहिँ शान्त कुमार गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङज्यू, क्याप्टेन लक्ष्य गुरुङज्यू, तर्कजङ गुरुङज्यू तथा एडमिन टिमहरूमा गोर्खा मिडिया सम्पूर्ण सपोर्टर्सहरूलाई हार्दिक बधाई व्यक्त गर्दछु. दोसरी जानकारी लेख्नु भएको छ, अलिकति बुझिन भोइसरी भन्नुभएको होला. यही बाढी पहिरोलाई समर्पित गर्दै तमुदी लन्डन इकाइका महासचिव विकास रक गुरुङ भाइले आफ्नो शब्द रचनामा हृदय स्पर्शी नयाँ गीतको सृजना गर्नुभएको छ. भाइ विकास रक गुरुङलाई हार्दिक बधाई शुभकामनाका साथ आशिष रायमाझीको सङ्गीत पवित्र गुरुङको आवाजमा उहाँको गीत सुनाइदिन आग्रह गर्दछु. धेरै धेरै धन्यवाद भाइ यशोदा दिदी रेडिङ भनेर भन्नुभएको छ. यो गीत त भन्नुभयो दिदी, यो गीतको लिङ्क चाहिँ मलाई हाम्रो बिएबएसको उमा पठाइदिनु होला है त, मेसेन्जरमा है त. र यहाँ तपाईँले यो गीत त पठाउनु भएको रहेछ यो आइक्लाउडमा जस्तो मलाई लाग्यो, र यसबाट पोसिबल होला जस्तो एकछिन म यहाँ ट्राई गर्छु. नत्र भने यो गीत चाहिँ यहाँ डाउनलोड त हुन्छ कि हुँदैन, भएन भने लिङ्क छ भने मलाई पठाइदिनु होला है त. यहाँ मैले ट्राई त गरिरहेको छु. अब हाम्रो अञ्जना गुरुङ तामाङ बहिनी पहिला हेलिङटनमा हुनुहुन्थ्यो, अहिले नेपाल जानुभएको छ र उहाँको भोइस म्यासेज एकदमै रेडी छ, म प्ले गर्छु. र तर त्योभन्दा अगाडि उहाँले म्यासेज पनि लेख्नु भएको छ. उहाँ लेख्नुहुन्छ नमस्ते योगदाई, गुड इभिनिङ, सन्चै हुनुहुन्छ होला भन्नुभएको छ. हामी एकदमै सन्चै छौँ बहिनी, थ्याङ्क यू. तपाईँ पनि सन्चै हुनुहुन्छ होला, निकै परपरकै काम गरिराख्नु भएको छ. नेपालमा गएर पनि तपाईँ एकदमै एक्टिभ र अहिले एकदमै चाहिँ निडी पर्सनहरूको लागि गर्नुभएको कुरा त काम छ, त्यो एकदमै सराहनीय. साथमा बेबे सुनेर बस्नुहुने सम्पूर्णमा म अञ्जनाको न्यानो नमस्कार जन्मभूमिबाट है भनेर भन्नुभएको छ. अनि हजुरको लोकप्रिय कार्यक्रम गोधुली सुनिरहेको छु. दाई मैले करिब 4-5 मिनटको एउटा

0: हा यसमा सबैभन्दा फुलसदिलो चाहिँ म पढ्छु है योग दाई भनेर भन्नुभएको छ र तपाईँ फुलसदिलो भन्दा पनि एउटा मन पनि हुनु पर्यो तपाईँ एक्टिभ हुनुहुन्छ र समाजसेवा भनेपछि के भन्नु हुरुक्कै हुने व्यक्ति तपाईँ एउटा समय पाउन साथ झ्याप झ्याप लेखेर नत्र बोलेर हजुरलाई दुःख दिनेमा म पढ्छु एनिवे थ्याङ्क यू सो मच ह्याभ अ वन्डरफुल विकेन्ड दाई अञ्जना बहिनी नेपाल भनेर लेख्नु भएको छ बहिनी थ्याङ्क यू भेरी मच तपाईँको एक्टिभ चाहिँ एकदमै एक्टिभ हुनुहुन्छ र बेबेसलाई धेरै हेल्प गरिराख्नु भएको छ नेपालमा पुगेर पनि यहाँ पनि धेरै हेल्प गरिराख्नु भएको कुरा सबैलाई विदित भएको कुरा थ्याङ्क यू भेरी मच अब तपाईँको भोइस म्यासेजतर्फ लागौँ है त
1: हेलो योगदाई नमस्ते अनि गुड इभिनिङ अनि यतिखेर बिएफएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा पनि म अञ्जनाको न्यानो माया र सम्झना भन्दै नेपालबाट पठाएको छु है दाई सबैजनालाई मेरो साथीहरूलाई मलाई चिन्नुहुने सबैजनालाई धेरै पछि अनि दाई स्पेसली आज चाहिँ गएको बाढी पहिरोमा भदौ 10 गतिदेखिको कन्टिन्यू हिजोसम्म भनौँ न जो जतिले युकेबाट मलाई सहयोग पठाउनु भएको छ उहाँहरूलाई बिएफएस मार्फत थ्याङ्क यू नभनिकन बस्न सकिनँ म त्यसैले सानो एउटा थ्याङ्क यू मेसेज पनि पठाएको छु उहाँहरू सबैजनालाई धेरै सम्झना पनि भन्न चाहन्छु अनि स्पेसली गएको हाम्रो यो बाढी पहिरोमा परेदेखि अब हिजोसम्म भनौँ न लगातार साथीभाइहरूले युकेमा बस्नुहुने हङकङ अमेरिका क्यानाडा अस्ट्रेलिया मेरो साथी कहाँ कहाँ छरिनु भएको छ सबैजनाले कतिले चाहिँ नराखिदियो है नाम भन्नुभएको छ र मैले उहाँहरूको नाम यहाँ समावेश गरेको छुइनँ र राख्ने पर्नेहरूको मलाई मनले खाएकोहरूको चाहिँ सबैजनाको नाम राखेको छु है अनि उहाँहरूलाई सोधेरै राखेको छु अनि अब सबैजनाको इच्छा सोधेरै राख्ने र नराख्ने भन्नेमा चाहिँ नराख्नेहरू धेरै हुनुहुन्छ राख्नेहरू चाहिँ अब राख्दै भने त भन्नुभएको नि तर मेरो सेटिस्फ्याक्सनको लागि मैले राखेको छु अनि यो अभियानमा मलाई साथ दिनुहुने स्पेसली युकेवासी मेरो प्यारो साथीहरू दाई दिदीहरू सबैजनालाई यही बिएफएसबाट चाहिँ म थ्याङ्क यू भन्न चाहन्छु दाई गएको दुई हप्ता अगाडि नै खासमा चाहिँ युकेबाट चाहिँ धमाधम राहत पठाइदिइरहनु भएको थियो हिजोसम्म पनि अझै पनि पठाउनु खोजिरहनु भएको थियो तर मैले हिजोबाट चाहिँ टोटली नै अब मैले स्टप गरिसकेको छु किनभने अब सधैँ यसैमा मात्रै लागेर पनि हामीले सक्दैन अब सरकारको पाली आइसकेको छ र सरकारले ठाउँ ठाउँबाट आफ्नो तवरले गरिराख्नु भएको पनि हजुरहरूले सुनिरहनु भएको छ र अब त्यो अरू कम्प्लेनहरू त छँदै नै छ होइन हाम्रो नेपाली र नेपाल हाम्रो जहिले त्यही नै हो त्यसो भनिरहँदा स्पेसली आज चाहिँ थ्याङ्क यू भनेर चाहिँ म मेरो प्यारो बहिनी अन्जु गुरुङ हङकङबाट मलाई 50,000 सघाएर तुरुन्तै दिदी लगिदिनु न यो गरिदिनुहोस् न भनेर उहाँले पठाउनु भएको थियो उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु उहाँको रकम विवरण के गरे कहाँ पुर्याए भनेर पर्सनली मैले उहाँलाई पठाइसकेको छु म्यासेज पनि हाम्रो आदान प्रदान भइसकेको छ है बहिनीसँग त मैले एकचोटि मात्रै भेटेको तर यति वर्षदेखि भेटेको जस्तै फुल्ली गर्नुभएको छ उहाँले मसँग र मैले पनि अनि त्यसै गरी मेरो प्यारो आदरणीय दाई शङ्कर गुरुङ र भाउजू उर्मिला गुरुङ कर्मीबाट 41,100 पैसा पठाउनु भएको थियो त्यो पनि मैले सबै विवरणहरू पठाइसकेको छु उहाँलाई नि धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि फेरि हाम्रो मेरो प्यारो आदरणीय दिदी गोमा राणा र सुनिल दाईलाई पनि थ्याङ्क यू भन्न चाहन्छु दाई दिदीले पनि मेरो प्लिज यति अटाइदिनु न भनेर उहाँहरूको रिक्वेस्टमा 30,000 पठाइदिनु भएको थियो त्यो पनि मैले सबै हाम्रो म्याग्दी जिल्लाको लागि सबै पठाइसकेको छौँ होइन यो 1,21,100 रुपियाँको चाहिँ हामीले घरको जिन्सीहरू चिजहरू चाहिँ 27 घरको लागि म्याग्दी पठाएर पनि पुर्याएर पनि ह्यान्ड ओभर गरेर पनि सबै फोटोहरू उहाँहरूलाई विवरणहरू पठाइसकेको छु होइन त्यसमा भलन्टियर गरिदिनु हुने मेरो भाइ बहिनीहरू मेरो टिमहरूलाई पनि एकदम थ्याङ्क यू भन्न चाहन्छु अनि हामीले छोटो समयमा थोरै भए पनि हजुरहरूसँग कनेक्ट भएर आफ्नो देशमा यसरी परेको बेलामा सहयोग गर्न पाउँदाखेरि धेरै भाग्यमानी ठानेको छु अनि तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र विश्वास गर्नुभएकोमा र तपाईँहरूको विश्वास एउटा पनि नतोडिकन मैले ठाउँको ठाउँ पुर्याइदिएको छु है भनेर पनि भन्न चाहन्छु रेडियोबाट है दाई अनि दाई अर्को चाहिँ हाम्रो हुनुहुन्छ नेपालीज लेडिज बरो अफ हन्सलोबाट उहाँहरूले 30 कार्यक्रम गरेर दिदी बहिनीहरू भेला भएर नेपालमा यसरी आपत्ति पर्यो है भनिसकेपछि सानो प्रोग्रामहरूको उहाँहरू अलरेडी अर्गनाइज गर्नुभएको थिएछ होइन उहाँहरूले पनि मलाई कन्ट्याक्ट गरेर अञ्जना बहिनी यहाँसम्म हाम्रो पनि सानो सहयोग पुर्याइदिनुहोस् न भनेर नेपालीज लेडिज कम्युनिटी बरो अफ हन्सलोको चाहिँ संस्थापक अध्यक्ष देवीरानी गुरुङ दिदी अनि त्यही संस्थाको अध्यक्ष प्रभा खाबुङज्यू दिदी र सम्पूर्ण नेपाली लेडिज कम्युनिटी बरो अफ हन्सलोको दिदी बहिनीहरू सबैजना मिलेर 30 पार्टी गरेर 4,12,000 रुपियाँ चाहिँ उहाँहरूले प्रधानमन्त्री कोषमा बुझाइसक्नु भएको रहेछ त्यसपछि फेरि इमिडिएट अर्को राफल ड्र गरेर खेलाउनु भयो

0: उहाँहरूले चाहिँ 81,000 फेरि बहिनी त्यहाँ केमा जरुरी छ त्यहीँ लगाउनुहोस् भनेर पठाउनु भएको थियो। अनि त्यसलाई चाहिँ हामीले यल्लो गुम्बा र मुस्ताङ गुम्बामा रहनुभएको 700 परिवार हुनुहुन्छ, 700 परिवारको यति धेरै बच्चाहरू नि हुनुहुन्छ होइन, बच्चाहरूको नि काउन्ट छ तर सबै भनिरहँदा लामो होला। उहाँहरूको लागि परिवारको लागि हिजो 21 दिनको घेवा थियो। घेवा पूजा भन्छ हाम्रो शेर्पाहरूको, तामाङहरूको घेवा गर्ने भन्छ, अनि अरू जात जातिकोहरूको आफ्नो आफ्नो परम्परा अनुसारको चाहिँ काजक्रिया गरिएर बसिरहनु भएकोहरूलाई एकजना बराबर 3,000 दरले हामीले हिजो पैसा बुझाइसकेको छौँ र उहाँहरूलाई पनि अवगत गराइसकेको छु। र एकचोटि फेरि रेडियोबाट पनि तपाईँहरू सबै दिदी बहिनीहरूलाई एकदमै सल्युट भन्छु, थ्याङ्क यू सो मच पनि भन्न चाहन्छु। अनि मलाई पनि मौका दिनुभयो, मैले गरिरहेको थिएँ, अब त्यसमा गरौँ न अझै थपौँ न भनेर तपाईँहरू जोडिनु भयो, कति भाग्यमानी लागेको छ मलाई पनि इमिडिएट यो कामहरूमा आफू एप्रोच हुनु पाउँदाखेरि। अनि तपाईँहरू सबैजनाको एकदम तपाईँहरूले गर्नुभएको दुःख एक कन्ची पनि तलमाथि नभइकन जस्ताको तस्तै पीडितको हातमा पुर्याइसकेको छु भनेर रेडियोबाट पनि अवगत गराउन चाहन्छु। अनि सम्पूर्ण नेपालीज लेडिज कम्युनिटी बरो अफ हन्सलोको दिदी बहिनीहरूलाई वान सेकेन्ड थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि त्यसै गरी मेरो हुनुहुन्छ एटा श्रेष्ठ, युएसएबाट 25,000 दिनुभएको थियो, अनि शोभा श्रेष्ठ दिदी युएसएबाट अनि 15,000, अहिले रेडियो सुन्नु भएको छ कि छैन मलाई थाहा छैन तर दिदीहरूलाई थाहा छ युएसमा सुनिरहेको हुन्छौँ हामी प्राय भनेर भन्नुहुन्छ उहाँहरू होइन। अनि राधिका श्रेष्ठ दिदी काठमाडौँबाट 5,000, अनि रोचन दाई र अनुजा मेरो साथी प्यारो युएसए फ्लोरिडाबाट 10,000, अनि दिपा भाउजू कर्वी युकेबाट 10,000, अनि तुलसी गुरुङ दिदी र नारद गुरुङ दाजु यहीँ नेपालमा आउनुभएको रहेछ, अनि उहाँहरूले पनि 10,000 लगाइदिनु बहिनी भनेर भन्नुभयो, त्यो लगाइ पनि दिइसक्यो पठाइ पनि सक्नुभयो उहाँहरूले होइन। त्यसपछि छिरिङ शेर्पा बौद्धबाट 5,000, अनि मेरो प्यारो भन्दा प्यारी दिदी लारा लक्ष्मी राई दिदीले 10,000 पठाउनु भएको थियो, र कुल 1,71,000 दरले चाहिँ 57 जनालाई अस्ति काजक्रिया गरेर बस्नु भएको थियो, उहाँहरूको लागि हामीले बुझाइसकेको छौँ र सबैजनालाई मैले यो हिसाब किताब जस्ताको तस्तै पठाइ पनि सकेको छु भन्न चाहन्छु। अनि वान सेकेन्ड तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। तर अब मेरो आफ्नो पारिवारिक कामले गर्दाखेरि यसमा धेरै लामो गइराख्न सक्दिनँ, इन फ्युचरमा लेट्स सी। अनि अहिले चाहिँ तपाईँहरूले अझै पठाउँछु भनिरहनु भएको छ, त्यसमा चाहिँ म फेरि अब गर्न सक्दिनँ अहिले भन्न चाहन्छु। अनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद है। अन्तिममा अनि योगदालाई र सम्पूर्ण बेफेस सुनेर बस्नुहुने श्रोताहरूलाई अनि बेफेसको सबै फ्यामिलीलाई र मेरो साथीहरूलाई ह्याभ अ वन्डरफुल विकेन्ड अहेड भन्न चाहन्छु अनि धेरै सम्झना बाई।
1: हजुर बहिनी स्याबास, कस्तो राम्रो काम गर्नुभएको रहेछ होइन, र जस अझै पनि पैसा आइरहेको छ भन्दै हुनुहुन्थ्यो पुण्य कामको लागि, तपाईँले जुन अग्रसरता देखाउनु भयो र त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। किप इट अप भन्न चाहिँ चाहन्छु, आशा छ उहाँहरूले पक्कै पनि सुन्ने मौका पाउनु भयो होला। 5:23 गइसकेको छ, हाम्रो यशोदा दिदीले पठाउनु भएको गीत मैले डाउनलोड गर्न सफल भएँ दिदी, थ्याङ्क यू भेरी मच, केही बेर म सुनाउनेछु। यता अहिलेलाई भने यो गीत हामी सुन्दैछौँ आशपोर्टबाट मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ, उहाँले अनुरोध गर्नुभएको गीत सुनाउँ, त्यसपछि एउटा प्रोमो ब्रेक अनि हामी कुराकानी गर्नेछौँ यो ब्रिटिस आर्मी ट्याक्टिकल ड्रोन कम्पिटिसन सम्बन्धी गरेको कुराकानी। तारप्रसाद चेमजङ दाजुले पनि सुन्दैछु, आज अलिकति चाहिँ बिजी भएँ भनेर भन्नुभएको छ, थ्याङ्क यू। कैलाश भाइको गीत पनि छ, त्यो गीत पनि हामी सुन्नेछौँ। उदित नारायण झा र दीपा घतराज गाउँदै हुनुहुन्छ।

0: हजुर, अलिकति काटे निकै लामो छ यो गीत. कुसुमेल माल चलचित्रबाट यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो. हाम्रो मिनी कालीकोटे राई बहिनी आसपोर्टमा हुनुहुन्छ र उहाँले सुनेर पनि धन्यवाद भनिसक्नु भएको छ. धेरै धेरै धन्यवाद. र अर्को गीत चाहिँ अब हामी धनु गुरुङ बहिनी हुनुहुन्छ फानबरमा, र उहाँको एउटा चाहिँ इतिहास बोकेको भनौँ न, एउटा चाहिँ हिस्ट्री बोकेको रहेछ. सानोमा उहाँले यो गीतमा पर्फर्म पनि गर्नुभएको रहेछ. त्यो गीत हामी सुनेछौँ. तर त्योभन्दा अगाडि चाहिँ ब्रिटिस आर्मी ट्याक्टिकल ड्रोन कम्पिटिसन सम्बन्धी गरेको कुराकानी हामी सुन्नेछौँ. र यो कम्पिटिसन चाहिँ 15-17 हिजोसम्म भएको थियो स्यान्डर्सको चाहिँ भरोसा ट्रेनिङ एरियामा. सुरुमा चाहिँ म हाम्रो भाइ हुनुहुन्छ साजन विजय राई भाइ, र उहाँ चाहिँ ले नै एक्सर्साइज कन्डक्ट गर्नुभएको थियो, उहाँसँग कुराकानी गर्नेछु. त्यसपछि हामी एक दुईवटा स्ट्यान्डमा गएका थियौँ, स्ट्यान्ड आइसी अनि एकजना भाइसँग कुराकानी गरेको छ. उहाँ चाहिँ कम्पिटिसनमा हुनुहुँदै आइबिएस ब्रेकनबाट. अहिलेलाई भने हाम्रो विजय भाइसँग कुराकानी गर्नतर्फ लागौँ है त. र उहाँ जस आज यता आइ पनि सक्नु भएको होला पक्का पनि, उहाँसँग हामी कुराकानी गर्नेछौँ. विजय भाइ नमस्ते. तपाईँलाई
1: नमस्ते दाइ. नमस्ते.
0: यो चाहिँ अब ड्रोन कम्पिटिसन भइरहेको छ, यसको बारेमा अलिकति भनिदिनुहोस् न.
1: हजुर, यो चाहिँ हाम्रो ब्रिटिस आर्मी ड्रोन वर्स 26 भनेर चाहिँ नाम राखेको छौँ. पहिला चाहिँ यो चाहिँ ब्रिटिस आर्मी ट्याक्टिकल ड्रोन कम्पिटिसन भन्ने थियो. यो चाहिँ एउटा सोल्ली ड्रोन कसरी सोल्जरले चाहिँ मिलिट्री ट्याक्टिकल वाइजको हो, सबै अब कामहरू चाहिँ जति पनि मिसनहरू चाहिँ सबै उनीहरूको चाहिँ ड्रोन युटिलाइज गरेर आइदर आइएसआर होस् या त त्यो ड्रोन चाहिँ वान वे एट्याक होस्, त्यो प्लेटफर्महरू चाहिँ एसयुएस प्लेटफर्महरू चाहिँ युज गरेर एचिभ गर्ने मिसनहरू एक्टिभिटी थियो. अभियसली त्यहाँनिर धेरै सिरियलहरू थियो जसमा चाहिँ त्यो सिनारियोलाई मोर रियलिस्टिक बनाउनको लागि चाहिँ धेरै कुराहरू चाहिँ उनीहरूले चाहिँ कन्सिडरेसन एनालाइज गरेर चाहिँ पक्का प्रोपर प्लान गरेर चाहिँ फाइनल्ली उनीहरूले एचिभ गर्ने मेन इम्प्याक्ट हान्नेहरू चाहिँ सबै ड्रोन मार्फतहरू नै थियो. यो चाहिँ एउटा भन्नुपर्दाखेरि चाहिँ क्याम्डेन पेट्रोल स्टाइलमा डिजाइन गरिएको थियो, जसमा चाहिँ हाम्रो ब्रिटिस आर्मीको मात्र नभएर हाम्रो यो ट्राई सर्भिस, आरएफ, नेभी सबै ट्राई सर्भिसकोहरू पार्टिसिपेट पनि हुनुहुन्छ. जसमा गर्दाखेरि चाहिँ अब धेरै अब इन्टरनेसनल टिमहरूले पनि पार्टिसिपेट गर्नु खोज्नु भएको थियो. उहाँहरूको चाहिँ फ्यु अब लेजिस्लेसनहरूले गर्दाखेरि चाहिँ अलिकति बेरियर भएर चाहिँ उहाँहरू चाहिँ एज अ अब्जर्भर, एज अ उहाँहरूले चाहिँ कसरी हुन्छ एडिसनल्ली उहाँहरूले चाहिँ सब्स्टिट्युट भएर हुन्छ है कसरी होला, स्टिल उहाँहरूले चाहिँ हेर्नु भएको थियो यहाँनिर आएर स्टिल पार्टिसिपेट जस्तो एउटा चाहिँ यो इभेन्टमा चाहिँ देखिरहनु भएको छ.
0: एक्साइज कन्डक्टिङ अफिसर हुनुहुन्छ, तपाईँको रोल अलिकति भनिदिनुहोस् न.
1: मेरो रोल चाहिँ सोली भन्नुपर्दाखेरि अब म चाहिँ एउटा प्लानिङ अफिसर भएर चाहिँ यो इभेन्टलाई अर्गनाइज कोअर्डिनेट गरेर सबै सेफली अब सेफ पर्सन, सेफ इक्विपमेन्ट, सेफ प्लेस, सेफ ट्रेनिङ भन्ने कुराहरू सबै समेटेर चाहिँ यसलाई चाहिँ ठिक तरिकाले सेफली एक्जिक्युट गरेर सबै मेरो स्टाफहरूलाई र मेरो ट्रुप सोल्जरहरूलाई एभ्रिथिङलाई सेफली यो हाम्रो इभेन्टलाई चाहिँ सक्सेस गराउने हो.
0: ब्रिगेड अफ गोर्खासबाट भनौँ न, यो कम्पिटिसनमा चाहिँ कति टिम हुनुहुन्छ सबै भनौँ न.
1: अहिले ब्रिगेड अफ गोर्खासकै मात्रै चाहिँ अहिले एक्ज्याक्ट नम्बर मलाई थाहा अलिकति याद भएन, तर ओभरअल भन्दाखेरि चाहिँ इनिसियली 67 पार्टिसिपेन्टहरूले टिमहरूले चाहिँ रेजिस्टर गर्नुभएको थियो, तर अहिले अन द डेमा चाहिँ हामीले चाहिँ ड्यु टु टाइम लिमिटेसन अनि त्यहाँदेखि चाहिँ उनीहरूको जुन हामीले कम्पिटिटर्स ब्रिफ गर्दाखेरि उहाँहरूले रिक्वायरमेन्ट चाहिँ यो इभेन्टमा कम्पिटिसनमा भाग लिने उहाँहरूको क्यापेबिलिटी नभएको कारणले गर्दाखेरि ड्रप डाउन भएर अहिले चाहिँ 20 टिम्स छ.
0: ओके, अनि 6 स्ट्यान्ड रहेछ, त्यो स्ट्यान्डमा चाहिँ डिफ्रेन्ट सिनारियो हो, हामी एक दुईवटा स्ट्यान्डमा त गयौँ.
1: हजुर, सिनारियो चाहिँ अब कस्तो हुन्छ भने फर्स्ट इनिसियली अभियसली तपाईँ यो मिसन प्लानिङ त्यो स्ट्यान्डमा पुग्नुभयो होला, त्यहाँ चाहिँ सोली उहाँहरूले सुरुमा एउटा अर्डर पाउँछ, उनीहरूले ओएसडब्ल्यू पाउन बित्तिकै चाहिँ त्यहाँबाट चाहिँ उनीहरूले चाहिँ त्यो फुल अर्डरको आधार रिलेटेड नै उनीहरूले एउटा ओभरअल स्टार्टिङदेखि एन्डसम्मको चाहिँ मिसन पाएको हुन्छ. तर हरेक स्ट्यान्ड थ्रुमा जाँदाखेरि चाहिँ हरेक डिफ्रेन्ट मिसन चाहिँ एचिभ गर्दै जानुपर्ने हुन्छ, तर गाइडेड बाई ओभरअल पहिलाको अर्डरले चाहिँ ओभरअल गाइड गरेको हुन्छ.
0: अब ब्याक टु युनिटमा त तपाईँले यस्तो इस्यु धेरै गर्नुभएको छ, यो ड्रोनको चाहिँ कस्तो हुँदो रहेछ?
1: हजुर, यो ड्रोनको चाहिँ भन्नुपर्दाखेरि अब अभियसली यो न्यू अब एउटा चाहिँ हाम्रो आर्मीमा एभ्रिथिङ अहिले अब तपाईँले करेन्ट वारहरू अहिले भइरहेकोमा चाहिँ अब इक्जाम्पल हेर्नुहुन्छ भने चाहिँ धेरै अहिले चाहिँ मोर इफेक्टिभ एन्ड अहिले चाहिँ हरेक तर छोटो समयमा इफेक्टिभ वेमा चाहिँ मिसन एचिभ गर्ने र इम्प्याक्ट गर्नको लागि चाहिँ युएस प्लेटफर्महरू चाहिँ एकदम अहिले भाइटल गेम खेलिरहेछ, अनि जसमा चाहिँ यो चाहिँ एउटा इमर्जिङ एउटा चाहिँ थ्रेट पनि हो र हाम्रो एउटा क्यापेबिलिटी पनि हो, अनि यसमा चाहिँ अब सबैको लागि नयाँ नै भएछ अभियसली. अब नोट अब नर्मली हामी गरिरहने एउटा नर्मल कम्पनी एक्सर्साइज बटालियन एक्सर्साइज ट्रेनिङ एउटा जुन हाम्रो टेक्टिकल लेभलमा कन्भेन्सनल अब हामीले जति पनि काउन्टर इन्सर्जेन्सीहरू जस्तो गरेको भन्दा कम्प्लिटली अलिकति फरक एक्सन एउटा हुन्छ. गर्दाखेरि यो चाहिँ एउटा ब्रिटिस आर्मीमा बिस्तारै चाहिँ हामीले यसलाई डेभलप गराउँदै यसलाई चाहिँ एउटा चाहिँ कल्चर जस्तो यसलाई कसरी चाहिँ यो क्यापेबिलिटीलाई हामीले चाहिँ मोर सोल्जरहरूमा चाहिँ फेमिलराइज गराएर चाहिँ यसलाई चाहिँ बिल्ड गर्ने यो चाहिँ मेन पनि एउटा एम थियो. त्यो भएको कारणले गर्दा अभियसली डिफ्रेन्ट हो दाइ कम्प्लिटली. हाम्रो अभियसली आर्मीको बाइबलहरू फलो गरेर जानुपर्ने हुन्छ. गर्दाखेरि चाहिँ एक्साइटिङ पनि हो, च्यालेन्जिङ पनि छ, तपाईँको चाहिँ धेरै कुराको कोअर्डिनेसन पनि हुन्छ र धेरै कुरामा लमा पनि हामी चाहिँ बाइन्ड पनि हुनुपर्छ.
0: यो कम्पिटिसनमा भाग लिनको लागि चाहिँ टिममा कस्तो क्वालिफिकेसन हुन्छ जो कहिले त भाग लिन सक्नु भएन?
1: हजुर, अभियसली यो चाहिँ अब तपाईँको चाहिँ मिनिमम पनि जो कमान्डर आउँछ उनीहरू चाहिँ एसयुएस प्लेटफर्मको चाहिँ एउटा चाहिँ कमान्डर सिस्टम कमान्डर क्वाल हुनुपर्छ, जसमा अपरेटर मिनिमम पनि अपरेटर हुनै पर्यो. अब जो जसले जो जब रोल समातेको छ उसको चाहिँ अब आइदर सिस्टम कमान्डर भयो या त अब अपरेटर भयो या वान वे एट्याक अपरेटर भयो वान वे अपरेटरको कमान्डर भएको यो खालको चाहिँ उनीहरूसँग चाहिँ क्वाल हुनुपर्छ. त्यो उनीहरूको एपोइन्टमेन्ट अनुसारको चाहिँ राइट क्वाल हुनुपर्छ.
0: यो मोडर्न वर्ल्डमा चाहिँ ड्रोनको इम्पोर्टेन्ट कस्तो छ अहिले?
1: हजुर, यसको चाहिँ अहिले भन्नुपर्दा अनेस्टली भाइटल नै छ. तपाईँको चाहिँ छोटो समयमा लो कस्ट होइन, तपाईँको चाहिँ लो टाइममा चाहिँ इफेक्टिभ तरिकाले इनिमीलाई आइदर हामीले चाहिँ आइडेन्टिफाई गर्नु परोस् यदि हामीले त्यो इनिमीलाई चाहिँ स्ट्राइक गर्नु पर्यो भने आइदर आइएसआर जस्तो हामीले चाहिँ सर्भिलेन्सको लागि पनि भयो या त अब टार्गेटलाई हामीले हान्नको लागि पनि भयो, यो दुइटै वेमा चाहिँ हामीले मजाले बेनिफिट गर्न सकिन्छ. फायर अवे कोभर्ट कन्सिल भएर गर्दाखेरि मोर अरूभन्दा कम्पेयरले चाहिँ अहिले मोर इफेक्टिभमै भएको छ. मजाले नै सिम्पल एउटा ड्रोनलाई चाहिँ हामीले युटिलाइज गरेर ठुल्ठुलो मिसनहरू चाहिँ इजिली एचिभ गर्न सकिन्छ.
0: हाम्रो गोर्खालीहरूको टिमहरू छन्, कस्तो फिडब्याक पाउनु भएको छ अहिले त अब थाहा छैन त्यति भए?
1: हाम्रो गोर्खालीहरू पनि एकदमै राम्रो हुनुहुन्छ. जस्तो अब हाम्रो टुआर्जर क्युजेलर इन्जिनियरहरू पनि आउनु भएको छ, उहाँहरूको अब फिडब्याक त्यति साह्रो लिन त पाएको छैन, अहिले स्टिल अनगोइङ भइरहेछ. तर उहाँहरूको थोरै भेट्दाखेरिको एउटा फिडब्याक लिँदाखेरि चाहिँ एकदमै उहाँहरूलाई चाहिँ नोट ओन्ली एउटा कम्पिटिसन्स न मात्रै नभएर उहाँहरूको लागि चाहिँ लर्निङ पनि भएको छ. गर्दाखेरि एक्साइटेड भएको छ, हरेक स्ट्यान्ड चाहिँ उहाँहरूले इन्जोय गर्नुभएको छ अरे. गर्दाखेरि उहाँहरूले पनि एकदमै हरेक स्ट्यान्डमा मलाई जहाँसम्म लाग्छ राम्रै गर्नुभएको छ होला, उहाँहरू तयारी भएर पनि आउनु भएको छ होला भन्ने मलाई आशा छ.
0: हुन्छ भाइ, धेरै धेरै धन्यवाद.
1: हुन्छ, धन्यवाद दाइ हजुरको टाइमलाई.
0: अब हामी यहाँ एउटा स्ट्यान्डमा आएका छौँ, कपरोल गोकर्ण छन्त्याल भाइ हुनुहुन्छ. यो स्ट्यान्डमा चाहिँ उहाँहरूको काम के हो त्यस सम्बन्धी कुराकानी गर्नेछौँ. ल भाइ नमस्ते.
2: दाइ नमस्ते. दाइ
0: ल यहाँ तपाईँहरूको स्ट्यान्ड रहेछ खास, यहाँ चाहिँ के हुन्छ?
2: दाइ मेरो स्ट्यान्ड चाहिँ स्ट्यान्ड 3 हो. यसमा चाहिँ हाम्रो स्ट्यान्डमा चाहिँ बेसिकली फाइन एन्ड रिपोर्ट हो. स्क्वाडहरू आउँछ दाइ, स्क्वाडहरू आएपछि म सिनारियो दिन्छु, एरिया दिन्छु, अनि तिनीहरूले ड्रोन लन्च गरेर भाया द ड्रोन दे फाइन द एनिमीज.
0: अनि यहाँको सिनारियो चाहिँ के हो?
2: सिनारियो चाहिँ बेसिकली आफ्टर द ग्रेडेड अफ एनिमी एमडिए सम अफ द एनिमी हेज बिन स्क्याटर विद इन दिस बाउन्ड्री and they have built hostile built up positions and staying in with the pair at least 2-3 packs.
0: टास्क चाहिँ कति मिनट भित्र उहाँले कम्प्लिट गरिसक्नु पर्छ दिएको टास्क चाहिँ?
2: 30 मिनट भित्र.
0: अनि कस्तो गर्दै हुनुहुन्छ तपाईँको ब्रिफिङ सुनेपछि?
2: त्यसपछि चाहिँ जस मिसन चाहिँ एचिभ भइरहेछ दाइ, मैले दिएको सिनारी अनुसार उनीहरूले टास्क चाहिँ कम्प्लिट गरिरहेछ. अहिलेसम्मको सबैले चाहिँ मिसन एचिभ गरिरहेछ. फाइन एन्ड रिपोर्ट हो मेरो मिसन चाहिँ, फाइन गरेर रिपोर्ट गरिरहेछ.
0: हुन्छ भाइ, थ्याङ्क यू.
2: हजुर दाइ, थ्याङ्क यू भेरी मच.
0: अब आइबिएस टिमको चाहिँ कपरोल विजय थापा भाइ हुनुहुन्छ, उहाँ चाहिँ ड्रोन अपरेटर हुनुहुन्थ्यो. भाइ नमस्ते.
3: नमस्ते हजुर.
0: हजुर कस्तो भइरहेको छ?
3: हजुर एकदम च्यालेन्जिङ. अहिलेसम्म चाहिँ 6 स्ट्यान्डमा चाहिँ 5 गरिसक्यौँ, राम्रो भइरहेको छ अहिलेसम्म.
0: आज यहाँ टार्गेट हिट भयो?
3: हजुर डेफिनेटली अन द पोइन्ट. मेन चाहिँ अब हाम्रो मेन इभेन्टै अब एफपिभी स्ट्राइकर हो. अब मै अब टार्गेट हिट गरेको गर्दा चाहिँ म एकदम खुसी छु, टिम पनि खुसी हुनुहुन्छ सबैजना.
0: अनि यो ड्रोनबाट एट्याक गर्दा चाहिँ के कुरामा ध्यान दिनु पर्दो रहेछ? अब एकदमै रुखहरू छ, झाडी छ.
3: हजुर अब ट्रेनिङ पर्पजले गर्दा धेरै कुराहरू छ होइन, जस्तै कि अब ट्रेनिङ यो पनि अब यस अल्दो इज इट ट्रेनिङ हो, तर पनि अब हामीले चाहिँ कति सेफ्टी हेर्नुपर्ने हुन्छ. हामीले चाहिँ अब 120 भन्दा माथि जानु भएन, बााउन्ड्रिज दिएको हुन्छ, बााउन्ड्रिज भन्दा जानु भएन, किनकि त्योभन्दा दायाँ बायाँ एक्सिड बााउन्ड्री गऱ्यो भने चाहिँ मान्छेहरू लाग्न सक्छ, किनकि सिभिलियन हिँडिरहेको हुन्छ, कोही कोही मान्छे हिँडिरहेको हुन्छ, ट्रेनिङ गरेर हुन्छ, अरू मान्छेहरू पनि उनीहरू लाग्न सक्छ, त्यही भएर हामी एकदम कसेस भएर चाहिँ फ्लाइ गर्नुपर्छ।
0: चारजनामा चाहिँ कसको रोल के हुन्छ?
3: हजुर, सो यो चाहिँ फोरमेन टिम हो। फर्स्टमेन चाहिँ टिम कमान्डर हुन्छ, उसले चाहिँ एभ्रिथिङ हेर्छ हाम्रो टिमहरूको चाहिँ। त्यसपछि सेकेन्डमा चाहिँ अब एफपिपी अपरेटर हुन्छ, डिपेन्ड अपन युनिट हो। अब हामीले चाहिँ आइबिएसमा चाहिँ एफपिपी अपरेटरलाई चाहिँ अब सिनियरिटीको हिसाबले चाहिँ उसलाई चाहिँ अब टुआइसीको तरिकाले लिन्छौँ। सो एनी एडमिन फर द टिम सबै उसले हेर्छ, विच इज मैले हेरेको छु। त्यसपछि अनि थर्डमा चाहिँ हाम्रो आएसआर अपरेटर हुन्छ, उसले चाहिँ त्यो आएसआरले चाहिँ उसले चाहिँ सबभन्दा सुरुमा चाहिँ हामीलाई टार्गेट एरियाको एनआई दिएको हुन्छ, त्यो एरियामा गएर चाहिँ इनिमी सर्च गर्ने आएसआरले। वान्स आइडेन्टिफाई भएपछि चाहिँ एफपिपी अपरेटर हुन्छ, विच इज माइसेल्फ, अनि म चाहिँ स्ट्राइक गर्छु।
0: यहाँको मिसन चाहिँ के थियो?
3: हजुर, यहाँको मिसन चाहिँ हाम्रो मुभिङ भेकल थियो, त्यो मुभिङ भेकललाई चाहिँ हामीले चाहिँ हिट गर्नुपर्ने चाहिँ हुन्छ, सक्सेसफुल भयो
0: भाइ। थ्याङ्क यू, अनि राम्रो गर्नु होला।
3: हुन्छ, थ्याङ्क यू भेरी मच। हजुर,
0: अब भने कप्रोल खन बहादुर गुरुङ भाइ हुनुहुन्छ, वान आरजे सपोर्ट कम्पनी एन्टी ट्याङ्क प्लटिङ हुनुहुन्छ, स्ट्यान्ड आइसी हुनुहुन्छ। भाइ नमस्ते।
4: भाइ नमस्ते। हजुर हजुर,
0: यहाँको मेन मिसन चाहिँ के थियो?
4: यहाँको मेन मिसन भनेको चाहिँ भेहिकल स्ट्राइक हो, एम्बुस, जसरी चाहिँ क्विक आएर चाहिँ त्यो एनिमी आर्मर चाहिँ अब मुभ भइराखेको बेलामा चाहिँ उसलाई चाहिँ डिस्ट्रोय गर्नुपर्ने थियो। हजुर
0: हुन्छ भाइ, वेल डन, थ्याङ्क यू।
4: हजुर, थ्याङ्क यू।
0: अब फेरि यहाँ अर्को स्ट्यान्डमा आएका छौँ, एकजना भाइ हुनुहुन्छ चिनिराकै। भाइ नमस्कार है।
5: नमस्कार भाइ।
0: भाइको पुरा नाम सपोर्ट कम्पनी नै अफकोर्स।
5: हजुर, मेरो नाम चाहिँ जापान राई, रेकी प्लटिनको मनाचेयरबाट। होइन,
0: ओके, यहाँ भर्खरै यहाँ एउटा टोयलेट टास्क कम्प्लिट गर्नुभयो, यहाँ चाहिँ के थियो सिनारियो?
5: सिनारियो चाहिँ यहाँ चाहिँ दाई ड्रोनले चाहिँ फाइन एन्ड स्ट्राइक एन्ड डिस्ट्रोय थियो, अनि टिमले चाहिँ त्यही अनुसारले चाहिँ अब एक्जिक्युट गरिदियो।
0: टार्गेट चाहिँ के थियो अनि हिट गर्नुभयो?
5: टार्गेट चाहिँ सिनारियोको लागि चाहिँ सफ्ट स्किन भेकल थियो, तर अब भेकलै नै चाहिँ थिएन, हामीले चाहिँ टार्गेटले चाहिँ अब रेप्लिकेट गरेको थियौँ।
0: यस्तो ठाउँमा ड्रोन उडाउनु अनि टार्गेट डिस्ट्रोय गर्नु निकै च्यालेन्जिङ हुन्छ होला होइन?
5: हजुर, एकदम च्यालेन्जिङ चाहिँ अब जस्तै यहाँ वुड ब्लकहरू धेरै छ, अब इन्टरफेरेन्स हुन्छ, त्यसले चाहिँ च्यालेन्जिङ हुन्छ, तर यस्तोमा पनि अब राइट लोकेसन चाहिँ चुज गरेर चाहिँ एक्जिक्युट गर्यो भने चाहिँ हजुर लाग्छ।
0: अब अलिकति गोर्खालीकै कुराकानी गरौँ, बिएबिएस हो रेडियो, कस्तो गर्दै हुनुहुन्छ गोर्खाली टिमहरूले?
5: गोर्खाली दाजुभाइहरूले एकदम राम्रो गर्नुभएको छ, अनि आई थिङ्क यहाँबाट चाहिँ उहाँहरूले चाहिँ धेरै लेसन लर्न पनि गर्नुभएको छ होला।
0: अब यो पक्का रियल सिचुएसन हो भने ड्रोनले चाहिँ कस्तो कस्तो टार्गेट हिट गर्न सक्छ लडाइँको स्थितिमा, अनि कस्तो बेला प्रयोग गरिन्छ यो ड्रोन चाहिँ?
5: अहिलेको रियल सिनारियोमै हेर्ने हो भने चाहिँ यसले चाहिँ तपाईँको ट्याङ्कलाई, बिल्डिङलाई, बङ्कर, जेलाई पनि हान्नु सक्छ। जस्तै यो चाहिँ अब धेरै पछाडिबाट, जस्तै हाम्रै ह्यारिसनको एक्सपिरियन्सबाट सुन्ने हो भने उनीहरूले चाहिँ रियल टाइम 15-20 किलोमिटरमै हानेछ। हो, त्यतिको लोकेसनबाट चाहिँ हामीले चाहिँ अब टार्गेट एक्युरेटली हान्नु सक्छ भने मान्छे फिजिकल्ली जानु परेन नि त। त्यस्तो कुराहरू चाहिँ धेरै अहिले चाहिँ सजिलो बनाएको छ यो ड्रोनले।
0: कति हाइटसम्म उड्न सक्छ म्याक्सिमम, यसको कस्तो हुन्छ हाइटहरू चाहिँ?
5: हाइट चाहिँ हामीलाई चाहिँ अहिले चाहिँ लिमिटेड छ, तर यो चाहिँ जानु सक्छ। तर कस्तो हुन्छ भने यसको नि एयर स्पेस म्यानेजमेन्ट हुन्छ, जस्तै हामीले सर्टेन हाइटसम्म उठाउँछ, त्योभन्दा माथि अब अरू अरू एयर स्पेसहरू हुन्छ, त्यसैले चाहिँ अहिले चाहिँ हामीले चाहिँ माथि चाहिँ जे होस् 120 मिटर माथि चाहिँ हामीले उडाउनु मिल्छ। हजुर
0: ल त भाइ, थ्याङ्क यू भेरी मच।
5: हजुर, थ्याङ्क यू सो मच दाई।
0: हजुर, ड्रोन कम्पिटिसन रेन्जर्स टिमले जित्न सफल हुनुभएछ, टिममा चाहिँ चारजना हुनुहुन्छ। हाम्रो टु आरजे चाहिँ सेकेन्ड आउनुभयो भनेर भन्दै हुनुहुन्थ्यो, र पक्का त्यसको पुरा नतिजा त मसँग छैन। एनिवे, जस छोटो जानकारी तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। 5:40 गइसकेको छ, र 6 समाचारपछि भने हामी दुईजना गेस्टहरूसँग कुराकानी गर्नेछौँ, र यो चाहिँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सम्बन्धी प्रत्यक्ष कुराकानी गर्नेछौँ। त स्टे ट्युन, अनि तपाईँहरूको गीतहरू पनि प्राप्त भइरहेका छन्। हाम्रो यशोदा गुरुङ दिदीको पनि गीत छ, हाम्रो वीर बलाल नम्बरी, एकदमै चर्चित भाइरल गीत मकै बाली दराम दराम सुन्न चाहनु भएको छ, त्यो गीत पनि हामी सुन्नेछौँ। र नम्बरी साहब अहिले सोफा क्युमा अलिक पछाडि हुनुहुन्छ है त। र अहिलेलाई भने पालो आएको छ हाम्रो धनु गुरुङ बहिनी फानबरोबाट, र उहाँले यो गीत, यो गाउने कलाकारको नाम यहाँ मलाई ठक्क अलिकति थाहा भएन, तैपनि यो गीत चाहिँ एउटा उहाँले स्कुलमा हुँदा चाहिँ यो गीतमा उहाँले चाहिँ डान्स गर्नुभएको रहेछ टिचरहरूले भनेर, र त्यसले गर्दा पछाडिको यादहरू आयो भनेर पनि उहाँले लेख्नु भएको छ। वर आई मिस दिस, सो प्लिज प्ले दिस सङ भन्नुभएको छ। स्कुल लाइफमा चाहिँ उहाँले स्कुल पढ्दै गर्दा चाहिँ यो गीतमा डान्स पर्फर्म गर्नुभएको रहेछ। ल बहिनी, इन्जोय गर्दै हुनुहुन्छ होला, थ्याङ्क यू। भनेपछि सानोदेखि नाच्दै आउनुभएको, राम्रो नाच्नुहुन्छ होला है त। बहिनीको डान्स कहिले हेर्न पाइएला त।

हजुर, डेफिनेटली मैले पनि सुनेको गीत हो, धनु बहिनीको गीत सुन्दै हुनुहुन्छ। त्यसपछि एउटा प्रमो ब्रेक अनि हाम्रो खेलमाती लिम्बू दिदी हुनुहुन्छ ग्रेस लन्डनमा, उहाँले अनुरोध गर्नुभएको गीत मेलिना राई र साइल लिम्बूको आवाजमा हामी सुन्नेछौँ।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर, मेलिना राई र साई लिम्बुले गाउनुभएको यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो र पक्का पनि तपाईँले इन्जोय गर्नुभयो होला। र अब भने अर्को गीत राखौँ र यो गीत चाहिँ हाम्रो कैलाश भाइले अनुरोध गर्नुभएको हो, नारायण राईमाझी र कमला पौडेलले गाउनुभएको। यही गीत राख्दै म समाचारतर्फ लानेछु। समाचारपछि हाम्रो नम्बरी वीर बलाल नम्बरीको गीत सुनेछौँ, त्यसपछि हाम्रो गेस्टहरूसँग म कुराकानी गर्नेछु है त।

0: Pe Line Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: पाथिले त्रिशुली एक जलपीडित आयोजनाको सुरुमा आज 13 शव फेला परेका छन्। सेनाका अनुसार सुरुमा अडिट थ्री टनेलभित्र छहडको जालीमा अल्झिएको अवस्थामा 6 शव फेला परेका थिए। फेरि खोजी गर्ने क्रममा थप 7 फेला परेको सेनाले जनाएको छ। शव टनेल बाहिर निकालिसकिएको सेनाले जनाएको छ। यो आयोजनाको सुरुङबाट यसअघि विभिन्न मितिमा 15 शव निकालिएको छ। यो आयोजनाको सुरुङमा 300 फँसेको आशंकामा खोजी भइरहेको छ। सरकारले विभिन्न क्षेत्रका विज्ञ र अनुभवी व्यक्तिलाई राजदूत सिफारिस गरिएको दावी गरेको छ। परराष्ट्र मन्त्री सुशील खनालले भारत चीन र अमेरिका सहित 13 मुलुकका लागि राजदूत सिफारिस गरिएको जानकारी दिनुभएको हो। आज बसेको मन्त्री परिषद बैठकले भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा र बेलायतका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर जबरा लगायतको नाम सिफारिस गरेको हो।
4: बेलायतका लागि राजदूत प्रस्तावित गौरव शमशेर जबरा सन् 2012-15 प्रधान सेनापति हुनुहुन्थ्यो। उहाँको पालामा पूर्व माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गरिएको थियो। पाकिस्तानको विश्वविद्यालयबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका राणा हाल कन्जर्भेसन अलायन्स नेपालका अध्यक्ष हुनुहुन्छ। त्यस्तै भारतका लागि राजदूत प्रस्तावित डाक्टर निश्चल नाथ पाण्डे हाल सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक हुनुहुन्छ। उहाँले यसअघि परराष्ट्र मन्त्रालयको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, सत्यनिरूपण तथा मेलमिलाप आयोगमा विज्ञका रूपमा काम गर्नुभएको छ। चीनका लागि प्रस्तावित डाक्टर कल्याण राज शर्मा नेपाल चीन मामिला विज्ञ अर्थशास्त्री हुनुहुन्छ। चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्त पोषणमा केन्द्रित भएर अर्थशास्त्रमा विद्यावारिधि शर्मा हाल फुदान युनिभर्सिटी अल्मुनाई एसोसिएसन नेपाल, नेपाल चीन फ्रेण्डसिप फोरम र काउन्सिल अफ सिनोलोजिस्ट नेपालका अध्यक्ष हुनुहुन्छ। उहाँ विभिन्न जलविद्युत तथा ऊर्जा कम्पनीका सञ्चालक समितिमा पनि आबद्ध हुनुहुन्छ। अमेरिकाका लागि प्रस्तावित चिरञ्जन थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामला विज्ञ हुनुहुन्छ। कोलम्बिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामलामा स्नातकोत्तर गरेका थापाले 2017 अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा काम गर्दै आउनु भएको छ। राजदूत सिफारिस गरिएका नाम सरकारले अब संसदीय सुनवाईका लागि संसदमा पठाउनेछ। संसदीय सुनवाई भएपछि सहमतिका लागि एग्रिमो पठाउने र ती मुलुकबाट एग्रिमो आएपछि राष्ट्रपतिले नियुक्ति दिने कानूनी व्यवस्था छ।
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले सरकारको ज्यादती बढेको भन्दै दशैं तिहारपछि आन्दोलन थाल्ने चेतावनी दिनुभएको छ। पार्टी भातृ संगठन किसान महासंघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सुकुम्बासी मजदूर किसानदेखि विद्यार्थी, बुद्धिजीवी र मजदूर आन्दोलनमाथि नै दमन बढेर आएकाले अब आन्दोलनमा उत्रने चेतावनी दिनुभएको हो।
5: सदनभित्र सबै प्रतिपक्षीहरूलाई एक ठाउँमा पार्ने र त्यहाँ संयुक्त रूपले आवाज उठाउने, हामीले सडकमा पनि बिस्तारै सडकबाट जनतामा जसरी सुकुम्बासीहरू, मजदुरहरू, किसानहरू, विद्यार्थीहरू, बुद्धिजीवीहरू, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध वृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ र हामी त्यसको पनि तयारीमा छौँ। विभिन्न पार्टीहरूसँग, बुद्धिजीवीहरूसँग, नागरिक समाजसँग हामी लगातार छलफलमा छौँ र सकारात्मक दिशामा चीजहरू अगाडि बढ्दैछन्।
3: राष्ट्रिय सेवा दल नागरिक र गैर सैनिक प्रकृतिको हुने भएको छ।
6: प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिले राष्ट्रिय सेवा दल सम्बन्धी विधेयकमा राष्ट्रिय सेवा दल नागरिक र गैर सैनिक प्रकृतिको हुने व्याख्या थपिदिएको हो। समितिले सेवा दलमा नेपाली सेनाको भूमिका केही घटाइदिएको छ। रक्षा मन्त्रालयले प्रतिनिधि सभामा विधेयक दर्ता गराउँदा नेपाली सेनाका बहालवाला सैनिकले तालिम दिने व्यवस्था गरेको थियो। नेपाली सेना अन्तर्गत सञ्चालित राष्ट्रिय सेवा दलले विद्यार्थीहरूलाई स्वयंसेवी तालिम दिँदै आएको छ। यो विधेयकले बहालवाला सैनिकले तालिम दिने व्यवस्था हटाइदिएको छ। तर यस्तो प्रशिक्षक छनौटको अधिकार भने सेनालाई नै दिइएको छ। विधेयकमा सेवा दलको महानिर्देशक नेपाली सेनाका अवकाश प्राप्त उपरथि हुने व्यवस्था यथावत नै राखिएको छ। यस्तो महानिर्देशकको सिफारिस प्रधान सेनापतिले गर्ने व्यवस्था पनि कायमै राखिएको छ। तर प्रधान सेनापतिले सिफारिस गर्दा तीनजना व्यक्ति सिफारिस गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ। समितिले राष्ट्रिय सेवा दलको निर्देशक समितिबाट नेपाली सेनाको बलाध्यक्षलाई हटाइदिएको छ। राज्य व्यवस्था समितिका सभापति हरि ढकालले विधेयक सम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्नुभएको छ।
0: BFBS Gurkha Radio.

0: हजुर आदरणीय श्रोताहरू, निकै मजाको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। विशाल सोनी र सुषमा साई ठकुरीले गाउनु भएको गीत नम्बरी साहब हुनुहुन्छ अल्डो सहरमा, बिरबलाल नम्बरी, उहाँलाई को लागि राखेको थिएँ, पक्का पनि उहाँले इन्जोय गर्नु होला। थ्याङ्क यू भेरी मच। कहिले काहीँ नम्बरी साहबले यसो गीतहरू मगाउनुहुन्छ, खुसी लाग्छ। हाम्रो थुप्रै थुप्रै नम्बरी हुनुहुन्छ र अरू नम्बरी साहबहरूले पनि मगाउन सक्नुहुन्छ। यता 6:09 गइसकेको छ। अब भने अग्रिम जानकारी गराएअनुसार हाम्रो मेजर योगेश कोही राई साहब हुनुहुन्छ र उहाँ चाहिँ नेपाल जनजाति महासङ्घ युकेको अध्यक्ष हुनुहुन्छ। उहाँ अनि तिनजना हुँदो रहेछ, हाम्रो चाहिँ शशी थापा सुब्बा दिदी पनि त्यही हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो, अनि नेपाल चलचित्र निर्देशकको चाहिँ अध्यक्ष हुनुहुन्छ अरुण प्रधानज्यू। र आज मेनली चाहिँ हामी यो 27 तारिक चाहिँ यो दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव हुँदैछ यहाँ अल्डो सर्टको चाहिँ एम्पायर हलमा, त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ। योगेश साहब नमस्कार। हजुर
1: नमस्कार। हजुर योगेश भाइ,
0: हजुर तिनजना छौँ भन्दै हुनुहुन्थ्यो, कुन ठाउँ हुनुमा हुनुहुन्छ साहब?
1: हामी अल्डरसटमा छौँ हजुर।
0: ए अल्डरसटमा सबै ठिकै हुनुहुन्छ त्यसो भने?
1: हजुर एकदमै ठिकठाक, तपाईँको कलको वेटिङमा थियौँ।
0: ए राइट, ओके। अब यो चलचित्र महोत्सव हुँदैछ, तपाईँको 27 तारिकको प्रिपेरेसनहरू त अब द्रुत गतिमा जाँदै होला, यो अलिकति यो युकेमा महोत्सव गर्नुको खास कारण चाहिँ के हो, त्यहीँबाट जाउन साहब?
1: हजुर थ्याङ्क यू भेरी मच योगराज भाइ। हाम्रो यो आदिवासी जनजाति महासङ्घको यो ले जुन प्रायोजन गर्दै गरेको अर्थात् लिडरसिप गर्दै गरेको यो फिल्म फेस्टिभलको मेन इन्टेन्ट भनेको चाहिँ अब हामी बेलायततिर प्रायः जस्तो अब बिस्तारै यहाँको सेटल हुँदैछौँ, तर हाम्रो संस्कार संस्कृति पहिचान चाहिँ हामीले भुल्नु हुँदैन भन्ने इन्टेन्टले हामीले अब तपाईँले थाहा छँदैछ हामी आदिवासी जनजाति महासङ्घले वर्षमा 2-3 कार्यक्रम गर्छ, एउटा डिनर नाइट गरेको छ अवस्था छ, जहाँ चाहिँ हाम्रो आन्तरिक जातीय सङ्गठनहरूदेखि लिएर हामी सबै भाषिकदेखि सबै क्षेत्रगत रूपमा हामी हामी भव छलफल गर्दै हामी डिनर नाइट गर्छौँ। अर्को चाहिँ हामीले अन्तर्राष्ट्रिय आदिवासी विश्व दिवस मनाउँछौँ, गएको अगस्त 9 मनाइसक्यौँ, जहाँ चाहिँ खेलकुद क्षेत्र अनि कला क्षेत्रमा गऱ्यौँ। अब हामीले भौतिकदेखि लिएर क्षेत्र के अरे खेलकुददेखि लिएर अरूमा गर्दा गर्दै अब फिल्म क्षेत्रलाई पनि अगाडि बढाउँ, कसरी हुन्छ हाम्रो संस्कार संस्कृति पहिचान चाहिँ विदेशमा रहे पनि यसलाई चाहिँ अलिकति पुरस्कृत गर्दै अगाडि बढाउँ भन्ने इन्टेन्टले गर्दै गरेको यो
0: कुरा। हजुर एकदमै चर्के अध्यक्ष हुनुहुन्छ है तपाईँ, अध्यक्ष भएपछि निकै चहलपहल भएको छ, निकै उल्लेख्ने काम गरिराख्नु भएको देखिएको छ है सर। अस्ति हाम्रो रोजिना बहिनीसँग मलाई अलिकति कुराकानी गरेको थिएँ, त्यो दिनको कार्यक्रमहरू चाहिँ के छन् अलिकति हाइलाइट गरिदिनुहोस् न।
1: हजुर म हाइलाइट मात्र गर्छु, टेक्निकल कुरा चाहिँ हाम्रो अरुण प्रधानजीले भन्नुहुनेछ। त्यो दिन हाम्रो प्रोग्राम चाहिँ 3 फेजमा हुनेछ, 10:00 लिएर 3 चाहिँ फिल्म स्क्रिनिङ हुन्छ।
0: हजुर
1: त्यो फिल्म स्क्रिनिङमा चाहिँ नेपालबाट सेलेक्टेड भएका फिल्महरू चाहिँ हेरिन्छ, अनि जुरीहरूले स्कोरिङ गर्नुहुन्छ र त्यहाँदेखि अवार्ड हुन्छ, अनि बिचमा चाहिँ अवार्डदेखि लिएर जसरी हामीलाई स्पोन्सर्स गर्नुभएको हुनुहुन्छ, सपोर्ट गर्नुहुन्छ, उहाँहरू सबैलाई हामीले चाहिँ एउटा टोकन अफ लभ थ्याङ्क्स गिभिङ कार्यक्रम गर्नेछौँ। अनि एट द एन्ड चाहिँ डिनर नाइट अनि इन्टरटेनमेन्ट गरेर चाहिँ 11 सकिन्छ। गर्दाखेरि 10-3, 3-6, 6-11 यो 3 फेजको कार्यक्रम हुन्छ समग्रमा।
0: ए राइट, अनि कति जति एक्सपेक्टेसन गर्नुभएको छ उपस्थितिको?
1: अहिलेसम्म हाम्रो टिकट सेल चाहिँ धेरै हाई भएको छ, सबै जातीय सङ्गठनहरूलाई हामीले अनुरोध पनि गरेको छौँ, उहाँ पनि आउँदैछ। लगभग त्यहाँको यो हुँदै गरेको कार्यक्रम चाहिँ अलसम एम्पायर हल हो, यसको क्यापेसिटी चाहिँ 450 विथ द डिनर इभेन्ट, अहिलेसम्म 300 टिकटको सेल्स भइसकेको छ, अब 150 बाँकी छ। होपफुल्ली हामी त्यति बेलासम्म चाहिँ 450 हुन्छ भन्ने हामीले पूर्ण अपेक्षित छौँ, अनि सबै अब आदिवासी जनजाति महासङ्घभित्र रहेका 14 जातीय सङ्गठनहरूले पनि एटलिस्ट 20 लिन्छु भन्नुभएको छ, लेट्स सी उहाँहरू सबैले त्यो टिकट लिनुहुनेछ।
0: हजुर गत वर्ष त स्कटल्यान्डमा भएको रहेछ, अब चाहिँ यो इङ्ल्यान्डमै हुन्छ अब नेक्स्ट इयरदेखि अथवा भनौँ न अब आउने वर्षहरूदेखि, अब यो वर्षदेखि?
1: करेक्ट हजुर, अबदेखि चाहिँ हरेक वर्ष यही समयमा, अब हामी डेट कन्फर्म गर्छौँ, यो आउने यो प्रोग्राम सक्ने बित्तिकै डेट एनाउन्स गर्छौँ, हरेक वर्ष यहीँ इङ्ल्यान्डमै हुन्छ अनि कन्टिन्यू हुन्छ फरेभर।
0: हजुर हुन्छ साहब, हजुरको समयको लागि धेरै धेरै धन्यवाद, पछि केही तपाईँलाई लाग्छ भने फेरि हामी कुराकानी गरौँला। अहिले चाहिँ हाम्रो अर्को गेस्ट हुनुहुन्छ अरुण प्रधानज्यू, उहाँसँग कुराकानी गरौँ त है। हजुर हजुर सायद उहाँले नमस्कार सर, नमस्कार, बिएबिएसमा वेलकम छ, कहिले आइपुग्नुभयो नेपालबाट?
2: म अस्ति हजुर 15 आइपुगेँ।
0: ए 15 यो पहिलो भिजिट त होइन होला, पहिला पनि आउनु भएको थियो होला होइन?
2: पहिले पनि आएको हो, यस्तै यस्तै कार्यक्रमहरूमा आइबस्छु। लन्डन वासीले, लन्डनका बस्ने नेपाली दाजुभाइहरू सबैजनाले माया गर्नुहुन्छ, त्यही भएर आउने मौका जुरिरहेको छ।
0: ए, तपाईँ त अब संसारको विभिन्न देशतिर गइराख्नुहुन्छ होला नि त, होइन? यो चलचित्र निर्देशकको अध्यक्ष हुनुहुँदो रहेछ।
2: हजुर, चलचित्र सम्बन्धी विभिन्न गतिविधि गर्न, चलचित्रलाई प्रमोसन गर्न, चलचित्रका विविध गतिविधिमा पुग्नै पर्ने अवस्था आयो भने पुग्नुपर्छ, पुगिरहेको छु, त्यो अवस्था हो।
0: हजुर, ओके, यो महोत्सव हुँदैछ 27 तारिक, यसको महत्त्व चाहिँ के लाग्छ तपाईँलाई?
2: अब यो जुन हामी

0: जहाँ आदिवासी जनजातिका विषय वस्तु र कथा उठान गरिएका चलचित्रहरू छन् त्यो सुपर हिट भएका छन्। त्यो त्यो भनेको वर्ल्ड वाइडमा बिकाउ भएका छन्। एउटा अब हिजोको दिनमा के थियो भन्दाखेरि हामी नेपाली चलचित्र भन्ने बित्तिकै हिन्दी फिल्मको कपी पेस्ट गरेर फिल्म बनाइन्थ्यो अनि त्यो ठ्याक्कै हेरेपछि त्यो हिन्दी फिल्म हेरेकै झल्को आउँथ्यो। तर त्यसपछिको जेनेरेसनमा जुन ट्रेन्ड चेन्ज भएको छ त्यहाँ चाहिँ आदिवासी जनजातिका कथाहरू उठाइएका विषयवस्तुहरू त्यस्ता कथाहरूका चलचित्रहरू चाहिँ संसारभरि रुचाइएका छन् र नेपालमा पनि सर्वाधिक मन पराइएका छन्। अनि त्यस्तो भइरहँदाखेरि अनि कति हाम्रा आदिवासी चलचित्रकर्मीहरू आदिवासी चलचित्र मेकरहरू ओझेलमा पर्नुभएको छ अनि हामीले चाहिँ त्यस्ता ओझेलमा परेका चलचित्रहरूलाई चाहिँ एउटा राम्रो प्लेटफर्म किन नदिने भनेर नेपालमा सुरु भएको थियो। र यो लन्डनमा चाहिँ हामी विशेष त किन गर्छौँ भन्दाखेरि यो आदिवासी जनजातिको एउटा ठुलो मास भएको ठाउँ हो, चलचित्रलाई माया गर्ने चलचित्र प्रेमीहरूको ठाउँ हो। र अर्को कुरा कस्तो भन्दाखेरि अहिले हेर्नुहुन्छ भनेदेखि विदेशमा यहाँ बेलायतमा बस्ने धेरै हाम्रा आदिवासी जनजातिज्यूहरूले उहाँहरूले पैसा लगानी गर्नुभएको छ, फिल्म बनाइराख्नु भएको छ, हरेक फिल्मलाई सहयोग गरिराख्नु भएको छ, होइन? त्यो त्यो अवस्था छ। अनि हामीले चाहिँ हाम्रो फिल्मलाई यो ठाउँमा ल्याएर किन प्रमोसन नगर्ने, किन यो प्लेटफर्म नदिने, र यहाँ भएका जुन चलचित्रकर्मी जसले हामीलाई चलचित्रलाई माया गर्नु भएको छ हामीले उहाँहरूलाई किन अनर नगर्ने भन्ने उद्देश्यका साथ र हाम्रो कथा हामीले विश्वभरि फैलाउनुको लागि चाहिँ हामीले यो स्थानलाई चुनेर हामी आदिवासी जनजाति चलचित्र महोत्सव गर्दैछौँ।
1: यो आदिवासीहरूको चलचित्र अहिले कतिको निर्माण भइरहेका छन् अनि कस्तो बनिरहेको पाउनु भएको छ तपाईँले?
0: निर्माणको गति तीव्र छ, होइन? गति एकदमै तीव्र बढिरहेको छ र त्यो चलचित्र पनि एकदमै अब जस्तै हजुरलाई मैले भनिराख्नु पर्दाखेरि जस्तै यसपालि हामीले एउटा ट्रेन्ड चाहिँ सुरु गर्यौँ किन भन्दाखेरि चलचित्र महोत्सव चलचित्र अवार्ड कार्यक्रम हुँदाखेरि एउटा इभेन्टमा सबै कुरा सकिन्छ। तर हामीले अस्ति भर्खर गोर्खा क्याप्रिकन प्लम स्ट्रिटमा 13 चलचित्र देखायौँ। अब 21 सेप्टेम्बरमा हामी करिब 10 चलचित्र स्कटल्यान्डमा देखाउँदैछौँ अनि 27 पनि हामी चलचित्रको स्क्रिनिङ गर्दैछौँ, होइन? अब त्यो चलचित्रहरू वास्तवमै हाम्रा मान्छे हामीले हेर्नुपर्छ किन भन्दाखेरि यति राम्रो चलचित्रहरू बनेको छन्, यति राम्रो कथावस्तुहरू, यस्तो तपाईँहरूले त्यो हेर्दाखेरि यति युनिक सब्जेक्टहरू आएको छन्, भोलि कोही चलचित्रमा इन्ट्रेस्ट हुने लगानी गर्ने मान्छेहरूले त्यो विषय हेरेर चाहिँ ल यो विषयमा चलचित्र बनाऊ, यसमा चाहिँ म इन्भेस्ट गर्छु भनेर तयार हुने अवस्था छ के। अनि हाम्रो त्यो चाहिँ के छ भने सानसानो बजेटमा बनेको छ, अलिकति अलिकति लोअर उसमा बनेको छ अनि हामीले चाहिँ उहाँहरूलाई त्यो चलचित्र मेकरहरूलाई उठाउनुपर्छ, ल्याउनुपर्छ विश्व बजार सामु चाहिँ देखाउनुपर्छ। किन भन्दाखेरि हिजो जस्तै हामीसँग राईका, लिम्बूका, गुरुङका, होइन, थारूका, धिमालका, राजवंशीका चलचित्रहरू छन्, त्यो चाहिँ त्यो एउटा सानो लोकालिटी, सानो गाउँमा मात्रै सीमित हुन्थ्यो, होइन? त्यो चिजलाई चाहिँ आज हामीले विश्व बजारमा ल्याएको छौँ। विश्वभरिका यहाँ बेलायतमा बस्ने मान्छेहरूले, हाम्रा समुदायले हेर्नुहुनेछ र त्यो त्यो चिजलाई चाहिँ हामीले अब पुस गर्नु पर्यो, त्यो चलचित्र मेकरहरूलाई पुस गर्नु पर्यो, उठान गर्नु पर्यो, होइन? त्यो किसिमले हामीले तयार भएर चाहिँ यो फेस्टिभल गरिरहेको छ।
1: हजुर, यो 27 तारिक चाहिँ कुन कुन मुभीहरू त्यहाँ स्क्रिनिङ हुँदैछ अनि त्यो मुभीलाई चाहिँ कसरी जज गर्नु, के को आधारमा चाहिँ तपाईँहरूले अवार्ड दिनुहुन्छ?
0: अब यसमा चाहिँ मैले हजुरलाई भन्नुपर्दाखेरि हाम्रो जुरी कमिटीले लगभग फिल्म हेरिसक्नु भएको छ। जुरी कमिटीले ठ्याक्कै हलमा बसेर हेर्ने भन्दा पनि हामीले इन्डिभिजुअल उहाँहरूलाई, होइन, एउटा मार्कको मार्कसिट दिन्छौँ कुन कुन क्याटेगोरीमा कसरी जजिङ गर्ने, उहाँले त्यो त्यो मार्क गर्नुहुन्छ। इन्डिभिजुअल सबैले आफ्नो आफ्नो किसिमले हेरेर लगभग मार्कसिट तयार गरिसक्नु भएको छ र त्यो 27 तारिकको दिन चाहिँ, अनि यसमा हामीले एउटा के पनि एड गरेको छौँ भने यसपालिदेखि, होइन, यसपालिदेखि हाम्रो विषयवस्तुमा हाम्रो कथा बोकेर हाम्रा कुराहरूलाई छोएर नेपाली चलचित्रहरू जुन बनिरहेको छन् मेन स्ट्रिमका मूलधारका चलचित्रहरूलाई त्यसलाई हामीले नेपाली पानोरमाको एउटा छुट्टै पनि एउटा पानोरमा छुट्टै राखेका छौँ, होइन? अनि 27 तारिकको दिन हामीले एउटा मुन्लु भन्ने प्रकाश सुब्बाजीले अहिले निकै राम्रो चलचित्र लिम्बू समुदायको मुन्लु भन्ने चलचित्र बनाउनु भएको छ, त्यो प्रदर्शन गर्दैछौँ। अनि त्यसै गरी अर्को बलदियागढी भन्ने

0: ने एउटा मगर समुदायको होइन एउटा राम्रो दखु चलचित्र बनाउनु भएको छ संजोग लाफा मगरले, त्यो चलचित्र प्रदर्शन गर्दैछौँ। र अनि अर्को किनभने हाम्रो समय थोरै भएकोले हामीले 10:30-11 बजीदेखि 3 बजीसम्म मात्र देखाउनु पर्ने भएकोले योचोटि 3टा मात्रै चलचित्रलाई छोटो लामो गरेर समावेश गर्नु पायो। पनान भन्ने चलचित्र नेपाली पानोरमा अन्तर्गत जुन चाहिँ नेपालमा अत्याधिक चर्चा कमाएको थियो र त्यो हाम्रै विषयवस्तु छ, विदेश जानेहरूकै, विदेशमा बसोबास गर्ने गाउँको कथा र विदेशको कथालाई कम्बाइन गरेर बनाइएको चलचित्र छ। त्यो 3टा चलचित्रहरू हामी प्रदर्शन गर्दैछौँ। अनि त्यसपछि ठ्याक्कै हाम्रो त्यो प्रदर्शन सकिएपछि हामीले अवार्ड सेरेमनी कल्चर कार्यक्रमहरू राख्छौँ। त्यो अवार्डहरू वितरण गरिसकेपछि अब त्यति बेलासम्म जुरीहरूले जहाँसम्म अब यो 2-4 दिनमा एउटा डिसिजन दिइसक्नुहुँदैछ, त्यसलाई हामी खामबन्दी गरेर त्यसलाई पछि एनाउन्समेन्ट गर्छौँ। र अनि अन्तिममा हामी राति डिनर प्रोग्राम गरेर कार्यक्रम समापन गर्दैछौँ। र मैले सबैजनालाई आह्वान गर्नुपर्ने हुँदाखेरि के हुन्छ भनेदेखि हामीले हाम्रो चलचित्रलाई माया गरौँ र यो फेस्टिभल भनेको एउटा लन्डनको इतिहासमै पहिलोपल्ट यसरी आयोजना हुनु गइरहेको छ। लन्डनको इतिहास होइन, विश्वकै इतिहासमा यसरी स्क्रिनिङ गरेर यसरी अवार्ड सेरेमनी गर्ने, यसरी फिल्म फेस्टिभल गर्ने भनेको विश्वकै इतिहासमा नेपाली चलचित्रको, विश्वभरि त धेरै ठुल्ठुला महोत्सव हुन्छन् होइन, त्यसमा नेपालीहरूको चाहिँ पहिलोचोटि बेलायतमै हुँदैछ यो ऐतिहासिक कार्यक्रम। यो तपाईँ हाम्रै साथ सहयोगले पुरा हुन्छ र बेलायतमा बस्ने जति पनि हुनुहुन्छ नेपाल दाजुभाइ, आमा बुवा, दिदी बहिनी सबैजनाहरूलाई चाहिँ आएर सहभागी भएर यसलाई चाहिँ सफल बनाइदिनु भने म अनुरोध गर्छु।
1: हजुर, अब तपाईँ नेपाल चलचित्र निर्देशकको चाहिँ अध्यक्ष हुनुहुँदोरहेछ र सम्पूर्ण चलचित्र निर्माण गर्नुहुने चाहिँ अब फेरि अब डाइरेक्टरहरू हुनुहुन्छ, उहाँहरूलाई तपाईँको निर्देशन अथवा तपाईँको गाइडेन्स चाहिँ कस्तो हुन्छ, तपाईँको भूमिका चाहिँ भनौँ न।
0: होइन, मैले हेर्नु चाहिँ अब मैले म जुन पदमा मलाई विश्वास गरेर पुर्याउनु भएको छ नेपाली चलचित्र निर्देशकहरूले, होइन मैले चलचित्रको पक्षमा म आज मात्रै होइन 2046 सालदेखि म जब बाल्यकाल थिएँ त्यो अवस्थादेखि चलचित्र र चलचित्र सम्बन्धी विविध गतिविधिमा र जहिले पनि यो कुराहरूमा फाइट गर्दै आएको हो र अहिले चलचित्र निर्देशकको रूपमा म जुन अगाडि बढेको छु निर्देशक समाजको अध्यक्षको रूपमा मैले समग्र नेपाली चलचित्र यो पनि एउटा स्टेप हो।
1: हजुरले पनि चलचित्र पक्कै पनि बनाउनु भएको छ होला, त्यसै त यहाँ आउनु भएको छैन।
0: हजुर हजुर हजुर, मसित मैले बनाएको चलचित्रहरू मैले भने मैले नवीन दाईसितै सिक्ने अवसर पाएँ र त्यो बेला इन्डिजिनियस फिल्महरू बनाएँ, त्यसमा केही इन्टरनेसनल अवार्डहरू मैले लिम्बू फिल्म बनाएँ, राई फिल्म बनाएँ होइन, मगर भाषाको बनाएँ होइन, अनि त्यसपछि थारू भाषाको बनाएँ, राजवंशीको बनाएँ, अनि त्यसपछि आएर मैले पछिल्लो समय भन्ने नेपाली चलचित्र यो साइनोमायाको बनाएँ, त्यसपछि आएर क्याबिन गर्ल भन्ने चलचित्र बनाएँ, टिनेजर भन्ने बनाएँ, अनि त्यसपछि अहिले आएर त्यो 12 जना इराकमा जुन मारिएका छन् त्यो विषयमा त्यो इस्युमा रिसर्च गरेर बनाएँ होइन। यस्ता अलिकति फरक धारका फिल्महरू चाहिँ मलाई बनाउनु मनपर्छ।
1: अध्यक्षज्यू, समय त्यति धेरै छैन, म एउटा पर्टिकुलर प्रश्न सोधिहाल्छु। यो संस्कृतिको त कुनै पनि कम्पिटिसन हुँदैन, संस्कृति भनेको चाहे सानो होस् ठुलो होस् संस्कृति हो, त्यसको कम्पिटिसन हुँदैन, तर यो फिल्ममा तपाईँहरूले जाँच गर्दा चाहिँ यसको हेर्दा चाहिँ के पक्षलाई बढी हेर्नुहुन्छ? संस्कृति त संस्कृति छँदैछ, सबै जातिको सानो ठुलो हुँदैन
0: होइन, संस्कृतिलाई त हामीले कम्पेयर गर्दै मिल्दैन होइन। अब फिल्मका विभिन्न टेक्निकल पाटाहरू हुन्छन् होइन, त्यसका संस्कृति त्यो त्यो विषयलाई कसरी उठान गरिएको छ होइन, त्यो चलचित्रलाई चलचित्रमा हाम्रो संस्कृति र भाषालाई कसरी प्रेजेन्ट गरिएको छ। अब जस्तो कति चलचित्रहरू के हुन्छ भनेदेखि हाम्रो आदिवासी चलचित्र मगर भाषाको भनिएको छ तर त्यहाँ झ्याम झ्याम नेपाली फिल्मको जस्तो नेपाली गीतमा नाचिरहेको छन्, नेपाली भाषा बोलिरहेको छन्, आफ्नो भाषा देखिएको छैन होइन। अब कल्चरको नाममा त्यो बिहेर एउटा मृत्युको दुईवटा टुसुक टुसुक कल्चर हालिदिएको छन् होइन। अब त्यो कुराहरूलाई हामीले इभ्यालुएसन गर्छौँ होइन, त्यस्ता कुराहरूलाई हामीले समेटेर चाहिँ अगाडि बढाउँछौँ होइन। अब त्यसमा अभिनयका कुरा हुन्छन् होइन, प्राविधिक पक्षका टेक्निकल कुराहरू हुन्छन् होइन, यो सबै कुरालाई हामी चाहिँ त्यो पार्टमा हेर्छौँ। अब जस्तै अब कसैको बिहाको संस्कार एउटा थारू समुदायको बिहा संस्कार र लिम्बू समुदायको संस्कारमा लिम्बू समुदायको त भयङ्कर थारूको चाहिँ लोभ भन्ने
1: हुँदैन।
0: त्यसलाई चाहिँ प्रेजेन्टेसन कसरी गरिएको छ, त्यसमा के कुरा समेटिएको छ होइन, त्यसले भन्नु अब यहाँ के हुन्छ भनेदेखि जस्तै संस्कृति देखाउने नाममा होइन त्यो त्यसको त्यो त्यो विषयमा कतिको डेप्थमा गएर कसरी प्रेजेन्ट गरेको छ भन्ने कुरालाई चाहिँ हामी अध्ययन गर्छौँ क्या।
1: हजुर ओके, यो त हाम्रो आदिवासी चलचित्रको हामीले कुराकानी गरौँ, समग्रमा नेपाली फिल्मको कुराकानी गर्नुपर्दा चाहिँ पहिला हाम्रो पालामा चाहिँ अब हिरो र हिरोइनीको लभ पर्नुको लागि गुन्डाले एट्याक गर्नुहुन्थ्यो, गीतहरू हुन्थ्यो, त्यस्तो खालको थियो, त्यो सुरुबाटै अब यस्तो हुन्छ भन्ने एक किसिमको प्रेडिक्सन पनि हुन्थ्यो। अहिलेको नेपाली चलचित्रहरू चाहिँ कस्तो बनिरहेको छ?
0: होइन, मैले अघि हजुरलाई भनिसकेँ, अहिलेको त ठ्याक्कै पृथक छ, सरी, एकदम पृथक रूपमा फिल्म बनेको छ। र बन्दाखेरि मैले अघि भनिनँ, अब हाम्रा इन्डिजिनियसको कथा भने मैले तपाईँलाई एउटा थोरै छोटकरीमा उदाहरण दिन्छु क्या। मैले अहिले सबैले सुनाइ पनि रहेको छु, छोटो समयमा छोटकरीमा उदाहरण दिन्छु। एउटा लिम्बु चलचित्र टङसिङ भन्ने मैले आफैले पनि अस्तिको स्क्रिनिङमा हेरेँ, होइन, त्यहाँ एउटा युवा अवस्थाको केटाको मृत्यु हुन्छ, उसले मुक्ति पाउँदैन, त्यहाँ लिम्बू कल्चर अनुसार धामी तङसिङ राखेर त्यसलाई मुक्ति दिने कार्य गरिन्छ। तर त्यहाँ के एउटा डिफल्ट उसले किन मुक्ति पाउँदैन भन्ने कुरा देखिँदाखेरि के हुन्छ भन्दाखेरि, त्यो बच्चा जुन बच्चा हाम्रो लिम्बूको छोरा जन्मिएर हुर्किएको छ, जसको देहावसान भएको छ युवा अवस्थामा, त्यो बच्चा सानैदेखि बोर्डिङ स्कुल पढेको छ, अनि हामी सबै चाहिँ छोराले इङ्ग्लिस बोलेको मात्रै रुचाउँछौँ। अब उसको त्यही एजको उमेरमा जसले नेपाली भाषा आफ्नो मातृभाषा त के नेपाली भाषा पनि बुझ्दैन, त्यो बच्चाको देहावसान हुन्छ। देहावसान भएपछि के छ भनेदेखि उसको मुक्ति पाउनुको लागि उसको पितृहरू जुन छ हजुरबाउ बाबुबा राजेहरू अब सबै लिम्बू भाषा बोल्ने, ऊ इङ्ग्लिस भनेर बोल्ने क्या, त्यो त्यो बिचको कन्फ्लिक्टले गर्दाखेरि उसले मुक्ति पाएकै छैन क्या, होइन। त्यो त अहिलेको समय सन्दर्भमा एउटा युनिक र एउटा डरो झटारो म्यासेज हो नि त हाम्रो समुदायलाई,
1: होइन त,
0: होइन, यस्ता चिजहरू छन्, होइन, यस्ता चिजका विषयहरू बनिरहेका छन्। र यो विषयहरू जहिले पनि हाम्रो लागि अर्ग्यानिक हुन्छ, विशुद्ध हुन्छ, कुनै मलजल त्यो त्यो आर्टिफिसियल मल हालेको हुँदैन, विशुद्ध हाम्रो चलचित्र हुन्छ। र यो चिज भनेको जहिले पनि संसारभरि बिकाउ हुन्छन्। र अहिले यस किसिमका चलचित्रहरू पछिल्लो समय देखिहाल्नुभयो, जारीदेखि लिएर कबड्डी कबड्डीदेखि लिएर जति पनि चलचित्रहरू बनिरहेका छन्, उनको ट्विटर हेर्नुभयो अहिले लास्ट टाइम, जसले नेसनल अवार्ड जित्यो, हाम्रो मेरुना मगर्जी नेसनल अवार्ड विनिङ एक्ट्रेस आउँदै हुनुहुन्छ हाम्रो यो कार्यक्रममा, होइन, उहाँले नेसनल अवार्ड जित्नुभयो, होइन, उनको ट्विटर जस्तो कस्तो अर्ग्यानिक विषय छ,
1: त्यो
0: हामीले सोच्दैनौँ सर।
1: अध्यक्षज्यू,
0: हाम्रो कुरा हो,
1: हजुर, तपाईँलाई मैले यतिमै रोक्नुपर्ने भयो, अलिकति समयको पाबन्दी रह्यो, समग्रमा फेरि पछि पनि कुराकानी गरौँला हजुरसँग। अन्तमा केही जोड्नुहुन्छ हाम्रो शशी दिदीसँग? एक दुई मिनट छोटो कुराकानी गर्नु छ।
0: अब म एकदमै शशी दिदी, जसले हामीलाई, होइन, दिदीले यो प्रोग्रामको लागि हामीलाई धेरै ठुलो साथ सहयोग गर्नुभएको छ, उहाँ एउटा मोमेन्टमा हिँडिरहेको छु, म दिदीलाई नै जोड्छु, दिदीले केही कुराहरू राख्नुहुन्छ।
1: हुन्छ, थ्याङ्क यू ज्यू, थ्याङ्क यू अर्जुन ज्यू, हजुर, थ्याङ्क यू,
0: हस् धन्यवाद।
1: हेलो दिदी, नमस्ते।
2: नमस्ते भाइ, धेरै पछि अरू नै बोल्दा राम्रो हुन्थ्यो।
1: होइन, एउटा लेडिज भोइस पनि मिसाउँदा झन् सुनमा सुगन्ध थपिन्छ नि त दिदी। अब मेरुना भान्जी पनि आउँदै हुनुहुँदो रहेछ, कहिले आइसक्नु भयो कि उतै नेपाल?
2: होइन, 25 तारिक मात्रै आइपुग्छ होला।
1: ए, अब यस्तो तपाईँले छोरी जन्माउनु भयो हामी सबैको भान्जी, वी आर रियली रियली प्राउड अफ यु है दिदी।
2: थ्याङ्क यू भाइ, हो नि, तपाईँहरूले गर्दा नै हुन्छ, तपाईँको
1: सहयोगले, होइन, हाम्रो त के सहयोग र। अनि ल आमा, यो चलचित्रमा आमाको भूमिका अथवा कुनै भूमिका खेल्नुपर्छ भन्ने त्यो छोरीले कतिको भन्नुहुन्छ कि तपाईँ कस्तो छ त्यो?
2: छोरीले त भनेको छैन, उसलाई थाहा छ के अरे मेरो विचार, अनि तर प्रड्युसर डाइरेक्टरहरूबाट चाहिँ थुप्रै अफर आउँछ, तर म चाहिँ खेल्दिनँ, अफर त आइरहेको छ।
1: एकदम यो हिस्टोरिक कार्यक्रम हुँदैछ 27 तारिक, एकदमै यो गर्वको कुरा हाम्रो चाहिँ चलचित्रको क्षेत्रको लागि, होइन दिदी?
2: एकदमै भाइ, यो चलचित्र क्षेत्रसँग हाम्रो जनजातिको कथा जोडिँदैछ क्या, सबैभन्दा ठुलो कुरो त एउटा। अनि अर्को चाहिँ अहिले विश्व बजारमा, अहिले भर्खरै म तपाईँलाई एउटा के हुन्छ नि, चाइनाले माउन्टेन फिल्म फेस्टिभल भन्ने गर्दो रहेछ, हिमाली भेगको वरिपरि बनेका, वरिपरिको कथामा बनेको फिल्महरूको, अनि त्यसमा चाहिँ नेपालमा बनेको फिल्म पनि लगेर उहाँहरूले हेर्नु हुँदो रहेछ, र बेस्ट एक्टर अवार्ड मिरुनाले पायो चाइनामा पनि, चाइनिजहरूले नै त्यो। अनि यो फिल्म फेस्टिभलको महत्त्व के मैले भनेको, तर अब हाम्रो त अहिले हाम्रो फिल्महरूको बजेट र हाम्रो नेपाली फिल्ममा बन्ने सांस्कृतिक फिल्महरूको बजेट सानो भएकोले गर्दा त्यसमा चाहिँ हाम्रो यो अलिकति भाषाको कमजोरीले गर्दा र पनि भाइहरूले गरिराख्नु भएको छ. वास्तवमा हामीले यहाँ देखाउनु पर्ने चाहिँ युरोपको दर्शकलाई पनि देखाउने उद्देश्य हो नि त, यो त हाम्रो जनजातिको हाम्रो इन्डिजिनियस कथाहरूलाई अथवा हाम्रो नेपालभित्रको अनुहार विदेशमा देखाउने कथा देखाउने चाहिँ उद्देश्य हो यो इन्डिजिनियस फिल्म फेस्टिभल. अरुणहरूले धेरै दुःख गरिरहेको छ. म चाहिँ अब थोरै समयमा भन्नु धेरै छ भाइ, मैले त्यो भन्नुभन्दा पनि के भन्न चाहन्छु भने युकेमा चाहिँ जति पनि बेस सुनेर बसिराख्नु भएको छ हाम्रो नेपालीहरू, अब हामी विदेशमा भइसकेपछि हाम्रो इन्डिजिनियस कथा पनि सम्पूर्ण नेपालीको कथा हो क्या, त्यो हाम्रो देशभित्रको कथा हो. त्यो कथालाई र हाम्रो यो एउटा इन्डिजिनियस फिल्म फेस्टिभललाई चाहिँ टेवा पुर्याउन, सहयोग गर्न र उत्साह दिनको लागि पनि सबै उपस्थित भइदियोस् भन्न चाहन्छु. र स्पेसली यो पालि चाहिँ गर्व लागेको छ, जनजाति महासङ्घ नै लागेर यो काममा हात बाँटिराख्नु भएको छ, उहाँले सहयोग गरिराख्नु भएको छ नि. यो चाहिँ सबैभन्दा ठुलो काम गर्नुभएको छ जनजाति महासङ्घ युकेलाई चाहिँ म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु.
1: डेफिनेटली डेफिनेटली दिदी, अब तपाईँ त रङ्गकर्मी हुनुहुन्छ, त्यो नाटकमा कहिले काहीँ यस्तो खालको कुराहरू कल्चरल नाटकहरू पनि तपाईँले आफ्नो जमानामा प्रस्तुत गर्नुभएको थियो, मञ्चन गर्नुभएको थियो?
2: गरेँ भाइ, मैले दुई चारवटा नाटकहरू चाहिँ सामाजिक नाटकहरू पनि खेलेको थियौँ. तर नेपालको सम्बन्धमा भन्नुपर्दा चाहिँ नेपाली नाटकहरू चाहिँ हामी सामाजिक नाटक गर्दा गर्दै एउटा नाटकको बारी नै आयो. बारी नै आएपछि चाहिँ हामी चाहिँ एकदम अर्थपूर्ण नाटकहरू गर्न थालेको थियौँ. तर त्यहाँभित्र पनि समय कथा सबै हाम्रो नेपालको संस्कार संस्कृतिहरूभित्रै रहेर थुप्रै नाटक गरे भाइ. हुन्थ्यो.
1: ओके, अब यो 27 तारिक हुने कार्यक्रममा तपाईँको कुनै यस्तो स्पेसिफिक भूमिकाहरू हुन्छ नि कार्यक्रममा, त्यस्तो छ कि कस्तो छ दिदी, केही छ?
2: मेरो भूमिका भनेको यहाँ सघाउने, यो एकदमै ठुलो इभेन्ट हो हाम्रो लागि होइन. म चाहिँ यहाँ ब्याक स्टेज, अनि हाम्रो भाइहरू हुनुहुन्छ, हाम्रो धीरज भाइ आउनु भएको छ यहाँ होइन, अनि अस्तो हाम्रो आकाश सुनवार हुनुहुन्छ, उहाँहरूलाई म चाहिँ हेल्प गर्ने सघाउने.
1: नेपालबाट कति जति आउनु भएको छ कलाकारहरू यो कार्यक्रमको लागि?
2: नेपालबाट चाहिँ खै को को एकजना मिरुना भयो, अनि शिव श्रेष्ठ आउनुहुन्छ होला, 15-20 जना कलाकारहरू आउँदै हुनुहुन्छ. गाउँमाया गुरुङहरू अलरेडी यहीँ हुनुहुन्छ, अनि पशुपति राई अलरेडी आइसक्नु भएको छ. हाम्रो तपाईँले चिन्नुहुन्छ नि
1: पशुपति, नेपाली मेलामा आउनुहुन्छ भनेर खोजिए नै उनलाई भेटिन के हाम्रो पशुपति.
2: ए अब भेट्नुपर्छ नि उहाँको, त हामीले कुरा पनि सुन्नुपर्छ नि भाइ.
1: हो नि,
2: मार्फत अनि के अरे सिक्किमबाट मिनिस्टर.
1: धेरै एकदमै ऊ रहेछ, स्पोन्सरहरू निकै हुनुहुन्छ होला, नत्र यो ठुलो कार्यक्रममा त होइन.
2: स्पोन्सरहरू अहिले टिकटहरू चाहिँ गइरहेको यहाँ भन्नुभयो, स्पोन्सर चाहिँ हामी आश गरिरहेछौँ अझै पनि, किनभने यहाँ त आफ्नो परिचय, हाम्रो परिचय हो नि त, यो टिम मात्रै नभएर हाम्रो कथा हो, हाम्रो परिचय हो, यसलाई साथ दिनलाई उहाँहरू आफ्नो परिचय लिएर आउनुहुन्छ होला भन्ने आशा छ भाइ.
1: हुन्छ दिदी, समयको पाबन्दी र कार्यक्रम सफल होस्, धेरै धेरै धन्यवाद है त दिदी.
2: धन्यवाद, तपाईँको पनि उपस्थिति हामी चाहन्छौँ.
1: थ्याङ्क यू दिदी. ल, हाम्रो योगेश साहब पनि पछाडि हुनुहुन्छ होला, थ्याङ्क यू भनिदिनु होला है त. ल, थ्याङ्क यू, थ्याङ्क यू. हजुर, हाम्रो शशी थापा सुब्बा दिदी हुनुहुन्छ, उहाँसँग कुराकानी गऱ्यौँ. अनि चाहिँ हाम्रो योगेश साहब हुनुहुन्छ र यो चाहिँ नेपाल जनजाति महासङ्घ युकेको अध्यक्ष अनि नेपाल चलचित्र निर्देशकको अध्यक्ष अरुण प्रधानज्यूसँग कुराकानी गऱ्यौँ. यो आउँदो 27 तारिक चाहिँ अर्डसटको एम्पायर हलमा चाहिँ यो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव हुँदैछ, यसै सम्बन्धी केन्द्रित रहेर कुराकानी गऱ्यौँ. यो चाहिँ दोस्रो वर्षमा प्रवेश गर्नुभएको छ, लास्ट इयर चाहिँ उहाँले यो स्कटल्यान्डमा गर्नुभएको थियो. यो अझै जो कार्यक्रम चाहिँ सफलता पाओस् पाउँदै जाओस् एभ्री इयर भन्दै उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु. अब भने हामी कसको गीत सुनाउँ, कसको पालो आएको छ? हजुर, एउटा गीत राख्दै हामी समाचारतर्फ लागौँ, हाम्रो समाचार होइन अरू गीततर्फ. यशोदा गुरुङ दिदी हुनुहुन्छ, अघि उहाँले पठाइदिनु भएको गीततर्फ म चाहिँ लान चाहन्छु. दिदीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु है त. हजुर, उहाँको गीत यहाँ रेडी त गरेको थिएँ मैले, र अलिकति यहाँ जस यहाँ आइसकेको रहेन रहेछ, त्यसले गर्दा त्योभन्दा अगाडि चाहिँ एउटा फुलकुमारी गीत सुनाउँछु, त्यसपछिबाट एउटा प्रोमो ब्रेक, अनि एउटा गीत, त्यसपछि दिदीको गीत म सुनाउनेछु है त. यो गीततर्फ लागौँ.

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk यो PFBS गोर्खा रेडियो हो।

हजुर, सुनिता थेगिम ले गाउनु भएको यो गीत हामीले सुन्दै थियौँ। 6:44 गइसकेको छ। हाम्रो चाहिँ निर्मला परिवेश राई बहिनीले पनि छोटो भोइस मेसेज छोड्नु भएको रहेछ नि, एउटा गीत पनि उहाँले मगाउनु भएको छ। अघि हाम्रो शशी दिदी र हाम्रो योगेश साप र अरुणजीवसँग कुराकानी उहाँले सुन्नुभएछ र एउटा गीत पनि मगाउनु भएको छ। उहाँको भोइस मेसेज म केही बेरमा सुनाउनेछु। अहिलेलाई भने हाम्रो यशोदा गुरुङ दिदीको गीत सुनाउन चाहन्छु। अघि नै उहाँले लिङ्क पठाइदिनु भएको हो र यो गीत चाहिँ विकास रक गुरुङज्यूले चाहिँ लेख्नु भएको, सृजना भएको गीत रहेछ। आशिष राई माझी र पवित्र गुरुङले गाउँदै हुनुहुन्छ। यो गीत म सुनाउँछु दिदीको लागि र त्यसपछि भने हाम्रो बहिनी हुनुहुन्छ निर्मला परिवेश राई बहिनी, उहाँको गीत हामी सुन्नेछौँ है। त आशा छ हाम्रो यशोदा दिदीले सुन्दै हुनुहुन्छ होला।

0: हजुर पवित्र गुरुङ र आशिष रायमाझीले गाउनु भएको गीत हाम्रो विकास र गुरुङज्यूले चाहिँ सृजना गर्नुभएको रहेछ, लेख्नु भएको रहेछ अहिलेको यो बाढी पीडितहरूको बारेमा. एनिवे यो गीत चाहिँ हाम्रो दिदी हुनुहुन्छ यशोदा गुरुङ दिदी रेडिङबाट, र यस उहाँले सुन्ने चाहना राख्नुभएको थियो, लिङ्क पनि पठाइदिनु भयो. दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. र यो बिचमा हाम्रो ओम प्रसाद थापा काउचाज्यू हुनुहुन्छ र उहाँले चाहिँ यो एनआरएनए कपको पनि एउटा पोस्टर पठाइदिनु भएको रहेछ. र आज सबै यो जानकारी भन्न चाहिँ पाइएन, अलिकति समयको पाबन्दी पनि रह्यो. अर्गनाइज बाई एनआरएनए युथ युथहरूले चाहिँ आयोजना गर्दै हुनुहुन्छ, जुन चाहिँ 19 सेप्टेम्बरभित्र यो कहिले हुने 19 सेप्टेम्बरमा चाहिँ हुँदै रहेछ. र यो स्प्रिङ वेस्ट एकाडेमी फेल्तामा TW137EF तपाईँहरू जान सक्नुहुन्छ. 8 बजेबाट त्यहाँ कार्यक्रम सुरु हुन्छ है. त गर्दा थ्याङ्क यू भेरी मच हजुरको यो जानकारीको लागि. थर्ड एनआरएनए कप तेस्रो संस्करण हुँदैछ 19 सेप्टेम्बरको दिनमा. यति भन्दै हाम्रो निर्मला परिवेश राई बहिनीको म्यासेज राख्छु, त्यसपछि उहाँले भन्नुभएको एउटा कुनै पनि गीत हाम्रो मिलुना भान्जीले अभिनय गर्नुभएको चलचित्रबाट भन्नुभएको छ. यहाँ उनको स्वीटर चलचित्रबाट झुमा लिम्बू र सुजन चापागाईले गाउनुभएको युवराज काप्लेको शब्द रचना अनि झुमा काप्लेकै कम्पोजमा यो गीत हामी सुन्दैछौँ है. त बहिनी के भन्नुहुन्छ?
1: हेलो योग दाजु अनि शशी दिदी, सेवा दर्शन नमस्ते. एकछिन रेडियो खोलेको थिएँ, तपाईँहरू बोल्दै हुनुहुँदो रहेछ, कस्तो खुसी लाग्यो है. अनि मिरुना नानुलाई धेरै धेरै बधाई छ. हामी सबै ब्रिगेड अफ गोर्खाजको चाहिँ नाम राख्नुभएकोमा धेरै खुसी लाग्छ. एउटा उहाँले खेल्नुभएको एकदमै चर्चित गीत शशी नानाले मनपर्ने गीत राखिदिनुहोस् है योगराज दाजु, अनि मेरो लागि पनि सबैको लागि. थ्याङ्क यू सो मच.
0: हजुर बहिनी धेरै धेरै धन्यवाद. र डिनरको फोटो पनि भर्खरै पठाइदिनु बहिनीले, थ्याङ्क यू. र के छ यहाँ त? सलाद देख्छु, सब्जी, यहाँ चाहिँ यो के हो, रोटी जस्तो, यो पिज्जा जस्तो पनि देख्छु बहिनी. हजुर धन्यवाद, पिज्जा नै रहेछ. हजुर पिज्जा प्लस अनि सलाद पनि देख्न सक्छु बहिनी. थ्याङ्क यू भेरी मच है. पक्का रेस्टुरेन्टमा जस्तो त्यो पोर्सन मिलाएर पनि यहाँ त्यो प्लेट पनि कति ब्युटिफुल रहेछ, पर्सिनु भएको रहेछ बहिनी. धेरै धेरै धन्यवाद. म पनि अब घरमा गएर खाना खानुपर्नेछ, गाडी छ नि त्यसले गर्दा हिँडेर जानुपर्नेछ. ल पिज्जा पो रहेछ, त्यो त घरै बनाउनु भएको जस्तो छ. एनिवे बहिनी थ्याङ्क यू भेरी मच यो जानकारीको लागि है. त अब तपाईँको लागि उनको स्विटर चलचित्रबाट काप्ले बोलको गीत राख्दै छु, र यही गीत राख्दै आजको सम्पूर्ण कार्यक्रमबाट बिदा मागे. ह्याभ अ वन्डरफुल विकेन्ड. बाई बाई.

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS go car radio.
3: Prarambhik services discussion IPO ma padai karna bhayeko cha.
4: आईपीओ जारी गर्न चाहने संगठित संस्थाका लागि योग्यता तथा रकम उपयोग सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको हो। सेबुलले तयार पारेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 मस्यौदामा आईपीओ निष्कासन गर्न चाहने संगठित संस्थाले निर्देशिका तथा प्रचलित कानून बमोजिम आधारभूत योग्यता पूरा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। आईपीओ निष्कासन गर्न चाहने संस्था प्रचलित ऐन बमोजिम विधिवत दर्ता भएको हुनुपर्नेछ। आफ्नो मुख्य उद्देश्य अनुसार व्यवसाय सञ्चालन गरेको, लेखा परीक्षण तथा वार्षिक साधारण सभा गरेको र व्यवसाय सञ्चालनका लागि इजाजत, अनुमति वा स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ। यसैगरी संगठित संस्था संस्थापक, शेयरधनी, संचालक तथा प्रमुख व्यवस्थापनका व्यक्तिहरू निर्देशिका बमोजिम योग्य हुनुपर्ने मस्यौदामा उल्लेख छ। मस्यौदा अनुसार संगठित संस्थाले आफ्नो आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको हुनुपर्नेछ।
5: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फाका कोषाध्यक्ष र लेखापाललाई नियन्त्रणमा लिएको छ। कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई सीआईबीले नियन्त्रणमा लिएको हो। एन्फामा आर्थिक अनियमितता गरेको आरोपमा सीआईबीले आज दिउँसो एन्फा कार्यालय सातो बाटो पुगेर कागजात, कम्प्युटर र मोबाइल पनि बरामद गरेको छ। पक्राउ परेका दुवैलाई सीआईबीको कार्यालय लासिमपाट लगिएको छ। दुवैसँग सोधपुछ भइरहेको र आवश्यक परे हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने सीआईबीको तयारी छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रबर अन्सारीले खानी क्षेत्रका आलोपत्र फाइलको तथ्याङ्क सहित समाधान ल्याउन निर्देशन दिनुभएको छ। समितिमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सभापति अन्सारी,
6: कट्टा शाखामा चाहिँ कतिवटा फाइल अहिलेसम्म दर्ता भएका छन् र कुन कारणले यी फाइलहरू अगाडि बढ्न सकेका छैनन्, कहिलेदेखि बढ्न सकेका छैनन् र के गर्दाखेरि यी फाइल अगाडि बढ्छन् भन्ने कुराको डेटा सहित सम्बन्धित विभागका पदाधिकारीहरू यहाँ आइदिनु पर्यो। यो डेटा सहित समाधान पनि लिएर आउनु पर्यो। किन भन्दाखेरि यो समितिले राज्यले अहिले कुन पोलिसीमा, कुन स्पिरिटमा राज्य चलिरहेछ भन्ने कुरालाई एकदम गम्भीर रूपमा लिएको छ। यो सरकार बन्दै गर्दाखेरि प्रधानमन्त्री कार्यालयबाट एउटा पत्रचार भएको थियो जिरो पेन्डिङ फाइल भनेर, तपाईँले पनि पढ्नु भयो होला होइन, कुनै पनि फाइल चाहिँ एक हप्ताभन्दा अगाडि पेन्डिङ नरहोस् भने, त्यो कुरालाई हामीले त्यतिखेरैदेखि आत्मसात गर्नुपर्ने थियो र अहिले पनि हामी यसलाई चाहिँ एकदम फाउन्डेसनको रूपमा लिन्छ।
5: अब खबर फटाफट।
7: काभ्रेमा साउने 32 जनामा डेङ्गी संक्रमण पुष्टि, बनेपा र पाँचखाल नगरमा 13-13 सहित पाँचखाल, नमोबुद्ध र मण्डन देवपुर नगरमा 1-1 जनालाई डेङ्गी, बाँकी स्थानीय तह भने हालसम्म डेङ्गी मुक्त। अमेरिका टेक्सासका नेपालीबाट भोटेकोशी बाढी पीड़ितलाई 2,50,00,000 सहयोग, ड्यालसको लामा फाउन्डेशन, इण्डिया बजार, वन स्टेप फाउन्डेशन, अभान्ट फाउन्डेशन, पालपाली संगम, नुवाकोट पिकनिक ग्रुप सहितका संघ संस्था मिलेर रकम पठाए। काभ्रेको पनौती, नमोबुद्ध र तेमाल क्षेत्र बुद्ध परिपथमा जोडिँदै बुद्ध परिपथका लागि यो वर्ष संघीय सरकारको 25 करोड़ बजेट पहिलो चरणमा 10 करोड़ खर्च गरेर पनौतीको डबलेदेखि नमोबुद्धसम्म सड़कको दायाँ बायाँ माने, चैत्य र लाफिङ बुद्धका प्रतिमा स्थापना र थाङ्का लगायतका जानकारीमूलक बोर्ड राखिने। वीरगंज भन्सार छलेर ल्याइएका 10 विद्युतीय स्कुटर प्रहरीको नियन्त्रणमा, 80 लाखका ती स्कुटर भन्सार कार्यालयमा बुझाइयो। ठेकेदारको लापरवाहीका कारण तनहुँका 3 सड़क आयोजना अलपत्र, चन्द्रावती पिली मार्ग कुन्छा कालीमाटी सड़क, दुलेगौंडा हर्कपुर सड़क र आँबु खैरेनी छिम्केश्वरी सड़कलाई समस्याग्रस्त आयोजनाको सूचीमा राखियो। सुदूरपश्चिमका थुप्रै बालबालिका विद्यालयको पहुँचबाट बाहिर 5-12 वर्ष उमेर समूहका 27,000 बालबालिकाले पढ्न नपाएको शिक्षा कार्यालयको तथ्याङ्क। र रसुवाबाडीमा मृत्यु भएका आफन्तको पहिचानका लागि ललितपुरमा डीएनए नमूना संकलन जारी, ललितपुरको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 837 शव र 825 आफन्तको नमूना संकलन।
5: सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामाकरणका लागि अध्ययन अगाडि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले बाढीको नामाकरण गर्न वैज्ञानिक समिति गठन गरेको हो। समितिले भोटेकोशी बाढी वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुङ्ग्याउनेछ। ऊर्जा मन्त्रालय अन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयले प्रारम्भिक रूपमा गरेको अध्ययनमा विभिन्न नामहरू छलफलमा आएका छन्। जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव टीका बरालका अनुसार छलफलमा ग्लेसियर, रक एभलेन्स, आइसरक एभलेन्स ल्यान्ड स्लाइड र सुवा भुटेकोसी महाविपद लगायतका नाम आएका छन्। अवस्थ खबर यति नै।
0: यो बीएफबीएस कुल घर रेडियो हो।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असोज महिनाको 2 गते तदनुसार सेप्टेम्बर महिनाको 18 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ। आज सप्तमी र महालक्ष्मी व्रत सुरु पनि भएको छ र शुक्रबारको कार्यक्रम सदैव तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रमको शुभारम्भमा तपाईँले सुन्नुभयो विष्णुदेव भट्टको बिल्कुलै नयाँ गजल र यसमा शब्द भने विष्णु कुमार खड्काको रहेको थियो र संगीत भने विष्णु भट्टकै रहेको थियो र एउटा सम्भावना बोकेको राम्रो गायक हुनुहुन्छ र उहाँले योभन्दा अगाडि पनि सुदूरपश्चिममा गएर एकल गजल गायन पनि गरिसक्नु भएको छ र ती गजल गायन लाइभ गाइएको गीतलाई पनि हामीले तपाईँहरूको सेवामा विभिन्न समयमा प्रसारण गरिसकेका छौँ, सेवामा राखिसकेका छौँ उहाँको आवाजहरू र आज भने बिल्कुलै स्टुडियोमा रेकर्ड गरिएको यो गजललाई तपाईँहरूको सेवामा समर्पित गर्दै आजको बसाइलाई मैले उठान गरिसकेको छु भने आज हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौं विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश हुने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आज भने हामीले जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा कुराकानी गरेका छौँ। घरपछोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दसँग उहाँकै आयोजनामा घरपछोङ गाउँपालिकाले देशैभरिका चाहिँ गाउँपालिका त्यसै गरी नगरपालिकाको प्रमुखहरूलाई एकै ठाउँमा राखी जलवायु परिवर्तनको कार्यक्रम गरिएको थियो, अन्तर्राष्ट्रिय समुदायलाई झकझकाउने दबाव दिने उद्देश्य सहित। र यही विषयमा दुई दिनको सम्मेलनमा के कुराकानी भयो भनेर मैले कुराकानी गरेको छु, आजको बसाइमा सुन्न सक्नुहुनेछ। र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीय विशेष गरेर दैनिक पत्र पत्रिकाहरूले समसामयिक र जनचासोसँग र जनजीविकासँग जोडिएका विषयहरूमा आफ्नो सम्पादकीय धार मार्फत विचारहरू सम्प्रेषण गर्ने गर्दछ। आज भने अन्नपूर्ण पोस्टको अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयलाई स्थान दिएको छु भने साथमा मिठा मिठा गीत संगीत छँदैछ।

0: उस्मान मिर्ख आवाजमा रहेको यो गजल मेहदी हसन साहबले पनि पहिला नै गाइसकेको गजल हो र निकै लोकप्रिय गजल हो र यो गजललाई धेरैले गाउनु भएको छ र यो गजल सँगसँगै आजको कार्यक्रमलाई थप अगाडि बढाउँ र अब भने जोड्दैछौँ सम्पादकीय तर्फ सधैँ हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीय भने अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट लिएका छौँ। शीर्षक छ सडकमा सुत्केरी अलपत्र अस्पताल। यो शीर्षकमा सम्पादकीय लेख्दछ अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा। नेपाली जनताको चाहना नेताहरूले भाषणमा गर्ने जस्ता ठूलठूला पूर्वाधारको विकास होइन, घर आँगनमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा हो। स्वास्थ्य जीवन बचाउने मुख्य आधार हो, तर यसैका लागि नेपालीहरू घर खेतै बेच्नु पर्ने महँगी व्यहोर्न बाध्य छन्। गाउँ गाउँमा अझै स्वास्थ्य संस्था पुगेका छैनन्। ओखलढुङ्गाको मानेभन्ज्याङ सात टक्सेलामा अस्पताल बनाउन स्थानीयले गरेको भगीरथ प्रयास यसको ज्वलन्त उदाहरण हो। अस्पताल बनाउन त्यहाँका जनताले करिब 165 रोपनी जग्गा दान दिएका छन्। आश्वासन पनि थुप्रै पटक पाए पनि अस्पताल भने छेक छन्द नदेखिएपछि उनीहरूले गत फागुनको चुनाव नै बहिष्कार गरे। जनताको त्यो भन्दा मर्यादित विद्रोह अरू हुन सक्दैन थियो, तर चुनावको 8 बितिसक्दा पनि अस्पताल बन्ने सुरसार छैन। विगतमा 22 लाख रुपैयाँ खर्चेर विस्तृत परियोजना प्रतिवेदन DPR बनेको र बजेट पनि आएको भनिए पनि भवन बनेन। अहिले त झन् प्रादेशिक अस्पतालको शीर्षकसम्म स्थानीयले बजेटमा देख्न पाएनन् भन्दै अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। टक्सेलाका नागरिकले जगदान गरेर राज्यमाथि अगाध विश्वास देखाएका हुन्। उनीहरूलाई बदलामा चाहिएको अस्पताल थियो, कुनै विलासी दरबार होइन। उनीहरूले केवल सामान्य उपचारको सुविधा र सेवा मागेका हुन्। बिरामी पर्दा टाढाको सहर धाउन नपरोस् र आकस्मिक अवस्थामा जीवन र मृत्यु बीचको दूरी घटाउन सकियोस् भन्ने उनीहरूको एक मात्र चाहना हो। संविधानले नै जनताको आधारभूत स्वास्थ्यको सुनिश्चित गरेको छ, तर नागरिकले अझै त्यो मौलिक हकको अनुभूति गर्न पाएका छैनन्। सवाल टक्सेला गाउँको मात्र होइन, सिङ्गो 4 जिल्लाको हो भन्दै अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। त्यहाँ अस्पताल बन्दा ओखलढुङ्गा, खोटाङ, उदयपुर, सोलुखुम्बुका जनतालाई पाएक पर्ने थियो। 4 जिल्ला लक्षित प्रादेशिक अस्पताल राज्यको प्राथमिकतामा नपर्नु भनेको त्यहाँका नागरिक राज्यको दृष्टिबाटै ओझेल पर्नु हो। जब राज्यले जनतालाई प्राथमिकता राख्दैन, तब नागरिकका लागि त्यो राज्यको औचित्य नै समाप्त हुन्छ। उता सप्तरीको राजविराजमा पैसा अभावकै कारण बबिता पासवानले अस्पताल बाहिरै सडक पेटीमा सुत्केरी हुनु पर्यो। एकातिर अस्पताल भएर पनि सेवा पाउन नसकिने र अर्कोतिर अस्पताल नै नबन्ने विडम्बनापूर्ण अवस्था छ। यस्तो अवस्थामा राज्य कसका लागि र के का लागि भन्ने टटकारो प्रश्न उब्जिन्छ नै भन्दै अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। स्वास्थ्य सेवामा राज्यका यति लाचार र नागरिक यति निरही हुनु आजको समयको ठूलो विडम्बना हो। यी घटनाले राज्यको गैर जिम्मेवार चरित्र उदङ्गो पारेका छन्। टक्सेला जस्ता ठाउँमा अस्पताल बनाउन अब केवल राजनीतिक प्रतिबद्धताले पुग्दैन, स्पष्ट कार्ययोजना, त्यसको इमान्दार कार्यान्वयन चाहिन्छ। टक्सेलामा जग्गा दान गर्ने नागरिक निराश हुनु र राजविराजमा एउटी आमा सडक पेटीमा बच्चा जन्माउन बाध्य हुनुले राज्यप्रतिको नागरिक विश्वासका तन्तुहरू चुनिँदै गएको संकेत गर्छ। राज्यको अस्तित्व नागरिकको सुरक्षा र कल्याणमा निहित हुन्छ भन्ने यथार्थ सत्ताधारीहरूले बुझ्न नसक्नु गम्भीर भूल हो। त्यसैले टक्सेला अस्पताल निर्माणका लागि तत्काल बजेट सुनिश्चित गरी भौतिक काम अघि बढाउन अब ढिला नहोस्, अनि फेरि कहिल्यै बबिता पासवान जस्ता आमाहरूले सडकमा सुत्केरी हुन नपरोस् भन्दै अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। शीर्षक थियो सडकमा सुत्केरी अलपत्र अस्पताल। अब यो सम्पादकीय पछि भने लागौं छोटो विश्राम तर्फ।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ, अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: लागौ सधैँ यस्तो कार्यक्रममा समावेश गर्ने विषय वस्तुमा यसो हप्ता डे तर्फ बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ केही दिन अगाडि शुरू भएको जलवायु परिवर्तन सम्बन्धी सचेतनात्मक कार्यक्रम मुस्ताङको घरपजोङ गाउँपालिकाले आयोजना गरेको थियो, जहाँ चाहिँ नेपाल विशेष गरेर जलवायु परिवर्तनको जोखिममा परेको देश हो। त्यसमा पनि उदाहरणको रूपमा यस पटक भदौ 10 गते रसुवा जिल्ला हुँदै बग्ने भुटे कोशीमा हिमताल पग्लिएर जुन विस्फोट भयो त्यसको असर हामीले अहिले पनि देखिरहेका छौँ। कतिको ज्यान गए, कतिको परिवार गुमाए, धनजनको क्षति भएको छ, भौतिक क्षति भएको छ, यस्ता धेरै समस्याहरू हामीले भोगिरहेका छौँ। र यही विषयमा सचेतनात्मक रूपमा दबावमूलक कार्यक्रम आयोजना गरिएको थियो। स्थानीय तहका प्रमुखहरूलाई एकै ठाउँमा ढाकेर त्यसमा के निर्णयहरू भए र त्यसमा चाहिँ कति चाहिँ पालिकाहरूको चाहिँ प्रमुखको उपस्थिति थियो, कस्तो रह्यो, आम संचार माध्यमले चासोको साथ यो मुद्दालाई कसरी उठाइए, यिनै प्रसङ्गमा छोटकरीमा कुराकानी गर्दैछौ। घरपचोङ गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ मोहनसिंह लालचन्द, उहाँसँग हामी यही विषयमा छोटकरीमा कुराकानी गर्दैछौ। अध्यक्षज्यू कार्यक्रम स्वागत छ यहाँलाई।
4: धन्यवाद।
0: अलिकति मैले सुरुमै बताएँ आज छलफल हामी के विषयमा गर्दैछौ भनेर, अब लगभग दुई दिन थियो है यहाँहरूको जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम चाहिँ
4: 30 र 31
0: भनेपछि अब त्यहाँ पालिकाबाट देशैभरिका पालिकाबाट कति उपस्थिति भए एकदमै सौहार्दपूर्ण रूपमा?
4: देशैभरिको पालिका 753 पालिकाबाट 421 पालिका र 77 जिल्लाको समन्वयहरू बोल्छ 41 जिल्लाको समन्वय प्रमुख र उप प्रमुखहरू पाल्नुभयो र सबै गर्दाखेरि चाहिँ हामी चाहिँ अब 1800 जति चाहिँ पाल्नुभयो यहाँ चाहिँ।
0: मुख्य एजेन्डा चाहिँ केमा थियो तपाईँहरूको जलवायु परिवर्तन सम्बन्धी?
4: जलवायु परिवर्तनले भनौँ गोबमले अब जलवायु परिवर्तनले असर हामीले यो कार्यक्रम चाहिँ गत साल नै गर्नलाई भदौमै थियो, जेएनडी आन्दोलन गरेर पोस्टपोन भयो, यसपालि पनि हामीले त्यही समयमै राखेको। हामीले अब 1-1.5 महिना अगाडिदेखि नै तयारी थियो। हामी 753 पालिका र समन्वय प्रमुखहरू सबै बोलाएर स्थानीय तह भनौँ न अब नेपालमा 753 स्थानीय तह भने पनि नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घ एकै ठाउँमा चाहिँ एकै थलोमा भएको छैन कि अस्तमा तर ऐतिहासिक रहेछ। हाम्रो एउटा स्थानीयको आवाज होइन कि सबै नेपालकै आवाज बनाऊँ, यसलाई 753 पालिका हाम्रो स्थानीय सभाको आखिरमा फिल्डमा त हामी नै हो, हामीले नै आवाज उठाउनु पर्छ भनेर यो चाहिँ हामीले आयोजना गर्ने पालिकाले गरिरहेको थियो। त्यही बेलामा अब देशको दुर्भाग्य बनो अब भोटे कोसीको बारीले यस्तो दुःख निम्तायो, यो पनि गोबाउँकै कारण थियो। त्यसले गर्दा झन् हाम्रो कार्यक्रमको सार्थक भएर गयो नि। हामीले कार्यक्रम चाहिँ अब भव्यसमै मनाउने भनेको तर केही पालिकाहरू आउनु भने 27 पालिका त उपस्थित भएर 1500-2000 जम्मा भयो यहाँ चाहिँ। अनि हामीले अब विभिन्न दुई दिन गरे, हामीले चाहिँ अब वन तथा कृषि वन तथा प्रधानमन्त्रीजी आउनुभयो, गीता चौधरीजी उहाँबाट उद्घाटन समारोहमा उहाँ कार्यक्रमलाई भाग लिन यहाँसम्म आइदिनु भयो, उहाँलाई पनि धन्यवाद दिन जान्छु। त्यसमा पनि अब सम्माननीय प्रधानमन्त्रीजी बालेन शाहजीबाट पनि शुभकामना सन्देश पुऱ्याइदिनु भयो हामीले। त्यसपछि ललितपुर महानगरपालिकाका प्रमुख श्रीबाबु मान्छेहरू भेटियो, सन्देश बनाउनु भयो। काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयरजी सुनिता रङ्गजीले पनि भेटियो, सन्देश बनाउनु भयो। पोखरा महानगरपालिका उहाँ मेयरजी धनराज आचार्यजीबाट पनि शुभकामना सन्देश र उहाँहरू पाल्न नसक्नु भएका विभिन्न कारणले पाल्न नसक्नु हुने सबै शुभकामना, हाम्रो कार्यक्रम सफलताको शुभकामना पठाइदिनु भयो उहाँहरूले। कोही अब मेयरहरू पाल्न नसक्नेहरू विभिन्न पारिवारिक अथवा कार्य व्यवस्थालाई पाल्न नसक्नेहरूले शुभकामना र प्रतिनिधिहरू पनि पठाइदिएर धेरैलाई कार्यक्रम सफलतालाई सहयोग गरिदिनुभयो सबै।
0: अब अहिले त हामीले जलवायु परिवर्तन संसारभरि अवस्थाले हेर्दाखेरि नेपाल चाहिँ अझै हिम चाहिँ नदीबाट हुन सक्ने अथवा हिमाल पग्लिएर चाहिँ हुन सक्ने जोखिमका विषयमा पटक पटक चाहिँ रिपोर्टर बाहिर आइरहेकै हो। झन्झन् 47-50 एकदमै उच्च जोखिमयुक्त रहेको र ती हिमतालहरू नदीहरूबाट आउने बहावले धेरैको नोक्सान हुने कुराहरू बाहिर आइसकेको छ। अब यो जुन तपाईँहरूले उठाएको एजेन्डाहरूमा तपाईँहरूको जिल्ला मुस्ताङ एक किसिमले सांकेतिक रूपमा पनि तपाईँहरूले दिन चाहेको सन्देशै हो, कतिको जोखिम छ, कतिको समस्या भोगिरहनु भएको छ तपाईँहरूले?
4: होइन, हामीले समस्या नभएको भए यत्रो कार्यक्रम हामीले गर्नै खोज्ने थिएनौँ। हामी त अब सबभन्दा गोबर हामीले समस्या परेको चाहिँ हिमाली जिल्ला हिमालहरूलाई नै हो। अब हामी हिमाली जिल्लाको लाइफलाइन नै हिमालसँग बाँच्ने भएको भएर हामीलाई हिमालमा हिउँ समयमा परेन, हिउँ पग्दैन, हामीले त मुहान सुक्ने अनि सिँचाइमा पानी कम हुने अनि हामीले त प्रत्येक चाहनाले फलफुल हुने स्याउ हुने ठाउँमा नहुने भएर गयो, नहुने ठाउँमा हुने भएर गयो। गोबर हामीले गर्दाखेरि सर्दै सर्दै गयो, टेम्परेचर माथि तात्तातो हुँदै आयो अनि खेती त्यसमा चाहिँ हाम्रो चाहिँ भूबनौट कमजोर छ, जङ्गल कम छ, माटो र गेगरले बनेकोहरू त्यसमा कालीगण्डीको सतह एकदम उठेर आइसक्यो, त्यसलाई हामीले चलाउन पाएको छैनौँ। त्यता उत्खनन गरेन भने फेरि अर्को जोखिम छ। अब त्रिशुली यत्रो 20-30 मिटर तल भएको त माथि आयो भने हामीभन्दा माथि खोला गण्डकी छ, हामी त एकदम जोखिम छ। त्यही भएर हामीले त पहिलेदेखि सचेत थियो, हामी त अब गत साल नै गर्न खोजेको कार्यक्रम, हामीले त पहिलेदेखि यो कार्यक्रम हामीले गर्नु, अब यो जुन दुःखदायक चाहिँ हामीले भोटे कोसीले बिहोर्नु पर्छ, त्यसमा चाहिँ हामीले धेरै पाठ सिकायो। चाहिँ हामीलाई चाहिँ अब कस्तो किसिमको पूर्वाधारहरू बनाउनु पर्छ, स्कुल कहाँ हुनुपर्छ, हस्पिटल कहाँ हुनुपर्छ, सेल्टर कहाँ हुनुपर्छ, अग्रिम सूचनालाई कसरी दिनुपर्छ, सूचना पालन गर्नुपर्छ, सूचना दिएकोहरू हामी त्यस्तो कुरा चाहिँ धेरै कुरा चाहिँ सिकायो क्या यो कुरा। यसले चाहिँ हामीले चाहिँ अब पूर्वाधारहरू बनाउँदाखेरि जलवायु मैत्री हुनुपर्छ, त्यो कुरा चाहिँ यो अलिअलि भोटे कोसीलाई चाहिँ हामीलाई धेरै सिकायो।
0: यसमा जो जो तपाईँहरूको यो कार्यक्रममा सहभागी हुन आउनुभयो पालिकाका प्रमुखहरू होइन, अब उहाँहरूले चाहिँ साझा प्रतिबद्धता जाहेर पनि गर्नुभयो होइन, अब नेपालको उद्धार गर्नुपर्ने सामग्रीदेखि लिएर होइन अब प्राविधिकहरूदेखि लिएर धेरै कुराहरूको अभाव रहेछ भन्ने कुरा त यहाँबाट देखियो। त्योभन्दा अगाडि भदौ 23 र 24 गतेको चाहिँ सुरक्षा संयन्त्रको चाहिँ अवस्था कस्तो रहेछ भन्ने पनि देखियो। यो सबै चिजलाई चाहिँ यसो हेर्दाखेरि अब यो जुन जलवायु परिवर्तन भनेको चाहिँ पहिलादेखि उठिरहेको सुनिरहेको तर प्रत्यक्ष भोगिरहेको अवस्था त यहाँले भन्नुभयो, अझै त्यसमा चाहिँ बढी जोखिम हुन सक्ने सम्भावनाहरू के देख्नु भएको छ पछिल्लो चरणलाई हेर्दाखेरि चाहिँ तपाईँले चाहिँ?
4: जोखिम त अझ पनि जोखिमै छ। हामी चाहिँ अब जलवायु पनि हामीले नगरेको गल्ती सधैँ हामीले भोगिरहेको छ कि अब कार्बन उत्सर्जन चाहिँ अब विकसित देशहरूले गरिरहेको छ, उद्योगहरू तल छ, गाडी चल्ने तल र पग्लिने चाहिँ माथि भयो कि, असर उहाँलाई नपर्ने हामीलाई पर्ने भयो कि, त्यसको लागि चाहिँ हामी चाहिँ पीडित भइसकेपछि क्षति दिने होइन कि भनौँ राहत दिने होइन कि, हामीले त्यहाँ पीडित हुनुबाट बचाउनु पर्यो कि पहिल्यै।
0: भनेपछि सम्भावित जोखिमबाट जोगिन को लागि घरमा आगो लाउनु भन्दा अगाडि आगो निभाउने त्यो जति पनि सम्भावना छ त्यसलाई रोक्नु पर्यो, तयारी अवस्थामा पनि रहनु पर्यो।
4: तयारी अवस्था अब कति जोखिम भएको ठाउँहरू हिमतालहरू कस्तो अवस्थामा चाहिँ हिम कति पग्लेर गयो, तालहरूले ठेक्न सक्ने स्थिति छ कि छैन, त्यो चाहिँ अनुसन्धान पाटो पनि भएन कि हाम्रो चाहिँ, हामी त्यो किसिमको चाहिँ हुनुपर्छ र हाम्रो आवाज चाहिँ विश्वमा पुग्नुपर्छ, विश्वले हामीले चाहिँ उहाँहरूले गरेको गल्तीले हाम्रो पग्लिने त हाम्रो हिमाल त हो नि, हामी त विश्वको छाना हो नि, हामी त हामी पग्लेपछि हामीले गर्दाखेरि नि विश्वको 2 अरब मान्छे चाहिँ हिमालको पानीमा चाहिँ खाने पानी त्यसमा निर्भर छ कि, अब त्यो हिमालमा पानी भएन भने सबैलाई समस्या पर्छ कि, सबभन्दा पहिला असर पनि हिमाललाई पर्यो र भविष्यमा सबैलाई पर्छ कि।
0: भनेपछि विश्वमा एकचोटि यसको भविष्य प्रक्षेपण पनि भइसकेको छ, अबको विश्वमा युद्ध हुने हो भने अरूमा होइन खाद्यान्न र पानीको जलको लागि चाहिँ हुन्छ भन्ने कुरा त यो अहिलेको सङ्केतले देखाइसक्यो। खाद्यान्न सङ्कट हामीले भोगिरहेकै छौँ, जल सङ्कट पनि हामीले देखिसकेका छौँ, हाम्रो तराई चाहिँ अहिले धेरै ठाउँमा चाहिँ खाने पानीको मुहान सुकिसकेको अवस्था आइसकेको छ। यो स्थितिमा मुस्ताङ जिल्ला अझै जोखिममा रहेको भनेर चाहिँ तपाईँले कुन कुन छ मुस्ताङको चाहिँ कुन कुन एरियामा चाहिँ अलिक बढी होइन यसको बढी प्रभाव र अलिक बढी जोखिम भएको ठाउँमा चाहिँ कुन कुन छ?
4: अब काली गण्डकी तटीय क्षेत्र त त्यसै खतरा भयो, त्यसै जोखिममा छ त्यो, त्यसमाथि पनि अब भनौँ न अब गाउँ गाउँहरू त मुहान सुकेपछि त त्यसै समस्या हुने भयो, त्यसै एउटा तटबन्दी सधैँ ग्लासियरहरू फुटेर आयो भने बाढी पहिरो आयो भने खतरा हुने भयो तटीय क्षेत्र र बस्तीभित्रको गाउँहरू पनि त पानीको मुहानहरू सुक्न लागेपछि त्यसले खतरा हुनु पर्ने, त्यसको लागि न्यूनीकरण गर्नको लागि हामीले जलवायु मात्रै पूर्वाधारहरू गर्नु पर्यो कि, हामीले चाहिँ जमिनमा पानी रिचार्ज हुनै दिएन कि, हामी सबै भौतिक चिजहरू ढलान कङ्क्रिट है फिजहरू सबै गर्दा पानी रिचार्ज हुन नपाए पनि, रिचार्ज भएन भने हामी माथि भन्दा फेरि तलकोलाई पानी खान पाउँदैन, मुहान सुक्छ कि फेरि।
0: यो खतरा हुँदा हुँदा पनि हामी आफैले नै भनौँ न निम्ताएको सङ्कट हो नि त, यो त मानवले निम्ताएको सङ्कट हो नि त, विकास होइन प्रविधिको कुराहरू यी सबै
4: चिजहरू।
0: अब लगभग कार्यक्रमको पुछारतिर छौँ मोहन सिंहज्यू होइन, अब तपाईँले चाहिँ भोगेका कुराहरू देखेका कुराहरू आज तपाईँहरूले जुन 2 दिनको सम्मेलन गरेर जुन सार्वजनिक गर्नुभएको छ, आम सञ्चार माध्यम र यो क्षेत्रमा लागिरहेका विज्ञहरू उहाँले चासोको साथ तपाईँहरूको कार्यक्रममा सहभागी जना कि जनाएनन्?
4: हाम्रो कार्यक्रम त जुन अहिले अब भोटे कसैको उसले जना एकदम सार्थक भयो, त्यसमाथि पनि सबैले एकदमै चासो दिएर हामीले 21 बुझे घोषणा पत्र सार्वजनिक गर्यौँ, त्यसमा चाहिँ हाम्रो यो समेत मैले हामी त हिमालको मात्र नभइकन यसै भरिको हो नि, तराईदेखि पहाड हिमालसम्मको कुरा छ नि, यसमा आफ्नो आफ्नो समस्या छ, कोही ठाउँमा चाहिँ पानी सुक्नेछ भने कहिले डुबान पर्ने ठाउँ छ, कोही ठाउँमा खरेडी लाग्नेछ, कोही ठाउँमा डढेलो लाग्नेछ, कोही ठाउँमा किटाणु पर्ने तापक्रम परेर के खानुहरू पर्ने सबैको आफ्नो आफ्नो समस्या छ, त्यसो विश्वकै समस्या हो कि है। त्यही भएर हामी सबैले गर्न सक्ने के गर्न सक्छ आफ्नो क्षेत्रबाट गर्नुपर्छ र अरूले गरेको गल्तीहरूलाई पनि हामीले आवाज उठाउन सक्नुपर्छ। विश्वभर कार्बन उत्सर्जन कम गर्ने भनिरहेको छ पेरिस सम्झौताले, त्यसलाई नै अब सबैले प्रतिबद्धता जनाएपछि त्यसलाई पालना गर्नुपर्छ भन्ने चाहिँ हाम्रो पनि आवाज हो।
0: अब यसमा के छन् कुराकानी गर्दाखेरि केही छुटेको लागेको छ तपाईँलाई भन्नुपर्ने यही तपाईँले उठाइरहनु भएको विषयहरूमा?
4: हामीले उठाएको विषय चाहिँ हामीले 21 गते अब घोषणा पत्र जारी गर्यौँ। हामीले हिजो मात्र कृषिबाट वन उत्पादन पर्यावरण मन्त्री अब गीता चौधरीजीलाई हामीले घोषणा पत्र बुझायौँ। अब हुने नोभेम्बरमा हुने कोपमा चाहिँ त्यो हाम्रो चाहिँ आवाज पुग्नुपर्छ, उहाँले लानुपर्छ भनेर हामीले अनुरोध गरी लान्छु भनिरहेको छ हाम्रो घोषणा पत्रको। अनि प्रधानमन्त्रीजीलाई पनि अब यो संयुक्त राष्ट्र सङ्घको अहिले समय नहुने बेलामा हाम्रो यो सशस्त्र हाम्रो यो आवाज उठाउनुपर्छ हामीले निवेदन गरिरहेका छौँ। आशा छ उहाँहरूले हाम्रो यसकै समस्या भनेर चाहिँ आवाज लैदिनुहुनेछ भनेर चाहिँ आशा गरिरहेको छौँ।
0: धेरै धेरै धन्यवाद छ मोहन सिंहज्यू, यहाँलाई समय दिनुभयो र कार्यक्रम सफल भएको कुरा बताउनु भयो र आज रेडियो संवादमा पनि जोड दिनुभयो र त्यहाँ भएको तपाईँहरूको निर्णय र समस्याहरूको बारेमा पनि उजागर गरिदिनु भएको धेरै धन्यवाद छ यहाँलाई।
4: धन्यवाद हजुरलाई, धन्यवाद गोर्खा रेडियोलाई, गोर्खा रेडियो सुन्नुहुने महानुभाव सबैलाई धन्यवाद छ हजुर।
0: हस् हजुर, यति भन्दै छुट्न चाहे है त हस् नमस्कार। एदिन्जेल कुराकानीमा हुनुहुन्थ्यो घरपझोङ गाउँपालिकाका अध्यक्ष हुनुहुन्थ्यो मोहन सिंह लालचन। केही समय अगाडि उहाँहरूले जलवायु परिवर्तन सम्बन्धी सम्मेलन गर्नुभएको थियो, यही प्रसङ्गमा कुराकानी गर्दै थियौँ र यो कुराकानी सँगसँगै अब भने छोटो विश्रामतर्फ लागौँ र यो विश्रामपछि पुनः फेरि हामी नेपाल कलिङको सेवामा हाजिर हुने नै छौँ। अहिलेलाई भने छोटो विश्रामतर्फ लागौँ।
5: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
6: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
5: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
6: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
5: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

आशा भोसलेको आवाजमा रहेको यस गीतमा शब्द भने सहायारको रहेको थियो र यसमा संगीत भने कायामको रहेको थियो र यो गीतमा निकै नै मर्मस्पर्शी शब्दहरू राखिएको छ र यो साङ्गीतिक कसरी सँगसँगै अब भने लागौं अर्को एउटा साङ्गीतिक विश्रामतर्फ. तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ. म धनजङ गुरुङको साथमा लागौं अर्को एउटा साङ्गीतिक विश्रामतर्फ. यो साङ्गीतिक विश्राम भने लिएका छौ हिमाल सरी नारायण गोपाल र स्वर्गीय अरुणा लामाको आवाजमा रहेको यस गीतमा गोपाल योञ्जनको यसमा गोपाल योञ्जनको शब्द र संगीत पनि स्वयं गोपाल योञ्जनकै रहेको छ र यो गीत भने हामीले चलचित्र कान्छीको रहेको छ. लागौं यो साङ्गीतिक विश्रामतर्फ.

चलचित्र कान्छीको यस गीतमा शब्द गोपाल योञ्जनकै रहेको थियो र सङ्गीत पनि गोपाल योञ्जनकै रहेको थियो र यसमा आवाज भने स्वर्गीय स्वर सम्राट नारायण गोपाल र स्वर किन्नरी हुनुहुन्थ्यो स्वर्गीय अरुणा लामा र यो साङ्गीतिक कोसेरी सँगसँगै लगभग आजको यो बसाइबाट पनि बिदा लिने बेला भइसकेको छ र जहाँ जाँदै अन्तमा महफिलमे बार बार बोलको यो गजल गुलाम अलीको आवाजमा रहेको सर्वाधिक लोकप्रिय गजल गायक हुनुहुन्छ उहाँले नेपाली गजल पनि गाउनु भएको छ र उहाँ पाकिस्तानी सुप्रसिद्ध गजल गायक हुनुहुन्छ लागौं यो गजल सँगसँगै आजको बसाइबाट मलाई पनि बिदा दिनुहोस् तपाईँको सप्ताहन्त रमाइलोसँग बितोस् पुनः फेरि सोमबार यो कार्यक्रममा भेट हुने नै छ तबसम्मको लागि आज्ञा चाहन्छु नमस्कार।

0: Pelaajan pari. Poner. Atma. Ani smart speaker ma bunhos. Play BFPS. You. BFPS Gorkha Radio.
1: चेतावनी दिएको छ।
2: 2079 माघमा सर्वोच्चले सिङ्गापुर पुलिसमा भर्ती हुने नेपाली युवालाई पनि बेलायती सेनाको अभिन्न र महत्वपूर्ण अङ्गको रूपमा व्याख्या गर्दै सहजीकरणका लागि सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो। सर्वोच्चको यो आदेश आएको लामो समय बित्दा समेत आफ्ना माग सम्बोधन नभएको भन्दै विगेशोले विश्वका अरू मुलुकमा समेत आन्दोलन विस्तार गर्ने चेतावनी दिएको हो। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विगेशोका अध्यक्ष पदम सुन्दर लिम्बु,
3: हाम्रो सल्लाह पनि भइरहेको छ, एकै दिनमा हामी 50-60 देशमा आन्दोलन गर्नेमा पनि पुगेका छौँ र हामीले सधैँ भन्ने गरेका छौँ, तपाईँहरूले हामीलाई जबरजस्ती गोरिल्ला नबनाउनुहोस्, तर तपाईँले यदि यो सम्बोधन गर्नुहुन्न भने र तपाईँले यस्तै खालको नै चेताउनु भए र खोज्नु भयो भने त्यो पनि समयले बताउँछ। विगेशोले उठाएको कुरामा सम्पूर्ण गोर्खा केन्द्रीकृत हुनुपर्छ, यो खुट्टा राजगरण नीति यो हामी मान्दैनौँ। हाम्रो सर्वोच्च अदालतले जे भन्या छ त्यो दिनुहोस्, जे भन्या छ त्यो गर्नुहोस् भन्या हो।
2: विशेष गरी सिङ्गापुर पुलिसको पेन्सन, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधामा आफूहरू अन्यायमा परेको उनीहरूको गुनासो छ। विगेशो सिङ्गापुर पुलिस प्रमुख पाल बहादुर गर्दी,
4: विधवा तथा परिवारको सामाजिक सुरक्षाको सुनिश्चित कहाँ छ? गोर्खाका बाल बालिकाको शिक्षा तथा भविष्यसँग सम्बन्धित सुविधा कहाँ छ? समान सेवाका लागि समान अधिकार सुविधा सम्मानको सुनिश्चितता कहाँ छ? स्वास्थ्य तथा मेडिकल सुविधाको स्पष्ट र समान व्यवस्था कहाँ छ? यी आधारभूत प्रश्नहरूको सम्बोधन नगरी कुनै सीमित सुविधालाई मात्र ठुलो उपलब्धि रूपमा प्रस्तुत गर्न समग्र समाधान होइन।
2: पत्रकार सम्मेलनमा विगेशोका सल्लाहकार रतन भण्डारीले सर्वोच्चको फैसला कार्यान्वयन नगर्ने वर्तमान सरकारको प्रयास फैसला कार्यान्वयन निर्देशनालयको हस्तक्षेप पछि विफल भएको जानकारी दिनुभएको छ।
5: एउटा अनौठो कुरा के भएको छ भने यही 2083 सालको भदौ 9 गते उक्त मुद्दामाथि भएको फैसलालाई चाहिँ कार्यान्वयनको चरणबाट हटाउने खेल अन्तर्गत चाहिँ नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसलाई लगतकर्ताको नाममा त्यो कार्यान्वयनको सूचीबाट हटाउँदै त्यसलाई बाइपास गर्ने खेलमा नेपाल सरकार उत्रिएको अवस्थामा सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले त्यसमा हस्ताक्षेप गरेपछि सरकारको उक्त दुष्प्रयास चाहिँ रोक्ने काम भएको छ। त्यसको 2 दिनपछि परराष्ट्र मन्त्रालयलाई सो मुद्दाको फैसला कार्यान्वयनको सम्बन्धमा के कस्तो प्रगति भएको छ भनेर एउटा पत्र लेख्ने काम भएको छ। यो प्रक्रिया फेरि अगाडि बढेको अवस्था छ।
2: भण्डारीको कुरा सुनेपछि विगेशो प्रमुख सल्लाहकार परि थापाले सरकारमाथि आक्रोश पोख्नु भएको छ।
6: अरूले आएर थर्का सुन्नु पर्ने, तिम्रो चाहिँ सेवा सुविधा यति हुन्छ यति हुँदैन भनेर उनीहरूले भन्ने वस्तु सूचना गर्दै नेपाल सरकार हो सबैभन्दा नालायक र हुतियार हाम्रो राज्य सरकार नै हो।
2: विगेशो अध्यक्ष लिम्बुले आफ्ना माग पेन्सनधारीको सुविधाका लागि मात्रै नभएर मुलुकको सार्वभौमिकतासँग जोडिएकाले सबै गोर्खालाई एकताबद्ध हुन अनुरोध पनि गर्नु भएको छ।
3: यो हाम्रो मुद्दा, यो गोर्खाको मुद्दा हो, उनीहरूको पेन्सनको मुद्दा हो भन्ने होला, त्यो होइन। यो नेपालको युवाहरूको मुद्दा हो, नेपालको सार्वभौमिकताको मुद्दा हो, यो श्रमको मुद्दा हो, शोषणको मुद्दा, मानव अधिकारको मुद्दा हो, बाल बच्चाको मुद्दा हो। आज हाम्रा गोर्खा साथीहरूको, विशेष सिङ्गापुर साथीहरूको परिवारहरू सिङ्गापुरमा अहिले आत्महत्या गर्नु परेको अवस्था छ।
2: विगेशोले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरी लन्डनमा हुने वार्ता अस्वीकार गर्ने चेतावनी सहित विभेद अन्त्यका लागि कानुनी र राजनैतिक पहल जारी राख्ने अडान लिएको छ।
1: बनेपामा डेङ्गी संक्रमितको संख्या 32 पुगेको छ।
7: जनस्वास्थ्य कार्यालयले साउन 1 गतेदेखि असोज 1 गतेसम्म जिल्लामा 32 जनामा संक्रमण पुष्टि भएको जनाएको छ। जनस्वास्थ्य अधिकृत शिशिर पुरा सैनिकका अनुसार सबैभन्दा बढी बनेपा नगरपालिकामा 13 र पाँचखाल नगरपालिकामा 13 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा 3 जना संक्रमित फेला परेका उहाँले बताउनु भएको छ। धुलीखेल र पनौती नगरपालिका तथा भुम्लु, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौरी देउराली पालिकाहरूमा हालसम्म संक्रमित नरहेका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेन्द्र काजी श्रेष्ठले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्षमा काभ्रेमा 59 जनामा संक्रमण पुष्टि भएको थियो।
1: काँग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज 3 र 4 गते हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सबै तहका नेता कार्यकर्तालाई आग्रह गरेको छ। काँग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार यही असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा हुने 15 केन्द्रीय महाधिवेशन अन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज 3 र 4 गतेदेखि शुरू हुँदैछ। हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार.
0: यो PFBS गोर्खा रेडियो हो.

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो, अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: ಎಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन. कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ. अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ. तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्. तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला. यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्. यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ.

0: BFPS गोर्खा रेडियो,
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFPS गोर्खा रेडियो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો
3: एक जलपीड़ित आयोजनाको स्वरूपमा आज 13 शव फेला परेका छन्। सेनाका अनुसार शुरूमा अडिट 3 टनलभित्र छहडको जालीमा अल्झिएको अवस्थामा 6 शव फेला परेका थिए। फेरि खोजी गर्ने क्रममा थप 7 फेला परेको सेनाले जनाएको छ। शव टनल बाहिर निकालिसकिएको सेनाले जनाएको छ। यो आयोजनाको सुरुङबाट यसअघि विभिन्न मितिमा 15 शव निकालिएको छ। यो आयोजनाको सुरुङमा 300 जना फँसेको आशंकामा खोजी भइरहेको छ। सरकारले विभिन्न क्षेत्रका विज्ञ र अनुभवी व्यक्तिलाई राजदूत सिफारिश गरिएको दावी गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भारत चीन र अमेरिका सहित 13 मुलुकका लागि राजदूत सिफारिश गरिएको जानकारी दिनुभएको हो। आज बसेको मन्त्री परिषद बैठकले भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा र बेलायतका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर जबरा लगायतको नाम सिफारिश गरेको हो।
4: बेलायतका लागि राजदूत प्रस्तावित गौरव शमशेर जबरा सन् 2012-15 प्रधान सेनापति हुनुहुन्थ्यो। उहाँको पालामा पूर्व माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गरिएको थियो। पाकिस्तानको विश्वविद्यालयबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका राणा हाल कन्जर्भेसन अलायन्स नेपालका अध्यक्ष हुनुहुन्छ। त्यस्तै भारतका लागि राजदूत प्रस्तावित डाक्टर निश्चल नाथ पाण्डे अल सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक हुनुहुन्छ। उहाँले यसअघि परराष्ट्र मन्त्रालयको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, सत्यनिरूपण तथा मेलमिलाप आयोगमा विज्ञका रूपमा काम गर्नुभएको छ। चीनका लागि प्रस्तावित डाक्टर कल्याणराज शर्मा नेपाल चीन मामिला विज्ञ अर्थशास्त्री हुनुहुन्छ। चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्त पोषणमा केन्द्रित भएर अर्थशास्त्रमा विद्यावारिधि शर्मा हाल फुदान युनिभर्सिटी अल्मुनाई एसोसिएसन नेपाल, नेपाल चीन फ्रेण्डसिप फोरम र काउन्सिल अफ सिनोलोजिस्ट नेपालका अध्यक्ष हुनुहुन्छ। उहाँ विभिन्न जलविद्युत तथा ऊर्जा कम्पनीका सञ्चालक समितिमा पनि आबद्ध हुनुहुन्छ। अमेरिकाका लागि प्रस्तावित चिरञ्जन थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामला विज्ञ हुनुहुन्छ। कोलम्बिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामलामा स्नातकोत्तर गरेका थापाले 2017 अक्सफार्ममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा काम गर्दै आउनु भएको छ। राजदूत सिफारिश गरिएका नाम सरकारले अब संसदीय सुनवाईका लागि संसदमा पठाउनेछ। संसदीय सुनवाई भएपछि सहमतिका लागि एग्रिमो पठाउने र ती मुलुकबाट एग्रिमो आएपछि राष्ट्रपतिले नियुक्ति दिने कानूनी व्यवस्था छ।
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले सरकारको ज्यादती बढेको भन्दै दशैं तिहारपछि आन्दोलन थाल्ने चेतावनी दिनुभएको छ। पार्टी भातृ संगठन किसान महासंघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सुकुम्बासी मजदूर किसानदेखि विद्यार्थी, बुद्धिजीवी र मजदूर आन्दोलनमाथि नै दमन बढेर आएकाले अब आन्दोलनमा उत्रने चेतावनी दिनुभएको हो।
5: सदनभित्र सबै प्रतिपक्षीहरूलाई एक ठाउँमा पार्ने र त्यहाँ संयुक्त रूपले आवाज उठाउने, हामीले सड़कमा पनि विस्तारै सड़कबाट जनतामा जसरी सुकुम्बासीहरू, मजदुरहरू, किसानहरू, विद्यार्थीहरू, बुद्धिजीवीहरू, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध वृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ र हामी त्यसको पनि तयारीमा छौँ। विभिन्न पार्टीहरूसँग, बुद्धिजीवीहरूसँग, नागरिक समाजसँग हामी लगातार छलफलमा छौँ र सकारात्मक दिशामा चीजहरू अगाडि बढ्दैछन्।
3: राष्ट्रिय सेवा दल नागरिक र गैर सैनिक प्रकृतिको हुने भएको छ।
6: प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिले राष्ट्रिय सेवा दल सम्बन्धी विधेयकमा राष्ट्रिय सेवा दल नागरिक र गैर सैनिक प्रकृतिको हुने व्याख्या थपिदिएको हो। समितिले सेवा दलमा नेपाली सेनाको भूमिका केही घटाइदिएको छ। रक्षा मन्त्रालयले प्रतिनिधि सभामा विधेयक दर्ता गराउँदा नेपाली सेनाका बहालवाला सैनिकले तालिम दिने व्यवस्था गरेको थियो। नेपाली सेना अन्तर्गत सञ्चालित राष्ट्रिय सेवा दलले विद्यार्थीहरूलाई स्वयंसेवी तालिम दिँदै आएको छ। यो विधेयकले बहालवाला सैनिकले तालिम दिने व्यवस्था हटाइदिएको छ। तर यस्तो प्रशिक्षक छनौटको अधिकार भने सेनालाई नै दिइएको छ। विधेयकमा सेवा दलको महानिर्देशक नेपाली सेनाका अवकाश प्राप्त उपरथी हुने व्यवस्था यथावत नै राखिएको छ। यस्तो महानिर्देशकको सिफारिश प्रधान सेनापतिले गर्ने व्यवस्था पनि कायमै राखिएको छ। तर प्रधान सेनापतिले सिफारिस गर्दा तीनजना व्यक्ति सिफारिस गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ। समितिले राष्ट्रिय सेवा दलको निर्देशक समितिबाट नेपाली सेनाको बलाध्यक्षलाई हटाइदिएको छ। राज्य व्यवस्था समितिका सभापति हरि ढकालले विधेयक सम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्नुभएको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल कार्यक्रम हो।

경기 하루 날

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाल धितुपुत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओमा कडाई गर्ने भएको छ.
4: आइपिओ जारी गर्न चाहने संगठित संस्थाका लागि योग्यता तथा रकम उपयोग सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको हो. सेबोनले तयार पारेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 को मस्यौदामा आइपिओ निष्कासन गर्न चाहने संगठित संस्थाले निर्देशिका तथा प्रचलित कानून बमोजिम आधारभूत योग्यता पूरा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ. आइपिओ निष्कासन गर्न चाहने संस्था प्रचलित ऐन बमोजिम विधिवत दर्ता भएको हुनुपर्नेछ. आफ्नो मुख्य उद्देश्य अनुसार व्यवसाय सञ्चालन गरेको, लेखा परीक्षण तथा वार्षिक साधारण सभा गरेको र व्यवसाय सञ्चालनका लागि इजाजत, अनुमति वा स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ. यसैगरी संगठित संस्था संस्थापक शेयरधनी संचालक तथा प्रमुख व्यवस्थापनका व्यक्तिहरू निर्देशिका बमोजिम योग्य हुनुपर्ने मस्यौदामा उल्लेख छ. मस्यौदा अनुसार संगठित संस्थाले आफ्नो आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको हुनुपर्नेछ.
3: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फाका कोषाध्यक्ष र लेखापाललाई नियन्त्रणमा लिएको छ. कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई सीआईबीले नियन्त्रणमा लिएको हो. एन्फामा आर्थिक अनियमितता गरेको आरोपमा सीआईबीले आज दिउँसो एन्फा कार्यालय सातो बाटो पुगेर कागजात, कम्प्युटर र मोबाइल पनि बरामद गरेको छ. पक्राउ परेका दुवैलाई सीआईबीको कार्यालय लाजिमपाट लगिएको छ. दुवैसँग सोधपूछ भइरहेको र आवश्यक परे हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने सीआईबीको तयारी छ. उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रबर अन्सारीले खानी क्षेत्रका आलोपत्र फाइलको तथ्याङ्क सहित समाधान ल्याउन निर्देशन दिनुभएको छ. समितिमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सभापति अन्सारी,
5: पट्टा शाखामा चाहिँ कतिवटा फाइल अहिलेसम्म दर्ता भएका छन् र कुन कारणले यी फाइलहरू अगाडि बढ्न सकेका छैनन्, कहिलेदेखि बढ्न सकेका छैनन् र के गर्दाखेरि यी फाइल अगाडि बढ्छन् भन्ने कुराको डेटा सहित सम्बन्धित विभागका पदाधिकारीहरू यहाँ आइदिनु पर्यो. यो डेटा सहित समाधान पनि लिएर आउनु पर्यो. यो किन भन्दाखेरि यो समितिले राज्यले अहिले कुन पोलिसी कुन स्पिरिटमा राज्य चलिरहेछ भन्ने कुरालाई एकदम गम्भीर रूपमा लिएको छ. यो सरकार बन्दै गर्दाखेरि प्रधानमन्त्री कार्यालयबाट एउटा पत्रचार भएको थियो जिरो पेन्डिङ फाइल भनेर, तपाईँले पनि पढ्नुभयो होला होइन, कुनै पनि फाइल चाहिँ एक हप्ताभन्दा बढी पेन्डिङ नरहोस् भने. त्यो कुरालाई हामीले त्यतिखेरदेखि आत्मसात गर्नुपर्ने थियो र अहिले पनि हामी यसलाई चाहिँ एकदम फाउन्डेसनको रूपमा लिन्छौँ.
3: अब खबर फटाफट.
6: काभ्रेमा साउने 32 जनामा डेङ्गी संक्रमण पुष्टि. बनेपा र पाँचखाल नगरमा 13-13 सहित पाँचखाल, नमोबुद्ध र मण्डन देवपुर नगरमा 1-1 जनालाई डेङ्गी. बाँकी स्थानीय तह पनि हालसम्म डेङ्गी मुक्त. अमेरिका टेक्सासका नेपालीबाट भोटेकोसी बाढी पीड़ितलाई 2,50,00,000 सहयोग. ड्यालसको लामा फाउन्डेशन, इण्डिया बजार, वन स्टेप फाउन्डेशन, अभान्ट फाउन्डेशन, पालपाली संगम, नुवाकोट पिकनिक ग्रुप सहितका संघ संस्था मिलेर रकम पठाए. काभ्रेको पनौती, नमोबुद्ध र तेमाल क्षेत्र बुद्ध परिपथमा जोडिँदै बुद्ध परिपथका लागि यो वर्ष संघीय सरकारको 25 करोड बजेट पहिलो चरणमा 10 करोड खर्च गरेर पनौतीको डबलेदेखि नमोबुद्धसम्म सड़कको दायाँ बायाँ माने, चैत्य र लाफिङ बुद्धका प्रतिमा स्थापना र थाङ्का लगायतका जानकारीमूलक बोर्ड राखिने. वीरगंज भन्सार छलेर ल्याइएका 10 विद्युतीय स्कुटर प्रहरीको नियन्त्रणमा. 80 लाखका ती स्कुटर भन्सार कार्यालयमा बुझाइयो. ठेकेदारको लापरवाहीका कारण तनहुँका 3 सड़क आयोजना अलपत्र. चन्द्रावती पिलीमार्ग कुन्छा कालीमाटी सड़क, दुलेगौंडा हर्कपुर सड़क र आँबुखैरेनी छिम्केश्वरी सड़कलाई समस्याग्रस्त आयोजनाको सूचीमा राखियो. सुदूरपश्चिमका थुप्रै बालबालिका विद्यालयको पहुँचबाट बाहिर. 5-12 वर्ष उमेर समूहका 27,000 बालबालिकाले पढ्न नपाएको शिक्षा कार्यालयको तथ्याङ्क. र रसुवाबाडीमा मृत्यु भएका आफन्तको पहिचानका लागि ललितपुरमा डीएनए नमुना संकलन जारी. ललितपुरको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 837 शव र 825 आफन्तको नमुना संकलन.
3: सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको नामाकरणका लागि अध्ययन अगाडि बढाएको छ. ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले शिवबाडीको नामाकरण गर्न वैज्ञानिक समिति गठन गरेको हो। समितिले भोटेको शिवबाडी वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुङ्ग्याउनेछ। ऊर्जा मन्त्रालय अन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयले प्रारम्भिक रूपमा गरेको अध्ययनमा विभिन्न नामहरू छलफलमा आएका छन्। जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव टीका बरालका अनुसार छलफलमा ग्लेसियर रक एभलेन्स, आइस रक एभलेन्स, ल्यान्ड स्लाइड, रसुवा, भुटेकोसी महाविपद लगायतका नाम आएका छन्।

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन बीएसओले आफ्ना माग अब पनि कार्यान्वयन नभए विश्वव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
4: 2079 माघमा सर्वोच्चले सिंगापुर पुलिसमा भर्ती हुने नेपाली युवालाई पनि बेलायती सेनाको अभिन्न र महत्वपूर्ण अंगको रूपमा व्याख्या गर्दै सहजीकरणका लागि सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो। सर्वोच्चको यो आदेश आएको लामो समय बित्दा समेत आफ्ना माग सम्बोधन नभएको भन्दै बीएसओले विश्वका अरू मुलुकमा समेत आन्दोलन विस्तार गर्ने चेतावनी दिएको हो। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बीएसओका अध्यक्ष पदम सुन्दर लिम्बु,
5: हामी 50-60 देशमा आन्दोलन गर्ने माग पनि पुगेका छौँ र हामीले सधैँ भन्ने गरेका छौँ, तपाईँहरूले हामीलाई जबरजस्ती गोरिल्ला नबनाउनुहोस्, तर तपाईँहरूले यदि यो सम्बोधन गर्नुहुन्न भने र तपाईँहरूले यस्तै खालको नै चेताउनु भए र खोज्नु भयो भने त्यो पनि समयले बताउँछ। बीएसओले उठाएको कुरामा सम्पूर्ण गोर्खा केन्द्रीकृत हुनुपर्छ। यो खुट्टा राजगर नीति यो हामी मान्दैनौँ। हाम्रो सर्वोच्च अदालतले जे भनेको छ त्यो दिनुहोस्, जे भनेको छ त्यो गर्नुहोस् भन्ने हो।
4: विशेष गरी सिङ्गापुर पुलिसको पेन्सन, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधामा आफूहरू अन्यायमा परेको उनीहरूको गुनासो छ। बीएसओ सिङ्गापुर पुलिस प्रमुख पाल बहादुर घर्ती,
6: विधवा तथा परिवारको सामाजिक सुरक्षाको सुनिश्चित कहाँ छ? गोर्खाका बाल बालिकाको शिक्षा तथा भविष्यसँग सम्बन्धित सुविधा कहाँ छ? समान सेवाका लागि समान अधिकार सुविधा सम्मानको सुनिश्चितता कहाँ छ? स्वास्थ्य तथा मेडिकल सुविधाको स्पष्ट र समान व्यवस्था कहाँ छ? यी आधारभूत प्रश्नहरूको सम्बोधन नगरी कुनै सीमित सुविधालाई मात्र ठुलो उपलब्धि रूपमा प्रस्तुत गर्न समग्र समाधान होइन।
4: पत्रकार सम्मेलनमा बीएसओका सल्लाहकार रतन भण्डारीले सर्वोच्चको फैसला कार्यान्वयन नगर्ने वर्तमान सरकारको प्रयास फैसला कार्यान्वयन निर्देशनालयको हस्तक्षेपपछि विफल भएको जानकारी दिनुभएको छ।
7: एउटा अनौठो कुरा के भएको छ भने यही 2083 सालको भदौ 9 उक्त मुद्दामाथि भएको फैसलालाई चाहिँ कार्यान्वयनको चरणबाट हटाउने खेल अन्तर्गत चाहिँ नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसलाई लगतकर्ताको नाममा त्यो कार्यान्वयनको सूचीबाट हटाउँदै त्यसलाई बाइपास गर्ने खेलमा नेपाल सरकार उत्रिएको अवस्थामा सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले त्यसमा हस्ताक्षेप गरेपछि सरकारको उक्त दुष्प्रयास चाहिँ रोक्ने काम भएको छ। त्यसको 2 परराष्ट्र मन्त्रालयलाई सो मुद्दाको फैसला कार्यान्वयनको सम्बन्धमा के कस्तो प्रगति भएको छ भनेर एउटा पत्र लेख्ने काम भएको छ। यो प्रक्रिया फेरि अगाडि बढेको अवस्था छ।
4: भण्डारीको कुरा सुनेपछि बीएसओ प्रमुख सल्लाहकार परि थापाले सरकारमाथि आक्रोश पोख्नु भएको छ।
8: अरूले आएर थर्का सुन्नु पर्ने, तिम्रो चाहिँ सेवा सुविधा यति हुन्छ यति हुँदैन भनेर उनीहरूले भन्ने वस्तु सिर्जना गर्दै नेपाल सरकार हो सबैभन्दा नालायक र हुतियार हाम्रो राज्य सरकार नै हो।
4: बीएसओ अध्यक्ष लिम्बुले आफ्ना माग पेन्सनधारीको सुविधाका लागि मात्रै नभएर मुलुकको सार्वभौमिकतासँग जोडिएकाले सबै गोर्खालाई एकताबद्ध हुन अनुरोध पनि गर्नु भएको छ।
5: यो हाम्रो मुद्दा, यो गोर्खाको मुद्दा हो, उनीहरूको पेन्सनको मुद्दा हो भन्ने होला, त्यो होइन। यो नेपालको युवाहरूको मुद्दा हो, नेपालको सार्वभौमिकताको मुद्दा हो, यो श्रमको मुद्दा हो, शोषणको मुद्दा, मानव अधिकारको मुद्दा हो, बाल बच्चाको मुद्दा हो। आज हाम्रा गोर्खा साथीहरूको, विशेष सिङ्गापुर साथीहरूको परिवारहरू सिङ्गापुरमा अहिले आत्महत्या गर्नु परेको अवस्था छ।
4: बीएसओले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरी लन्डनमा हुने वार्ता अस्वीकार गर्ने चेतावनी सहित विभेद अन्त्यका लागि कानूनी र राजनैतिक पहल जारी राख्ने अडान लिएको छ।
3: बनेपामा डेङ्गी संक्रमितको संख्या 32 पुगेको छ।
9: जनस्वास्थ्य कार्यालयले साउन 1 असोज 1 जिल्लामा 32 संक्रमण पुष्टि भएको जनाएको छ। जनस्वास्थ्य अधिकृत शिशिर पुरा सैनिक अनुसार सबैभन्दा बढी बनेपा नगरपालिकामा 13 र पाँचखाल नगरपालिकामा 13 संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 3 संक्रमित फेला परेका उहाँले बताउनु भएको छ। धुलीखेल र पनौती नगरपालिका तथा भुम्लु, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौरी देउराली पालिकाहरूमा हालसम्म संक्रमित नरहेका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेन्द्र काजी श्रेष्ठले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्षमा काभ्रेमा 59 संक्रमण पुष्टि भएको थियो।
3: कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज 3 र 4 गते हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सबै तहका नेता कार्यकर्तालाई आग्रह गरेको छ। कांग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार यही असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा हुने 15 केन्द्रीय महाधिवेशन अन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज 3 र 4 गतेदेखि शुरू हुँदैछ। नमस्कार, म कृष्ण।
1: यो बीएफबीएस कुलकर्ण रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको स्वरूपमा आज 13 शव फेला परेका छन्। सेनाका अनुसार सुरुमा अडिट 3 टनलभित्र छहडको जालीमा अल्झिएको अवस्थामा 6 शव फेला परेका थिए। फेरि खोजी गर्ने क्रममा थप 7 फेला परेको सेनाले जनाएको छ। शव टनल बाहिर निकालिसकिएको सेनाले जनाएको छ। यो आयोजनाको सुरुङबाट यसअघि विभिन्न मितिमा 15 शव निकालिएको छ। यो आयोजनाको सुरुङमा 300 फसेको आशंकामा खोजी भइरहेको छ। सरकारले विभिन्न क्षेत्रका विज्ञ र अनुभवी व्यक्तिलाई राजदूत सिफारिश गरिएको दावी गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भारत चीन र अमेरिका सहित 13 मुलुकका लागि राजदूत सिफारिश गरिएको जानकारी दिनुभएको हो। आज बसेको मन्त्री परिषद बैठकले भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा र बेलायतका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर जबरा लगायतको नाम सिफारिश गरेको हो।
4: बेलायतका लागि राजदूत प्रस्तावित गौरव शमशेर जबरा सन् 2012-15 प्रधान सेनापति हुनुहुन्थ्यो। उहाँको पालामा पूर्व माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गरिएको थियो। पाकिस्तानको विश्वविद्यालयबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका राणा हाल कन्जर्भेसन अलायन्स नेपालका अध्यक्ष हुनुहुन्छ। त्यस्तै भारतका लागि राजदूत प्रस्तावित डाक्टर निश्चल नाथ पाण्डे हाल सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक हुनुहुन्छ। उहाँले यसअघि परराष्ट्र मन्त्रालयको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, सत्य निरूपण तथा मेलमिलाप आयोगमा विज्ञका रूपमा काम गर्नुभएको छ। चीनका लागि प्रस्तावित डाक्टर कल्याण राज शर्मा नेपाल चीन मामिला विज्ञ अर्थशास्त्री हुनुहुन्छ। चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्त पोषणमा केन्द्रित भएर अर्थशास्त्रमा विद्यावारिधि शर्मा हाल फुदान युनिभर्सिटी अल्मुनाई एसोसिएसन नेपाल, नेपाल चीन फ्रेन्डसिप फोरम र काउन्सिल अफ सिनोलोजिस्ट नेपालका अध्यक्ष हुनुहुन्छ। उहाँ विभिन्न जलविद्युत तथा ऊर्जा कम्पनीका सञ्चालक समितिमा पनि आबद्ध हुनुहुन्छ। अमेरिकाका लागि प्रस्तावित चिरञ्जङ थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामला विज्ञ हुनुहुन्छ। कोलम्बिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामलामा स्नातकोत्तर गरेका थापाले 2017 अक्सफार्ममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा काम गर्दै आउनु भएको छ। राजदूत सिफारिश गरिएका नाम सरकारले अब संसदीय सुनवाईका लागि संसदमा पठाउनेछ। संसदीय सुनवाई भएपछि सहमतिका लागि एग्रिमो पठाउने र ती मुलुकबाट एग्रिमो आएपछि राष्ट्रपतिले नियुक्ति दिने कानूनी व्यवस्था छ।
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले सरकारको ज्यादती बढेको भन्दै दशैं तिहारपछि आन्दोलन थाल्ने चेतावनी दिनुभएको छ। पार्टी भातृ संगठन किसान महासंघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सुकुम्बासी मजदूर किसानदेखि विद्यार्थी बुद्धिजीवी र मजदूर आन्दोलनमाथि नै दमन बढेर आएकाले अब आन्दोलनमा उत्रने चेतावनी दिनुभएको हो।
5: सदनभित्र सबै प्रतिपक्षीहरूलाई एक ठाउँमा पार्ने र त्यहाँ संयुक्त रूपले आवाज उठाउने, हामीले सड़कमा पनि विस्तारै सड़कबाट जनतामा जसरी सुकुम्बासीहरू, मजदुरहरू, किसानहरू, विद्यार्थीहरू, बुद्धिजीवीहरू, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध वृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ र हामी त्यसको पनि तयारीमा छौँ। विभिन्न पार्टीहरूसँग, बुद्धिजीवीहरूसँग, नागरिक समाजसँग हामी लगातार छलफलमा छौँ र सकारात्मक दिशामा चीजहरू अगाडि बढ्दैछन्।
3: राष्ट्रिय सेवा दल नागरिक र गैर सैनिक प्रकृतिको हुने भएको छ।
6: प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिले राष्ट्रिय सेवा दल सम्बन्धी विधेयकमा राष्ट्रिय सेवा दल नागरिक र गैर सैनिक प्रकृतिको हुने व्याख्या थपिदिएको हो। समितिले सेवा दलमा नेपाली सेनाको भूमिका केही घटाइदिएको छ। रक्षा मन्त्रालयले प्रतिनिधि सभामा विधेयक दर्ता गराउँदा नेपाली सेनाका बहालवाला सैनिकले तालिम दिने व्यवस्था गरेको थियो। नेपाली सेना अन्तर्गत सञ्चालित राष्ट्रिय सेवा दलले विद्यार्थीहरूलाई स्वयंसेवी तालिम दिँदै आएको छ। यो विधेयकले बहालवाला सैनिकले तालिम दिने व्यवस्था हटाइदिएको छ। तर यस्तो प्रशिक्षक छनौटको अधिकार भने सेनालाई नै दिइएको छ। विधेयकमा सेवा दलको महानिर्देशक नेपाली सेनाका अवकाश प्राप्त उपरथि हुने व्यवस्था यथावत नै राखिएको छ। यस्तो महानिर्देशकको सिफारिश प्रधान सेनापतिले गर्ने व्यवस्था पनि कायमै राखिएको छ। तर प्रधान सेनापतिले सिफारिश गर्दा तीनजना व्यक्ति सिफारिश गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ। समितिले राष्ट्रिय सेवा दलको निर्देशक समितिबाट नेपाली सेनाको बलाध्यक्षलाई हटाइदिएको छ। राज्य व्यवस्था समितिका सभापति हरि ढकालले विधेयक सम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्नु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसबाट तीनवटा संचार माध्यमलाई प्रतिबन्ध लगाउनु भएको छ। ट्रम्पले सीएनएन, पोलिटिको र एमएसएनबीसीलाई प्रतिबन्ध लगाउनु भएको हो। ओभल अफिसमा बोल्दै ट्रम्पले यो सूचीमा थप संस्थाहरू पनि समावेश हुन सक्ने चेतावनी दिनुभएको छ।
1: But our country has to have honest news. You know, you don't have a country unless you have, as I say, borders, good voting. And you know what you need? You need a free press. You need a fair press and an honest press.
0: 22 करोड़ लगानीमा निर्माण भएको बुटवल वधशाला सञ्चालनमा नआउँदै विवादमा परेको छ। अहिले घाँसे मैदानमा परिणत भएको छ। यो वधशालामा लुम्बिनी प्रदेशका धेरै बाख्रापालक महिलाको पनि लगानी छ, तर वधशाला सञ्चालन हुन नसक्दा लगानी डुब्ने चिन्ता थपिएको छ। बुटवलबाट छवि पाण्डेको यो रिपोर्ट।
2: 5,000-10,000 राख्ने धेरै थिए। अब त्यहाँ बस्ताला हाम्रो चल्छ, हाम्रो हामीलाई मुनाफा हुन्छ भनेर हामीले सेयर हालेको थियौँ, सेयर त भयो।
3: रूपन्देहीको सैना मैना नगरपालिका दुई स्वरौलेखी जुना केसी बुटवलमा बसशाला बनाउने र त्यो बसशालामा आफू जस्तै महिला दिदी बहिनीले पालेका खसी बोका बिक्री हुने आश्वासनमा गरेको लगानी खेर भएको सुनाउँदै धेरै पैसा लगानी गरेका महिला दिदी बहिनीले सेयर रकम फिर्ता पाएका छन्। तर 2,000-3,000 लगानी गरेका महिला दिदी बहिनीहरू सेयर रकम फिर्ता माग्न समेत गएनन्। मोहन सामुदायिक सहकारीकी उपाध्यक्ष लक्ष्मी गैरी महिला दिदी बहिनीले पालेका खसी बोका बिक्री हुने आशामा आफ्नो सहकारीका दिदी बहिनीले बसशालामा लगानी गरेको बताउनुभयो।
2: गर्ने होला भन्दै हामी त्यसरी बस्दाखेरि बस्दै लाग्यो भनौँ, पैसा पनि भएन, भएसम्म हुन्थ्यो भने राम्रै हुन्थ्यो गरौँला भनेर अब गरि आउँछ। र अब खसी बोकाको लागि नै हामीले काम गरेको के त्यो होइन, त्यहाँ भयो भने राम्रो भयो भने बस्ताला खुल्यो भने त हामीलाई पनि अलिकता महिला दिदी बहिनीलाई उकास्न सकिन्छ भनेर त्यसरी अब आबद्ध भयो के र सोचे जस्तो भएन।
3: बुटवल उपमहानगरपालिका रूपन्देही मासु व्यवसाय संघ र महिला दिदी बहिनीको सहकारी सञ्चालक समिति बनाएर बसशाला सञ्चालन गर्ने सहमति भए पनि पछि बुटवल उपमहानगरपालिकाले एकलौटी रूपमा बसशाला सञ्चालन गर्न मुक्तिनाथ लाइफ स्टकलाई ठेक्का दिएपछि सहमति तोडिएको र बसशाला सञ्चालनमा समस्या आएको हो। बसशाला सञ्चालनको ठेक्का लिएको मुक्तिनाथ लाइफ स्टकका सञ्चालक उमेश आचार्यले आफूले ठेक्का लिए पनि व्यवसाय नगएपछि आफूहरू घाटामा गएकोले बसशाला नै बन्द गरेको दावी गर्नुभयो।
4: मेलुला भयो भने सम्भावना रह्यो, नभएदेखि अब त्यसलाई चाहिँ जसरी भयो एउटा टुङ्गो लाउनु पर्छ भन्नेमा गएको छौँ। हामी सबै बाथरूम बनाइदिन्छौँ अनि त्यो बाबत हामी त पैसा तिर्ने हो नि त, राम्रै पैसा तिर्नुपर्ने छ नि त। अब व्यवसाय त्यहाँ जाने बाथरूम नहुने अनि हामीले नियमित रूपले पैसा तिर्न पनि नसकिने भएपछि सञ्चालन भएन।
3: बुटवल उपमहानगर बुटवलका मासु व्यवसाय र लुम्बिनी प्रदेशका बाख्रा पालक किसान बीचको साझेदारीमा बसशाला सञ्चालन गर्ने योजना बनेको थियो।
0: कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज 3 र 4 गति हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सबै तहका नेता कार्यकर्तालाई आग्रह गरेको छ। कांग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार यही असोज 16 गतिदेखि 19 गतिसम्म काठमाडौँमा हुने 15 केन्द्रीय महाधिवेशन अन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम आज र भोलि हुँदैछ। समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै वडा तहको निर्वाचन सम्पन्न गर्न 77 जिल्लामा निर्वाचन अधिकृत खटिएर काम शुरू गरिसकेको जानकारी दिनुभएको छ। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न हिमताल समर्थनको माग गर्दै मनासलो क्षेत्रका बासिन्दाले आमरण अनसन शुरू गरेका छन्। चुम्नो ब्री गाउँपालिका 1 सामा गाउँका दाना नर्भुज लामा सहित 11 युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने सहित 8 बुधे माग राखेर मनासलो आधार शिविरमा आमरण अनसन शुरू गरेका हुन्। उनीहरूले मनासलो बेस क्याम्प भन्दा माथि 4,900 मिटर उचाइमा अनसन थालेका छन्। माग पत्रमा मनासलो आधार शिविर तथा पुङ्गेन थोङ गुम्बा यस वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन तथा यसबाट बस्न अपनाउनु पर्ने उपायको खोजी गर्न सरकारसँग माग गरिएको छ। मनासलुको फेदमा वीरेन्द्र ताल, काग ताल, घुन्सार कुकमा रहेको ताल, नेउचु